0: भएको छ। हिजो साँझ वहाँले गृहमन्त्री सोदन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल नमसालसँगको तस्विर राख्दै देश बनाउने टोली भनेर लेख्नु भएको थियो। त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएपछि प्रष्टीकरण दिनुभएको हो। उहाँले हप्ताभरि काम गरेर म विदाको दिन जिस्किन्छु, यो समस्या होइन, दुःख त्यो दिन मान्नु जुन दिन म जिस्किन छाड्छु भनेर सञ्जालमा लेख्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र साईले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताउनु भएको छ।
1: अस्ति एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो, यहाँको राज्य सत्ता र यहाँको हाम्रो एन कानुन नीतिका कारणले गर्दा त्यसले नेपालको गाउँ जस्तो नक्कली तपाईँको गाउँ अस्ट्रेलियामा तयार पार्यो, तर ऊ चाहिँ नेपाल आएन। अब एउटा चलचित्र आयो भारतबाट, उचाइ भन्ने चलचित्र, मगा त्यहाँको टिमहरू पनि आएको थियो। मलाई एउटा मात्र प्रश्न गरिरहेको थियो उनीहरूले, त्यो सुटिङ गर्नका लागि जो सामान ल्याउनुपर्छ त्यो सामान भन्सारमा मात्रै डेढ महिना एक महिना तपाईँको थन्काएर राखिदियो, नेपालमा सामानै ल्याउँदैन। हरेक कुरामा कर, खै त हामीले कर छुट गरेको, जस्तो अहिले धेरै बलिउड चलचित्रहरू स्विजरल्यान्डतिर बेलायततिर सुटिङ किन भएन भनेपछि त्यहाँ चलचित्र सुटिङ गरेपछि त्यहाँको सरकारले कर छुट दिन्छ, हामीले यहाँ कर छुट गरेको खै। अनि हाम्रो झन्झटिलो प्रक्रिया छ, त्यो प्रक्रियाले गर्दाखेरि बलिउडहरू हलिउडहरू नेपालमा आइरहेको अवस्था छैन।
0: प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयको विनियोजनमाथि आज र भोलि छलफल हुने भएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले धितो बिनाको ऋण प्रवाहको लागि तयारी भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री वाग्लेले छिमेकबाट पाठ सिकेर कानून संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो।
2: पियर टु पियर ल्यान्डिङ इन्डियाको अनुभव हामीले हेर्यौं, यो जहाँ गए पनि जग्गा माग्ने धितो माग्ने यो कन्सेप्टबाट अब अलिकति अगाडि जानुपर्ने हुन्छ। यसमा पनि बोलेको धेरै भयो, कोलाट्रल फ्री ल्यान्डिङ दिउँ इत्यादि भन्ने राष्ट्र बैङ्कले पनि बोल्छ, तर त्यो कसैले आँट्न सकिरहेको छैन क्या, के गर्ने? अब डिफल्टहरू चाहिँ बेपत्ता बढ्यो भने कसले लिन्छ, यो रिस्क कसले अस्युम गर्छ भन्नेमा। सो एकदमै रिस्क अभर्जनको कल्चर भयो क्या हामी कहाँ, जोखिम मल्दै नमल्ने। कर्मचारी साथीहरूसँग म छलफल गर्छु, होइन हजुर यो त ऐनले प्रोटेक्ट गरिदियो भने मात्र गर्न सकिन्छ, क्याबिनेटले त्यो इन्स्योर गरिदियो भने मात्र गर्न सकिन्छ भन्ने हुन्छ। सो हाम्रो ब्युरोक्रेसीलाई पनि यति रिस्क अभर्स बनाइएको छ, रिफर्मर्सहरूलाई रिवार्ड गर्नुपर्नेछ, प्रोटेक्ट गर्नुपर्नेछ। यी कुराहरू चाहिँ हामीले वातावरण बनाउँदै जाने हो, अहिले म धेरै कुरा भनेन।
0: र राष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा गरिने कामको झलक पनि वाग्लेले सुनाउनु भएको छ।
2: इकोनोमिक पोलिसी पनि फरवर्ड लुकिङ होस्, फरेन पोलिसी फरवर्ड लुकिङ होस्। भर्खरै हाम्रो पार्टीका सभापति परराष्ट्र मन्त्रीज्यूले भारतको चाहिँ भ्रमण गरेर आउनु भएको छ, चीन जानु भएको छ अहिले परराष्ट्र मन्त्री। यो एउटा कोहेरेन्ट भिजनलाई इम्प्लिमेन्ट गर्ने हिसाबले वी आर नट एन्कम्बर्ड बाई द ब्यागेज अफ द पास्ट। यो नयाँ एस्पिरेसनल नेपाललाई कसरी ड्राइभ गर्ने, हाम्रो परराष्ट्र नीतिहरूलाई पनि इकोनोमीसँग अब जोड्नु पर्यो भन्ने स्पिरिटबाट नै अहिले नेगोसिएसनहरू भइरहेछ।
0: मन्त्री वाग्लेले आफ्ना प्रतिस्पर्धी राजनैतिक दलहरू आफूभन्दा फरक बाटोमा हिँडिरहेको दावी गर्दै विपक्षी दललाई उहाँले समूह भनेर भन्नुभएको छ।
2: न्यू नेपाल हामी यसलाई राजनीतिक रूपले त्यो रप्चर भइसकेका छ, सो द धेरै समूहहरूलाई त्यो क्याचअप गर्न टाइम लागिरहेको देख्छु क्या म, होइन नेपाल मुभ अन भएर कहाँ पुगिसक्यो डेमोग्राफिकली एस्पिरेसनली, तर त्यो इन्ट्रेन्च्ड डिप रुटेड इन्ट्रेस्टहरू चाहिँ दे आर रेजिस्टिङ चेन्ज। सो यसलाई फाइट गर्न पनि युवा साथीहरू अगाडि आउनुपर्ने हुन्छ।
0: सम्मेलनमा कोशी प्रदेशका उद्यमी मिजाज पोखरेलले वित्तीय चेतनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ।
3: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्टेटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वेस्ट सेकेन्ड हाइस्ट आफ्टर श्रीलङ्का, श्रीलङ्का इज 58, वी आर 57%, बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन। अडल्ट फाइनेन्सियल लिटरेसी रेट इज अराउन्ड 27%।
0: हाउस कार्यसमका खबर यति नै, नमस्कार। यो बीएफबीएस कुल

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते, स्वागत गरेँ फेरि पनि यहाँहरू सबैलाई जस जसले यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। हजुर, हामी कार्यक्रमको दोस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ प्रेम लामाको एउटा गीतबाट, शिरबन्दी मिठो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको आजका लागि डेली सप्लिमेन्ट हुनेछ स्पोर्ट्स राउन्डअप। हामी हरेक दिन भिन्न भिन्न विषयवस्तुको उठान गर्नेछौँ। सोमबारको दिन स्पोर्ट्स राउन्डअप, मङ्गलबार सोसल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स अनि शुक्रबारको दिन आजको सन्दर्भ। र आज सोमबार परेकाले हामी स्पोर्ट्स सम्बन्धी चर्चा गर्नेछौँ स्पोर्ट्स राउन्डअपमा। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। आत्मविश्वासको कमीले पछि परिएला, बेसुरमा वचन दिने बानीले समस्या निम्ति आउन सक्छ अनि शुभचिन्तकको सुझावलाई व्यवस्था गर्दा दुःख पाइएला।

आमदानीका स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ अनि आय आर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हात लागि हुनेछ। सिंह राशि, आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ अनि मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। कन्या राशि, अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ अनि आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। तुला राशि, खर्च र चुनौतीको समय रहेको हुँदा केही सजग रहनुपर्ने देखिन्छ अनि सामान्य कामका लागि दौडधुप गर्नुपर्ला। वृश्चिक राशि, बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकिएला अनि साथ दिनेहरू नहुँदा दुःख पाइएला। धनु राशि, राम्रो उपलब्धि हात लागि हुने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ अनि दिगो काम प्रारम्भ हुनेछ धनु राशि हुनेहरूको। मकर राशि, परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ। मेहनतीहरूका लागि भने समय निकै उत्साहजनक रहनेछ आज। कुम्भ राशि, बिहानको समय सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछ अनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिने दिलाउनेछ। मीन राशि, कुनै काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुट्नाले काम सफल बन्नेछ अनि व्यवसायमा फाइदा हुनेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ पुन्टु पियारी गाउने कलाकारहरू हरि गिरी विमर्शी र शान्तिश्री परियार।

0: BFBS BFBS Gorkha Radio
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस् तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: BFBS Gorkha

हजुर, करण परियारको बिलिन सपना। ब्रिटिस फोर्सेस बनाई बासीका लागि कार्यक्रमहरू केही यहाँ आयोजना भइराखेका छन्, जसमध्येको एक आउँदो 24 तारिकको हो। म यहाँहरूलाई फेरि पनि जानकारी गराउँछु, 24 तारिक याद गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईको क्यालेन्डरमा 24 तारिक, आउँदो 24 तारिक बिएफपिएस च्यारिटी क्विज नाइट छ, बेलुकी 7 बजे सुरु हुन्छ नाफीको चौतारीमा, र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र प्रति व्यक्ति $5 हो, ब्रुनाई डलर। र यो सबै के का लागि भन्नुहुन्छ होला, एकदमै वर्दी कजका लागि। ब्रिटिस फोर्सेस ब्रुनाईवासीले बिएफपिएसको बिग सल्युटमा सहभागी भएर मिलिट्री च्यारिटिजका लागि केही अर्थ सङ्कलन गर्न सक्नुहुन्छ। र यो कार्यक्रममा आकर्षक पुरस्कारहरू पनि राखिएका छन्, र क्विज नाइटमा भाग लिएर आफ्नो ज्ञानको भण्डार पनि बढाउन सक्नुहुन्छ, साथसाथमा केही चन्दा दिएर तपाईँले यो वर्दी कजका लागि केही मदद गर्न पनि सक्नुहुन्छ। बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट बुधबार 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा। अब कार्यक्रममा स्पोर्ट्स राउन्ड अप। स्पोर्ट्समा फुटबलकै कुरा गरौँ, र फुटबलमा अहिलेसम्म गत 11 तारिक सुरु भएको, हुन त 11 तारिक उता अमेरिकातिरको कुरा हो, हामीले 12 तारिक यहाँ हेर्न पाएका थियौँ खेल, ठ्याक्कै 12 घन्टा फरक पर्दो रहेछ समय, त्यही भएर यहाँ फर्स्ट म्याच हेर्न त गाह्रै पर्छ, किनभने उता 3 PM सुरु हुन्छ, यहाँ 3 AM 3 बजे राति उठेर त खेल हेर्न त अलिक गाह्रै पर्छ। पहिलो खेल त्यस्तै भएको थियो, मेक्सिको वर्सेस साउथ अफ्रिकाको, बिहान 3 बजे सुरु भएको थियो 12 तारिक, उता 11 तारिक भएको खेल हो। र अब वर्ल्ड कपको अहिलेसम्म भएका खेलहरूको नतिजा म सुनाउँछु। 12 तारिक दिनको, माफ गर्नुहोला, बिहान 3 बजे भएको पहिलो खेलको कुरा हो, मेक्सिको वर्ष साउथ अफ्रिका, मेक्सिकोले 2-0 हराउन सफल भएको छ साउथ अफ्रिकालाई। त्यसै गरी साउथ अफ्रिका वर्सेस चेकिया अथवा चेक रिपब्लिक, 2-1 साउथ कोरियाले 2-1 जित्न सफल भयो। अनि अर्को खेल क्यानाडा वर्सेस बोजनिया, 1-1 बराबरीमा अन्त्य भयो। र 12 तारिक उताको, हाम्रो यहाँ ब्रुनाईको समय 13 तारिक, युएसए वर्सेस प्याराग्वाई, 4-1 युएसएले जित्न सफल भयो 4-1। त्यसै गरी अर्को खेल कटार वर्सेस स्विट्जरल्यान्डको थियो, जसमा 1-1 बराबरीमा खेल अन्त्य भएको छ। र ब्राजिल वर्सेस मोरक्को खेल एकदमै सनसनीपूर्ण खेल भएको थियो, ब्राजिललाई यसपालि मोरक्कोले झन्डै हराएको हो, लास्टमा एकदमै राम्रो सेभ गरेर मात्रै हो एलिसन बेकरले, नभए खेलको अन्त्यमा ब्राजिललाई साह्रै नराम्रो धक्का लाग्नेवाला थियो, तर 1-1 टुङ्गियो ब्राजिल वर्सेस मोरक्कोको खेल। र अर्को खेल हेइटी वर्सेस स्कटल्यान्ड, स्कटल्यान्डले जित दर्ता गरेको छ र हेइटीलाई 1-0 हराउन सफल भयो। अनि अर्को खेल अस्ट्रेलिया वर्सेस टर्की, जुन भ्यानकुभर क्यानाडामा खेलिएको थियो, जसमा अस्ट्रेलियाले टर्कीलाई 2-0 हराएको छ। र अर्को खेल जर्मनी वर्सेस क्युरासाओ, यो खेल भारी गोल अन्तरले जित्न सफल भयो जर्मनी, 7-1 हराएको छ क्युरासाओलाई, ह्युस्टन टेक्ससमा भएको खेल हो यो। र नेदरल्यान्ड्स वर्सेस जापानको खेल 2-2 बराबरीमा अन्त्य भएको छ, जापान अन्तिमसम्म झन्डै खेलको अन्त अन्तसम्म 2-1 हारिरहेको थियो, तर लास्टमा 2-2 खेल अन्त्य भयो। र आज अर्को खेल ब्रुनाई समय बिहान, हुन त 7 बजेदेखि भएको, सायद अहिले हुँदैछ होला, त्यो खेल आइभरी कोस्ट वर्सेस एक्वाडोरको हो,
यसको नतिजा अझै आउन सकिरहेको छैन।

र भर्खरै भने आइभरी कोस्ट भर्सेस एक्वाडोर यो खेल अहिले फर्स्ट हाफमा मात्रै रहेछ, 0-0 अहिलेको लाइभ स्कोर, अहिलेसम्म कुनै पक्षले गोल गर्न सकिरहेको छैन। यो त भयो वर्ल्ड कपको खेल नतिजा। अब गल्फको कुरा गरौँ। गल्फको कनेडियन ओपन खेल 11-14 तारिकसम्म भएको खेल हो, हिजो अन्त्य भयो, जसमा युएसएका बड कोली विजय भएका छन्। 17-under उनको फाइनल स्कोर। दोस्रो स्थान इङ्ल्यान्डका म्याथ्यु फिज प्याट्रिकलाई प्राप्त भएको छ, 15-under उनको फाइनल स्कोर। भने तेस्रो स्थान नर्वेका विक्टर होवलन्डले प्राप्त गरेका छन्, 14-under खेल्दै। र यस वर्षको कनेडियन ओपन भने जित्न सफल भएका छन् युएसएका बड कोली। महिलातर्फको युएस एलपिजिए टोर अन्तर्गतको डाउ च्याम्पियनसिप खेल 11-14 तारिकसम्म भएको थियो। त्यो खेल पार्टनर्समा हो। युएसएका किम र विल्सनले 17-under खेल्दै जित दर्ता गरेका छन्। र दोस्रो स्थानमा कोरियाका साउथ कोरियाका एच जे चोई र एच जे किम 15-under। अनि तेस्रो स्थानमा भने युएसए र साउथ कोरियाकै युएसएका भू र ली, अनि साउथ कोरियाकी इम अनि सोमी ली 14-under। र जित भने किम र विल्सनको पेयरले जित्न सफल भएको छ। त्यो त भयो गल्फ। अब टेनिसको कुरा गरौँ। टेनिसमा डब्ल्युटिए क्विन्स क्लब च्याम्पियनसिप्स सकियो र हिजो भएको फाइनल खेलमा यसपल्ट लामो समयपछि एमा राडुकानु ब्रिटिस नम्बर वान खेलाडी हुन् र उनले 5 वर्ष अगाडि युएस ओपन जितेर दुनियाँलाई छक्क पारिदिएकी थिइन्। त्यसपछि भने उनले कुनै ठुलो मेजर च्याम्पियनसिप जित्न सफल भएकी छैनन्। र यसपल्ट भने डब्ल्युटिए क्विन्स क्लब च्याम्पियनसिपमा फाइनलमा प्रवेश गरेकी थिइन् र उनको प्रतिस्पर्धा भएको थियो डोना भेकिचसँग। र त्यो प्रतिस्पर्धामा एमा राडुकानुले धेरैको आशा विपरीत हार खान पुगिन्। पहिलो खेल त 6-love हारेकी थिइन् र दोस्रो खेल भने निकै प्रतिस्पर्धात्मक भएको थियो। दोस्रो सेट 7-6 हार बेहोरिन् र दुवै सेट जित्न नसकेका कारण सोझो सेटमा हारिन्। 6-love 7-6 डोना भेकिचले जित्न सफल भइन्। आजका लागि स्पोर्ट्स राउन्ड अप यति नै। अब गीत सुनाऊ ओर्गेन दोङको फुर्ती।

Por ti, Jürgen Donko. BFS गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ कार्यक्रमको दोस्रो घण्टामा. ब्रिटिश फोर्सेस बनाएका चारजना हाम्रा चेलीहरू निशा, मीरा, लसु र सम्झना भएर माउन्ट किनाबालु 12 अनि 13 तारिकको विकेन्डमा सफलतापूर्वक चढ्न सक्नुभयो. हाम्रो उहाँहरूसँग जानुभन्दा अगाडि कुराकानी पनि भएको थियो र कोटा किनाबालुबाट अथवा माउन्ट किनाबालुबाट उहाँहरूले एकदमै सुन्दर सुन्दर तस्विर हामीलाई पठाइदिनु भएको छ. अब केही समयपछि हामी हाम्रो फेसबुक पेजमा अपलोड गर्नेछौँ. तर सबैभन्दा पहिला उहाँहरू एकदमै सकुशल सबैले चढेर राम्रो एउटा उदाहरण पेश गर्नुभएको छ र गोर्खा म्युजियमका लागि केही अर्थ सङ्कलन गर्नुभएको छ. त्यसको लागि चारजना हाम्रा ब्रिटिश फोर्सेस बनाएका दिदीबहिनीहरू मीरा, निशा, लसु र सम्झनालाई हाम्रो बधाई छ अनि धेरै धेरै धन्यवाद पनि. अब मेरो दिन भन्ने गीत म टक्र्याउँछु कब वेबको.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मदत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

कस्तुरी को बिना थुप्देन भुटिया र संगीता राणा मगरले गाउनु भएको गीत सुन्नुभयो. हुन त केही पुरानो गीत हो र यसको श्रव्य गुणस्तर अलिकति खस्किएको थियो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ. ब्रिटिस फोर्सेस ब्रुनाईमा स्विमाथन 24 आवर्स च्यारिटी इभेन्ट हुने भएको छ आउँदो 26 देखि 27 तारिकसम्म. 24 घन्टे भनेपछि 26 तारिक सुरु हुन्छ शुक्रबारको दिन, अनि शनिबारको दिन 27 तारिक बिहान सकिनेछ. ग्यारिसन स्विमिङ पुलमा यो कार्यक्रम हुँदैछ ब्रिटिस फोर्सेस बनाईवासीका लागि, र एउटा ग्रुपमा 12 जना भोलन्टियर स्विमरहरू हुनेछन् हरेक कम्पनीबाट, र 24 घन्टे यो स्विममा सबैभन्दा बढी दूरी जसले पार गर्छ त्यो टिम विजयी हुनेछ. र यसका लागि एन्ट्री फी टिमको 120 तोकिएको छ. 120 भनेपछि 12 जनाको टिममा $10 प्रति व्यक्ति हो. र यो कार्यक्रम च्यारिटीका लागि गरिँदैछ, त्यही भएर तपाईँहरू सबैले पक्कै पनि साथ दिनुहुनेछ. हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई स्विमाथन 24 घन्टे यो च्यारिटी इभेन्ट आउँदो शुक्रबार 26 तारिक हुनेछ ग्यारिसन स्विमिङ पुलमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि. लैबरी लैबरी तृष्णा गुरुङको गीत सुन्छौँ अब हामी.

0: नेपालको पहिलो विद्यार्थी आन्दोलन चैतु संस्कृतमको 80 दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 2004 असार 1 गते तिनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध आन्दोलन गरेका थिए। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानीय राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले तिनधारा पाठशालाबाट 4 पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि उनीहरूले राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए। विद्यार्थीहरू भारतको बनारस पनि पुगेका थिए। बनारसमा कंग्रेसका संस्थापक बीपी कोरला लगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरू पूर्ण प्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनु भएको थियो। यस अवसरमा दरबार मार्ग तिनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण, पुष्पगुच्छा सहित विश्व शान्तिको संकल्पले स्वस्ति वाचन गरिँदैछ। वक फर पीस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुर सहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको छ। टोलीले कुकुर सहित लुम्बिनी अखण्ड शान्ति दीप क्षेत्रबाट हिजो साँझ मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सुकुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्ससबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो। पदयात्राको टोली आज बिहान काठमाडौँ आएर बद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी बिहार अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ। कैलालीको गोदावरी नगरपालिका 4 गाई बाँधेमा सड़कबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। प्रहरले वन अधिकृत सहित 10 नियन्त्रणमा लिएको हो। क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो। दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा भएको छ।
1: संस्थागत प्रसूति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसूति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 100% तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। राप्ती गाउँपालिकाले विगतका वर्षदेखि विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो। सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो।
0: झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 गौंडा टिमाई खोलामा फसेका 7 प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो साँझ पौडी खेल्न गएको बेला खोलामा 81 बाढी आएपछि उनीहरू 20 भागमा थुनिएका थिए। खोलामा फसेका सबै 7 सकुशल उद्धार गर्न सफल भएको प्रहरी इन्सपेक्टर विजय चौहानले जानकारी दिनुभयो। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न सहमति भएको छ। लेबनन लगायत सबै मोर्चामा तत्काल लडाईँ अन्त्य गर्ने गरी सहमति भएको पाकिस्तानका प्रधानमन्त्रीले जनाएका छन्। युद्ध अन्त्यको औपचारिक सहमतिका लागि आगामी शुक्रबार स्विजरल्यान्डमा कार्यक्रम गरिनेछ। वाशिङटनबाट बीबीसीका टोमस मोर्गान।
2: We've just heard now that President Donald Trump has made a remark on Truth Social that the deal is now complete. He's written on Truth Social saying, congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz and hereby authorize the immediate removal of the United States naval blockade. Let the oil flow, President Donald Trump.
0: फिफा विश्वकप अन्तर्गत एसियाली देश जापान र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएको छ। राति भएको खेल 2-2 गोलको बराबरीमा सकिएको हो। फिफा विश्वकपको समय इको खेलमा जर्मनीले पहिलोपटक विश्वकप पुगेको कुराकालाई 7-1 गोल अन्तरले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा जर्मनीले नवप्रवेशी टोली विरुद्ध गोलको वर्षा गराएको हो। कुराकाओ फिफा वर्ल्ड कप खेल्ने इतिहासकै सानो राष्ट्र हो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।

0: Orca Radio.
1: नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा. ब्रुनाईको समय अहिले बिहानको 9:10 गएको छ त्यतिखेर. र भर्खरै सुन्नुभएको गीत दि एज ब्यान्डको सम्झेर. कार्यक्रमको यो तेस्रो घण्टा हो. अब तेस्रो घण्टामा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न वा कसैलाई सुनाउन चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला. र टेलिफोनद्वारा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, इमेलद्वारा, त्यो पनि नभए फेसबुक मार्फत. उपायहरू थुप्रै छन्, इच्छा मात्रै हुनु पर्यो. र कार्यक्रमको यो तेस्रो घण्टामा अब केही क्षणमा एउटा स्पेसल बर्थडे सङ रिक्वेस्ट छ, त्यो हामी सुनाउनेछौँ. अनि तेस्रो घण्टामा आज एउटा अन्तर्वार्ता म सुनाउनेछु. हाम्रा सहकर्मी धनराज राईले ब्रिटिस फोर्सेस बनाएका G6 सेलमा कार्यरत कोपरल खड्क बहादुर घरती मगरसँग कुराकानी गर्नुभएको छ. उहाँको काम कर्तव्य अधिकार सम्बन्धी त्यो कुराकानी म केही समयपछि सुनाउनेछु कार्यक्रमको यो तेस्रो घण्टामा. बिएफपिएस

birthday, and I want to wish her birthday through BFPS Gorkha Radio. Of course. Why not? हामी एकदमै सेवामा हाजिर छौँ. र मेसेज टु माई वाइफ बिना गुरुङ. संयोग कस्तो पर्यो भने बिना गुरुङ हाम्रै सहकर्मी हुनुहुन्छ. उहाँले केही समय अगाडि बिएफएस गोर्खा रेडियो जोइन गर्नुभएको छ र हाम्रै सहकर्मी मध्येका एक हुनुहुन्छ बिना गुरुङ. उहाँ भन्नुहुन्छ, यानि कि अमित गुरुङ, आई वुड लाइक टु डेडिकेट अ सङ अन हर बर्थडे 15 June 2026, जुन आजको दिन हो. तिम्रो प्रतीक्षा भन्ने गीत छ शालम लामाको. यो गीत उहाँको रोजाइमा परेको छ र मेसेज टु हर इज एज फलोज. यस्तो छ मेसेज उहाँको. मेरी प्रिय श्रीमती बिना गुरुङ, आज तिम्रो जन्मदिनको विशेष अवसरमा म टाढा देशमा भए पनि मेरो मन सधैँ तिम्रै साथमा छ. जीवनका हरेक सुख दुःखमा तिमीले दिएको साथ, माया र विश्वासका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. जन्मदिनको धेरै धेरै शुभकामना मेरी जीवन सङ्गिनी. भगवानले तिमीलाई सधैँ स्वस्थ, खुसी र सफल बनाइरहन्. हाम्रो दूरी केवल भौगोलिक हो, मन र मायाको दूरी कहिल्यै छैन. हरेक दिन तिम्रो सम्झनाले मेरो जीवन उज्यालो बनाइरहेको छ. आजको यो विशेष दिनमा बिएफएस गोर्खा रेडियो मार्फत म तिमीलाई धेरै माया, शुभकामना र न्यानो अंगालो पठाउँदैछु. चाँडै नै भेट्ने आशासहित जन्मदिनको अनगिन्ती शुभकामना. तिम्रो मायालु श्रीमान अमित गुरुङ. भनेर उहाँले यो ब्युटिफुल मेसेज पठाउनु भएको छ फेसबुक मार्फत बिना गुरुङलाई. र हाम्रा सहकर्मी पनि हुनुहुन्छ बिना गुरुङ. बडो खुसी लाग्यो उहाँको श्रीमानले उहाँको यो बर्थडेको पावन अवसरमा यति मिठो सन्देश पठाउनु भएको छ. र बिना गुरुङ यदि सुन्दै हुनुहुन्छ भने बहिनी, तपाईँले आफ्नो श्रीमानले पठाउनु भएको एकदमै प्रेमिल भावना सुनिहाल्नु हो. आज हाम्रो तर्फबाट पनि यहाँलाई ह्याप्पी बर्थडे. अब ढिलो नगरिकन म उहाँको रोजाएको, यानि कि अमित गुरुङले आफ्नी प्यारी श्रीमती बिना गुरुङलाई समर्पित गर्नुभएको गीत सुनाउँछु शालम लामाको तिम्रो प्रतीक्षा. इन्जोय.

0: यो BFPS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सुशान्त केसीको जादुगरी हिन्दी गीत सुशान्त केसीको स्वरमा निकै मिठो लाग्यो मलाई पनि. यो भर्खरै रिलिज भएको गीत हो, टी सिरिजबाट रिलिज गरिएको र स्मरण छ यहाँहरूलाई हाम्रो सुशान्त केसी जो एक कुशल गायक हुनुहुन्छ नेपालका र उहाँले अहिले हिन्दी कोलाबोरेसनमा गीतहरू बिस्तारै सार्वजनिक गर्दै हुनुहुन्छ. त्यसैमध्येको एउटा यो उदाहरण हो. ब्रिटिस फोर्सेस ब्रुनाईमा विभिन्न तह तब्कामा रहनुहुने व्यक्ति व्यक्तित्वसँग हामी समय समयमा कुराकानी गर्नेछौँ र उहाँहरूको कामलाई श्रोता सामु ल्याउनेछौँ र त्यसै क्रमको निरन्तरता हो यो. अब म यहाँहरूलाई सुनाउनेछु कोप्रल खर्कबहादुर घरती मगरसँग हाम्रा सहकर्मी धनराज राईले कुराकानी गर्नुभएको थियो र कोप्रल खर्कबहादुर घरती मगर ब्रिटिस फोर्सेस ब्रुनाईमा G6 सेलमा कार्यरत हुनुहुन्छ र उहाँको काम कर्तव्य अधिकार विषयमा कुराकानी गर्नुभएको छ धनराज राईले. अब त्यो कुराकानी म सुनाइहाल्छु. अब ढिला नगरिकन त्यसतर्फ म लागिहालेँ.
1: मेरो नाम खर्कबहादुर घरती मगर, म चाहिँ इन्टेक 11 हो. पहिले चाहिँ म 2RGRमै थिएँ. 2017 चाहिँ रोयल सिग्नलमा ट्रान्सफर गरेर अहिले चाहिँ हाल ब्रुनाईमा पोस्टिङ भएको छु.
2: तपाईँले रोयल सिग्नल अन्तर्गत छु भन्नुभयो, छोटकरीमा तपाईँको रोयल सिग्नलको यात्रा कसरी तय गर्नुभयो भनिदिनुहोस् न, ब्रिगेड अफ गोर्खाजलाई छोडेर.
1: 2017 भन्दा अगाडि चाहिँ जस्तो हाम्रो रिटेन्डेन्सी लगाइरहेको थियो, त्यसमाथि हाम्रो कन्ट्याक्ट 12 वर्षको मात्रै कन्ट्याक्ट हो. त्यसले गर्दाखेरि चाहिँ 12 वर्षपछि चाहिँ कन्ट्याक्ट पाउँछ कि पाउँदैन 100% थिएन. त्यो सर्टेन नभएकोले गर्दा आफ्नो जब सेक्योर र न्यू एक्सपिरियन्सको लागि चाहिँ नयाँ केही म एक्सप्लोर गर्न सक्छु कि भनेर चाहिँ रोयल सिग्नल गएको.
2: कतिको सन्तुष्ट हुनुहुन्छ त अहिलेसम्म ट्रान्सफर जानु भएपछि?
1: सन्तुष्ट नै छु आफ्नो कामले गर्दाखेरि अनि क्वालिफिकेसन के पाएको छ त्यसले गर्दाखेरि चाहिँ जे अहिलेसम्म छ सन्तुष्ट नै छु.
2: ब्रुनाईमा पोस्टिङ हुनुभएको छ, कति भयो तपाईँ आउनुभएको?
1: म चाहिँ ब्रुनाई आएको 29 मार्च 2025 हो, 1 वर्ष प्लस भयो. अनि मेरो चाहिँ यहाँ चाहिँ 2028 अप्रिल 7 चाहिँ छ.
2: ब्रुनाई ग्यारिजनमा आइपुग्नु भयो, अब रोयल सिग्नल ब्याकग्राउन्ड हो तपाईँको, यहाँ चाहिँ तपाईँको भूमिका के छ?
1: म चाहिँ यहाँ चाहिँ एज अ G6 CIENCO भन्छ, त्यो भनेको चाहिँ कम्युनिकेसन इन्फ्रास्ट्रक्चर इन्जिनियर हो. मेरो रोल भनेको चाहिँ तपाईँको जति पनि टेलिफोनको लाइन अनि मोडनेट चलाउनुहुन्छ अफिसियल्ली, त्यो अफिसियल मोडनेटहरूको लाइन र जति पनि अहिले नयाँ फाइबर अप्टिक केबलहरू छ होल BFBको चाहिँ हेर्ने काम चाहिँ मेरोमा पर्छ अहिले.
2: भनेपछि जिम्मेवारी त धेरै परेछ र पक्कै पनि अब तपाईँ सेन्सिटिभ एरियामा काम गर्नुहुन्छ, कतिको सेन्सिटिभ डेटाहरू ह्यान्डल गर्नुपर्छ तपाईँले?
1: सेन्सिटिभ एरियामा चाहिँ काम गर्नुपर्छ, तर डेटा चाहिँ हामीले चलाउँदैन किनभने हाम्रो एरियामा चाहिँ इन्फ्रास्ट्रक्चर हालिदिने हो. त्यसभित्रको डकुमेन्टेसनहरू चाहिँ जस अरू साइबर टिम हाम्रो इन्फो सर्भिसहरूले गर्नुहुन्छ. मेरो रोल भनेको चाहिँ ओन्ली इन्फ्रास्ट्रक्चर, एक ठाउँदेखि अर्को ठाउँ जानको लागि बाटो बनाइदिएको जस्तो, गाडीको बाटो जस्तो, मेरो काम भनेको चाहिँ तारहरू हालिदिने.
2: तपाईँहरू कतिजनाको टिममा चाहिँ यो G6 भन्ने ठाउँमा काम गर्नुहुन्छ गुरुजी?
1: अहिलेको लागि चाहिँ 3 छौँ G6, 2 चाहिँ एज अ एसेट म्यानेजर हुनुहुन्छ, 1 चाहिँ एक चाइनिज लेडी ली लेन हुनुहुन्छ, अर्को चाहिँ कपुल अमृत भन्ने हुनुहुन्छ 07 त्यहाँ. 2 जब रोल भनेको चाहिँ एसेट म्यानेजर हो अनि थर्ड चाहिँ म हो CIE. मेरो रोल र उहाँहरूको रोल चाहिँ टोटल्ली डिफ्रेन्ट छ. हामीहरूको चाहिँ एकअर्कालाई चाहिँ थाहा हुँदैन जब रोल जब के गर्दैछ भनेर. मोटामोटी एउटै अफिसमा बसेकोले गर्दाखेरि चाहिँ के गर्दैछ थाहा चाहिँ हुन्छ, तर हामीहरूको जब रोल चाहिँ डिफ्रेन्ट भएकोले चाहिँ डिफ्रेन्ट जब गर्छ.
2: भनेपछि अब तपाईँ जस्तै मानिलिउँ एक दिन चाहिँ परेड जानु भएन, घायल हुनुभयो परेडमा, भने तपाईँको अनुपस्थितिमा अमृत गुरुजी भन्नुभयो उहाँले तपाईँको कामहरू क्यारी आउट गर्न सक्नुहुन्छ?
1: BST इन्जिनियर सेक्सनले चाहिँ पहिले गर्दै थियो त्यो काम चाहिँ, त्यही भएर जस मैले चाहिँ BST इन्जिनियर सेक्सनहरूसँग चाहिँ मिलेर काम गर्दैछु. त्यही भएर म यदि गइहालेँ भने मेरो काम चाहिँ उहाँहरूलाई चाहिँ सिकाएको छु र के गर्नुपर्छ भने उहाँहरूलाई अलिक थाहा भएकोले गर्दाखेरि म नभएकोलाई चाहिँ BST इन्जिनियरिङ सेसनले चाहिँ गर्छ.
2: भनेपछि तपाईँहरू BST इन्जिनियरिङ डिपार्टमेन्टको काम चाहिँ इन्टरलिङ्क्ड जस्तो भयो?
1: हजुर, इन्टरलिङ्क. म सिङ्गल पर्सनले काम गर्न नसक्ने भएकोले गर्दाखेरि चाहिँ उहाँहरूसँग चाहिँ मिलेर उहाँहरूकै हेल्पले गर्दाखेरि चाहिँ म आफ्नो काम गर्छु.
2: भनेपछि तपाईँ पनि अब अहिले G6 काम गर्नुभयो भने ब्रुनाई सिग्नल ट्रुप अन्तर्गत नै गरिदिनुहुन्छ?
1: हजुर, त्यस्तै छ, किन हामीहरूको अहिले चाहिँ BST ओस हिसाबले चाहिँ G6 SO3 अनि BST ड्युल रोल गर्दै हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ BST र G6 मर्ज भएको जस्तै भएको छ. हामी चाहिँ इन्टरलिङ्क भएर काम गर्छौँ.
2: के कस्ता अनुभवहरू फरक पाउनु भएको छ ब्रुनाई र बेलायतको बीच कम्पेयर गर्नु हुँदाखेरि?
1: कतिपय कुराहरू चाहिँ आफूले काम गर्दा चाहिने सामानहरू चाहिँ पाउने निकै गाह्रो हुँदो रहेछ। कुनै हामीले डिमान्ड गर्यो भने पनि चेन अफ कमान्डले गएर डिमान्ड गरेर कुनै सामान किन्यो भने पनि आउन चाहिँ धेरै लामो टाइम लाग्दो रहेछ। जस्तै कि कुनै एउटा मलाई चाहिएको छ कुनै काम गर्नको लागि, हामीहरूको काम भने कस्टमरले फल्ट रिपोर्ट गर्नुहुन्छ अन्त बनाउने हो, तर उहाँले फल्ट रिपोर्ट गर्नुभयो हामीले बनाउन गयो त्यो चाहिँ केही बिग्रेको छ, त्यो सामान छैन, त्यसले चाहिँ मगाउनु पर्ने हुन्छ। मगाउँदाखेरि आइपुग्न चाहिँ 3-4 महिना प्लस लाग्दो रहेछ। कस्टमरले चाहिँ फेरि होइन किन गरेछ भन्नुहुन्छ नि त, तर त्यो चाहिँ हामीले गर्दाखेरि होइन कि सामान चाहिँ सप्लाई नभएकोले गर्दाखेरि चाहिँ एकदम गाह्रो हुँदो रहेछ यहाँ चाहिँ।
0: हजुर, सुन्दै हुनुहुन्थ्यो कोपल खर्क बहादुर घरती मगरसँग हाम्रा सहकर्मी धनराज रायजीले गर्नुभएको कुराकानी, र यो कुराकानीको बाँकी अंश एकैछिनपछि म सुनाउनेछु। अहिलेको लागि स्वीकार्नुहोस् ट्रिसा प्रधानको यो गीत मेरो कान्छा।

0: सुन्दै हुनुहुन्थ्यो ट्रिसा प्रधानको मेरो कान्छा मिठो गीत. अब हामी हाम्रो कुराकानीलाई अर्न माफ गर्नु होला, यो केही समय अगाडिदेखि सुन्दै आउनुभएको कुराकानीलाई निरन्तरता दिँदैछौँ. हाम्रा सहकर्मी धनराज राईले कोप्रोल खर्क बहादुर खर्ती मगरसँग कुराकानी गर्नुभएको छ. ब्रिटिस फोर्सेस ब्रुनाई G6 सेलमा कार्यरत हुनुहुन्छ उहाँ, र त्यो कुराकानीको श्रृङ्खला अब फेरि प्रारम्भ हुन्छ.
1: फल्ट रिपोर्टको कुरा गर्नुभयो अलिकति, कस्ता कस्ता फल्टहरू चाहिँ तपाईँकोमा आइपुग्छन्, अनि तपाईँहरूले कस्ता कस्ता फल्टहरू चाहिँ तपाईँभन्दा माथिल्लो तहमा तपाईँहरूभन्दा बढी एक्सपर्टिज भएका ठाउँहरूमा पुर्याउने गर्नुहुन्छ?
2: हरेक प्रकारको फल्टहरू आउँछ. जस्तो तपाईँको मोडनेट भनेको हाम्रो आर्मीले चलाउने नेट भयो, टेलिफोनको लाइन फल्टहरू हुन्छ. तर कस्तो छ भने चाहिँ सबै मोडनेटको एक्सेस चाहिँ सिभिलियन कम्पनीलाई छ, एज अ मिलिट्री हामीलाई चाहिँ त्यो एक्सेस छैन. त्यसले गर्दा हामीले सर्टेन लेभलसम्म मात्र काम गर्न सक्छ. त्योभन्दा माथि जान पर्यो भने चाहिँ सिभिलियन कम्पनीलाई नै गर्नुपर्ने हुन्छ. जस्तो कि जति स्विचहरू छ जुनबाट चाहिँ हाम्रो मोडनेट टर्मिनल निस्किन्छ, हामी स्विचसम्म मात्र जान मिल्यो, स्विचमा के फल्ट छ त्योभन्दा बाहिर जान पर्यो भने चाहिँ युके नै कन्ट्याक्ट गर्नुपर्ने हुन्छ.
1: त्यो कन्ट्याक्ट चाहिँ अब तपाईँहरूले गर्नुहुन्छ अथवा युजरले तपाईँको कस्टमरले गर्नुपर्ने हुन्छ?
2: त्यो त हामीहरूले नै गर्छ, हामीहरूले गर्छ. अनि उहाँदेखि चाहिँ किनभने कस्टमरलाई चाहिँ के फल्ट हो कसरी भएको थाहा हुँदैन, किन हामीले डायग्नोसिस गरेको हुन्छ र के फल्ट हो भन्ने हामीले थाहा भएकोले गर्दाखेरि चाहिँ हामीले नै गर्छौँ.
1: एक किसिमले त्यो ठिकै पनि होला होइन, किनभने कस्टमर आफैले गरेर उताबाट सहयोग गर्न नसक्नु भन्दा तपाईँहरूले डायग्नोस्टिक रन गरेर यो भएको रहेछ यसको सल्युसन चाहिँ तपाईँहरूले सुझाउन सक्नुहुन्छ, त्यसो गर्दाखेरि एक्सन पनि अलि छिटो हुने जस्तो बुझे हो?
2: हजुर हुन्छ. तर कति ठाउँमा फेरि टाइम डिफरेन्स के केले गर्दाखेरि चाहिँ कस्टमर केयर इन्जिनियरहरूसँग डाइरेक्ट कन्ट्याक्ट हुन नसकेको गर्दा कति काम चाहिँ डिले पनि हुन्छ.
1: तपाईँहरूको यो G6 जस्तो लाग्छ सिङ्गल पोइन्ट अफ कन्ट्याक्ट स्पोक भन्ने, त्यो चाहिँ कोही कोही बेला अलिकति मान्छेलाई एक किसिमले भनौँ न झन्झट लाग्ने स्टेपहरू हुन्छ जस्तो लाग्छ, तपाईँलाई पनि त्यस्तो महसुस हुन्छ?
2: तपाईँले भने स्पोक भनेको जस्तो अहिले चाहिँ हाम्रो सर्भिस डेस्क भन्ने छ BST को, अनि तपाईँको जति पनि CIS सम्बन्धी फल्ट केही गर्नुपर्ने चाहिँ फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट चाहिँ त्यही BST को सर्भिस डेस्क नै हो. अनि तपाईँले सर्भिस डेस्कमा गर्नुभयो भनेपछि यो काम चाहिँ कसले गर्न सक्छ भने त्यहाँले नलेज हुन्छ, त्यही अनुसार चाहिँ हाम्रो G6 मलाई दिनुपर्ने हो कि एज अ CIE, अर्को हाम्रो एसेट म्यानेजर हुनुहुन्छ त्यहाँहरूलाई दिनुपर्ने हो कि, त्योभन्दा हायर हाम्रो SO3 G6 दिनुपर्ने जबहरू हो कि, त्यो अनुसार त्यहाँले छुट्याएर चाहिँ फालिदिनुहुन्छ. त्यो गर्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ एउटा सानो फर्म भर्नुपर्ने हुन्छ, कति मान्छेहरूलाई चाहिँ फर्ममा चाहिँ के डिटेल भर्नुपर्ने हुन्छ त्यो नथापेर चाहिँ अलिक गाह्रो मान्नुहुन्छ. यदि तपाईँलाई त्यस्तो गाह्रो लाग्छ भने तपाईँले डाइरेक्ट सर्भिस डेस्कलाई फोन गर्नुभयो भने चाहिँ त्यहाँहरूले चाहिँ तपाईँले एकदम हेल्प गर्नुहुन्छ. त्यहाँ चाहिँ 24/7 हो, तपाईँले जतिखेर फोन गर्दा पनि त्यहाँहरू चाहिँ एभाइलेबल हुनुहुन्छ.
1: स्पोर्ट्समा के रुचाउनुहुन्छ?
2: म चाहिँ क्रिकेट र गल्फ चाहिँ खेल्छु.
1: गल्फ कति ह्यान्डिक्यापमा हुनुहुन्छ?
2: अहिले चाहिँ भर्खर सिक्दै, अहिले चाहिँ 19 छु.
1: अनि क्रिकेट चाहिँ तपाईँको के हो, सानैदेखिको प्यासन हो?
2: हजुर, म सानैदेखि क्रिकेट खेल्थेँ, किनभने बाबा इन्डियन लौरे भएकोले गर्दा इन्डियामा हुर्केकोले गर्दा क्रिकेट सानैदेखि खेल्थेँ. अनि यहाँ पहिला 2000 हुँदाखेरि पनि गोर्खा लाइन भनेदेखि खेल्थेँ. त्यो पछि चाहिँ रोयल सिग्नल ट्रान्सफरी भएपछि म रोयल सिग्नलमा चाहिँ कोरदेखि खेल्छु. यता आउनुभन्दा 1-2 वर्ष अगाडि चाहिँ 1-2 आर्मी टिममा पनि रिप्रेजेन्ट गरेको छु, तर आफ्नो कमिटमेन्ट र आफूले दिन नसकेकोले गर्दाखेरि चाहिँ म फुल्ली चाहिँ खेल्न पाएको छैन. आर्मी डिप र आर्मी टिममा चाहिँ 1-2 रिप्रेजेन्ट चाहिँ गर्ने मौका पाएको छु.
1: कस्तो महसुस हुन्छ आर्मीलाई रिप्रेजेन्ट गरेर आर्मी डिप अथवा आर्मी कम्पिटिसनहरूमा जाँदाखेरिको अनुभव अलिकति बताइदिनुहोस् न?
2: त्यो त एकदम प्राउड मुभमेन्ट हो, किनभने मैले क्रिकेट खेल्दा सोचेको थिएन. मेरो सोच भनेको नर्मल, किनभने आफू प्रोफेसनल्ली होइन, अहिले यहाँ आर्मीमा हुँदाखेरि चाहिँ नर्मल आफ्नो फिटनेसको लागि अनि आफ्नो पेसनको लागि खेल्ने हो. त्यसले गर्दाखेरि रोयल सिग्नलमा आएपछि चाहिँ जस अलिक धेरै सपोर्ट पायो आफ्नो चेन अफ कमान्डदेखि पनि स्पोर्ट्स खेल्नको लागि, अनि त्यसले गर्दाखेरि चाहिँ जस इनफ खेल्न पाएकोले गर्दा अनि मान्छेले देखेर चाहिँ जस 1-2 चान्स दिनुभएको छ.
1: अब ब्रुनाई ग्यारिजन आइपुग्नु भएको छ, त्यो तपाईँको प्यासनलाई फलो गर्दै हुनुहुन्छ अझै पनि?
2: हजुर, यही क्रिकेटको प्यासनलाई फलो गर्ने क्रममा नै हाम्रो 2RGR को OIC चाहिँ हाम्रो RSM साहब हुनुहुन्छ, W1 प्रवीण किशोर साहब, अनि अहिलेसम्मको चाहिँ हाम्रो BFBको चाहिँ गोर्खा लाइन भन्ने क्रिकेट कम्युनिटीको चाहिँ एउटा सिग्नल ग्रुपमा चाहिँ त्यहाँहरूले चाहिँ 18 चाहिँ आउनु भएको.
1: खर्क गुरुजी तपाईँ आइदिनु भयो, तपाईँको छोटो कुराकानीहरू राखिदिनु भयो, तपाईँले के गर्नुहुन्छ कसरी गर्नुहुन्छ कसका लागि गर्ने गर्नुहुन्छ भन्ने कुरा हामीले बुझ्यौँ र आशा गरौँ श्रोताले पनि बुझ्नुभयो पक्कै पनि. अन्तिममा जाँदा जाँदै मैले सोध्न छुटेका छन् भने
2: थ्याङ्क यू, तपाईँले पनि यहाँ बोलाइदिनु भयो, त्यस्तो छुटेको त केही छैन, त्यही पनि थ्याङ्क यू, धन्यवाद.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: PFBS गोर्खा रेडियो।

सम्भोजमा लगेको गीत धोका दिनेलाई सुनिरहनु भएको थियो. समय बिहानको 10 बज्नको लागि 16 मिनट बाँकी रहेको छ ब्रुनाईमा र हामी कार्यक्रमको तेस्रो घण्टामा छौँ. यतिखेर तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि. बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर. के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला. बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ.

Bersara Timi Malai, Monkey Temple featuring Rachana Dahal. हजुर, यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला पनि हुनै आँटेको छ. जाँदा जाँदै हर्किलिज बस्नेत एन्ड द कुजाको एउटा गीत छ यो, मेरो अन्तिम माया भन्ने. यो गीत यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि. यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 10 बजेको. त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई. म भने बिदा हुन्छु. हस् त, भोलि बिहान ठिक 7 बजे भेटौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते, बाई बाई.

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: BFBS Gorkha Radio ma. खबर बुलेटिनमा यहाँलाई स्वागत छ। सबभन्दा पहिले संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल शुरू हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिने कार्यसूची रहेको छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कंग्रेसले बहस श्रृङ्खला शुरूआत गरेको छ। पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला शुरू गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापाले सरकारले ल्याएको बजेटबारे संसदमा हुने छलफलमा पार्टीका सांसदहरू तथ्यपरक ढङ्गले प्रस्तुत हुने बताउनु भयो।
2: यो र तपाईँहरूप्रति हामी सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ नि छलफलहरूमा अझै बढी तयारीका साथ अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल गर ती विषयहरूमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
1: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
2: लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट्री सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ। सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ त्यो विधिको शासन हो कि विधिले शासन हो, रुल बाई ल अर्थात् कानुन यसरी बनाउने कि कानुनलाई हतियारको रूपमा आफ्नो निहित फाइदाको निम्ति। र म कानुनभन्दा माथि छु, कानुन केवल एउटा यो अथोरिटीले आफ्नो त्यो अथोरिटेरियन सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका। र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ। र जहाँ हेक्का राख्दैन त्यो ठाउँमा नेपाली कङ्ग्रेस उभिएर बोल्नुपर्छ।
1: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पन्छी नष्ट गरेको जनाएको छ।
3: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ।
1: इङ्ग्लिस च्यानलमा रुसी तेल ट्याङ्कर नियन्त्रणमा लिएको भन्दै बेलायतको सशस्त्र फौजको प्रशंसा गरिएको छ। रोयल मरिन कमान्डोहरूले इङ्ग्लिस च्यानलमा रुसी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए। लेफ्टिनेन्ट कर्नल टम क्विन कमान्डिङ अफिसर 42 कमान्डो रोयल मरिन हुनुहुन्छ।
4: The focus for us was coordinating the assets. There were a number involved, navy agency, commando force and surface air assets within that mix. So our focus was on the coordination to ensure that we conducted a really slick execution of that boarding and that's what we achieved.
1: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ। राष्ट्रिय कोशी प्रदेशको तराईका थोरै स्थानमा वर्षा पनि हुन सक्नेछ। खबर यति नै, नमस्कार।

SBS गोरखा रेडियो हो। नमस्ते नमस्ते नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरिका लिएर म धनराज राई उपस्थित भइसकेको छु। श्रोता सुनको बिहानी शर्मिला बर्देवाले गाउनुभएको यो निकै मिठो गीतसँग हामी चाहिँ भेटघाटका लागि उपस्थित भइसकेका छौँ। तपाईँहरू हामीसँग जोडिन चाहनुहुन्छ भने अवश्य पनि विभिन्न माध्यमहरू चलाएर आउन सक्नुहुन्छ। फेसबुक मेसेन्जर सबैभन्दा उपयुक्त माध्यम का रूपमा तपाईँहरूले लिइराख्नु भएको छ। इमेल पनि गर्ने गर्नुहुन्छ थुप्रै श्रोताले, त्यो विशेष गरी यो प्रश्नको उत्तरहरू पठाउने सन्दर्भमा चाहिँ इमेल चलाउनुहुन्छ। अनि जस जसलाई पाएको पर्छ, जस जसले चाहिँ यो नम्बरहरू चलाउने गर्नुहुन्छ टेलिफोनहरू, त्यता पनि कहिलेकाहीँ यदा कदा फोन गरेर बोलीचाली चाहिँ गर्ने गर्नुहुन्छ हामीसँग। र यी तिनै माध्यम चलाएर चाहिँ हामीसँग आज जोडिन सक्नुहुनेछ। हामीले आजको कार्यक्रम सोमबारको चलाउँदैछौँ श्रोता। 15 जुन 2026 सालको तदनुसार असार 1 गते विक्रम सम्वत 2083 साल ज्येष्ठ महिना सकियो श्रोता। र आजदेखि हामी असारमा त अब नेपालमा त छुपुमा छुपु हिलोमा धान रोपेर गोडौँला भन्ने समय आएको छ। अब हामी असारे गीतहरू पनि समय मिलेको खण्डमा र सन्दर्भ मिलेको

आज पनि श्रोता, आज एउटा देशमा बियर डे मनाइँदो रहेछ। यो बियर भालु होइन, बे होइन, बियर यो जाँड खाने, जाँडको नेपाली भाषामा जाँड भनौँ, जाँड दिवस मनाइँदो रहेछ। यो कुन देशमा मनाइन्छ? यसको उत्तर सजिलो छ, तपाईँले गुगल महाराजलाई सोध्नुभयो भने चाहिँ पाइहाल्नुहुनेछ। यसो एकपल्ट गुगल महाराजलाई नसोधिकन यसो गेस गरेर पठाउनुहोस् र मिलेन भने भने तपाईँले फेरि त्यस पछाडि फेरि अर्को कोसिस गर्नुहोला। हजुर, इशारा सुनाउँछ सफल छेत्रीको बिल्कुलै नयाँ गीत श्रोता। कार्यक्रम मझेरीमा हुनुहुन्छ, म धनराज राईको साथमा।

इशारा सुन्यौ श्रोता, सफल छेत्रीको बिल्कुलै नयाँ गीत। तीन दिन मात्रै भएछ, 72 घन्टा भएछ र राम्रै भ्युज पनि पाइरहेको रहेछ युट्युबमा। यसो हेरेको र अघि बिहान यहाँ अफिसमा आएर यसो डाउनलोड गरेर तपाईँहरूलाई सुनाइहालेँ। तपाईँहरूले पनि पक्कै मन पराउनु भयो होला। मन परेन भने भनिहाल्नुहोस् है, अर्कोपल्टदेखि म प्ले नै गर्दिनँ श्रोता। ब्रुनाईमा बिहानको 10:17 ठ्याक गयो श्रोता। 24 डिग्री सेल्सियस एरियाको तापक्रम रहेको छ अहिलेको। हालैको 30 डिग्री सेल्सियस आजको लागि अधिकतम तापक्रम रहेको छ। मन्द गतिमा हावा चलिरहेको छ। घमाइलो छ, रमाइलो छ सेरिया। रमाइलो छ भन्दा पनि हावा त्यति चलेको जस्तो देखिरहेको छुइनँ। मैले यसो बोल्दै गर्दा बाहिर पनि हेर्दैछु, पातहरू स्टिल नचलिबसेको छन् शान्त भएर। तर पनि मौसमी विवरण भने त्यस्तो रहेको छ सेरियामा। ब्रुनाईका अन्य स्थानका श्रोताहरू, तपाईँहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, यसो ताजा अपडेट तपाईँहरूको क्षेत्रको पनि दिनुहोस् है। नेपालमा बिहान

मिनेट गयो श्रोता. 19 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ अहिले. 28 डिग्री सेल्सियस अधिकतम तापक्रम र काठमाडौँमा अहिले पानी पर्दैछ, छिटफुट वर्षा हुँदैछ कि के हो? म के अरे यो मेघगर्जन सहित वर्षाको संकेतहरू देखाइएको छ काठमाडौँ उपत्यकामा र त्यसका साथमा मन्द गतिमा हावा चलिरहेको छ भनिएको छ. के छ ला ताजा विवरण हामीलाई यसो पठाउनुहोस्, कसैले सुनिराख्नु भएको छ भने. तपाईँहरूलाई पनि गुड मर्निङ. अब तपाईँहरूको अफिसतिर धाउने बेला भयो, खाजा खाँदै हुनुहुन्छ, चिया पिउँदै हुनुहुन्छ, कफी पिउँदै हुनुहुन्छ, हतार गर्दै हुनुहुन्छ. तपाईँहरूको आजको दिन शुभ रहोस्. बेलायतमा बिहानको 3:18 गयो, 13 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिलेको. लन्डनमा पनि अहिले पानी, छिटफुट पानी पर्दैछ भन्ने सङ्केतहरू देखाएको छ मन्द गतिको हावाको साथमा भने. आज दिनभरिमा लन्डनमा 15 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 22 डिग्री सेल्सियस अधिकतम तापक्रम र दिनभरि जसो नै भन्दा पनि मध्याह्नसम्म चाहिँ छिटफुट वर्षा हुने अनि त्यसका साथमा मन्द गतिको हावा चल्ने भनिएको छ भने, मध्याह पश्चात भने आकाश खुल्दै गएर घाम बादल लाग्ने, पानी पर्न भने रोकिने सङ्केतहरू छन् श्रोता. तपाईँहरूको अब बिहानको 3 बजे त के पानी पर्यो भन्नु र, तर पनि के छ, कसैले उठेर हामीलाई सुनिराख्नु भएको छ भने तपाईँहरूले पनि यसो ताजा मौसमी विवरण पठाइदिनुहोस् है. अन्य स्थानका श्रोता तपाईँहरूलाई तपाईँहरूको आफ्नो स्थानीय समयअनुसारको नमस्कार, अभिवादन र कार्यक्रममा स्वागत गर्न चाहे. तपाईँहरूकोतिर पनि के कसो छ? यता रियादबाट, साउदी अरेबियाबाट हाम्रो परदेशी घिमिरे माइलोज्यूले पक्कै सुन्दै हुनुहुन्छ. उहाँहरू अब उठेर कुद्न जान आँट्नुभयो अथवा कुद्दै सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि स्वागत छ. अन्य श्रोता पनि हुनुहुन्छ, तपाईँ पनि आउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र तपाईँहरूको अनुरोध गीतहरू छन् भने पनि भन्नुहोस्, हामी छन् भने बजाइहाल्छौँ, छैनन् भने पनि सकेसम्म खोजेर मिल्न सक्ने जति गीतहरू डाउनलोड गरेर सुनाउने कोसिस हाम्रो सधैँ नै हुन्छ. अब यो कपिराइटको कुरा आइहाल्छ फेरि, अब सबै गीतहरू हामीले डाउनलोड गर्न मिल्दैन, त्यही भएका कारणले गर्दाखेरि चाहिँ कोही बेला हामी तपाईँहरूले अनुरोध गर्नुभएका गीतहरू सुनाउन असमर्थ हुने गर्दछौँ. त्यसका लागि हामी क्षमा प्रार्थी छौँ अग्रिम रूपमा. यवेश थापालाई सुन्न जाउँ श्रोता. हेराई बसाई.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

लौ लौ सरर भन्ने गीत गाउने कलाकार हुनुहुन्थ्यो जनक ताम्रकार। मझेरी कार्यक्रममा हुनुहुन्छ श्रोता, म धनराज राईले आजको कार्यक्रम पनि सदा जस्तै अगाडि बढाइरहेको छु भन्दाखेरि साह्रै फरक नपर्ला। अगाडि बढाइरहेको छु भन्दा चलाइरहेको छु। अबको 3 घन्टा म तपाईँहरूको साथमा नै रहनेछु। असार महिनाको पहिलो दिनको कार्यक्रम हो श्रोता, सोमबारको। अब बेलायत तथा अन्य धेरै स्थानमा समर हलिडेजहरू आउनलाई धेरै बाँकी छैन श्रोता। अब हलिडेज भनेपछि अब हामीले डकुमेन्टहरू चेक गर्नु पर्यो, पासपोर्ट, विशेष गरी बेलायती पासपोर्ट लिने श्रोताका लागि मैले यो कुरा गर्न खोजिरहेको छु। अब हामीले हलिडे बुक गर्दाखेरि अथवा हलिडे जानुभन्दा अगाडि अथवा कतै यात्रा गर्नुभन्दा अगाडि पासपोर्टको म्याद कति बाँकी छ, एक्सपायरी डेट 6 महिना मिनिमम छ, त्यस पछाडि मात्रै हामी अन्य स्टेप्सहरू लिने गर्दछौँ। अब के अरे, यो युरोपको यात्रा तय गर्ने गर्दै हुनुहुन्छ भने चाहिँ अब 10 वर्षे पासपोर्ट हुन्छ बेलायती, त्यसमा म्याद बाँकी छ भनेर मात्रै चाहिँ नपुग्ने रहेछ श्रोता। किन रहेछ अबको बसाइमा छोटो मैले बुझेको, मैले खोजेर भेटेर अनि बुझेको कुरा तपाईँहरूसँग सेयर गर्न आँटिरहेको छु। हामी मध्येमा धेरै यात्रुहरू पासपोर्टको अगाडिको एक्सपायरी डेट हेरेर ढुक्क हुने गर्दछौँ, तर बेलायतबाट युरोप यात्रा गर्ने केही यात्रुहरू अहिले एउटा फरक नियमका कारण चाहिँ समस्यामा परिरहेका रहेछन् श्रोता। यो चाहिँ अब हामी नेपाली जसले लिएका छौँ तिनी हामी उहाँहरू मात्रै नभएर अन्य अन्य ब्याकग्राउन्डका चाहिँ मानिसहरू सर्वसाधारणहरूलाई पनि त्यस्तो शास्ति खेप्नु परेको रहेछ। यो नियम विशेष गरी पुराना बेलायती पासपोर्ट भएका यात्रुहरूका लागि महत्त्वपूर्ण रहेछ श्रोता। यो नियम बुझ्न 2 कुरा छुट्याउनु पर्ने रहेछ, एचएम पासपोर्ट अफिस एचएमपिओको नियम अनि इयु अनि सेन्जेन एरियाको प्रवेश नियम। पहिलो कुरा गरौँ, एचएम पासपोर्ट अफिस एचएमपिओ भनेको यो तपाईँहरूलाई सर्वविदितै छ, यो पासपोर्ट राहदानी इस्यु गर्ने निकाय हो। सामान्यतया वयस्कको बेलायती पासपोर्ट 10 वर्षका लागि जारी हुन्छ। पहिले भने बेलायतमा पासपोर्ट नवीकरण गर्दा पुरानो पासपोर्टमा बाँकी रहेको समय नयाँ पासपोर्टमा थपिने व्यवस्था थियो श्रोता। त्यसैले केही मानिसको पासपोर्ट 10 वर्षभन्दा केही महिना बढी म्याद भएको हुन्थ्यो, देखिन्थ्यो। अब 10 वर्ष नयाँ पासपोर्टको अनि बाँकी तपाईँले कति महिना अगाडि रिन्युको लागि अप्लाई गर्नुभयो, उहाँहरूले त्यो तपाईँको एप्लिकेसन प्रोसेस गर्ने दिनदेखिको बाँकी रहेको समय नयाँ पासपोर्टमा थपदिने गर्नुहुँदैछ। अब समस्या त्यसले गर्दा कहाँ आयो भने इयु र सेन्जेन क्षेत्रले चाहिँ बेलायती पासपोर्टलाई केवल छापिएको एक्सपायरी डेट हेरेर मात्र स्वीकार नगर्ने रहेछ। उनीहरूले हेर्ने मुख्य कुरा हो पहिलो पासपोर्ट यात्रा गर्ने दिनभन्दा 10 वर्षभित्र जारी भएको हुनुपर्ने रहेछ। दोस्रो, यात्राबाट फर्किने मितिपछि पनि कम्तीमा 3 महिना म्याद बाँकी हुनुपर्दो रहेछ। उदाहरणका लागि कुनै बेलायती पासपोर्ट जनवरी 2016 जारी भएको छ र त्यसमा अक्टोबर 2026 भ्यालिड भनेर लेखेको छ भने कागजमा अझै म्याद बाँकी देखिन्छ, तर इयु यात्राका लागि जनवरी 26 त्यो 10 वर्ष नियमका कारण समस्या आउन सक्ने रहेछ। त्यसको कारण के हो भने बेलायत इयुबाट बाहिरिएपछि बेलायती पासपोर्टहरू इयु नागरिकको पासपोर्ट होइन। अब पहिला तपाईँहरूले कतिको याद गर्नुहुन्छ, द युनाइटेड किङडम अफ ग्रेट ब्रिटेन एन्ड नर्दर्न आयरल्यान्ड भन्ने छापिन्थ्यो, त्यसका माथि युरोपियन युनियन भन्ने हुन्थ्यो, अहिले युरोपियन युनियन भन्ने छैन जस्तो लाग्छ मलाई। अब तेस्रो देशको पासपोर्टको रूपमा हेरिँदो रहेछ बेलायतलाई पनि, युरोपमा भित्र, विशेष गरी सेन्जेन एरियाभित्र अनि युरोपभित्र। त्यसैले पुराना थपिएका महिनाहरू इयुले मान्यता दिँदैन। त्यसैले युरोप यात्रा गर्ने बेला बेलायती यात्रुले पासपोर्टको एक्सपायरी डेट मात्र होइन इस्यु डेट पनि जाँच गर्नुपर्ने रहेछ। केही यात्रुहरूले त यही कुरा नबुझ्दा विमान चढ्न नपाएको र 100 पाउन्ड अतिरिक्त खर्च भएको उदाहरणहरू पनि चाहिँ मैले
हिजो भर्खर मात्रै हो पढेको श्रोता, तपाईँहरू कस्तै यस्तो समस्यामा त पर्नुभएको छैन, पर्नुभएको छ भने तपाईँको वास्तविक चाहिँ कथा के हो यसो हामीलाई पनि जानकारी दिनुहोस्, हामी अन्य श्रोतालाई त चाहिँ अपडेट गराउने चाहिँ हाम्रो कोसिस रहनेछ तपाईँ मार्फत। अन्जु पन्तले गाउनु भएको गीत छ दिल यो मेरो दिल अबको बसाइमा।

अन्जु पन्तको दिल यो मेरो दिल झन्नै मैले पनि गाई पाले श्रोता यो गाउँदै गर्दाखेरि यसो सम्झे फेरि है स्वर पुग्दैन फेरि यहाँ बेजेत हुन्छ भनेर रोकिहाले। तपाईँले पक्कै यो गीत मन पराउनु भयो। अब हामी असारे महिनामा प्रशान्त तामाङको आवाजमा रहेको गीत सुन्छौँ। यो गीत पनि मैले ठ्याक्कै लाइब्रेरीमा लाइनअप अघि तपाईँलाई भनिसकेपछि गरिराखेको थिएँ। विष्णु गुरुङ दाजु ब्लान्डफोर्ड युकेबाट सम्पर्क गर्नुभयो र उहाँले पनि यो गीत नै अनुरोध गर्नुभएको छ। कति चाहिँ मजाले कोइन्सिडेन्स भयो र मैले साह्रै अनुरोध गीतहरू खोज्न परेन र मैले लाइनमा भएको गीत नै बजाउने मौका पाएँ। विष्णु गुरुङ दाजु धन्यवाद। फुटबल हेरेर रमाइलो गर्दै हुनुहुन्छ होला। 35-36 मिनेटमा खेल चाहिँ सञ्चालन भइरहेको अवस्था छ। स्वेडेनले 2 गोल हानिसकेको अवस्था छ अहिले। श्रोता ट्युनिजियासँग खेल्दैछ। तपाईँहरू ककलले कता कताबाट हेर्दै हुनुहुन्छ वर्ल्ड कप विश्वकप फिफाको महासङ्ग्राम भनौँ न लाई चाहिँ अब कतिको फलो गर्दै गर्नुहुन्छ। अब म जस्तो अल्छी हुनुहुन्छ भने हेर्नुभएको छैन होला, तर पनि स्कोरहरू चाहिँ अपडेटहरू चाहिँ मैले त्यो यसो अलर्टमा राखेको छु र यसो सजिलो हुन्छ यसो कुराकानी गर्नका लागि। गेम नै हेर्ने गरी चाहिँ बसेको छुइनँ। हिजो बिहान एकैछिन हेरेँ, फेरि अल्छी लाग्यो, उयो फेरि अब फोन नै खेलाउन थालेँ। त्यस्तो अल्छी चाहिँ तपाईँ पक्कै हुनुहुन्न भन्ने मैले पूर्ण विश्वासका साथमा असारे महिनामै सुनौँ। अब असारे गीत असार महिनाको पहिलो सोमबारको कार्यक्रम प्रशान्त तामाङको आवाजमा विष्णु गुरुङ दाजु ब्लान्डफोर्ड युकेबाट यही गीत अनुरोध गर्नुभएको छ। यो गीतलाई सुनेर मनोरञ्जन लिउँ श्रोता।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो PFBS गोर्खा रेडियो।

सके त ओएसिस थापाले गाउनुभएको मिठो गीत सुन्यो. दुई दिन अगाडि रिलिज भएको गीत हो श्रोता, र उहाँले चाहिँ यो रिलिज गर्ने क्रममा केही शब्दहरू पनि लेख्नुभएको रहेछ, किन कसरी यो भन्ने कुराहरू. 3 वर्ष अगाडि नै लेख्नुभएको गीत रहेछ यो, र तर पनि के मिलेन, अझै पुगेन, के गरिरहेछु, किन गरिरहेछु भन्ने चाहिँ लागेर यो गीत उहाँले होल्ड गरिराख्नु भएको भन्ने कुराहरू त्यहाँ उल्लेख गर्नुभएको थियो. र गीत त मलाई त मन पर्यो, तपाईँलाई पनि पक्कै मन पर्यो होला श्रोता. हजुर, यो समयमा हामीलाई शेर्पा छुल्टिम जीले, भाइले भनौँ, साउथ कोरियाबाट सम्पर्क गर्नुभएको छ, र उहाँले चाहिँ अलिकति आज के हुँदैछ, नेटवर्क हो कि तपाईँहरूको ब्रोडकास्ट यो ट्रान्समिसन के हो, अलिक अड्किँदै सुने, क्याचाकुचु हुँदै सुनिराखेको छु दाजु भनेर भोइस मेसेज पठाउनु भएको थियो. सायद अहिले के कसो हुँदैछ, यहाँ यो हाम्रो एन्डबाट त नहुनु पर्ने हो, यहाँबाट त ठिकै ट्रान्समिट भइरहेको चाहिँ हाम्रो अड्कल गरिराखेका छौँ. त्यतातिर के तपाईँहरूको पो बा आज हेभी भारी वर्षाले केही गडबडी पो गर्यो कि, तपाईँहरूको क्षेत्रतिर सिग्नललाई अवरुद्ध भयो कि भन्ने मेरो शङ्का. शेर्पा छुल्टी भाइ अहिले कस्तो सुन्दै हुनुहुन्छ यसो जानकारी गराउनुहोस्, सधैँ आउनुहुन्छ, गीतहरू मगाउनुहुन्छ, रमाइलो कुराकानीहरू गर्नुहुन्छ कोही कोही बेला, र यसरी नै हामीसँग जोडिएर बसिराख्नुहोला. हजुर, आज मैले एउटा प्रश्न तिर्स्याएको थिएँ श्रोता तपाईँका लागि, आजको दिन कुन देशमा बियर डे मनाइन्छ. अब बियर पिउनुहुने श्रोतालाई त यो पक्कै थाहा छ, तर पनि अब नपिउने श्रोताका लागि पनि सहभागिता जनाउनुहुन्छ भन्ने हेतुले चाहिँ यो प्रश्न तिर्स्याएको छु. आज तेस्रो घन्टामा चाहिँ हामी यसको निर्क्योल गर्नेछौँ, कुन देशमा मनाइँदो रहेछ भनेर उत्तर पठाउँदै गर्नुहोला. अब उत्तर पठाउँदै गर्नु हुँदाखेरि हामी अर्जुन बोसले गाउनुभएको गीत युरोप अमेरिका भन्ने सुन्छौँ.

हो भनेर अर्जुन बोसले गाइन गाउँदै हुनुहुन्थ्यो युरोप अमेरिकामा जापान अमेरिका टोकियो जहाँ भए पनि यो मन नेपाली हो भन्ने खालको गीत उहाँले चाहिँ गाएर गइसक्नुभएको छ। ब्रिटिस फोर्सेस ब्रुनाई ग्यारिजनका श्रोताका लागि भनेर हामीले बीएफबीएस गोर्खा रेडियोले क्विज नाइट आयोजना गर्दैछौँ श्रोता। 24 जुनमा हो बुधबारका दिन श्रोता, र चौतारीमा हुने यो कार्यक्रम चाहिँ द बीएफबीएस बिग सल्युट च्यारिटीका लागि केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले आयोजना गर्न आँटिएको छ। $5 प्रति व्यक्ति हो। तपाईँले एउटा टिम बनाएर पनि आउन सक्नुहुन्छ, खेल्न सक्नुहुन्छ। एउटा टिममा 6 जना भन्दा बढी चाहिँ नआउनु होला, धेरै हुनुहुन्छ भने 2-3 टिम बनाएर आउन सक्नुहुन्छ। टिमको नाम गतिलो छान्नुहोस्, रमाइलो छान्नुहोस्। तपाईँहरूको आफ्नो आफ्नो थिम होला, तपाईँहरूको कुनै इन्टेकको होला, कतै नम्बर्ने बहिनीहरूको ग्रुप होला, अथवा मिल्ने साथीहरूको कुनै ग्रुप होला, सिनियर जुनियर भन्ने कुरा अर्कै ठाउँमा छँदैछ। यसका लागि त्यस्तो जरुरी छैन, तपाईँहरू फुर्सदिलो हुनुहुन्छ भने आउनुहोस्। बुधबारको दिन हो, स्पोर्ट्स आफ्टरनुन खेलेर थकित भएर आउनुभएको हुन्छ, घरमा पनि अब के अरे परिवारसँग बसेर अब थकित मुद्रामा चाहिँ खाना खानुहुन्छ, आउनुहोस्। त्यहाँ यसो खान्ते पिन्ते गर्दै हामी रमाइलो गरौँ, हँसी मजा गरौँ, सजिला सजिला प्रश्नहरू हामीले छानेका छौँ, र तपाईँहरूले पक्कै पनि यो के अरे क्विज नाइटमा सहभागिता जनाएर रमाइलो गर्नुहुन्छ भन्ने चाहिँ मैले भरपूर विश्वास लिएको छु श्रोता। अब हामी फतेमान थारूले गाउनुभएको जिन्दगीको पानाभरि सुन्छौँ श्रोता, र यो गीत नै हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको अन्तिम गीत स्वरूप तपाईँलाई पस्किनेछु। यस पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि हामी फेरि दोस्रो घण्टामा भेट्नेछौँ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: प्रधानमन्त्री मन्त्री तथा अधिकारीहरूले चिया उद्योगको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न लगाई ढिलाइ गरेर अवरोध भइरहेको भन्दै 80 बढी उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
1: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तिन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ क्यारे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको टिबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
1: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र कति विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन,
0: नियम लगाइएको छ। यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
1: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो।
0: आजबाट इलामका सबै चिया उद्योग तथा बुधबारदेखि झापाको चिया उद्योग बन्दको घोषणा गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको 80 दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 2004 असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै अङ्ग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरुद्ध आन्दोलन गरेका थिए। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै भएको सुरु भएको आन्दोलन पछि जाने राणा शासन विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। वाक फर पिस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्वको टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुरसहितको टोली लुम्बिनी पुगेको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली लुम्बिनी पुगेको हो। दाङको राप्ती गाउँपालिकाका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ।
2: संस्थागत प्रसूति सम्बन्धी विज्ञापनका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसूति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 100% तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। राप्ती गाउँपालिकाले विगतका वर्षदेखि विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो।
0: झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 गौडा टिमाई खोलामा फसेका 7 प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो साँझ पौडी खेल्न गएका बेला खोलामा 81 बाढी आएपछि उनीहरू 20 भागमा थुनिएका थिए। फसेका सबै 7 सकुशल उद्धार गर्न सफल भएको प्रहरी इन्स्पेक्टर विजय चौहानले जानकारी दिनुभयो। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्न सहमति भएको छ। लेबनन लगायत सबै मोर्चामा तत्काल लडाईँ अन्त्य गर्ने गरी सहमति भएको पाकिस्तानका प्रधानमन्त्रीले जनाएका छन्। युद्ध अन्त्यको औपचारिक सहमतिका लागि आगामी शुक्रबार स्विजरल्यान्डमा कार्यक्रम गरिनेछ। वाशिङटनबाट बीबीसीका टोमस मोर्गान।
3: We've just heard now that President Donald Trump has made a remark on True Social that the deal is now complete. He's written on True Social saying, congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz.
4: नमस्कार। BFBS गोरखा रेडियो हो।

0: 后。
1: सबस भन्ने कलाकार हुनुहुन्थ्यो प्रमोद खरेल अनि परम्परा जोशीलो गीत सुने श्रोता। हामीले कार्यक्रमको दोस्रो घण्टा मझेरीको दोस्रो घण्टा यस्तै मिठो र जोशीलो नाच्न सकिने गीतबाट सुरु गऱ्यौँ। कतिपय त नाच्नु पनि भयो होला, म पनि यहाँ यसो नाच्दै थिएँ, नाच्दै भन्नाले टाउको हल्लाउँदै यसो वर्ल्ड कपमा के कति खेलहरू भएका रहेछन् अहिलेसम्म भनेर यसो स्क्रोल गर्दै थिएँ। 12 खेलाहरू भइरहेका भइसके हुन् 12 खेल चाहिँ भइरहेको छ। अब आज सकेपछि 12 खेलहरू सकिन्छन्। अहिले स्विडेन र ट्युनिजियाको खेल भइरहेको छ। केही समय अगाडि ट्युनिजियाले पनि एक गोल फर्काउन सफल भएको छ र के अरे तपाईँको स्विडेनले 2 गोल लगाइसकेको अवस्था छ। 47-50 मिनटको हेर्दा गिर्दामा चाहिँ खेला भइरहेको छ। श्रोता सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ। हजुर, विभिन्न समयमा विभिन्न स्थानमा विभिन्न तरिकाले चाहिँ हामीलाई सुनिराख्नु भएको छ। बिएबिएस गोर्खा रेडियोलाई मझेरी कार्यक्रम त सुन्नु नै हुन्छ, अन्य कार्यक्रमहरू पनि तपाईँहरूले समय र साथ दिएर सुन्ने गर्नुहुन्छ, आफ्नो प्रतिक्रियाहरू दिने गर्नुहुन्छ। र यदि तपाईँ भर्खरै मात्रै तपाईँको एप अथवा तपाईँको स्मार्ट स्पिकर रेडियो जे खोलेर भए पनि हामीलाई सुनिराख्नु भएको छ, तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रमको दोस्रो घण्टामा। र मझेरी कार्यक्रमलाई चाहिँ ड्राइभ गरेर लाने कोसिसमा म छु धनराज राई सदा जस्तै। र आज पनि हामी एउटा प्रश्नबाट नै कार्यक्रमलाई अगाडि बढाउने चेष्टा गरेका छौँ। पहिलो घन्टामा नि यो प्रश्न राखेको थिएँ, केही श्रोताले उत्तरहरू पठाउनु भएको छ, मिलेको छ, तर म के हो उत्तर भने अहिले चाहिँ भन्दिनँ। तेस्रो घन्टाको अन्त्यतिर बिर्सिन रहेछु भने, किनभने अस्ति एकपल्ट बिर्सेर गएछु 1 trillionमा कतिवटा शून्य हुन्छ भनेर प्रश्न छोडिराखेँ, अन्तिममा सुनाउँछु उत्तर भनेको थिएँ। भोलिपल्ट मात्रै कार्यक्रम सुरु हुने बेलामा सम्झेँ अनि तर 2 दिनलाई चल्यो यो। थुप्रै श्रोताले प्रतिक्रिया दिनुभएको थियो र प्राय सबैले मिलाउनु पनि भयो। आजको प्रश्न रहेको छ श्रोता, आजको दिन कुन देशमा बियर डे मनाइन्छ। अब बियर पिउनु हुने श्रोतालाई त यो अघि पनि भनिहालेँ कण्ठस्थै छ पक्कै पनि, र अझै यसलाई रोचक बनाउनलाई चाहिँ उक्त देशमा जो आज बियर डे मनाउने देशमा सबैभन्दा बढी बिक्री हुने अथवा पिइने बियर चाहिँ

चाहिँ यो गीत चाहिँ मनपर्छ भन्ने लाग्छ भने डाउनलोड गरेर चाहिँ घरबाट नै यसो 15-20 मिनट सुनेर आधी घन्टा जति समय स्पेन्ड गरेर छानेर दुई चारवटा चाहिँ नयाँ सुनाउने नै कोसिस गर्ने गरिरहेको छु अहिलेसम्म, सोमबारको दिन विशेष, अनि मङ्गलबार, बुधबार, बिहिबार र शुक्रबार भने त्यो डाउनलोड भएका गीतहरू मध्येबाट नै रिसफल गर्दै सुनाउने कोसिसमा छु अहिलेसम्म, र तपाईँहरूले पक्कै पनि रुचाइ नै राख्नुभएको छ मेरो यो तरिकालाई भन्ने पूर्ण विश्वासको साथमा यात्रा ब्यान्डसँग जाउँ परी गीत सुन्नलाई।

परी यात्रा ब्यान्डले गाउनु भएको मिठो गीत सुनिरहेका थियौँ श्रोता हामीले। यो आउँदो जुन 26 का दिन बिहानको 7 बजेदेखि 27 जुन शनिबारको बिहानको 7 बजे यो 24 घन्टा चाहिँ ब्रिटिस फोर्सेस ब्रुनेमा बिएफबी स्विमेथन हुने भएको छ। 24 आवर्स च्यारिटी इभेन्ट श्रोता र यहाँ चाहिँ 12 जनाको भलन्टियर्सको ग्रुपले चाहिँ जो चाहिँ प्रत्येक कम्पनी अथवा डिपार्टमेन्टलाई रिप्रेजेन्ट गर्नुहुन्छ उहाँहरूले चाहिँ अब भनेपछि प्रत्येक कम्पनी डिपार्टमेन्टबाट 12 जना चाहिँ 5-6 चाहिँ 60-72 जना भलन्टियर्सहरूले चाहिँ यो ग्यारिजनको स्विमिङ पुलमा आफ्नै समयमा आफ्नै गतिमा 24 घन्टामा कति लामो दूरी चाहिँ पार गर्नुहुन्छ भन्ने कुराहरू चाहिँ आफ्नै कसैको दबाब बिना जति सक्नुहुन्छ त्यति नै उहाँले जुनै स्टाइल चलाएर पनि यो 24 घन्टामा कति दूरी चाहिँ पार गर्नुहुने रहेछ।

छ भन्ने एक किसिमको यो च्यारिटी इभेन्ट हुँदैछ र अलिकति महँगो छ टिम इन्ट्री फी चाहिँ 120 ब्रुनाई डलर हो तर यो चाहिँ प्रति व्यक्तिमा जाँदाखेरि झन्डै झन्डै 10 ब्रुनाई डलर जति पर्न जान्छ र इभेन्ट कोअर्डिनेटरलाई यो तपाईँहरूले बुझाइ पनि सक्नुभएको छ होला यो इभेन्टमा जित्ने टिमलाई चाहिँ के रहेछ लङ्गेस्ट डिस्टेन्स कभर्ड विदिन 24 आवर्स सबैभन्दा लामो दूरी पार गर्ने टिमलाई चाहिँ आकर्षक उपहार पनि दिने भनिएको छ र त्यसको अलावा तपाईँहरू त्यहाँ जानु हुँदाखेरि फुड इन्टरटेनमेन्ट म्युजिक सबै हुन्छ तर पे एज यु डाइन हो अलिकति खुद्रा पैसा भने बोकेर जानुपर्ने हुन्छ बिङ्गो खेल हुन्छ राफल ड्र हुन्छ र अरू सेफ्टी वाइज फर्स्ट एड पोइन्ट ड्युटी मेडिक हुनुहुनेछ लाइफ गार्ड 24 यो इभेन्टको लागि 24 घन्टा नै उपलब्ध हुनुहुनेछ र यो स्विमरहरूलाई चाहिँ त्यहीँ आराम गर्ने अनि सुत्ने व्यवस्था पनि मिलाएको छ बिएबिएस लाइभ ब्रोडकास्ट अफ द इभेन्ट पनि भनिएको छ अब लाइभ ब्रोडकास्ट नै त नसकेला 24 घन्टै हामीले पनि किनभने हामीले नि अब त्यो निकै लामो प्लान गर्नुपर्छ अब कन्स्ट्रेन्टहरू धेरै छ तर हामी सकेसम्म तपाईँहरूको यो इभेन्टलाई कभर गर्ने कोसिस गर्नेछौँ जो जो सहभागी हुँदै हुनुहुन्छ यस इभेन्टमा तपाईँहरूलाई गुड लक र तपाईँहरू जुनसुकै टिमकै भए पनि राम्रो पर्फर्मेन्स गर्ने कोसिस गर्नुहोला गुलाबी सुन्छौँ अब भियोमा फिचरिङ अमरिसु यो परेको छ थारू भाषाको ऱ्याप सङ हो श्रोता थारू भाषाको ऱ्याप सङ पनि सुनिहालौँ न त

0: पुर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

खैरी के रे जाने माया केयर सिंह लिम्बूको आवाजमा हामीले सुन्यौँ श्रोता, र यो गीत भने केयर सिंह लिम्बूको लेटेस्ट, भेरी लेटेस्ट हो श्रोता। एक दिन अगाडि मात्रै रिलिज भएको यो गीत र भ्युज पनि वात्तै बढिरहेको अवस्थामा छ यो गीत। र केयर सिंह लिम्बूले गाउनुभएको गीतहरू मन नपराउने श्रोता त कमै मात्रै हुनुहुन्छ होला, र आशा गर्दछु यस्ता गीतहरू सुन्दाखेरि तपाईँको मन पनि खुसीले फुरुङ्ग पक्कै हुन्छ। ब्रुनाईमा अहिले 11:28 गयो बिहानको, तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रममा म धनराज राईको साथमा। आज सोमबार हो श्रोता, र सोमबार हामी एउटा सेगमेन्ट चलाउने गर्दछौँ, प्रत्येक दिन नै चलाउँछौँ, र मन्डे को आजको सेगमेन्ट रहेको छ मन्डे डिस्कभरिज। र आज हामी धेरै पर टाढाको जटिल विषयहरूको कुरा होइन, घरमा नै भएका सरसामानहरूको बहुउपयोगिताका बारेमा कुराकानी गर्ने जमर्को गरिरहेका छौँ श्रोता। हामीले घरमा दैनिक प्रयोग हुने केही सामान्य सामानका यस्ता रोचक प्रयोगबारे कुरा गर्दैछौँ, जुन सायद धेरैलाई थाहा भनौँ न नहुन पनि सक्छ, अथवा कतिले त गरि पनि राख्नु भएको छ त्यस्तो, तर मैले भने यो यसो हेरेको त्यति गरेको छैन रहेछु। कहिलेकाहीँ हामीले साधारण ठानेका वस्तुहरू नै समस्याको सरल समाधान बन्न सक्छन् कि भन्ने एउटा किसिमले आइडिया थाहा नपाउनेहरूका लागि दिन खोजिरहेको छु। केराको बोक्रा के गर्नुहुन्छ तपाईँ खाएर? केराको बोक्रा बिनमै हो, मैले पनि बिनमै हो फाल्ने, अधिकांशले त्यही गरिदिन्छौँ, फालिदिन्छौँ। तर केराको बोक्राले जुत्ता चम्काउन, घरका बिरुवालाई पोषण दिन र चाँदीका सामान चाहिँ सफा गर्न मद्दत गर्ने रहेछ श्रोता। बोक्राको भित्री भागले जुत्ता वा चाँदीका वस्तुमा हल्का रगड्दा चमक बढ्न सक्ने रहेछ। टुथपेस्टको त्यस पछाडि कुरा गरौँ, दाँत सफा गर्न मात्र होइन, टुथपेस्टले भित्तामा बालबालिकाले बनाएका पेन्सिलका धर्सा मेटाउन, मोबाइलको स्क्रिनमा देखिने साना साना दाग कम गर्न र केही धातुका सामान चम्काउन पनि सहयोग पुर्याउन सक्छ। तर प्रयोग गर्दा धेरै दबाव चाहिँ नदिनु राम्रो हुन्छ भनेर जानकारहरूले बताउँदछन्। अब यो चाहिँ मैले नि घरमा चलाउनु पर्ने भएको छ, मेरो खान्छाले चाहिँ त्यो हलवे करिडोर भनौँ अनि लिभिङ रुमको चाहिँ अब वालहरू कतिपय ठाउँमा त हेर्ने नहुने गरी नै मजाले नै कोतरी दिए लेखिदिएको छ भनौँ न, एबिसिडी लेखेको भनौँ, अथवा के उसले उसको आफ्नो दिमागले नक्साहरू कोरेको छ। टुथपेस्ट प्रयोग गर्नुपर्ने रहेछ, मैले पनि अब बुझ्दैछु। बेकिङ सोडा घरको एक बहुउपयोगी सामग्री हो श्रोता, यसले फ्रिजभित्रको दुर्गन्ध हटाउन, भाँडामा लागेको दाग सफा गर्न र कार्पेट वा गद्दामा बसेको गन्ध कम गर्न मद्दत गर्ने रहेछ। यही कारणले धेरै देशमा बेकिङ सोडालाई नेचुरल क्लिनरका रूपमा प्रयोग गर्ने गरिँदो रहेछ। अब कफीको बाँकी रहेको धुलो अर्थात् कफी ग्राउन्ड्स को कुरा गरौँ। कफी बनाएपछि बाँकी रहेको यो के पिठो भनौँ न, कफीको धुलो फाल्नुभन्दा बिरुवाको मलका रूपमा प्रयोग गर्न सकिने रहेछ। यसले माटोमा केही आवश्यक तत्त्व थप्न मद्दत गर्छ, साथै यसमा बसेको प्याज वा लसुनको गन्ध हटाउन पनि कफीको धुलो उपयोगी मानिँदो रहेछ श्रोता। कफीको धुलो पनि त्यही हो, बिनमै हो श्रोता, कफी ग्राउन्ड कफीको चाहिँ विशेष गरेर, यो पाउडर कफी, यो हामीले नर्मल सिसामा पाउने कफी त होइन, पिसेको कफीको धुलोलाई चाहिँ। अब भिनेगर जता पनि पाइन्छ, नेपालीमा त चाकु भन्छ क्या कि के भन्छ यसलाई, चुक भन्छ, चाकु होइन श्रोता, बोल्दा के पनि हुन्छ। घरमा पाइने भिनेगर पनि निकै काम लाग्ने वस्तुको रूपमा लिन सकिँदो रहेछ। यसले झ्यालका सिसा चम्काउन, यो कितली केटल भनौँ न, कितली नभनेर, केटल वा धारामा जमेको यो पानीबाट आउने चुनको दाग बस्छ नि, त्यो हटाउन र केही प्रकारका दुर्गन्ध कम गर्न मद्दत गर्दो रहेछ। यही कारणले धेरै मानिसले केमिकल क्लिनरको विकल्पका रूपमा भिनेगर को प्रयोग गर्ने गर्दो रहेछन्।
यो भिनेगरको युजको बारेमा चाहिँ मैले नि त्यति थाहा पाएको थिइनँ। अब अघि टुथपेस्टको कुरा अब कुनै पनि मलाई त थाहा भएन भएको रहेछ, त्यो बिनमा फाल्ने मात्रै थाहा भएको रहेछ मलाई। अनि भिनेगर त अब त्यति चलाइँदैन, मेरो किचनमा त्यति चल्दैन। मेरो जेठा छोराले चाहिँ कोही कोही बेला यो के बनाउँदाखेरि भिनेगर चलाएको देख्छु, त्यति आफूले म चाहिँ चलाउँदिनँ, मेरो श्रीमतीले नि चलाउँदिनन्। अर्को रोचक वस्तु हो रबर ब्यान्ड। कडा ढक्कन खोल्न गाह्रो भएमा रबर ब्यान्डलाई ढक्कनको वरिपरि बेरेर समात्दा पकड बलियो हुन्छ र खोल्न सजिलो हुन्छ। साथै कपडाको ह्याङ्गरमा रबर ब्यान्ड झुन्डाउँदा बाँधेर कपडा झुन्ड्याउँदाखेरि चिप्लिएर खस्ने सम्भावना पनि कम हुँदो रहेछ। र यो पनि ट्रिक नै भयो श्रोता, मलाई चाहिँ यो चाहिँ मलाई नि थाहा थिएन। अब यो पनि श्रीमतीजीलाई यो चाहिँ मैले सम्झाउनु पर्ने भयो। एल्युमिनियम फोइल खाना प्याक गर्न मात्र नभई यसलाई ससाना टुक्रा बनाएर भाँडा माझ्ने स्क्रबरको रूपमा प्रयोग गर्न सकिने रहेछ। कतिपय अवस्थामा कैँचीको धार तिखार्न पनि एल्युमिनियम फोइल काट्ने विधि प्रयोग गरिन्छ। यो चाहिँ मैले त्यति देखेको छुइनँ। भाँडा माझ्न अब एल्युमिनियम फोइल ले त हातै काट्छ होला, अब कतिको सेफ छ त्यो अब आफ्नो सजिलोपन हेरेर कतिले त्यस्तो गर्नु पनि हुन्छ होला। अब पुरानो अखबार खबर कागज भनौँ न, न्युज पेपर, यो पनि निकै उपयोगी रहेछ। यसले झ्यालका सिसाहरू सफा गर्दा राम्रो परिणाम दिन्छ। साथै जुत्ताभित्र अखबार राख्दा चिसोपन सोस्न र दुर्गन्ध कम गर्न भने मिल्छ। यो चाहिँ मैले चलाएको छु श्रोता, अखबारको चाहिँ झ्याल पुज्न कोही कोही बेला, विशेष गरी नेपालमा अब दसैँ तिहार अथवा कुनै लामो छुट्टी सुट्टी हुँदाखेरि घरमा अब झ्याल पुज्नु पर्ने, त्यसो गर्दाखेरि यसको उपयोग चाहिँ गरिएको छ। जुत्ताभित्र अब जुत्ता नखुम्चियोस् न बाङ्गियोस् भनेर राख्ने गरिन्थ्यो, तर अब चिसोपन सोस्न र दुर्गन्ध कम गर्न पनि मद्दत गर्दो रहेछ। यो पनि नजानेरै भए पनि गरिन्थेछ, गर्थेछु मैले। तपाईँहरू मध्येमा धेरैले यो पक्कै गर्नुहुन्छ अझै पनि। हजुर, आज हामीले एक किसिमले सामान्य ठानेका घरायसी सामानहरू चिजबिजहरू वास्तवमा कति बहु उपयोगी हुन सक्छन् भनेर छोटो चर्चा गऱ्यौँ। अब यी मध्येमा धेरै कतिले चलाउनु भएको छ, कतिले चाहिँ युज गर्नुहुन्छ यो आइडियाहरू। मैले भने यति भने नि, अखबारको कुरा मात्रै मैले चाहिँ थाहा पाएको रहेछु। हजुर, अब प्रजिना गुरुङलाई सुन्न जाउँ नखेलमा।

नखेल प्रजिना गुरुङले गाउनु भयो श्रोता। अब हामी केही क्षणमा वाङदेन शेर्पाले गाउनु भएको रोड ट्रिप सुन्छौँ र त्योभन्दा अगाडि परदेशी घिमिरे माइलीज्यूले पनि उत्तर पठाउनु भएको छ र हामीलाई मेसेज पनि पठाउनु भएको छ। उत्तर मिलेको छ, पहिलो भागको उत्तर चाहिँ मिलेको छ परदेशी घिमिरे माइलीज्यू। दोस्रो भागको पनि उत्तर तपाईँलाई भेट्न सक्नुभयो भने तपाईँले पठाउन सक्नुहुनेछ। तपाईँले अनुरोध गर्नुभएको छ एउटा गीत म एकैछिनमा चाहिँ बजाउँछु। कार्यक्रम सुन्दै गर्नुभएकोमा धन्यवाद। अरूका तपाईँको म्यासेज एकैछिनमा पढ्नेछु। गीत सुन्नतर्फ लागौँ एउटा।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: युजन साक्यको आवाजमा लुपमा सुन्ने श्रोता, आजको प्रश्न एकपल्ट फेरि दोहोऱ्याउन रुचाए श्रोता। आजको दिन कुन देशमा बियर डे मनाइन्छ भनेर सुरुको पहिलो घण्टामा राखेको थिएँ र दोस्रो घण्टामा प्रश्न अलि सजिलै भयो कि जस्तो लागेर फेरि थपेको थिएँ। र उक्त देशमा याद गर्नुहोस् है श्रोता, उक्त देशमा यो आजको बियर डे मनाउने देशमा कुन चाहिँ बियर सबैभन्दा बढी खपत हुँदो रहेछ, भनौँ न पिइँदो रहेछ, त्यसको उत्तर पठाउने कोसिस गर्दै गर्नुहोला। कतिले पठाउनु भएको छ, परदेशी घिमिरे माइलोज्यूले दोस्रो प्रश्न छुटाउनु भएको रहेछ, रिपिट तपाईँको लागि भयो। अब एउटा अन्तर्वार्ता सुन्नेछौँ श्रोता। हामीले एक हप्ता अगाडि भनौँ न बिएफबी लेडिज स्पोर्ट्स डे सम्पन्न भएको थियो र त्यहाँ बिना बहिनी जानुभएको थियो। त्यहाँ एकजना बहिनीसँग चाहिँ उहाँले सम्पर्क गरेर कुराकानी गर्नुभएको रहेछ। अब उक्त कुराकानी चाहिँ सुन्नेछौँ श्रोता।
1: नमस्ते दिदी, स्वागत छ बिएफबीएस गोर्खा रेडियोमा।
2: थ्याङ्क यू बहिनी।
1: सर्वप्रथम हजुर परिचय।
2: मेरो नाम चाहिँ परीक्षा गुरुङ, मेरो हस्बेन्डको नाम चाहिँ भीमबहादुर गुरुङ, ऊ चाहिँ सिएसएस कम्पनीको एलईडी डिपार्टमेन्टमा काम गर्नुहुन्छ, हामी चाहिँ इन्टेक 08 को।
1: दिदी सबैभन्दा पहिले हजुर र हजुरको टोलीलाई चाहिँ एकदम बधाई छ भलिबल कम्पिटिसनमा चाहिँ फर्स्ट आउनु भएकोमा।
2: हजुर धेरै धेरै धन्यवाद बहिनी।
1: यो जित हासिल गरेपछि चाहिँ कस्तो महसुस भइरहेको छ?
2: रमाइलो फिल हुन्छ होइन, अभियसली जुन गेम जितेपछि चाहिँ अब यत्रो मन्थ्सको आई थिङ्क हामीले 3-4 मन्थ्स नै ट्रेनिङ गरेको थियो होला, सबैको हार्डवर्क पेज अफ भयो अनि त्यसमै खुसी छु हामीहरू सबैजना।
1: सिएसएस टिमले चाहिँ कस्तो तयारी गर्नुभएको थियो यस्तो बिएफबी लेडिज भलिबलमा चाहिँ फर्स्ट आउनु भयो?
2: अब ट्रेनिङ चाहिँ जस्ट राम्रो गरेको थियो, एज आई सेड हामी चाहिँ 3-4 मन्थ्स भइसक्यो थियो ट्रेनिङ गरेको। तर अब यहाँ चाहिँ युके भन्दा चाहिँ अलिकति सजिलो भयो भन्छु है म चाहिँ, किनभने मोस्ट अफ द दिदी बहिनीहरू चाहिँ हामी चाहिँ यहाँ काम गरेको हुँदैन नि त, त्यही भएर चाहिँ कमिटमेन्ट दिन चाहिँ अलिक सजिलो थियो वेभर। तर अब त्यस्तो भन्दा भन्दै पनि तर अब सबैको फ्यामिली कमिटमेन्टहरू हुन्छ, अरू के कमिटमेन्ट हुन्छ होइन, अब सबैजनाको कोहीको बच्चाहरू हुन्छ, कोहीको के को कमिटमेन्ट हुन्छ, तर त्यस्तो गर्दा गर्दा पनि सबैजनाले चाहिँ आफ्नो टाइम निकालेर ट्रेनिङ गर्यो, सबैले राम्रो गर्यो, सबैको प्रोग्रेस भयो, त्यही भने त्यस्तै गरेर चाहिँ ट्रेनिङ राम्रो हुँदै गयो। हाम्रो हिमाल भाइ र हाम्रो रकी दाईले चाहिँ निकै सपोर्ट गर्नुभयो हामीलाई चाहिँ ट्रेनिङमा चाहिँ, हाम्रो दिदीबहिनीहरूलाई चाहिँ।
1: हजुर, यो टिमको सफलतामा चाहिँ ठुलो योगदान नै मेन गरी विशेष गरी चाहिँ ब्रुनाईमा हुने समय अनि दाजुभाइहरूको सपोर्ट नै मान्नुहुन्छ?
2: हजुर, प्लस हाम्रो दिदीबहिनीको कमिटमेन्ट पनि भन त्यो दिदीबहिनी नै नआउनु भयो भने त अब अभियसली खेल मिल्थेन नि त, त्यही भएर सबैजनाको कमिटमेन्ट अनि सबैको कमिटमेन्ट नै भन्छु
1: निहाल्नु भयो। युके हेरिकन चाहिँ यहाँ चाहिँ निकै सजिलो भयो, तै पनि यस्तो केही च्यालेन्जेसहरू थियो तयारीको दौरानमा?
2: यसैको चाहिँ नानीहरू हुन्छ होइन, अब नानीहरूसँग त्यो हुँदा चाहिँ अलिकति च्यालेन्जेसहरू थियो होला। थ्याङ्कफुल्ली हाम्रो चाहिँ ट्रेनिङको दौरानमा चाहिँ हाम्रो प्लेयर्सहरू चाहिँ इन्जोर्ड भएन, विच इज गुड होइन।
1: हजुर, विशेष गरी आजको मेन फाइनल म्याचमा चाहिँ त्यस्तो केही चुनौतीहरू आए दिदी?
2: चुनौती भन्दा नै अब ठिकै भयो भनौँ न, अब सबैले ट्रेनिङ राम्रो गरेको थियो त्यही भएर गेम राम्रो भयो, टिम कोअर्डिनेसन राम्रो थियो, एकअर्काको कुराहरू सुन्नु एकदम इम्पोर्टेन्ट छ अनि टिम वर्क हुनु एकदम इम्पोर्टेन्ट छ हाम्रो अब जुनै पनि स्पोर्ट्समा होइन। अनि एकजनाले अब यस्तो गरौँ भन्दा अर्को प्लेयरले चाहिँ होइन हुँदैन भन्ने भन्ने बित्तिकै त्यहाँ चाहिँ अब अलिकति चाहिँ गाह्रो हुन्छ होइन, त्यसमा चाहिँ हाम्रो टिमवर्क चाहिँ एकदम राम्रो छ भनौँ, एकअर्कालाई एकदमै सपोर्ट गर्यो दिदीबहिनीहरूले अनि हाम्रो दाजुभाइहरू, हाम्रो हिमाल मैले भने हिमाल भएर हाम्रो रकी दाई पनि एकदम सपोर्ट गर्नुभयो अनि त्यही हो।
1: आजको यो जित कसलाई समर्पित गर्न चाहनुहुन्छ?
2: अभियसली अब हाम्रो टिम प्लेयरहरू होइन, मेरो दिदीबहिनी मेरो टिम प्लेयरहरू है मेन, अनि त्यहाँपछि हाम्रो कोच हाम्रो हिमाल भाइ रकी दाई, मेरो हस्बेन्ड भीमबहादुर गुरुङ होइन, अनि मेरो छोरा प्रसिम गुरुङ, मेरो अब फ्यामिली मम्मी बाबा बहिनी होइन सबैजनालाई, अनि हाम्रो सबै सपोर्टरहरूलाई, अनि हजुरलाई पनि धेरै धन्यवाद आइदिनु भयो, हेरिदिनु भयो, सपोर्ट गरिदिनु भयो, अनि हाम्रो अर्गनाइज गरिदिनु भएको हाम्रो पिएफपी लेडिजहरूलाई अर्गनाइज गरिदिनु भएकोमा हाम्रो दाजुभाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: दिदी हजुरको प्रस्तुति हेर्दाखेरि त अलिकति चान्चुने खेलाडी जस्तो चाहिँ लागेन, के हजुरको प्रोफेसनल ब्याकग्राउन्ड छ हो?
2: हजुर, म चाहिँ नेपालमै नेसनल गेम खेलेर आएको थियो पहिल्यै, अनि अहिले चाहिँ म 2015 युके आएको थिएँ चाहिँ अलिक खेले होइन, अब एक्सै भन्नु पऱ्यो नि अब त होइन भुपू खेलाडी भन्नु पऱ्यो, त्यही भएर त्यतिखेरसम्म चाहिँ हामी अब भनौँ यो म यो 3 हुँदाखेरि नै क्लास इयर थ्री हुँदाखेरि नै खेलेको हामी चाहिँ पछाडिदेखि ज्ञान बाबा स्कुलबाट त्यही हो त्यो जस ज्ञान बाबा स्कुलबाट खेल्यो पश्चिमाञ्चलबाट खेल्यो अब नेपालबाट खेल्यो त्यही भएर चाहिँ अब जस ब्याकग्राउन्ड राम्रै छ हाम्रो बेसिक राम्रो भएर आई थिङ्क म चाहिँ अहिलेसम्म यतिकै खेल्न सक्छु जस्तो लाग्यो
1: हजुर दिदी खेलमा चाहिँ अब त्यो प्रष्ट नै देखिन्छ कि हजुरको त्यो पर्फर्मेन्सहरू देखेर चाहिँ अलि मजाले प्रोफेसनली ट्रेन्ड अथवा हुन्छ नि सानैदेखि खेल्नु भएको जस्तै देखिनुहुन्छ आई थिङ्क त्यो चाहिँ हाम्रो बिएफपी कम्युनिटीको लागि चाहिँ एउटा ट्रेजर जस्तै हो किनभने हजुरको पर्फर्मेन्सले पनि धेरै भलिबल प्रेमीहरूलाई चाहिँ इन्सपिरेसन मिल्छ नि त वान अफ देम म पनि हो ओके दिदी लास्टमा चाहिँ भलिबल खेलको चाहिँ महत्त्वको बारेमा चाहिँ थोरै केही बताइदिनुहोस् न
2: अब भलिबल भनेको चाहिँ त्यही अब स्पोर्ट्स स्पिरिट्स हुनु पऱ्यो होइन टिमवर्क हुनु पऱ्यो म चाहिँ अब के भन्छ भने अब एज लङ एज मान्छेहरू चाहिँ स्पोर्ट्समा छ भने इट्स अल गुड के होइन एक्टिभ हुनु पऱ्यो अब भलिबलै खेल्नुपर्छ भने छैन तर अब मेरो चाहिँ मेन स्पोर्ट्स भलिबल भएको भएर चाहिँ त्यो मैले चाहिँ इन्करेज गर्छु दिदीबहिनीहरूलाई होइन हामी अब यहाँ बुढै हुनु जेलसम्म अब भन्छु कि अब दिदीबहिनीहरूलाई अब कसैलाई खेल्न मन छ भने यु क्यान अलवेज कन्ट्याक्ट गर्छ होइन अनि हामी चाहिँ अलवेज बेसिकबाट ट्रेनिङ गर्न सक्छ अब एभ्री इयर हुन्छ नि त गेम त अब नेक्स्ट इयरको लागि प्रिपेयर गर्नु छ भने आउनुहोस् खेल्नुहोस् हामीसँग होइन हामीलाई कन्ट्याक्ट गर्नुहोस् अनि अरू चाहिँ त्यही भन्छु जस फिट हुनको लागि एउटा टिमवर्क हुनको लागि अनि एकदम आई थिङ्क एकदम पेसेन्ट भन्ने पनि सिकाउँछ जस्तो लाग्छ कि मलाई चाहिँ स्पोर्ट्सहरूले चाहिँ अब भलिबलले मात्रै नभएकोन अनि अब टिमवर्क भइहाल्यो त्यही हो म चाहिँ त्यही भन्न चाहन्छु सबैजना दिदीबहिनीहरूलाई चाहिँ खेल्न भन्न चाहन्छु बेसिकै भए पनि अब कसैले चाहिँ अब छोकै हुन्न नि त अब कसैले चाहिँ भलिबल खेलेको हुँदैन एनी स्पोर्ट्सै नखेलेकोहरू पनि आएर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ गर्दा हुन्छ खेल्दा हुन्छ देयर इज नो एज लिमिट के अब
1: हजुर धेरै धेरै धन्यवाद दिदी यो छोटो समय निकालेर अनि फेरि पनि बधाई भन्न चाहन्छु हजुरको टिम अनि हजुरलाई पनि बाँकी दिनहरूको लागि पनि धेरै धेरै शुभकामना थ्याङ्क यू सो मच
2: थ्याङ्क यू सो मच बहिनी थ्याङ्क यू
3: PFBS Gorkha Radio Home

हजुर, मिठो गीत सुन्दै थियौँ। अमलारी फुल र यो गाउने कलाकार हुनुहुन्थ्यो अभिका घिमिरे अनि विकास लिम्बू। हजुर, अब सुरेश शाही र पूर्णकला बिसीले गाउनुभएको मिठो गीत सुन्छौँ, चल गोविन्दे चल।

हजुर, यो गीतलाई मैले यहीँनिर काट्नमा चाहे श्रोता र यो समयमा भने मैले के गीत बजाउन खोज्दैछु भने एउटा मिठो गीत खैरिनीमा गेट, र यो खैरिनीमा गेटका लागि अनुरोध गर्ने श्रोता आइपुग्नु भएको छ परदेशी घिमिरे माइलज्यू। उहाँले चाहिँ अघि पहिलो घन्टाको अन्त अन्ततिर पठाउनु भएको थियो यो अनुरोध, र उहाँले चाहिँ बिहान 5.861 किलोमिटर जगिङ सकेर साउको मेलामा जाने तयारीमा छु है हजुर भनेर भन्नुभएको थियो। मैले अलिकति ढिलो गरेर यो उहाँको म्यासेजलाई देखेछु र के अरे समय मिलेमा एउटा यो खैरेनीमा गीत गेट भन्ने गीत सुनाइदिनु भए आभारी हुनेछु भन्दै विदा भएर उहाँले उत्तर पनि पठाउनु भएको छ। पहिलो भाग मिलाउनु भएको छ भने दोस्रो भागको उत्तर अब सायद चाँडै पठाउनुहुन्छ होला। र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ श्रोता। अब यो पछाडि हामी समाचार सुन्नेछौँ, ताजा समाचार 5 मिनटका लागि, र त्यस पछाडि तेस्रो यानि कि अन्तिम घन्टामा हामी भेट्नुहुनेछ खैरिनीमा गेट भगवान भण्डारी अनि भीमा कुमारी दुराको

0: પેલાય ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોઠા રેડિયો
1: ગોઠા રેડિયો
3: सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेशसभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानूनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातवटै प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिने कार्यसूची छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कंग्रेसले बहस श्रृङ्खला सुरुवात गरेको छ। पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला सुरु गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापाले सरकारले ल्याएको बजेटबारे संसदमा हुने छलफलमा पार्टीका सांसदहरू तथ्यपरक ढङ्गले प्रस्तुत हुने बताउनुभयो।
4: यो र तपाईँहरूप्रति हामीहरू सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ नि छलफलहरूमा अझै बढी तयारीका साथ अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो, ती विषयहरूमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
3: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
4: लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ। सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ त्यो विधिको शासन हो कि विधिले शासन हो, रुल बाई ल अर्थात् कानुन यसरी बनाउने कि कानुनलाई हतियारको रूपमा आफ्नो निहित फाइदाको निम्ति र म कानुनभन्दा माथि छु, कानुन केवल एउटा यो अथोरिटीले आफ्नो त्यो अथोरिटेरियन सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ र जहाँ हेक्का राख्दै त्यो ठाउँमा नेपाली भन्नुहोस् उभिएर बोल्नुपर्छ।
3: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ।
5: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ।
3: स्विसहरूले मुलुकको जनसङ्ख्या 1 करोड भन्दा नबढाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। मतदाताको 60% मत खसेकामा 55%ले जनसङ्ख्याको सीमा निर्धारण गर्न नहुने पक्षमा मत दिँदा 45%ले पक्षमा मत हालेका छन्। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले आप्रवासी नियन्त्रण गर्ने ध्येयका साथ प्रस्ताव ल्याएको थियो। विश्वकप फुटबलका पछिल्ला खेलमा स्विडेन, आइभरी कोस्ट र जर्मनी विजयी भएका छन्। स्वीडेनले ट्युनिसियालाई 5-1 हराउँदा आइभरी कोस्टले इक्वेडरमाथि 1-0 जित निकालेको छ। आइभरी कोस्ट विश्वकपमा 12 वर्षपछि सहभागी हुन पाएकोमा पहिलो खेलमै जित निकालेको छ। यस्तै जर्मनीले कुराकाउमाथि 7-1 शानदार जित निकालेको छ। कुराकाउ विश्वकपमा पहिलोपल्ट सहभागी भएको देश हो। भेनेजुएला नजिकै रहेको टापु राष्ट्र कुराकाउ नेदरल्यान्ड स्वशासित क्षेत्रमा पर्दछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS कुल कार्य रेडियो हो।

हजुर, यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। र अब म धनराज राईले तपाईँहरूलाई डोर्याउँदै तेस्रो घन्टामा पुर्याएँ, तेस्रो घन्टा यानि कि अन्तिम घन्टा, र तपाईँहरूले मलाई साथ दिइराख्नु भएको छ, आभारी छु त्यसका लागि। तपाईँहरूले विभिन्न सजेसन दिनुहुन्छ, प्रश्न सोध्नुहुन्छ, अनुरोध गर्नुहुन्छ र विभिन्न अन्य जानकारीहरू पनि दिनुहुन्छ। तपाईँहरूको व्यक्तिगत जानकारी चाहिँ नदिनुहोस्, तपाईँहरूले यति कुदे उति कुदे भन्नुहोस्, त्यो नै व्यक्तिगत जानकारी भयो हाम्रा लागि। अन्य श्रोतालाई पनि तपाईँहरू मार्फत इन्सपिरेसन मिलेको कुराहरू हामीले यहाँबाट चाल पाइ नै हाल्छौँ। मध्याहको 12:10 गयो ब्रुनाईमा श्रोता। अहिले सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, घमाइलो छ, रमाइलो छ, कता कता बादलले छेकिन थालेको हो कि भन्ने भान भएको छ। ब्रुनाईको अन्य स्थानमा, सेरिया बाहेक अन्य स्थानमा पक्कै पनि पानी पर्दैछ, किनभने थन्डरी सावर्स मेघगर्जन सहितको वर्षा हुने चाहिँ उच्च सम्भावना देखाइएको छ। सेरियामा चाहिँ अहिलेसम्म पानी परेको छैन, हिजो बेलुकी सिमसिम पानी परेको थियो, एकछिन फेरि हरायो, त्यस्तै छ। अब अन्य स्थानमा के कस्तो छ, बेलायतमा अहिले बिहानको 5:10 गयो, का नेपालमा चाहिँ तपाईँको 9:55, अब 10:00 आँट्यो, 5 बाँकी छ। अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समय भन्नुहुन्छ, कतिपयलाई गुड नाइट भन्ने बेला भयो, कतिपयलाई अर्ली मर्निङमा हुनुहुन्छ तपाईँहरू, बिहानको 7:10 गएको छ मध्यपूर्वतिर, र तपाईँहरू अन्य स्थानमा त्यस्तै छ। तपाईँहरूलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ अनि गुड नाइट पनि भन्न चाहिँ, गुड नाइटमा पनि तपाईँहरूले सिरानी छेउमा मोबाइल अथवा कुनै अन्य माध्यमबाट चाहिँ बिएबिएस सुनेर साथ दिइराख्नुहुन्छ, हामीले त्यसको लागि आभारी छौँ। ब्युटिफुलम, अति ब्युटिफुल जोसिलो गीत सुनेर हामी कार्यक्रमको तेस्रो घन्टा सुरु गऱ्यौँ, रेशमा पुन र एसडी योगीको आवाजमा। अब फेरि अर्को चड्के गीत सुनौ, शाश्वत खड्का अनि ओसिन कार्की गाउनले गाउनु भएको छ अनिश्चित।

हजुर, अनिश्चित सुन्यो शाश्वत खड्का अनि ओसिन कार्कीको आवाजमा। अब एकैछिनमा म तपाईँहरूलाई फुलकुमारी राजेन्द्र शिवाकोटीले गाउनुभएको अर्को मिठो गीत सुनाउँछु। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई त्योभन्दा अगाडि चाहिँ एउटा जानकारी, यो आउने 23 जुन मङ्गलबारका दिन पर्छ श्रोता, बिहानको 9:30 बजेदेखि 11 बजेसम्म AWS आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले एडल्ट आर्ट एन्ड क्राफ्ट सेसन अन्तर्गत यसपालि भने तपाईँहरूलाई नोटबुक मेकिङ, कसरी नोटबुकहरू बनाउने, अघि ब्युटिफुल होम गीत सुन्यौँ त्यस्तै किसिमका राम्रा राम्रा नोटबुकहरू कसरी बनाउने भन्ने कुराहरू सिकाउने कार्यक्रमको तर्जुमा गरिएको छ। चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ। क्युआर कोडहरू उपलब्ध गराइएको छ, उक्त क्युआर कोडहरू यसो स्क्यान गरेर आफ्नो दर्ता गर्नुहोला, आफ्ना साथीहरूलाई दर्ता गराउनुहोला। $6 प्रति व्यक्ति चाहिँ फी तोकिएको छ फुर्सद भएको खण्डमा, र केही नयाँ कुरा सिक्ने इच्छा चाहना छ भने चिटच्याट कम्युनिटी सेन्टरमा तपाईँले उक्त कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र केही नयाँ सिप ज्ञान हासिल अवश्य नै गर्नुहुनेछ। अब फुलकुमारी सुनौ।

0: यो BFBS कुलकार रेडियो हो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नशामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: यो BFBS कुरखा रेडियो हो।

0: साइका सुर्ताले म्याट्रिक्स फिचरिङ इप्साल सन्ज्याल सुन्यो श्रोता. साइका सुर्ताले ज्यानै सुक्यो भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो उहाँहरूले. हजुर, तपाईँहरूले अघि म्याच हेर्दै हुनुहुन्थ्यो पक्कै पनि, र म्याच हेर्दै गर्दाखेरि चाहिँ स्विडेन र ट्युनिजियाको कुरा के फरक पाउनुभयो? केही फरक पाउनुभयो? 5-1 स्विडेनले चाहिँ जित हासिल गर्यो. फुल टाइम भइसकिसक्यो, खेल सकिसक्यो, अब 12 म्याचहरू कम्प्लिट भइसके श्रोता. र अब भोलि मङ्गलबारका दिन स्पेन र काबो भर्डी, बेल्जियम र इजिप्ट, साउदी अरेबिया र उरुग्वे, इरान र न्युजिल्यान्ड बिचको खेलहरू हुने रहेछन्. 4 खेलहरू. तपाईँहरूले कुन टिमलाई चाहिँ हुटिङ दिँदै हुनुहुन्छ, सपोर्ट गर्दै हुनुहुन्छ? वर्ल्ड कपको महासङ्ग्राम चलिरहेको छ. अब अन्तर्वार्ताहरूतर्फ लागौँ. अब आजको बसाइमा हामीले अझै 3 अन्तर्वार्ता चाहिँ सुन्नुपर्नेछ. अघि 2 एउटा सुन्यो, र केही दिन अगाडि बिएफबी ब्रिटिस फोर्सेस ब्रुनेमा स्पोर्ट्स डे भएको थियो, लेडिज स्पोर्ट्स डे. र उक्त अवसरमा हाम्री बिएबिएसकी सहकर्मी बहिनी बिना गुरुङ पनि रिपोर्टिङका क्रममा जानुभएको थियो, र स्विङ प्रतियोगितामा सहभागी श्रीमती भावना राईसँग अन्तर्वार्ता गर्ने अवसर पाउनु भएको छ. सोही अन्तर्वार्ता अबको बसाइमा सुन्नेछौ.
1: आज यहाँ बिएफबी लेडी स्पोर्ट्स डेको अवसरमा पौडी प्रतियोगितामा सहभागी हुनुभएकी एक प्रतियोगीसँग छोटो कुराकानी गर्दैछु. तपाईँलाई स्वागत छ. उहाँ मेरो नम्बरनी पनि हुनुहुन्छ, तर उहाँकै मुखबाट परिचय सुनौ. सबैभन्दा पहिले आफ्नो परिचय दिनुहोस् नम्बरनी.
2: नमस्ते, मेरो नाम भावना राई हो.
1: तपाईँ आज कुन कम्पनीबाट स्विमिङ कम्पिटिसनमा भाग लिँदै हुनुहुन्छ?
2: डी कम्पनी. हामी कम्पनीबाट जानु चाहिँ गएको, तर हामी त्यता गएर चाहिँ इन्डिभिजुअल स्विमिङ गर्यौँ. त्यसपछि बाह्र चाहिँ हामीलाई 2 ग्रुपमा डिभाइड गरिदिनु भयो.
1: हजुर, स्विमिङ गर्दाखेरि चाहिँ कस्तो कस्तो किसिमको स्विमिङहरू गर्नु पर्यो आजको कम्पिटिसनमा?
2: हामीले चाहिँ सुरुमा इन्डिभिजुअल फ्री स्टाइल गऱ्यौँ, त्यसपछि बाह्र इन्डिभिजुअल ब्रेस्ट स्ट्रोक गऱ्यौँ, त्यसपछि बाह्र 2 ग्रुप भएर 2 ग्रुपमा चाहिँ एकजनालाई फेरि फ्री स्टाइल गर्नुभयो, रिमेनिङ अरूले चाहिँ त्यो रिस्की खालके गर्नुभयो रेड कलरको कुटमा. अनि लास्टमा चाहिँ हामीले ठुलो एउटा बोट जस्तो खालके एउटा फ्लोटिङमा चाहिँ एकजना मान्छे बसेर 4 पुस ब्याक र फरवर्ड गऱ्यौँ.
1: हजुर, भनेपछि इन्डिभिजुअलको साथसाथै टिममा पनि स्विमिङ गर्नुभएको आज?
2: हजुर.
1: हजुर, कस्तो अनुभव भयो ओभरअल तपाईँको आज?
2: धेरै ट्रेनिङ चाहिँदो रहेछ भन्ने.
1: हजुर, तपाईँ पक्कै पनि पौडीमा चाहिँ एकदमै इच्छुक व्यक्ति हुनुहुन्थ्यो होला होइन? सानैदेखि कति उमेरदेखि चाहिँ पौडी खेल्न थाल्नु भएको?
2: मैले 6-7 सुरु गरेको. सुरुमा चाहिँ हामीलाई स्कुलबाट लानुहुन्थ्यो, त्यसपछि बाह्र चाहिँ हामीलाई मलाई बाबाले सिकाउनु भयो. अनि म त्यतिकै इन्ट्रेस्टेड भएर होला मैले आफै नै राम्रो गर्नु थालेँ.
1: हजुर, आजको यो विशेष प्रतियोगितामा चाहिँ तपाईँ कतिको नर्भस हुनुहुन्थ्यो कि एक्साइटेड हुनुहुन्थ्यो कि?
2: धेरै नर्भस.
1: धेरै नर्भस के कारणले चाहिँ?
2: यसरी कति वर्षपछि यसरी कम्पिटिसन गरेको, फेरि त्यसमा आफूले ट्रेनिङ नगर्दाखेरि आफूलाई धेरै त्यो पछाडि भएको फिल भएको.
1: अन्य प्रतियोगीहरू चाहिँ कस्तो हुनुहुन्थ्यो?
2: उहाँहरू त नेसनल लेभल हुनुहुन्छ. उहाँहरूले यति छिटो खेल्नुभयो हामी यस्तो हेरेको झिमिक झिमिक भइसक्नु भएको थियो.
1: हजुर, अनि तपाईँलाई आफ्नो कम्पनी अनि दिदी बहिनीहरूको कतिको सपोर्ट मिलेको थियो?
2: साह्रै धेरै.
1: हजुर, स्विमिङ गर्न चाहिँ केले प्रेरणा दियो?
2: मलाई सानैदेखि नै स्विमिङ साह्रै मन पर्थ्यो, अनि मेरो फेभरेट स्पोर्ट्स नै स्विमिङ नै हो. जब जब ओलम्पिक्सहरू आउँदाखेरि पनि म स्विमिङको पार्ट मात्र हेर्थेँ, त्यसैले मलाई स्विमिङ चाहिँ धेरै इन्ट्रेस्टेड थिएँ, त्यसैमा इन्सपायर पनि भएको.
1: अनि तपाईँ आज अन्य प्रतियोगिताहरूमा पनि भाग जनाउँदै हुनुहुन्छ कि केवल सपोर्ट गर्दै हुनुहुन्छ?
2: मैले स्विमिङमा चाहिँ भाग लिएको छु, अनि अरू स्पोर्ट्समा चाहिँ म चाहिँ सपोर्टर हो.
1: तपाईँको विचारमा स्विमिङ किन आवश्यक छ जस्तो लाग्छ? दिदी बहिनीहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ?
2: स्विमिङ चाहिँ एउटा राम्रो स्पोर्ट्स हो जसले उमेर हेर्दैन हामीलाई, बच्चादेखि बुढासम्मले एउटा वर्कआउटको नाममा गर्न सकिन्छ. यसले हाम्रो मसल्सहरूलाई भेरी एक्टिभ राखिदिन्छ, साथै साथमा हाम्रो एन्ड फिजिकल वेलबिङको पनि हेल्प गर्छ जस्तो लाग्छ मलाई चाहिँ. कुनै धेरै गर्मी ठाउँ हो, यहाँ अहिले हामीले धेरै फ्यामिली टाइम दिन सकिरहेको छौँ, त्यसैले एउटा न एउटा कुनै न कुनै स्पोर्ट्समा भाग लिनुहोस्. त्यसमा पनि अझ स्विमिङ चाहिँ म तपाईँहरूलाई बेस्ट रिकमेन्ड गर्छु, बिकज त्यसमा खासै केही पनि चाहिँदैन, तपाईँ अनि पानी.
1: हजुर, धेरै धेरै धन्यवाद तपाईँको सल्लाह अनि थोरै अनुभव सुनाइदिनु भयो मेरो नम्बर नै. थ्याङ्क यू सो मच.
2: थ्याङ्क यू तपाईँले मलाई यहाँ मेरो दुई शब्द बोल्न दिनुभएकोमा धन्यवाद.
0: हजुर, दुई शब्द बोलेर श्रीमती भावना राई विदा भइसक्नु भएको छ. बिएबिएसकी बिना गुरुङसँग कुरा गर्दै हुनुहुन्थ्यो. गीत सुनौ, बगैँचा ब्यान्डले गाउनु भएको भित्ते घडी. जोसिलो छ, रमाइलो मान्नु होला.

0: बेटे गाड़ी बगैचा ले गाउन भयो बगैचा समूह भनौ न सांगीतिक समूह। अब यो जोशीलो गीत पछाडि टुआरजीआर का जोशीलो युनिट वेलफेयर अफिसर को कुराकानी सुन्नेछौँ। कुराकानीको सन्दर्भ रहेको छ केही दिन अगाडि भएको बिएफबी लेडिज स्पोर्ट्स डे का सन्दर्भमा बिएफबीएसकी सहप्रस्तुत बहिनी बिना गुरुङले उहाँसँग क्याप्टेन मदनजीमीसँग कुरा गर्नुभएको छ। उहाँ युनिट वेलफेयर अफिसर हुनुहुन्छ। यो कुराकानीमा अब हामी लागौँ।
1: दाई सर्वप्रथम बिएफबीएस गोर्खा रेडियोमा हजुरलाई स्वागत छ।
2: बहिनी थ्याङ्क यू, धन्यवाद तपाईँलाई।
1: हजुरको शुभ नाम अनि जब रोलको बारेमा थोरै बताइदिनुहोस् न।
2: म क्याप्टेन मदन जिमी, म युडब्ल्यू टुआरजीआर। बहिनी
1: निकै महिना अगाडिदेखि नै बिएफबी लेडिज स्पोर्ट्स डे भनेर चाहिँ अनाउन्स गरिएको थियो। आज सबै आयोजना गर्ने, पूर्व तयारी गर्ने सबै जिम्मेवारी हजुरको थियो?
2: हजुर बहिनी, यो 2026 जनवरीमा हाम्रो इनिसियल प्लानिङ मिटिङ बसेको थियो। त्यहाँदेखि नै हामीले लेडिजहरूलाई चाहिँ फोरकास्ट गरेको थियौँ एफओईमा। सो अलमोस्ट लाइक यु नो 6 months सेलिब्रिटीहरूले चाहिँ पर्खेर बस्नु भएको थियो यो इभेन्ट, आजको इभेन्टको लागि।
1: हुन त यो वर्षेनी कार्यक्रम विशेष गरी हाम्रो बिएफबी लेडिजहरूको लागि यो वर्ष केही खास छ?
2: यो अरू बेला नभएको त होइन, हुन्थे वन डे इभेन्ट तर अलिक डिफ्रेन्ट भेरिएसनको हुन्थ्यो। अनि यसपालि चाहिँ हामी लेडिजहरूको इन्ट्रेस्ट पनि के छ, कमिटमेन्ट के छ, फ्याक्टर्सहरू थुप्रै हुनसक्छ, त्यो भएर सबैलाई हामी चाहिँ रिप्रेजेन्टेटिभहरूलाई बोलाएर चाहिँ छलफल गरेको थियौँ। 2-3 अप्सनहरू हामीले दिएको थियो। 3 days इभेन्ट, तपाईँको 2 days 1 day थियो। 2 days चाहिँ पास भएको थियो तर लास्टमा फेरि विभिन्न कमिटमेन्टहरूले गर्दाखेरि चाहिँ नै 1 day भयो। आई थिङ्क वाट एभर ह्यापन विल ह्यापन फर गुड रिजन भने जस्तो आज एक दिनको चाहिँ एकदमै अझै इन्ट्रेस्टिङ भइरहेको छ। अलिक कम्प्रेस छ, टाइम प्रेसर चाहिँ छ, तर अफिसियलहरूले म्यानेज गर्नुहुन्छ होला। गर्दा यो चाहिँ रनिङ सिल्डहरूको रनिङ कपहरूको इभेन्ट हो। गर्दा फर्स्ट इयर हो यो चाहिँ हाम्रो, यही सालदेखि सुरु भएको। गर्दा अरू सालहरू पनि यही समयमा, एक्ज्याक्ट डेट चाहिँ हुँदैन, तर यो तपाईँको जुन र जुलाई, जुन जुलाई महिनामा नै हामीले अर्गनाइज गर्छौँ र फोरकास्ट हुन्छ। बहिनी
1: दाइ के कस्ता पूर्व तयारीहरू गर्नु पर्यो?
2: कन्सेप्ट तयार गरेपछि त्यसको सपोर्टिङ एलिमेन्टहरू चाहियो, टेक्निकल असिस्टेन्टहरू चाहियो। सबैभन्दा ठुलो त फन हो, के अरे, कुनै अब पैसा बिना त कुनै पनि इभेन्टहरू हुने कुरा पनि भएन। गर्दा हामीले इभेन्टको लागि चाहिँ सबैभन्दा ठुलो सहयोग बटालियनबाट नै मागेको थियौँ, जुन चाहिँ हाम्रो फोरकास्ट चाहिँ इयरली फोरकास्ट फाइनेन्सियल इयरमै हुन्छ। त्यहाँबाट चाहिँ जिएसओ साहबले अनि त्यहाँबाट साफाले पनि हामीलाई सहयोग गर्नुभएको छ। गर्दा मेनली चाहिँ 3 बटालियनको फन्ड अनि जिएसओ साहबको वेलफेयर फन्ड, त्यहाँबाट चाहिँ साफाले पनि कन्ट्रिब्युट गर्नुभएको छ। उहाँहरू 3 रिजोर्स भएको इभेन्ट हो। अनि अरू त जिम क्योमासाईको टिमहरूले मलाई एकदमै सहयोग गरिरहनु भएको छ, एडभाइस गरिरहनु भएको छ टेक्निकल असिस्टेन्टको लागि। अनि अभियसली मेरो आफ्नै वेलफेयर स्टाफहरू, G4 लजिस्टिक अनि अरू अन्य टेक्निकल, त्यो जुन अब खेलमा नदेखिने तर अरू कोअर्डिनेसनहरूमा सहभागी भइरहनु भएको छ सबै टिम। अनि त्यति मात्रै नभएर अब लेडिजहरू पार्टिसिपेट नै भइदिएन भने त फेरि गेम त के भएर, होइन? गर्दा वाइफ कमिटी अनि लेडिजहरू जो जो रिप्रेजेन्टेटिभ हुनुहुन्छ आफ्नो आफ्नो डिपार्टमेन्ट टिमको, उहाँहरू क्याप्टेन अफ टिमहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न मिटिङहरूमा एकदमै अब सहभागिता जनाएर उहाँले जुन मोटिभेसन देखाउनु भएको छ त्यसले गर्दाखेरि पनि एकदम सजिलो भएको छ। तर धेरै व्यक्तित्वहरूको, टिमहरूको चाहिँ नै अब यसमा कन्ट्रिब्युसन छ। कन्सेप्ट नयाँ नभएर पनि यसलाई हामीले विशेष किन प्रायोरिटी दियौँ यो साल भने, गएको साल जस्तै कम्पेयर टु 10-15 अगाडि भन्दा अहिलेको दिदीबहिनीहरूको च्यालेन्जहरू, अहिलेको समाजको च्यालेन्जहरू फरक छ। त्यसले गर्दाखेरि चाहिँ मेन्टल हेल्थ र वेलबिङको कुराहरू जहिले जुनै कर्नरमा जुनै सेकेन्डमा पनि आइरहेको हुन्छ, यसलाई नै मध्यनजर राखेर कसरी हाम्रो सेलिब्रिटीहरूलाई म्याक्सिमम् इन्टरेक्ट गराउन सकिन्छ, उहाँहरू बिचको चाहिँ स्पेयर टाइमहरूलाई चाहिँ बेस्ट युटिलाइज गराउन सकिन्छ, उहाँहरूलाई एक्टिभ बनाउन सकिन्छ भनेर विभिन्न इनिसिएटिभहरू निकाल्ने क्रममा यो स्पोर्ट आएको हो। त्यसमा पनि र दिदीबहिनीहरू आफ्नै एउटा जिम फिटनेस सेसनहरू हप्तामा 3 आउनुहुन्छ, योगा सेसन वेलफेयरमा छ, त्यहाँ जानुहुन्छ, भेरी कन्सियस हुनुहुन्छ। अब यसमा चाहिँ हाम्रो च्यालेन्ज चाहिँ के भने, म्याक्सिमम् नम्बर्सहरू, पार्टिसिपेसनको नम्बर्स बढाउने हाम्रो च्यालेन्ज हो। त्यसले गर्दा यो इनिसिएटिभहरू थुप्रै आइरहेको छन्। अब आउनेवालामा जस्तै अब अहिले वन्स अ मन्थ योगा भएको छ भने, अब 6 चाहिँ एउटा 3 सेसन, त्यस पछाडि चाहिँ फलोअप बाई वन्स अ मन्थ गर्ने योगा सेसन, त्यो पनि हेल्थ र वेलबिङलाई नै मध्यनजर राखेर हामीले गरिरहेछौँ। त्यस्तै यो चाहिँ अब यो त स्पोर्ट भनेको त झन् होइन, एकदमै इम्पोर्टेन्ट हो. अब यसले तपाईँलाई फिजिकली मेन्टली दुइटै तन्दुरुस्त राख्छ, त्यसैले यसलाई यसपालि हामीले हाइलाइट गरेको छौँ. होपफुली दिदीबहिनी सेलिब्रिटीहरू विदाउट एनी इन्जुरिज आज रमाइलो गर्नुहुन्छ, संसार बिर्सेर आजको दिनमा चाहिँ उहाँहरू बिएफबीमा सबै एक अर्कामा प्रतिस्पर्धा गर्दैन हुन्छ. अहिले तपाईँ हामी बोल्दै गर्दाखेरि ब्याडमिन्टनको फाइनल भएको छ, त्यसपछि अरू जम्मा 5 इभेन्टहरू छ आजको, र फाइनल चाहिँ हाम्रो चाहिँ भलिबल छ. आशा छ भलिबलमा चाहिँ अहिले जुन सर्भिस पर्सनलहरू अलिक कम हुनुहुन्छ हुन त, तर भलिबलमा चाहिँ आज स्पोर्ट डे पनि भयो, सबै आउनुहुन्छ, आउँछौँ भनेर प्रतिज्ञा जनाएर जानु भएको छ. विशेष गरी अहिले बिहानको माहौल हेर्ने जो दाजुभाइ साहबहरू आउनुभएको थियो उहाँहरूले नि ओहो आज चाहिँ यहाँ हुनुपर्ने रहेछ, बहुत रमाइलो भइरहेछ भन्दै हुनुहुन्छ. आशा छ आफ्टरनुन झन् अझै मोर भाइब्स आउँछ होला बहिनी.
0: हजुर, मोर भाइब्स आउँछ होला बहिनी भनेर उहाँ क्याप्टेन मदन जिमी साहेब छुट्टिसक्नु भएको छ, उहाँसँगको कुराकानी अझै एक भाग बाँकी छ, श्रोता केही क्षणमा सुन्नेछौँ. अहिलेलाई भने गीत सुन्नतर्फ लागौँ, र गीत परेको छ अङ्किता पुनले गाउनुभएको वियोग. यो पनि भर्खरै मात्रै रिलिज भएको, 2 दिन भएको छ, यो नयाँ अङ्किता पुनको आवाजमा यो गीत सुनौ वियोग.

0: Oricare Radio. Oricare Radio.
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: हजुर, एक्लै एक्लै भई केही बाँचौँलाई खै भन्ने कुरा गर्नु हुने कलाकार हुनुहुन्थ्यो अल्मोडा राणा उप्रेती। अब हामी अन्तर्वार्ताको अन्तिम चरणमा आइपुगेका छौँ र यो अन्तर्वार्ता चाहिँ केही दिन अगाडि ब्रिटिस फोर्सेस ब्रुनाईमा लेडिज स्पोर्ट्स डेको सन्दर्भमा तयार पार्नुभएको थियो बिना गुरुङ बहिनी, जो चाहिँ बिएबिएस ब्रुनाईकी हाम्रै सहकर्मी बहिनी पनि हुनुहुन्छ, र उहाँले युनिट वेलफेयर अफिसर क्याप्टेन मदन झिमी साहेबसँग गर्नुभएको कुराकानीको अन्तिम भाग अबको बसाइमा हामी सुन्नेछौँ।
1: अर्को क्वेसन चाहिँ, हाम्रो दिदी बहिनीहरू जित्नु भएपछि के कस्ता प्राइजहरू चाहिँ पाउनुहुन्छ उहाँहरूले?
2: मोस्टलीको चाहिँ गोल्ड र सिल्भर मेडलहरू छ, अनि त्यहाँबाट जस्तै हामीले आज फन स्पोर्टहरू भन्नाले जुन फन टाइपको स्पोर्टहरू जुन मेन स्ट्रिममा पर्दैन त्यो फन गर्ने, त्यहाँनिर रमाइलो गर्ने जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुहुन्न उहाँहरूलाई 2 बजेदेखि उता 4 बजेसम्म यो जुन बास्केटबल पिचमा त्यहाँनिर विभिन्न फन स्पोर्टहरू पनि हामी अर्गनाइज गरेको छौँ, त्यसको पनि मेडल के अरे ट्रफीहरू छ। अनि अघि त्यो राम्रो राम्रो ट्रफीहरू देख्दाखेरि त यो के को हो भनेर भन्दै हुन्छ सेलिब्रिटीहरू, यो चाहिँ फन स्पोर्ट अथवा यो मिसलेनियस तपाईँहरूको एक्टिभिटिजको लागि हो भन्दा ओहो यो पो राम्रो छ भन्दै हुनुहुन्छ। जो जो एक्टिभ स्पोर्टमा पार्टिसिपेट हुनुभएको छैन अब आउने दिनहरूमा उहाँहरूलाई इन्करेज गर्नको लागि भए पनि हामी एडिसनल मिसलेनियस स्पोर्टहरू इम्पोर्टेन्ट स्पोर्टहरू राखेर चाहिँ उहाँहरूलाई इन्करेज गर्ने कोसिस गरेका छौँ। नट ओन्ली द्याट, हामीले चाहिँ एउटा फ्यान अफ द इयर फ्यान जोन कम्पिटिसन पनि राखेका छौँ। कुन चाहिँ टिमको कुन चाहिँ अब कम्पनीको चाहिँ फ्यानहरू बढी चाहिँ इन्टरेक्ट गर्नुहुन्छ अथवा जुन नौलो तरिकाले उहाँहरूले आफ्नो सपोर्टलाई प्रस्तुत गर्नुहुन्छ उहाँहरूलाई पनि हाम्रो प्राइज छ। भनेपछि प्राइज चाहिँ नट ओन्ली मेन स्ट्रिमको प्लेयर्सलाई मात्रै नभएर हामी ऱ्यान्डमली सबैले इन्करेज गर्ने इन्क्लुड गर्ने हिसाबले हामीले राख्ने कोसिस गरेका छौँ। आशा छ त्यही भएर आफ्टरनुनमा अझै धेरै यो क्राउड चाहिँ जिम हलमा नटला भन्ने सम्भावना पो भयो नि। यहाँ त
1: हजुर दाई, के खेलहरूमा चाहिँ कम्पिटिसन हुँदैछ?
2: मेनली आज हामी सुरुवात चाहिँ हामी ब्याडमिन्टनबाट गरेका छौँ बहिनी, त्यस पछाडि चाहिँ वरियर फिटनेस अथवा हामीले चाहिँ नाम चाहिँ फन फिटनेस राखेका छौँ सेलिब्रिटीहरूको लागि, जहाँ चाहिँ विभिन्न सर्कुट टाइपकोहरू एरोबिक टाइपकोहरू चाहिँ टिम कम्पिटिसन हुन्छ। अघिको ब्याडमिन्टन, अहिले हुँदै गरेको ब्याडमिन्टन चाहिँ पेयर्स हो, त्यो चाहिँ अब अहिले फाइनल भइरहेछ। त्यहाँबाट हाम्रो टिम 6 हुनुहुन्छ, एउटा कम्पनीको टिम 6 चाहिँ विभिन्न एक्टिभिटिज गरेर कम्पिटिसन टिम कम्पिटिसन गर्नुहुन्छ। त्यस पछाडि चाहिँ हाम्रो स्विमिङ कम्पिटिसन छ, स्विमिङ चाहिँ अनफर्चुनेटली कुनै कम्पनीको चाहिँ अब स्ट्रेन्थ नपुगेकोले गर्दा हामी इन्डिभिजुअलमा गएका छौँ। इन्डिभिजुअलमा सबै खालको स्ट्रोकहरूमा अनि टिम रिले इभेन्टहरू पनि गर्छौँ हामी स्विमिङमा। अनि आफ्टरनुनको सेसन चाहिँ हामी काइन्ड अफ लाइक अलिकति फन पनि, तर कुनै डिपार्टमेन्टले चाहिँ होइन यो पनि गर्नुपर्छ भनेर हामी लेडिज टग अफ वर राखेका छौँ, त्यो अब अभियसली ग्रुपको भएको क्यार। अनि त्यहाँबाट फाइनल इभेन्ट चाहिँ हाम्रो लगभग 2:45 चाहिँ भलिबल इन्टर कम्पनी कम्पिटिसन हुन्छ, अनि त्यसमा जम्मा 4 म्याचहरू हुन्छ। लगभग हामी चाहिँ 4:30 फिनिस गरेर अनि 5 बजेभित्रमा चाहिँ प्राइज गिभिङ पुरस्कार समारोहलाई वितरण समारोहलाई पनि सकेर चाहिँ अनि प्लस स्पोर्ट्स तपाईँको पार्टिसिपेन्ट अनि सबै अफिसियलहरूलाई चाहिँ हामी कुक हाउसमा हाम्रो रेजिमेन्टल कुक हाउसमा चाहिँ गएर डिनर उहाँहरूले सर्भ गर्नुहुन्छ, एन्ड देन त्यो चाहिँ आजको अन्त्य पनि हुन्छ बहिनी।
1: धन्यवाद दाई। युनिट वेलफेयर डिपार्टमेन्ट अनि सक्रिय लिडमा चाहिँ आज लेडी स्पोर्ट्स डे सक्सेसफुली आयोजना भएको जस्तै अनुभव भइरहेको छ, एकदमै उत्साहजनक पार्टिसिपेसन। यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूको एफर्टको लागि, अनि एफबिएस गोर्खा रेडियोलाई पनि इन्भाइट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
2: हजुर आइदिनु भयो, कभरेज गरिदिनु भयो पनि, यसको लागि तपाईँलाई म्यासिभ थ्याङ्क यू। अनि आजको दिन अभियसली रमाइलो हुन्छ, 110 इन्डिभिजुअलले पार्टिसिपेट गर्नुभएको छ आजको विभिन्न स्पोर्टमा विथ स्पेयर्स गर्दा, यो दिन फेरि अब अर्कोचोटि कहिले आउँछ भनेर पर्खिन लायकको हुनुपर्ने आजको दिन चाहिँ। थ्याङ्क यू बहिनी।
0: हजुर, पर्खिन लायक नै भएछ इभेन्ट, पक्का हामीले कुराकानी सुन्दा, र अस्ति यहाँ निकै हल्ला खल्ला भएको थियो त्यो दिन, यहाँ हामीले स्टुडियोभित्रसम्म पनि आवाज आएको थियो यो हुटिङहरूको, आफ्नो टिमलाई सपोर्ट गर्नेहरूको, निकै रमाइलो कुराकानी हामीले सुन्यौँ श्रोता। अब एउटा गीत सुनौ, छुजङ डुक्पा अनि कोरसले गाउनुभएको छ यो गीतलाई असारे महिनामा, र यो गीतलाई चाहिँ मैले खर्क गुरुङ मामाको अनुरोधमा राखिरहेको छु। धनराज भान्जा मझेरी कार्यक्रममा हाजिर भइसके, र आजदेखि त असार महिना सुरु भयो, त्यसकारण एउटा असारे गीत पो सुन्न र सुनाइदिन विनम्र अनुरोध गर्दछु। सम्झनामा हजुर लगायत सम्पूर्ण नेपाली मन संसारभरि जहाँ जहाँ जुन अवस्थामा भए पनि असारको सम्झना गर्न चाहन्छु। धन्यवाद, नमस्ते भनेर उहाँले विदा लिनुभएको छ। खर्क गुरुङ मामा ज्यूको अनुरोधमा अब यो गीत सुन्छौँ र यो गीत चाहिँ एउटा एक किसिमले मलाई पनि विशेष लाग्छ, विशेष गरी यो पल्टन घरको माहौलमा जजर्सले जागिर खाँदै हुनुहुन्छ, हामीले ट्रेनिङ गर्दाखेरि गुरुजीले एकैटा गीत गा भन्दाखेरि झुन्डिने गीत नै यही हो, यो गीत अब सुनौ फेरि पनि एकपल्ट सम्झनामा पुरानो इतिहासमा जाउँ छुजुङ डुक्पा र कोरसको आवाजमा।

हजुर, असारे महिनामा छुजाङ डुक्पा अनि कोरस साथीहरूले गाउनुभएको मिठो गीत सुने श्रोता हामीले, र यो गीतलाई अनुरोध गर्नुभएको थियो खर्क गुरुङ मामाले। असार महिनाको सन्दर्भमा पारेर सही गीत छान्नुभयो र अन्य श्रोतालाई पनि डेडिकेट गर्नुभएकोमा धेरै धेरै धन्यवाद मामाज्यूलाई। हजुर, आज मैले एउटा प्रश्न तेर्स्याएको थिएँ श्रोताहरू तपाईँहरूका लागि, आजको दिन कुन देशमा बियर डे मनाइन्छ भनेर, अनि उक्त देशमा सबैभन्दा बढी खपत हुने बियर कुन हो भनेर प्रश्न तेर्स्याएको थिएँ। धेरैजनाले उत्तर पठाउनु भएको छ, कतिको उत्तर मिलेको पनि छ, कतिको उत्तर मिलेको छैन, उत्तरतिरतर्फ लागौँ, अब हामी छुट्टिने बेला पनि हुन आँट्यो। आज बेलायतमा चाहिँ यो बियर डे मनाइँदो रहेछ, बियर डे ब्रिटेन भन्दो रहेछ। आजको दिनलाई चाहिँ उक्त मानिसहरूले चाहिँ विभिन्न चाहिँ कार्यक्रम गरेर भव्यताका साथ नै मनाउने गर्नुहुँदो रहेछ। बेलायतवासी श्रोता, तपाईँ आज पब जानुहोस् है, सोमबार हो हुन त, त्यही पनि बियर डे मान्नकै लागि भए पनि पब जानुहोस्। र सबैभन्दा धेरै खपत हुने बियर चाहिँ कार्लिङ बियर पर्दो रहेछ श्रोता। कार्लिङ, अब म त्यति बियर खाने मान्छे परिनँ, म चाहिँ अलिकति खाने भन्दा पिउने, म चाहिँ विस्कीतिर ढल्केको मान्छे भएकाले यो त्यति साह्रो ऊ भएन, याद भएन, तर गुगल महाराजले उत्तर मलाई पनि दिनुभएको छ कार्लिङ बियर। र अघि विष्णु गुरुङ दाजुले ब्लानफोर्ड युकेबाट गिनिस भनेर पठाउनु भएको थियो, त्यो चाहिँ मिलेन भन्नु पऱ्यो, गुगल महाराजले 2 सालको रिपोर्ट हेर्दाखेरि कार्लिङ नै भनेर भन्नुभएको छ। आजको प्रश्नको उत्तर त्यही हो श्रोता, बेलायत अनि कार्लिङ बियर। हजुर, अब हामी के गीत सुनौ त, झ्याप्पै सुनौ कि बाहुनी मन परे सुन्यौ? हामी झ्याप्पै सुन्दै कार्यक्रमबाट बिदा हुने तर्कर गरौँ श्रोता, र तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। अब यो पछाडि ब्रुनाईका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रममा प्रस्तुता बहिनी बिना गुरुङलाई पाउनुहुनेछ 89.5 MHz FM भने, अन्य श्रोता जो नेटवर्क मार्फत सुन्ने गर्नुहुन्छ तपाईँहरू युकेको नमस्ते युकेमा जोडिनुहुनेछ। हामी भने भोलि भेट्नेछौँ, मलाई बिदा दिनुहोस्, नमस्ते।

0: सरकारका उच्च अधिकारीहरूले चिया उद्योगीको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न ढिलाइ गरेर अवरोध भइरहेको भन्दै उद्योगीहरूले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
1: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तिन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको टिबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ।
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
1: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र कति विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन,
0: नियम लगाइएको छ। यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
1: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो होइन। र त्यो भएको हिसाबले हामी के अपेक्षा गर्छौँ भने भारत सरकारको राष्ट्रिय त्यहाँको टी बोर्डले चाहिँ जुन किसिमको अहिले चाहिँ एसओपी लागू गरेर चाहिँ नेपालको चियालाई भारतमा लानलाई चाहिँ जुन किसिमको अवरोध खडा गर्ने अनि चाहिँ रिपोर्टको नाममा 15-22 दिन लगाइदिने अनि त्यस पछाडि यो हरेक चिजले गर्दाखेरि चाहिँ हाम्रो व्यवसायलाई नै डिस्टर्ब चियालाई चाहिँ डिस्टर्बेन्सकै रूपमा हामी बुझ्छौँ क्या।
0: आजबाट इलामका सबै चिया उद्योग तथा बुधबारदेखि झापाका चिया उद्योग बन्दको घोषणा गरिएको छ। वर्क फर पिस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकर नेतृत्वको टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुर सहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी गएको हो। 45 वर्ष यता चितवन राष्ट्रिय निकुञ्जको घरियाल कोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका कोहीको संख्या 2,315 पुगेको छ। सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबभन्दा बढी 1,560 गोही छाडिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो। रुसले गरेको हवाई हमलामा युक्रेनमा कम्तीमा 9 ज्यान गएको छ। युक्रेनको किव र खार्किभ शहरमा हवाई आक्रमण भएका हुन्। आक्रमणका कारण ऊर्जा आपूर्ति अवरुद्ध भएको छ। थप जानकारी सहित बीबीसीका साइमन ह्याङ्कक।
2: Ukraine's interior minister described the attack on the capital Kyiv as a major blow with significant destruction of civilian infrastructure. The city's mayor, Vitaly Klitschko, said some houses and cars caught fire after being hit by debris from drones. He said the attack damaged electricity lines and left more than 140,000 people without power. In the northeastern city of Kharkiv, at least 5 rescue workers were killed.
0: रुसले पनि युक्रेनबाट हमला भएको बताएको छ। विश्वकप फुटबलका पछिल्ला खेलमा स्विडेन, आइभरी कोस्ट र जर्मनी विजयी भएका छन्। स्विडेनले ट्युनिसियालाई 5-1 हराउँदा आइभरी कोस्टले इक्वेडरमाथि 1-0 जित निकालेको छ। आइभरी कोस्ट विश्वकपमा 12 वर्षपछि सहभागी हुन पाएकोमा पहिलो खेलमै जित निकालेको छ। यस्तै जर्मनीले कुराकाउमाथि 7-1 शानदार जित निकालेको छ। कुराकाउ विश्वकपमा पहिलोपल्ट सहभागी भएको हो। भेनेजुएला नजिकै रहेको टापु राष्ट्र कुराकाउ नेदरल्यान्ड स्वशासित क्षेत्रमा पर्दछ। 155,000 जनसङ्ख्या भएको यो देश
3: Be TFBS, Gorkha Radio.

बिहे गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर औडर धानी आशुतोष भगवान शिव हामीसँग प्रसन्न हुनुहोस् र हाम्रो मनोवाङ्क्षा पुरा गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा नियमित रूपमा कुनै न कुनै विषय बिन्दुलाई आधार बनाएर चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा अधिक मासको विषयमा चर्चा गर्नेछु, जसलाई पुरुषोत्तम मास पनि भनिन्छ र यो लगभग 3 वर्षमा 6 मास र अधिक मास गरेर 2 पटक आउने गर्दछ र यो अहिले अधिक मास परेको छ र जेठ महिना अधिक मासको महिना रहेको छ र अहिले जेठ अधिक ज्येष्ठ शुक्ल पक्ष प्रारम्भ भएको छ र यो महिनालाई हाम्रो नियमित जो 12 महिना छ त्योभन्दा बाहिरको 13 महिनाको रूपमा मानिन्छ र यो भगवान्को विशेष महिनाको रूपमा पनि सम्मानित छ। त्यसैले यसमा काम्य कर्म अन्तर्गतका वैदिक अथवा अन्य जो कर्महरू छन् तिनीहरूको निषेध गरिएको छ र केवल भगवत उपासनाका विविध विषयहरू, उपासनासँग सम्बन्धित साधना धार्मिक कृत्यहरू को मात्रै यो आयोजना गर्ने यसमा अनुमति प्रदान गरिएको छ शास्त्रद्वारा। त्यसैले यसमा अधिक मासको समयमा भगवान्को अर्थात् पुरुषोत्तम भगवान्को गुणानुवाद, कथा श्रवण, मन्त्र जप आदि जो गरिन्छ, उपासनाहरू गर्ने गरिन्छ। रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः, कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः भनेर भगवान्को स्मरण गर्ने गरिन्छ। भगवान् पुरुषोत्तम मर्यादा पुरुषोत्तमको रूपमा श्रीराम रूपमा अवतीर्ण हुनुभयो र उहाँले विभिन्न लीलाहरू मार्फत मनुष्यलाई मार्ग देखाउनुभयो, बाटो देखाउनुभयो, जीवन जिउने कला सिकाउनुभयो, शान्ति र सुख प्राप्तिका विविध आधारहरू को आश्रय लिएर जीवन व्यतीत गर्नुपर्ने कुरा बताउनुभयो, सिकाउनुभयो, सम्बन्धहरूको कसरी निर्वाह गर्नुपर्दछ भन्ने कुरा पनि उहाँले सिकाउनुभयो।

दुःख सुख अवश्य भावी छ। जसलाई पनि आउँछ आउँछ, दुःख र सुख नआउने कोही पनि हुँदैन, किनभने यही दुःख सुखको द्वन्द्वात्मक अवस्थाको नाम नै संसार हो, शरीर हो। त्यसैले शरीरम व्याधि मन्दिरम भनेर भनिएको छ। त्यसैले शरीरमा दुःख नआउनु, जीवनमा दुःख सङ्कटहरू नआउनु नै धर्मको फल होइन। धर्मको फल त जीवन जिइसकेपछि जो आफ्नो यात्रा छ त्यो सही भयो भएन, गति सुध्रियो सुध्रिएन, त्यसमा मूल्याङ्कन गर्ने विषय हो। र यदि गति सुध्रिएन, भगवान्को चरणको चिन्तन गरिएन, भगवान्को शरणमा परिएन भने मनुष्य जन्म बेकार छ। त्यसैले त्यतातर्फ हिँड्नै पर्दछ। यदि हिँड्दैन भने त्यो अहङ्कारीले दुःख पाउँछ नै, त्यसमा दुईमा छैन भनेर भगवान्ले बताउनुभयो, देखाउनुभयो, सिकाउनुभयो। र शास्त्र नै त्यसमा प्रत्यक्ष प्रमाण हो भनेर बताउनु पनि भयो। र यसै गरी मनुष्यहरूलाई जीवन जिउने कला सिकाउनु भयो। त्यस्ता मर्यादा पुरुषोत्तम भगवान्को उपासना गरेर मनुष्यले आफूलाई कृतकृत्य बनाउनु आवश्यक छ भन्ने नै यो अधिक मासको महिमा हो। र यो भगवान्को विशेष महिना हो, भगवान्लाई विशेष प्रिय छ, त्यसैले यसमा भगवान्को विशेष रूपमा उपासना गर्ने गरिन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र दैनिक रूपमा हाम्रा चर्चाहरूलाई हामी प्रस्तुत गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज अधिक मासको विषयमा हामी चर्चा गरिरहेका छौँ। यो भगवान्को विशेष गरेर उपासना गर्ने महिना हो र भगवान्को उपासना बाहेकका जति पनि काम्य धार्मिक कार्यहरू छन् तिनीहरू निषेधित छन्, तिनीहरू गर्दा कुनै पनि फल प्राप्त हुँदैन, त्यसैले त्यस्तो बेलामा गर्नु हुँदैन। अनि के गर्ने भन्दा भगवान्को कथा श्रवण, भगवान्को मन्त्र जप, भगवान्को नाम जप, भगवान्को ध्यान, भागवत श्रवण अर्थात् श्रीमद् भागवत महापुराणको श्रवण, श्री रामायणको श्रवण तथा पाठ, भागवतको पाठ, भगवान्लाई समर्पण गरेर गरिने दान, ब्राह्मण भोजन र कीर्तन आदि यी यावत विषयहरू गर्न सकिन्छ र गर्न सकिन्छ मात्रै होइन, गर्नै पर्दछ, अनिवार्य व्यवस्था हो। यदि गरिँदैन भने त्यसले मनुष्य जन्मको

प्राप्त गर्न सक्दैन। एतन् निर्विद्यमानानाम् इच्छताम कुतो भयम् योगिनाम नृपनिर्णीतम् हरेर नामानु कीर्तनम्। हरिको नाम भगवानको नाम कीर्तन भगवानको नाम स्मरण बाहेक यो कलियुगमा कुनै पनि धार्मिक कृत्यको सिद्धि प्राप्त गर्न कुनै पनि धार्मिक कृत्यबाट सिद्धि प्राप्त गर्न कठिन छ, दुःखपूर्ण छ र वातावरण सम्पूर्ण रूपमा दूषित छ। मनुष्यहरू एउटा दोषको भार बनेर रहेको अवस्था छ। युगकै धर्म त्यस्तो हो, त्यसैले त्यसबाट बचेर म चाहिँ शुद्ध हुन्छु भन्ने वास्तवमा त्यो एउटा दिवा स्वप्न भनिन्छ, अर्थात् भ्रमपूर्ण जीवन यापन गर्ने एउटा उपाय मात्रै हो। किनभने यो अहिले जल हावा कुनै पनि चिज शुद्ध छैन, यस्तो अशुद्ध अवस्थामा कसरी धार्मिक कृत्यहरू शुद्ध हुन्छन्? सबैभन्दा शुद्ध र युगको धर्मबाट टाढा रहेको भगवानको नाम, भगवानको नामको कीर्तन, भगवानको कथाको श्रवण, भगवानका विभिन्न चरित्रहरूको चिन्तन मनन, यो बाहेक अरू केही पनि नित्य छैन, अरू केही पनि शुद्ध छैन र अरू केही पनि फलदायी छैन, अरू कुनै पनि सिद्धि दिने प्रकारको छैन भनेर भनिएको छ। त्यसैले यतैतर्फ यो अधिक मासको समयमा हाम्रो चित्तवृत्ति जान सकोस्, यसैलाई विश्वास गर्न सकौँ, हामीले यसैबाट नै उन्नति गर्न सकौँ, यही प्रार्थना गर्दै भगवान्ले हामीलाई यतातर्फ चित्तवृत्ति अब अगाडि बढ्ने प्रेरणा कृपा आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभजागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र यो पुरुषोत्तम मास अर्थात् अधिक मासको विषयमा हामी चर्चा गरिरहेका छौँ। यो मासमा हामीले कुनै पनि कृत्यहरू, अधार्मिक कृत्यहरू गर्न मिल्दैन। आध्यात्मिक कृत्य, भगवान्सँग सम्बन्धित जति पनि उपासनाका व्यवस्था छन् तिनीहरू बाहेकका कुनै पनि काम्य कर्महरू निषिद्ध छन्। यतिखेर गरेका कर्महरूको कुनै फल प्राप्त हुँदैन। भगवान्को कथा श्रवण, भगवान्को नाम स्मरण, भगवान्को ध्यान, विभिन्न कथाहरूको पाठ, विभिन्न शास्त्रहरूको अध्ययन, त्यो पनि भगवान्का विशेष लीलाहरूको भएका शास्त्रहरूको अध्ययन, वास्तवमा यही योभन्दा अन्यत्र यदि कसैले चेष्टा गर्छ भने त्यसलाई राम्रो मानेको छैन, अनुमति दिएको छैन र त्यसबाट कुनै फल प्राप्त हुँदैन भनिएको छ। भगवान्का भक्तहरूको चरित्रको अध्ययन, उनीहरूको स्मरण, प्रह्लाद नारद पराशर पुण्डरीक व्यासाम्बरी सुख सौनक भीष्म दाल्भ्यान रुक्माङ्ग दोद्धव विभीषण फाल्गुनादिन पुण्यानिमान परम भागवता नतोस्मि, यसरी भगवान्का भक्तहरूको स्मरण गर्न सकिन्छ। इतिहास पुराणानि तथा ख्यानानि यानि छ, महात्मनाम च चरितम श्रोतव्यम नित्यमेव छ। यो नित्य नै गर्नुपर्ने कृत्य हो, तर यो पुरुषोत्तम मासमा, अधिक मासमा यो अनिवार्य छ। यसभन्दा बाहिर गएर यदि कसैले मनमोजी केही गर्छ भने त्यसको जिम्मेवारी, त्यसको जति पनि दोषको भागी छ त्यो मनुष्य स्वयं हुने गर्दछ। त्यसैले त्यतातर्फको आफ्नो चेष्टालाई निश्चेष्टा गरेर भगवान्तर्फै अग्रसर हुने चेष्टा गर्नु नै वाञ्छनीय छ। त्यसबाट नै लाभ छ, त्यसबाट नै सबैको एकदमै सुख शान्ति र समृद्धिको अवस्था छ। र यसमा अपुपदान भनेर आजको यो समयमा, अधिक मासको समयमा अपुपदान गर्ने विधि बताइएको छ। भगवान्का विभिन्न 33 मन्त्र, नामको मन्त्रले 33 मालपुवालाई काँसको थालमा राखेर ती मन्त्रहरू भन्दै राख्ने र त्यसपछि काँसको अर्को थालले ढाकेर पहेँलो वस्त्रले छोप्ने, त्यसपछि काँसको कचोरामा घिउ र सुवर्ण प्रतिमा, बोहतामा कालो तिल राखीमा यो भगवान्का 33 नामले पूजा गर्ने भनेर उल्लेख गरिएको छ। यो विधि आफ्ना पण्डितजीहरू, आफ्ना पुरोहितहरू मार्फत सिकेर नै हामीले अथवा उहाँहरूकै रेखदेखमा, उहाँहरूकै आज्ञामा गर्न उपयुक्त हुन्छ। त्यसैले यतातर्फ पनि हाम्रो चेष्टा जाओस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरेर नाम हरेर नाम हरे नामैव केवलम कलौ नास्तेव नास्तेव नास्तेव गतिरन्यथा। नमस्कार।

हेलो नमस्ते गुड मर्निङ बिहानको समय छ अहिले 6:38 गयो शुभ बिहानीको कामना गर्छु जहाँ जहाँ बिहानको समय छ र अन्य समय भएको ठाउँमा भने यहाँहरू सबैलाई न्यानो न्यानो नमस्कार टक्राउँदै स्वागत गर्न चाहन्छु आज सोमबार बिहानी सो नमस्ते युकेमा बिहानको यो कार्यक्रम लिएर म आशा उपस्थित भएको छु केही समय केही दिनपछि हजुर लास्ट विक चाहिँ हाम्रो भेट हुन सकेन बिहानको समयमा अब फेरि रेगुलर बिहानको समयमा हुन्छ यता कता हामी यताउता जानु पऱ्यो भने फेरि हाम्रा अन्य सहकर्मी साथीहरू आइहाल्नुहुन्छ कार्यक्रम लिएर र आज अब आज सोमबारको दिनको कार्यक्रम भने हामीले सुरुवात गऱ्यौँ दुर्गेश थापा योगेश काजी साथीहरूले गाउनुभएको गीत सँगसँगै कार्यक्रममा मिठा मिठा गीतहरू अनि विभिन्न सामग्रीहरू लिएर उपस्थित भइसकेको छु अब यहाँहरूसँगै रहनेछु 9 बजेसम्म आशा गर्छु यहाँहरू पनि साथै रहनुहुनेछ 9 बजेसम्म नै पक्कै पनि फुटबल इन्जोय गर्नुभएको छ स्कटल्यान्डको गेम तपाईँले मजाले हेर्नुभयो यो विकेन्ड हिजो र अब आउँदा दिनहरूमा आगामी दिनहरूमा छन् प्रशस्त फुटबल आफ्नो आफ्नो देशको होइन र तपाईँले सबलाई फलो गरिरहनु भएको होला जो जतिले चाहिँ यसले जित्छ होला भनेर दाबी गर्दै हुनुहुन्छ अथवा गर्ने कोसिस गर्दै हुनुहुन्छ यहाँहरूले चाहिँ हरेक खेललाई फलो गरिरहनु भएको छ त्यसो त नेपाल कप पनि हामीले फलो गरिरहेका छौँ र यहाँहरू समक्ष हामीले नेपाल कपको सरसामग्री पनि राख्ने गर्छौँ सो आज पनि तपाईँले 8 बजेपछिको समयमा सुन्न सक्नुहुनेछ अन्य विविध विषय प्रसङ्ग छँदै नै छ तपाईँको विकेन्ड कस्तो भयो लेख्न नभुल्नु होला फुटबल कतिको इन्जोय गर्नुभयो त अनि यस्तै गरिकन अब फुटबलको कहिलेकाहीँ समय चाहिँ अड समयहरू हुन्छन् फुटबलको कहिले समय मिल्छ कहिले मिल्दैन जतिखेर मिल्छ त्यतिखेर तपाईँले त्यो इन्जोय गर्दै हुनुहुन्छ अथवा नमिल्दाखेरि नमिलेको समय छ भने पनि पछिल्लो समयमा फेरि त्यसलाई हेर्न सकिन्छ लाइभ हेर्न नपाए पनि रेकर्डेड भर्सनमा हेर्न अवश्य पनि सकिन्छ विभिन्न आजभोलि त च्यानलहरू विभिन्न माध्यमहरू छन् त्यसलाई फलो गर्नको लागि त्यो गर्दै गर्नुहुनेछ अब आजको दिनको कार्यक्रमलाई हामी अगाडि बढाउँ आउनुहोस् विराज लामाले गाउनुभएको यो गीतबाट

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

उदित नारायण झा अनि अन्जु पन्तले गाउनु भएको गीत थियो भर्खरको यो साथी म तिम्रो पोलको गीत. बिहानको 6:49 गएको छ समय. यहाँ नेपाल बेलायतमा नेपालमा हेर्ने हो भने बिहानकै समय छ, लेट मर्निङ. बिहानको 11:34 गएको छ भने ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 1:49 गएको छ. अब आजको गीत अर्को गीत हामी फेरि देवेन्द्र बाबु र सज्जा चौला गाईले गाउनु भएको गीत राख्नेछौँ. यो सुन्दै अगाडि बढ्ने हो प्रश्न यो साताको लागि. आजदेखि फेरि सुरुवात हुन्छ नयाँ प्रश्न र अब फुटबलको वाइब छ, त्यसैले गर्दाखेरि फुटबल सम्बन्धी प्रश्नहरू हामी राखिरहेका हुन्छौँ र बिएफबिएसको फुट चिन्ह भएको फुटबल पनि जित्न सक्नुहुन्छ यहाँहरूले. फुटबल को यो अब नेपाल कप सुरु भइसकेको छ होइन, वर्ल्ड कप फिभर पनि सुरु भइसकेको छ हजुर, र फुटबल सम्बन्धी कुराकानी यहाँहरूले आज सुन्न सक्नुहुन्छ फुटबल क्वार्टर फाइनल नेपाल कपको. तर अब यता प्रश्न पनि विभिन्न प्रकारका हुन्छन् होइन फुटबल सम्बन्धी नै, त्यसैले गर्दाखेरि वेल साथै रहनुहोला. प्रश्न म राख्ने नै छु. क्यालेन्डर एकचोटि हेरौँ. आज विक्रम सम्वत 2083 साल असार महिनाको 1 हो. असार महिना लाग्यो आजदेखि हजुर, जेठ महिना सकियो, असार महिना लाग्यो. नेपालमा अब अलिअलि पानी पर्ने मौसम सिजन सुरु भएको छ, पानी बिस्तारै पर्दै पनि अब बिस्तारै अब जेठ महिनापछि त असार साउन भदौसम्म पानी पर्छ होइन. असार महिनाको 1 आज सङ्क्रान्ति सुरु भयो. आज यतातिर सोमबारको दिन, तदनुसार आज 15 जुन 2026 दिन हो र आज असार सङ्क्रान्तिको दिन असारे औँसी परेको छ हजुर. असारे औँसी आज यो तिथि छ. सो यो सोमबार र अमावस्या तिथि जुटेको दिनलाई चाहिँ सोमवती अमावस्या अथवा सोमबारे औँसी भनिँदो रहेछ.

हजुर, समय बिहानको भए पनि अब तपाईँको ठाउँमा समय फरक होला। यो विभिन्न ठाउँको समय अनुसारकै ग्रिटिङ्स यहाँहरूमा टक्राउन चाहन्छु र हिजोको गेम हेर्नुभयो होला पक्कै पनि। अब यो शनिबार शनिबार तपाईँहरू पार्करन पनि जाने गर्नुहुन्छ, कति जानुहुन्छ, कति हेर्न मात्रै जानुहुन्छ, कति आफ्नो आफन्तजनलाई सपोर्ट मात्रै गर्न जानुहुन्छ, कति हिँड्न पनि जाने गर्नुहुन्छ, कहाँ कहाँ जानुहुन्छ तपाईँ? आफ्नो पार्करन विभिन्न ठाउँमा हुने गर्छ, अहिले त विश्वभरि नै हो यो पार्करन हुने चाहिँ। र यो पार्करन सुरु हुँदाको समयमा जम्मा 13 रनरहरू थिए रे, यहीँ लन्डनबाट सुरु भएको हो यो, होइन? र ती जम्मा 13 रनरहरू थिए र ती रनरहरूले यस्तै जसले अर्गनाइज गरे उनीहरूले र जसले रन गरे उनीहरूले सोचेकै थिएनन् कि पार्करन यति प्रख्यात हुन्छ र यो बेलायतभरि नै, बेलायतबाट पनि बाहिर र विश्वभरि नै यसरी फैलिन्छ भनेर। र यो साता चाहिँ 1,000,000 रन भएको हो र यो विकेन्ड गएको विकेन्ड होइन र क्रस गरेको यसले चाहिँ 1,000,000 पार्क रनहरू कहाँ कहाँ अब भए होइन र यो क्रस पार्क रन 1,000,000 पुगेको चाहिँ यो विकेन्डमा पुग्नेवाला थियो भनेर भनिएको थियो होइन। सो तपाईँले इन्जोय गर्नुभयो होला, विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरू थिए र तपाईँहरूले अब विभिन्न विभिन्न ठाउँमा यहीँ बेलायतको पनि अब त्यहीँ तपाईँ अर्को ठाउँमा जानुभयो भने अर्को ठाउँमा जानुभयो भने विभिन्न काउन्टीहरूमा हुन्छ होइन, लन्डनको त्यस्तै प्रख्यात हुन्छ। सो यो यति ठुलो हुन्छ यो पार्क रन, यति प्रख्यात भएर यति धेरैजनाले रन गर्छन् भन्ने कुरा उनीहरूले सोचेकै थिएनन् कि, जसले यो सुरु गरे नि 200 जति हुन्छन् होला पछि भन्ने सोचेका थिए र जम्मा 13 कुदेका हुन् रे यहीँ लन्डनमा हो। र यो हजुर, र यसको अहिले चाहिँ अब ऐतिहासिक क्षण हुँदैछ यहाँ, अब बेलायतमा मात्र होइन, अब जसले सुरु गरे उनीहरूले चाहिँ एकदमै यो कति कस्तो भन्दाखेरि उनीहरूको उद्देश्य स्वास्थ्यकै लागि थियो तर यति धेरै मानिसहरूले यसमा भाग लिन्छन् भने उनीहरूले सोचेकै थिएनन् रे। एनिवे, पार्करनको कुरा, फुटबलको कुरा त्यो सधैँ नै छ होइन, प्रश्न त्यो एकछिनमा म राख्ने नै छु, अहिलेलाई म एकछिन तपाईँहरूलाई होल्ड गर्न चाहन्छु है। त फुटबलकै कुरा हुन्छ, फुटबलकै प्रसङ्ग हुन्छ र फुटबलसँग सम्बन्धितै हुन्छ यसपालिको। अब यो फुटबलको कुरा हुन त मैले यहाँ बिहानको समयमा धेरै चर्चा नगरेको भए पनि अब धेरै चर्चा हाम्रो अन्य सहकर्मी साथीहरूले पनि गर्नुहुन्छ, तर फुटबलको चर्चा चाहिँ हुन्छ पक्कै पनि, अवश्य हुन्छ। अब गीत सुन्नुपर्छ, प्रश्नमा एकछिनमा राख्छु गीत एकचोटि। यो गीत देवेन्द्र बाबलु र सज्जा चौला गाउनुहुन्छ र उहाँहरूले भन्नुभएको छ मायालु भनेर। हजुर, अब एकछिन उहाँहरूलाई सुन्दै सुन्दै हामी लागौँ समाचारतिर। प्रश्न म नेक्स्ट आवरमा राख्नेछु, किन राख्नु भएन भनेर सोच्नु भएको होला। कहिले काहीँ तपाईँलाई अलिकति होमवर्कको लागि अलिकति तपाईँलाई म प्रतीक्षा गराउन चाहेको त होइन, हुन त प्रतीक्षा गर्नु जस्तो नमजा आउने चिज त केही पनि छैन, तर पनि तपाईँ माइन्ड गर्नुहुन्न, एकछिनमा म राखि नै हाल्नेछु। गीत इन्जोय गर्दै गर्नुहोला।

0: Pe Live Buddy.
1: On air.
0: Pe app, ma.
1: Ani smart speaker, ma. Bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: संसदमा विपक्षी दलका सांसदहरूले भारतसँगको सम्बन्धमा विगतको बोझ बोक्न नसक्ने र प्रधानमन्त्री र मन्त्रीहरूको भनाइप्रति विरोध जारी रहेको जनाएका छन्। बजेटको मन्त्रालयगत विनियोजनमाथि छलफल गर्ने भनिएको प्रतिनिधि सभा बैठक सुरु हुन बित्तिकै एमालेका पद्मा आर्यालले सीमा सम्बन्धी प्रधानमन्त्रीका भनाइ र अर्थ परराष्ट्र मन्त्रीले धम्की दिएको भन्दै सच्याउन भन्नुभएको छ। बजेट पास गर्न प्रतिनिधि सभा बैठक अवरोध नगरे पनि प्रधानमन्त्रीको प्रतिपक्षको धारणा नफेरिएको उहाँको भनाइ छ। श्रम संस्कृतिका हर्कराज राईले प्रहरी भन्न बित्तिकै डरको अवस्था सृजना हुन थालेको भन्दै ध्यानकर्षण गराउनु भएको छ।
4: भिरबाट गुल्टाइदिँदै गरेको देखियो, त्यो दृश्यले पनि तपाईँको हामी मर्माहत छौँ। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा, होइन, प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। त्यसले गर्दाखेरि गृहमन्त्रीजी उहाँले सदनमा हुँदाखेरि तपाईँको जुन एउटा वातावरण सिर्जना हुँदैछ, यो वातावरण तुरन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्।
3: मानसरोवर कैलाश स्थानीय पर्यटकका कारण रसुवागढी नाकामा पनि भिडभाड हुन थालेको छ। मानसरोवर जान हुम्लाका नाकामा पनि पर्यटकको संख्या बढेका बेला रसुवाको केरुङमा पनि संख्या बढेको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीले बताउनुभयो। उहाँका अनुसार सन् 2026 जनवरीदेखि हिजोसम्म रसुवागढी नाकाबाट 17,241 यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुमा भारत, नेपाल, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, बेलायत, मलेसिया तथा जर्मनीका नागरिक छन्। काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टे खोला क्षेत्रसम्म मानसरोवर कैलाशका केही यात्रुले हेलिकप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङदी तामाङले जानकारी दिनुभयो। यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा चुनौती समेत देखिएको छ। सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 83-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गते प्रदेश सरकारले आफ्नो वार्षिक बजेट ल्याउनु पर्ने प्रावधान छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कङ्ग्रेसले बहस श्रृङ्खला सुरुवात गरेको छ। पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला सुरु गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापा,
5: यो र तपाईँहरूप्रति हामीहरू सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ, छलफलहरूमा अझै बढी तयारीका साथ, अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर, एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो, ती विषयहरूमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
3: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
5: लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट्री सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ, सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन?
3: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरिएको जनाएको छ।
6: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ।
3: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी निम्नचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागका साथै मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना औलाइएको छ। राति कोशी प्रदेशका तराईका थोरै स्थानमा तथा मधेस प्रदेशका केही ठाउँमा चट्टाङ सहित मध्यम वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS Gorkha Radio.

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम ब्याक यहाँहरू सबैलाई यो बिहानीको सो नमस्ते युकेमा न्यानो न्यानो स्वागत गर्न चाहन्छु म आशा। बिहानको 7:09 गएको छ स्थानीय समय यहाँ बेलायतमा। अब आजको कार्यक्रममा हामीले मौसमको चर्चा गर्दै अगाडि बढ्छौँ, फुटबलको चर्चा त्यो त छँदै नै छ र प्रश्न पनि फुटबलकै छ है यसपालि भनेर भनिरहेको छु। र अहिले चाहिँ वेदर मौसमले पनि यो वर्ल्ड कपलाई असर गर्छ। यहाँ बेलायतमा हुने अब नेपाल कप सेमी फाइनल त छँदै नै छ, त्यसपछि फाइनल जुलाई चार तारिकको भन्दा अगाडिको वेदर, जुलाई चार तारिकको चाहिँ अलिक भन्न सकिँदैन तर अब आउने दिनहरूमा चाहिँ गर्मी हुँदैछ है भनेर चाहिँ भन्न सकिन्छ, किन भन्दा अलिअलि तापक्रम बढ्दैछ भन्ने कुरा मौसमविदहरूले भनिसकेका छन्। र अब वर्ल्ड कपलाई कसरी यसले असर गर्न सक्छ त भन्दाखेरि, उतातिर बेला उता जहाँ अहिले वर्ल्ड कप भइरहेको छ विशेष गरिकन अमेरिकामा चाहिँ कस्तो भने त्यहाँनिर चट्टाङ पर्ने सम्भावनाहरू धेरै हुन्छन् कि, त्यो थन्डर स्ट्रोम मेघ गर्जन हुने अनि चट्टान पर्ने त्यहाँनिर धेरै गर्छ विभिन्न ठाउँ ठाउँमा, र त्यसमा चाहिँ विशेष गरिकन यो इलेक्ट्रिकल स्ट्रोम हुने सम्भावना भएको ठाउँहरू रेगुलर भइरहने चाहिँ यो एटलान्टा, बोस्टन, डालास, होस्टन होइन, कानसास सिटी भयो, मायामी भयो, न्यु जर्सी, यी ठाउँहरूमा चाहिँ रेगुलर त्यो चट्टान परिरहन्छ अरे, इलेक्ट्रिकल चट्टान देख्न पनि सकिन्छ अरे। र अब आउने फुटबल गेमहरूलाई अहिले जुन वर्ल्ड कप भइरहेको छ तिनलाई चाहिँ पानी र फुटबल यो चट्टानले कतिको असर पार्न सक्छ त भन्ने कुराको लेखाजोखा पनि गरिरहेका छन्। यहाँनिर अब खेलाडीहरूले पनि त्यो गरिरहेका हुन्छन्, हेरिरहेका हुन्छन्, त्यसअनुसार आफ्नो गेम पनि तयार गरिरहेका हुन्छन् होइन। तर अब यहाँ इङ्ल्यान्डको गेमलाई चाहिँ कतिको असर गर्छ त गर्छ या गर्दैन भन्ने कुरा छ। तर पनि इङ्ल्यान्डको पहिलो म्याच चाहिँ जुन क्रोएसियासँग हुँदैछ त त्यो चाहिँ डालासमा हुन्छ, जुन चाहिँ इन्डोर हुन्छ भन्ने भनाइ छ होइन, इन्डोर हुन्छ अरे। र त्यो इन्डोर पनि कस्तो भने, र सेकेन्ड त्यो फेरि कस्तो भने, त्यो स्टेडियमहरू डालास भयो, एटलान्टामा भएको यो स्टेडियमहरू चाहिँ एकदमै यो चट्टानले थोरै असर गर्ने गरिकन बनाइएको पनि छ अरे, माथि छाना त्यस्तो प्रकारको छ अरे भन्ने यसो हेरिरहेको छु कि म यो फुटबल हेर्दाखेरि। र यो जुन इङ्ल्यान्डको फर्स्ट गेम छ होइन, त्यो इन्डोर हुन्छ, तर त्यस पछाडिको जुन घानासँग खेल्छ बोस्टनमा, र अर्को चाहिँ बोस्टनमा घानासँग खेल्ने र न्यु जर्सीमा पानामासँग खेल्ने बेलामा चाहिँ अलिकति त्यसले वेदर चाहिँ कस्तो हुन्छ त्यो अझै भन्न सकेको छैन। तर स्कटल्यान्डको म्याच एउटा भइहाल्यो होइन, अब अरू म्याचहरूलाई चाहिँ यसले असर गर्न सक्छ कि भन्ने भनाइ चाहिँ मौसमविदहरूको रहेको छ जहाँ उनीहरू खेल्दैछन्। एनिवे, यो वर्ल्ड कपलाई मौसम, अब वर्ल्ड कप फुटबललाई चाहिँ मौसमले कतिको असर गर्छ त या गर्छ या गर्दैन भन्ने कुराहरूको लेखाजोखा मानिसहरू गरिरहेका छन्। र अब यहाँको वेदरको चर्चा गर्नुपर्दाखेरि न्यानो छन् दिनहरू, अगाडि हेर्दाखेरि न्यानो दिन, न्यानो रात होइन, अलिक गर्मी गर्मी हुने, र साउथ इस्ट इलाकामा अलिक बढी गर्मी हुने हामी जहाँ छौँ त्यहाँ, र बेला बेलामा पानी पनि पर्ने, हुन त सुक्खा दिनहरू छन् अहिले होइन, अगाडि अब पानी अलिअलि पर्न सक्छ कुनै कुनै स्थानमा, अब कहाँ कहाँ त भन्दाखेरि त्यो हेर्दै जाउँ अब। र अहिले चाहिँ अब युरोपतिर अलि गर्मी गर्मी होइन, त्यो गर्मीपना यतातिर आउँदैछ। प्यारिसको कुरा गर्ने हो भने 35 डिग्रीसम्म हुनसक्छ यो फ्राइडेसम्ममा, यसो फ्राइडेको कुरा गर्नुपर्दाखेरि। र अब त्यस पछाडि चाहिँ के हुन्छ त अब हेरौँ, अब यहाँ युकेमा आज र भोलि त त्यस्तो छैन, आज भोलि अब बुधबारदेखि अलिक पिकअप गर्ने समय चाहिँ बुधबारदेखि दक्षिणी भेगतिर, यो त युरोपतिर अलिक बढी गर्मी हुँदाखेरि यतातिर पनि त्यो हावाले त्यो त्यता ल्याउँछ क्या, दक्षिणी हावा आयो भने। सो आज चाहिँ मन्डे चाहिँ त्यस्तो छैन, घाम लाग्छ इङ्ल्यान्ड र वेल्समा भयो, इङ्ल्यान्डको दक्षिणी भेगतिर अनि मध्य भूभागतिर, माथि उत्तरी इलाकातिर चाहिँ प्रायः बादल लागिरहेको छ, अलिअलि पानी पनि इङ्ल्यान्डमा पर्छ, अलिअलि मध्य भूभागबाट अलिअलि उत्तरी इलाकातिर सर्ने पनि रहेछ, र दक्षिणी इलाका न्यानो हुन्छ। न्यानो भन्दाखेरि 23 डिग्री सेल्सियसको न्यानो, धेरै होइन, यो लन्डनमा 23 डिग्री सेल्सियस आज तापक्रम, कार्डिफतिर 24 हुँदो रहेछ, 18 चाहिँ उता बेलफास्टतिर 18 डिग्री सेल्सियस हुन्छ, र त्यसपछि माथि चाहिँ 19 डिग्री सेल्सियस 14-19 हुने सम्भावना रहेको छ। यो आजको कुरा भयो मन्डेको, र अब भोलि मङ्गलबारको कुरा गर्नुपर्दाखेरि मङ्गलबार पनि सुरुमा त घाम लागिरहेको हुन्छ इङ्ल्यान्ड वेल्समा, तर पछि चाहिँ बादल बढ्दै आउँछ र जताततै बादल लाग्छ, सबै ठाउँमा बादल लाग्छ, प्रायः बादल लागिरहन्छ भोलि।

बीचमा फेरि, तर तापक्रम चाहिँ लन्डनमा 25 डिग्री सेल्सियस रहन्छ, उता नर्वेजतिर 26, कार्डिफ र बेलफास्टतिर 20 डिग्री, माथि स्कटल्यान्डतिर म्याक्सिमम् भनेको 19 डिग्री. यसरी नै तापक्रम अब बिस्तारै बिस्तारै अघिल्लो अगाडि दिनहरूमा हेर्दै जाने हो भने चाहिँ यो आउने बिहिबारको दिनमा चाहिँ अलिअलि दक्षिणी हावा होइन आउँदै गरेको हामी थाहा पाउँछौँ, अलिअलि तापक्रम बढाइरहेको हुन्छ, पानी पनि अलिअलि आउँछ नर्दर्न आयरल्यान्डतिर, अरू ठाउँमा सुक्खा नै हुन्छ. 28 डिग्री सेल्सियस पुग्छ है लन्डन एरियामा बिहिबारको दिनमा. त्यति नै गरौँ अहिलेलाई मौसमको चर्चा. अब न्यानोपनाको लागि तयारी हुनुपर्छ. गर्मी फिलिङ भयो भने गर्मीमा कसरी शीतल राख्ने आफूलाई, त्यसको चाहिँ तयारी पनि गर्नुपर्ने हुन्छ. हुन त लास्ट टाइमको गर्मीले हामीलाई अलिकति यो साताको लागि तयारी पनि गराइसकेको छ. पङ्खासङ्खा होइन कुलरहरू किनिसक्नु भएको होला, कतिले चाहिएको अवस्थामा तपाईँले प्रयोग गर्न सक्ने गरिकन. अब गीत सुनाउ आउनुहोस्, मौसमको चर्चा यति नै गरिकन. परिवर्तन ब्यान्डको प्रस्तुत गीत छ.

तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा

0: पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:25 गएको छ अहिले र यतिखेर सञ्चालन भइरहेको छ नमस्ते युके कार्यक्रम. आशा छु तपाईँको साथमा आज 9 हामी साथै रहन्छौँ. आजको क्यालेन्डर एकचोटि हेरौँ फेरि. आज विक्रम सम्बत 2083 साल असार महिनाको 1 हो, सोमबारको दिन पर्यो. तदनुसार 15 जुन 2026 दिन सोमबारे औँसी हो आज असार संक्रान्तिको दिन. आजको एक्सचेन्ज रेट वैदेशिक विनिमय दर हेरौँ. आज पाउन्ड स्टर्लिङ 1 खरिद दर 203.63 रुपियाँ, बिक्री दर 204.44 रुपियाँ. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, 1 खरिद दर 203.63 रुपियाँ, बिक्री दर 204.44 रुपियाँ. अनि सुन र चाँदीको मूल्य हेरौँ. आज प्रति तोला सुनको मूल्य 2,98,200 रुपियाँ. प्रति तोला सुनको मूल्य 2,98,200 रुपियाँ. चाँदी प्रति तोलाको मूल्य 5,015 रुपियाँ. हजुर, चाँदी प्रति तोलाको मूल्य 5,015 रुपियाँ छ आज. र सुन र चाँदीको मूल्य उकालो लाग्दैछ बिस्तारै बिस्तारै, फेरि लागेको हामीले अनुभव गरिरहेका छौँ, अनुभव भन्दा पनि देखिरहेका छौँ. यो जहिले पनि अस्ति जब यो अमेरिका र इरानको युद्ध सुरु भयो त्यसपछि जुन तनाव थियो त्यो तनावले गर्दाखेरि यो कहिले माथि कहिले तल कहिले माथि तल कहिले तल गरिरहेको थियो. उतातिरको तनाव अलिक कम होला जस्तो भयो भने यतातिर बढ्ने, होइन उतातिरको तनाव बढ्यो भने यतातिर सुन र चाँदीको मूल्य घट्ने भइरहेको थियो. अब उतातिर शान्तिवार्ता हुँदैछ र शान्ति पिस डिल हुँदैछ. अब सबै दुवैजनाले अग्री गरेका छन् अहिलेसम्मको सोफार हेर्दाखेरि चाहिँ. अब इरान र युएस बिचको जुन डिल फ्राइडे, यो फ्राइडे चाहिँ अब उहाँहरूले हस्ताक्षर गर्ने भन्नुभएको छ. तर त्यतिन्जेल के हुन्छ त्यो चाहिँ अब भन्न सकिन्न. तैपनि यो एउटा खुसीको खबर हो, डिल हुँदैछ, अग्री भएका छन्, साइन गर्न बाँकी रहेको छ उनीहरू भेटेर. र यसै खबरले गर्ने पनि यो सुन्नु चाँदीको मूल्य अलिकति बढिरहेको छ, बलियो पनि भइरहेको छ भन्नु पऱ्यो. अहिलेको लेटेस्ट हालसालैको कुरा चाहिँ यो इरान र युएस अमेरिकाको युद्ध सुरु भइसकेपछि चाहिँ यसले अलिकति यसको खबरले नै तलमाथि भइरहेको छ यसको मूल्य. अब भविष्यमा के हुन्छ हेर्दै जाउँ. यो घट्नेवाला त छैन, होइन साह्रै धेरै घट्ने त होइन. यो बढिरहेको चिज एकचोटि घट्दैन, अलिअलि मात्रै हो घटे पनि. सुनको मूल्य कहिले पनि घटेको छैन तपाईँले हेर्नुहुन्छ भने चाहिँ, होइन पहिले पहिलेको तपाईँले किन्दाखेरि कति थियो अहिले कति छ त्यो आफै हामीले बुझ्न सक्छौँ. अब लागौँ फेरि अर्को गीततिर. अबको गीत झुम्के माया सुन्ने हो, अमृता साम्बा हाम्फे लिम्बू र जीविहाङ राईले गाउनुभएको यो गीत मैले सुरु गरेको छु.

हामीले एउटा सुन्दर गीत सुन्यौँ अहिले, अमृता साम्बा हाम्फे लिम्बू अनि जीवन उहाँहरूले गाउनु भएको गीत थियो। अब यसपछि पनि फेरि अर्को एउटा हामी लोकभाका सुन्छौँ, जीविहाङ राई र अमृता साम्बा हाम्फेले गाउनु भएको गीतपछि देवराज आले अनि तारा श्रीले गाउनु भएको गीत छ। अब अहिले चाहिँ राशिफल सुन्ने बेला भएको छ। यो साताको भन्दाखेरि पनि साताको राशिफल त होइन, हामीले डेली राशिफल नै भनिरहेका हुन्छौँ। सो यो अब राशिफल सुन्न तयार हुनुहुन्छ भने सुरु गरौँ मेष राशिबाट। आज मेष राशिलाई बिहानैदेखि नै कामको चटारो बढ्न सक्छ, धेरै दिनदेखि थातिरहेको विषयमा फेरि ध्यान नजान सक्छ, आफ्नै प्रयासले रोकिएको काम अघि बढ्नेछन्। वृष राशिको लागि आज धैर्य र स्थिरताले दिन सहज बनाउनेछ, परिवारका सदस्यसँगको संवाद उपयोगी रहला, सानो निर्णयले भविष्यमा राम्रो प्रभाव पार्न सक्छ, मनमा शान्ति र सन्तुलन कायम रहला। मिथुन राशि, आज नयाँ जानकारीले सोच्ने तरिकामा परिवर्तन ल्याउन सक्छ, भेटघाट र कुराकानीबाट फाइदा मिल्नेछ, जिज्ञासाले नयाँ विषयतर्फ आकर्षित गर्ला। कर्कट राशि, आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुनेछ, आवश्यक कुरामा मात्र ध्यान केन्द्रित गर्नु लाभदायक रहनेछ, पुरानो चिन्ता कम हुँदै जाला, दिनको अन्त्यमा मन हलुका महसुस हुनेछ। सिंह राशिको, आज आफ्नो कुरा स्पष्ट रूपमा राख्न सकिएला, अरूले तपाईँको विचारलाई महत्त्व दिन सक्छन्, जिम्मेवारी सम्हाल्ने क्षमता देखाउने समय छ। कन्या राशिको भने शान्त भएर काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ, हतारमा गरिएको निर्णयले अन्यल बढाउन सक्छ, पुराना अनुभवले सही बाटो देखाउनेछन्। आज तुला राशिलाई साथीभाइसँगको सम्बन्धमा न्यानोपना बढ्नेछ, नयाँ योजना बनाउने सोच आउन सक्छ, रमाइलो कुराकानीले मन हलुका बनाउनेछ, भविष्यप्रति आशावादी भावना जाग्नेछ। वृश्चिक राशिको, आज कामप्रति जिम्मेवारी बढ्न सक्छ, अनुभवको प्रयोगले जटिल विषय सहज बनाउन मद्दत गर्नेछ र आज दिन अर्थपूर्ण रहला। धनु राशिको भने आज नयाँ विषय जान्ने इच्छा बलियो रहला, अध्ययन वा अनुसन्धानमा रुचि बढ्न सक्छ, फरक सोच भएका व्यक्तिसँग भेट पनि हुन सक्छ, दिनले ज्ञान र अनुभव दुवै थप्नेछ। मकर राशि, आज कुनै विषयको गहिराई बुझ्नुपर्ने हुन सक्छ, आज हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन, आज धैर्यले सही निर्णय लिन मद्दत गर्नेछ, मन क्रमशः स्थिर बन्दै जानेछ। अब कुम्भ राशिलाई हेरौँ, आज नजिकका व्यक्तिसँगको सम्बन्धमा सुधार आउनेछ, मनका कुरा खुलस्त रूपमा राख्न सकिएला, आपसी विश्वास बलियो बन्नेछ अनि दिन सन्तुलित रूपमा बित्नेछ। अन्तमा मीन राशि, दैनिक काममा व्यस्तता बढ्न सक्छ, समयको उचित प्रयोगले धेरै काम सम्पन्न हुनेछन्, स्वास्थ्य र आरामतर्फ ध्यान दिनु आवश्यक छ, दिनको अन्त्यमा सन्तुष्टि प्राप्त पनि हुनेछ। यति नै राशिफल आजको लागि। हाम्रो पात्रबाट राशिफल राखिसकेपछि अब गीत सुन्न पर्छ, देवराज आले अनि तारा श्रीले गाउनु भएको यो गीत सुरु गरिसकेको छु, इन्जोय गर्नुहोस्।

0: यो BFBS गोरखा रेडियो हो।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

छमेल बजारको गीत गाउनुहुने कलाकारहरू कालीप्रसाद बास्कोटा, मीना निरौला अनि साथीहरू हुनुहुन्थ्यो। समय बिहानको 7:46 गएको छ। अब प्रश्न, यो साताको लागि राखिएको प्रश्न टिप्न तयार हुनुहुन्छ? तयार हुनुहुन्छ भने हामीले वर्ल्ड कपकै कुरा गरेका छौँ। वर्ल्ड कप सुरु भइसकेको छ, इन्जोय गर्नुभएको छ होला पक्कै पनि। र वर्ल्ड कपको कुरामै हामी यसपालि रहन्छौँ, वरपर हजुर, यो फुटबलकै वरपर रहिरहन्छौँ। ओके, प्रश्न यस्तो छ, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ र कहिले? ओके, हजुर, यति नै हो मेरो प्रश्न। इङ्ल्यान्डले वर्ल्ड कप कति पटक होस्ट गरेको छ र कहिले? बस प्रश्न यति नै हो, कति पटक गरेको छ र कहिले गरेको थियो, त्यति नै। हामीलाई साल बताउनु भए हुन्छ, हजुर, धेरै डेटहरू डिटेलमा लेखिरहनु पर्दैन, साल बताउनु भए हुन्छ। यति नै हो प्रश्न यो साताको लागि राखिएको। हजुर, हाम्रो बिएफबिएसको चिन्ह भएको यस्तो राम्रो फुटबल हामीलाई आएको छ, सो फुटबल हामीलाई हामी तपाईँहरूलाई पठाइदिन्छौँ, कसले जित्नुहुन्छ होइन, फुटबल त्यो झोलामा चाहिँ हाम्रो झोला पनि छ, झोलामा फुटबल हालेर पठाइदिन्छौँ हामी, हजुर। झोलामा अरू चिज पनि हुन्छ फेरि, खतरा खुत्रुक अरू सानसानो, हाम्रो बिएफबिएस लेखेको सानो सानो हामीले मायाले भरेको चिन्हहरू हुन्छन् ती पठाइदिनेछौँ। सो को हुनुहुन्छ विनर यसपालि शुक्रबार बिहान थाहा भइहाल्छ, भाग लिएर नभुल्नु होला। सिम्पल प्रश्न छ, वर्ल्ड कपकै कुरा, फुटबलकै कुरा, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ, होइन कति पटक सञ्चालन गरेको छ, आयोजना गरेको छ र कहिले कहिले, बस त्यति नै हो, सालमा बताउनु होला हामीलाई, यति नै हो प्रश्न। अब उत्तर चाहिँ शुक्रबार बिहान 8 पठाउन नभुल्नु होला। प्रश्न यही नै हो, गीत सुन्नपर्छ अर्को एउटा, फेरि आज फेरि फुटबलकै चर्चा छ, आज 8:00 समयमा यहाँहरूले फुटबलकै कुरा सुन्न सक्नुहुन्छ। गएको समय क्वार्टर फाइनल भएको थियो सान्डस्टमा, र त्यो सान्डस्टमा गरेको कुराकानी म राख्नेछु। तपाईँहरूले कतै यता साँझको समयमा सुन्न पाउनु भएन भने बिहान पनि रिपिट भइरहेको हुन्छ, कहिले बिहानको कुरा साँझतिर दिउँसोतिर रिपिट भइरहेको हुन्छ। सो तपाईँहरू केही आवाजहरू आउनेछन्, विशेष गरेर नेपाल कप क्वार्टर फाइनलको कुरा सान्डस्टमा जो भएको थियो, हजुर, केही खेलाडी र टिम क्याप्टनहरूसँग कुरा गरेको छु र अर्गनाइजर टिमसँग पनि कुरा छ मेरो, सुन्न नभुल्नु होला। अहिलेलाई पनि मैले यो गीत राखेँ प्रमोद खरेलले गाउनुभएको हो।

प्रमोद खरेलले गाउनु भएको गीत पनि हामीले सुन्यौँ, दामी गीत थियो होइन। र यस्तै अर्को पनि फेरि त्यस्तै दामी गीत सुनाउँछु यहाँहरूलाई, मिलन अमात्य राजन निशानले गाउनु भएको गीत पक्कै पनि मन पराउनु हुनेछ। अब समाचारतिर लाग्ने बेला हुन हुन लाग्यो, समाचारको विषय प्रसङ्ग अब 5 मिनट, त्यसपछि फेरि समाचारकै विषय राख्नेछु म, अनि त्यसपछि चाहिँ क्वार्टर फाइनल खेलको कुरा हुन्छन् चर्चा अबको क्षणमा म राख्नेछु। र यसमा हामीले केही खेलाडीसँग कुराकानी गरेका छौँ, र यस्तै गरिकन मैले यो फुटबल टिम आयोजना गर्ने टिमसँग, कहिले टिमसँग कहिले कोसँग मैले कुराकानी गरिरहेको छु होइन। र यस्तै हाम्रो यसपालिको फुटबल टिमको फुटबल हेर्नु भएको छ, ओभरअल सबै प्लान गर्नुहुनेदेखि लिएर एक्जिक्युट गर्नुहुने सबै, क्याप्टेन शिव कुमार राय हुनुहुन्छ एचकेबिजीमा, उहाँ एचकेबिजीको उहाँ केजिओओ पनि हुनुहुन्छ, र केजिओओ SO3 प्लान्स एसक्युबिजी क्याप्टन शिवकुमार राईसँग पनि मैले कुराकानी गरेको छु, अनि हाम्रा खेलाडी भाइहरूसँग पनि कुराकानी गरेको छु, टिम क्याप्टन भाइस क्याप्टन होइन भाइस क्याप्टन उहाँहरूसँग कुरा छ। 8 बजेपछिको समयमा सुन्न नभुल्नु होला। अब प्रश्न मैले अघि राखिसकेँ, प्रश्नको उत्तर त फटाफट दिइसक्नु भएको छ त यहाँहरूले होइन, दिँदै हुनुहुन्छ। र प्रश्नको लागि धन्यवाद भन्दै, प्रश्न मिस भयो भनेको त होइन पो रहेछ, बिहानदेखि उहाँ प्रश्नको प्रतीक्षामा, मिस गरेछु भनेर उहाँले भन्नु सम्झिनु भएछ कि मैले अघि नै नभन्दाखेरि, तुलपुन्जी उहाँ आउनु भएको छ हजुर, र प्रश्नको उत्तर पनि लिएर आइसक्नु भएको छ यहाँहरू होइन। र अघि मैले प्रश्न राख्ने बित्तिकै चाहिँ बलराम आलेजीले लेखिसक्नु भएको थियो टाउन ब्रिज क्यान्टबाट, अनि अर्को श्रोता धन थापा साउथ हेम्पटनबाट पनि आइसक्नु भएको छ, तुलपुन पनि आइसक्नु भएको छ होइन, ओम गुरुङ पनि र झुमबहादुर गुरुङ पनि आइसक्नु भएको छ। अहिले भर्खरै भर्खरै आउनुहुने श्रोताहरूमा हामीलाई यहाँहरूले लेखिसक्नु भएको छ, उत्तर पनि पठाउनु भएको छ। हाम्रो धनु गुरुङ बहिनी चाहिँ सबैले खाइसकेर एक्लै मजा लिँदै हुनुहुन्छ, उहाँ चाहिँ आफ्नै दुनियाँमा रमाइरहनु भएको छ, ऊ पनि म जस्तै भनेर भन्नु भएको छ। हाम्रो धनु बहिनीले पिक्चर पठाइदिनु भएको छ एउटा परेवाको, र परेवा सबैले अरूले खाएर गएछन्, एउटा परेवा चाहिँ त्यहाँ बिस्तारै खाँदै रहेछ कि हजुर, र परेवासँगको आफ्नो जीवनलाई दाँझेर हेरिरहनु भएको छ। परेवालाई उहाँले जहिले पनि चारो हाल्नुहुन्छ होइन, यति धेरै परेवाहरूलाई आफ्नो गार्डनमा खुलाउनुहुन्छ, र अहिले त त्यो चारोको भाँडा राखिदिनु भएको रहेछ हो, कस्तो मजाले चारो खाने भाँडा रुखमा यस्तो अड्काएर राखिदिनु भएको छ। र एउटा परेवा धनु बहिनी पक्कै पनि स्वास्थ्य लाभ गरिरहनु भएको छ, रिकभरी हुँदैछ पक्कै पनि तपाईँको होइन, उहाँ अस्वस्थ भएर घरमा बसिरहनु भएको छ। र तपाईँलाई अझै पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, र चाँडै तपाईँ फेरि तपाईँको सेतो घोडा दौडाएर काममा जाने आउने गर्नुभएको त्यहाँको दृश्यहरू हाल्नुहुनेछ भन्ने आशा विश्वास भरोसा गरेको छु मैले है, चाँडै सन्चाउनुहोस् र हामीलाई यसरी नै साथ दिइरहनुहोस्। थ्याङ्क यू साथ दिनुभएकोमा हामीलाई जहिले पनि। मेघ मल्लजी पनि हुनुहुन्छ यस्तै हामीलाई साथ दिनुहुनेहरूमा, अघि नै आउनु भएको छ विष्णु कुमारी विश्वकर्मा, नीता राई लगानजी बार्सिलोनाबाट, शिव कुमारी गुरुङ पनि स्वागत गर्दै सुन्दैछु है भनेर भन्नुभएको छ लन्डनबाट, हाम्रो शोभा गुरुङ दिदी अलसरबाट, टिका पूर्जा विष्णु गुरुङ, ताराप्रसाद चेम्जोङ अघि नै आइसक्नु भएको छ यहाँहरू है, हिमाल छेत्रीजी पनि भर्खरै आउनुभयो, धेरै धन्यवाद छ यहाँहरूले मेसेज पठाइसक्नु भएको छ। अब गीत सुनाउ आउनुहोस्, मिलन अमात्य र ईशान राजन ईशानले गाउनु भएको गीत सुन्दै अगाडि बढ।

0: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला खोल्न चाहने निजी क्षेत्रका लागि पनि बाटो खोल्न प्रस्ताव राख्नु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा मन्त्री पुनले दायरा फराकिलो बनाउनु पर्ने बताउनु भएको छ।
1: त्यसको लागि त जस्तो प्रहरीको छ, मलाई सुन्नमा आएको छ, यो आर्मीको पनि सेनाको पनि विधि विज्ञान प्रयोगशाला छ रे, र अब भोलि भविष्यमा गएर अब के हुनसक्छ, 10-20 वर्षपछि कुनै चाहिँ प्राइभेट एजेन्सीले पनि सरकारबाट स्वीकृति लिएर चाहिँ विधि विज्ञान प्रयोगशाला खोल्छु भन्यो भने उसलाई पनि त खोल्न दिनुपर्ने होला, र त्यस्तो किसिमको भविष्यमा कसैले खोल्न चाहन्छ भने उनीहरूलाई पनि बाटो खोलिदिउँ।
0: हाल सरकारका विभिन्न निकायले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। मन्त्री पुनले भएका प्रयोगशालालाई कम्तीमा आफ्नै भवनमा बसाल्न पाए हुन्थ्यो भन्नुभएको छ।
1: यो भएकोलाई चाहिँ यसलाई चाहिँ सुदृढ गरौँ, यसलाई चाहिँ यसलाई अलिकति राम्रो बनाऊ। अब यसो राम्रो बनाउँदाखेरि एउटा कुरा के चाहिँ यहाँ मैले अस्ति बुझेँ भनेदेखि भवनै छैन, भवन पनि भाडामा लिएर बसेको छ कि। भाडामा बसेको भनेको अर्काको घरमा बसेको हो, त्यो अर्काको घरमा बसेकोले भोलि निस्केर जा भन्यो भने के गर्ने। अनि यो जस्तो सेन्सिटिभ कुरा चाहिँ के अरे अर्काको घरमा बसेर चाहिँ हुँदैन।
0: हाल काठमाडौँ, बर्दिवास, बुटोल, सुर्खेत र तनगढीमा प्रयोगशाला सञ्चालनमा छन्। सांसदहरूले मुलुकमा त्रासको वातावरण सृजना भएको भन्दै सभामुखसँग जवाब मागेका छन्। देशमा भइरहेका केही घटनाको उदाहरण दिँदै श्रम संस्कृतिका हर्क साम्पाङले गृहमन्त्रीको ध्यान आकर्षण गराउनु भएको छ।
2: भिरबाट गुल्टाइदिँदै गरेको देखियो, त्यो दृश्यले पनि तपाईँको हामी मर्माहत छौँ। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा, होइन, प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। त्यसले गर्दाखेरि गृहमन्त्रीज्यू यहाँले सदनमा हुँदाखेरि तपाईँको जुन एउटा वातावरण सिर्जना हुँदैछ, यो वातावरण तुरन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्।
0: नेकपाका युवराज दुलालले इलाममा उद्योग बन्द हुँदा सरकारको धारणा के हो भन्नुभएको छ।
3: सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो विदा पनि मनाइसक्नु भएको छ र देश बनाउने उहाँको तिनजनाको जम्मो टोली पनि उहाँले घोषणा गरिसक्नु भएको छ। अब पक्कै पनि प्रधानमन्त्रीज्यूलाई केही फुर्सद पनि भयो होला यो सम्मानित सदनमा आएर जनताका यी जल्ला बल्ला टेम्पो गुल्टाएका कारणहरू, घरका छानामा ढुङ्गा हानेका कारणहरू, उद्योगहरू बन्द हुन लागेका कारणहरूको जवाफ दिए यो सदनमा, यो सदन मार्फत जनताले एउटा राहतको अनुभूति गर्थे भन्ने हामीलाई लागेको छ।
0: एमालेका पद्मा अर्यालले सीमा सम्बन्धी प्रधानमन्त्रीका भनाइ र अर्थमन्त्रीले धम्की दिएको भन्दै सच्याउनु भन्नुभएको छ।
4: सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरू नाङ्गै आएर आरोपित गर्ने, धम्काउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरूका फाइल देखाउँछु भनेर जुन खालको धम्काइरहनु भएको यो छ, सरासर गलत चिज छ, यो खेदजनक चिज छ, म यो कुरा राख्न चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच आज बेजिङमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता हुँदैछ। बेजिङमा स्थानीय समयअनुसार अपरान्न 5:45 बजे हुने वार्तामा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा वार्ता हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले आज चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य वाङको सौहार्दपूर्ण निमन्त्रणामा खनाल हिजो बिहान बेजिङ पुग्नु भएको थियो। खनालले नेपाली दूतावासले गरेको कार्यक्रमका क्रममा राष्ट्रदूतावास परिसरमा बिरुवा रोप्नु भएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी पर्सि स्वदेश फर्किने कार्यक्रम छ। दाङको राप्ती गाउँपालिकाका पूर्ण संस्थागत प्रसुति सभायुक्त पालिका घोषणा गरिएको छ।
5: संस्थागत प्रसुति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसुति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिने दर 100% तथा घरमा हुने प्रसुति शून्य रहेपछि प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।
0: इरानसँगको लडाईँ अन्त्य गर्ने सहमतिलाई अमेरिकी उपराष्ट्रपति जेरी भान्सले पनि थप पुष्टि गर्नुभएको छ। फोक्स न्यूजसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भान्स,
6: Iranians comply with his deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war, it's going to make the Middle East more investable, it's going to mean a lot of prosperity, low
0: cover.
7: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, वेलकम ब्याक. फेरि पनि आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 8:11 गइसकेको छ र अब आजको पत्र पत्रिकाका हेडलाइनहरू हेर्ने बेला भएको छ, जसमा आज हामीले धेरै तस्विर देख्न सक्छौँ एउटा जहाजको, पानी जहाजको. हजुर, र यो पानी जहाजको तस्विर किन आइरहेको छ भन्दाखेरि चाहिँ बेलायतको छेउछाउमा यो आयो, जुन पानी जहाज, यो जुन पानी जहाज चाहिँ रुसी, हजुर, रुसी तेल ट्याङ्कर हो र यो कस्तो भने रुसमा चाहिँ प्रतिबन्ध लगाइएको, रुसलाई प्रतिबन्ध लगाइएको यो एउटा रसियन भेसल हो. हजुर, र यो भेसलको नाम चाहिँ रसियाको स्याडो फ्लिट ओइल ट्याङ्कर हो. यो ओइल ट्याङ्कर चाहिँ यहाँ इङ्ग्लिस च्यानलमा आइपुग्यो र ब्रिटिस सैनिकहरूले चाहिँ इङ्ग्लिस च्यानलमा आएको यो रुसी तेल बोकेको एउटा ट्याङ्करलाई, पानी जहाजलाई चाहिँ आफ्नो नियन्त्रणमा लिएको छ र कसरी नियन्त्रणमा लिएको भन्ने कुराहरू त्यहाँ पत्र पत्रिकामा रहेका छन् र रक्षा मन्त्रालय, युकेको रक्षा मन्त्रालयले यो जनाएको छ र यसको भिडियोहरू, सर्ट क्लिपहरू चाहिँ आज देखिन्छ होइन. र यो, हजुर, यो स्याडो फ्लिट तेल ट्याङ्करमा सैनिकहरू त्यहाँ झरे, हेलिकप्टर पनि त्यहाँ छ, हेलिकप्टरको तस्विर पनि देख्न सकिन्छ र हेलिकप्टर उनीहरू झरेर भित्र प्रवेश गरेर उनीहरूले खानतलासी पनि गरे क्याबिनहरूमा होइन. र 6 घन्टा चलेको थियो यो कारवाही झन्डै झन्डै. र यो कारवाहीमा चाहिँ, कारवाहीपछि चाहिँ यसरी ब्रिटिस सेना, यो हाम्रो यहाँ बेलायतले चाहिँ यसरी कारवाही गरेको पहिलो पटक बताइन्छ र यसमा चाहिँ यो छानबिनको लागि चाहिँ त्यो ट्याङ्कर अहिले चाहिँ इङ्ल्यान्डको दक्षिणी तटमा चाहिँ, समुद्री तटमा चाहिँ रहेको छ. हजुर, बेलायतकै निगरानीमा छ. सो यसको तस्विर हामीले आज धेरै देख्न सक्छौँ र सैनिकहरूले कसरी त्यसलाई आफ्नो नियन्त्रणमा लिए भन्ने कुराहरू रहेका छन्. हजुर, यो ठुलो छ ट्याङ्क, ट्याङ्कर होइन, र यो कसरी आइपुग्यो भन्ने कुराहरू यस्तै रहेका छन् यो आज पत्रिकामा. यसको तस्विर हामी चर्चा धेरै देख्न सक्छौँ र यस बाहेक अर्को फेरि अब फुटबलका खेलाडीहरूको पनि छ होइन. अब इङ्ल्यान्डका खेलाडीहरू कहाँ कसरी खेल्दैछन् भन्ने कुरा र गएको फुटबलका टिमहरूको पनि देख्न सकिन्छ. जर्मनीले 7 गोल लगाएको कुरा होइन, र यस्तै गरिकन इङ्ल्यान्डको, इङ्ल्यान्डको पनि राम्रो नै खेल भयो. इङ्ल्यान्डको होइन, माफ गर्नुहोस्, इङ्ल्यान्डको त आउँदैछ, स्कटल्यान्डको होइन, स्कटल्यान्डको पनि खेलको लागि स्कटल्यान्डका बासिन्दाहरू त्यहाँ पुगेका थिए जहाँ त्यो खेल भएको थियो र अगाडिदेखि नै उनीहरू यति गएका थिए पुरा स्कटिस, त्यो उहाँहरूको आफ्नो नेसनल ड्रेस हुन्छ नि, हजुर, त्यसमा लगाएर पाइप बजाएर सेलिब्रेट गर्दै गरेको तस्विरहरू हामी देख्न सक्छौँ होइन. र यस्तै गरिकन अर्को तस्विर हामीले देख्ने भनेको फेरि लुइस ह्यामिल्टनको पनि छ. उनले चाहिँ 2024 पछाडि बल उनले फेरि अर्को जित हासिल गरेका छन् ग्रान्ड प्रिको होइन, 7 चोटि वर्ल्ड च्याम्पियन भइसकेका उनको तस्विर पनि आज हामीले देखेका छौँ आज पत्र पत्रिकामा. र यसबाहेक अर्को एउटा विशेष खबर, विशेष 2 खबर छ, त्यो चाहिँ एउटा इरान र इराकको युद्ध विरामको कुरा होइन, र यसमा चाहिँ अमेरिका र इरानले चाहिँ आफूहरू बिच जुन जारी सैन्य कारवाही छ त्यसलाई अन्त्य गर्ने सहमति भएको घोषणा गरेका रहेछन् र यही नै खुसीको खबर आज धेरै पत्र पत्रिकाले र न्युजहरूले छापेका छन् र समेटेका छन् भन्नु पर्यो. र यो चाहिँ कस्तो भने, यो अब सम्झौता हुँदैछ र यो सम्झौतामा हस्ताक्षर हुँदैछ अमेरिका र इरान बिचको. यो हस्ताक्षर अब कहिले हुन्छ भन्दा यो आउने शुक्रबार हुन्छ, स्विजरल्यान्डमा हुँदैछ र औपचारिक यो सम्झौता, शान्ति सम्झौतामा हस्ताक्षर हुने कुरा बताइएको छ. र हुन त सम्झौतामा समावेश भएका विषयहरू अझै पनि स्पष्ट हुन चाहिँ बाँकी नै छ. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि चाहिँ अब तेलको आपूर्ति पुनः सुरु हुने चाहिँ उहाँले बताउनु भएको छ.

त्यस्तै गरिकन अर्को विषय भनेको चाहिँ आज प्रधानमन्त्री सर केर स्टामरले चाहिँ डाउनिङ स्ट्रिटको कन्फरेन्स रुममा चाहिँ आज यहाँ बेलायतमा चाहिँ सोसियल मिडिया प्लेटफर्महरू विशेष गरिकन 16 वर्षदेखि मुनिका विद्यार्थीहरूलाई चाहिँ बन्द गर्ने विद्यार्थीहरूको लागि चाहिँ बन्द हुने भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ. बन्दै हुने कुरा उहाँले गर्दै हुनुहुन्छ. त्यो कसरी के कहिले त्यो सबै अब उहाँले नै एनाउन्स गर्नुहुन्छ होइन. कन्फरेन्स रुममा आज भन्दै हुनुहुन्छ. र यसमा चाहिँ के पऱ्यो भने टिकटक स्न्यापच्याट भए इन्स्टाग्रामहरू भए होइन यी एपहरू चाहिँ 16 वर्षदेखि मुनिकाहरूलाई चलाउनको लागि ब्यान गर्ने भनेको छ. र यो अब यसलाई मानिस अब बालबालिकाहरू त्यो टिकटक हेर्न थालेपछि हेरेको हेरे अब ठुलो मान्छेहरू त हेरेको हेरै भइन्छ होइन. सो यो चाहिँ हेरे सानो बच्चाहरू पनि त्यसमा लागेपछि अब अरूतिर ध्यान दिँदैनन् कि त्यो हेरेको हेरै गर्छन्. त्यसैले गर्दाखेरि यसलाई चाहिँ अस्ट्रेलियाले जस्तो गरिकन ब्यान गर्ने भनेर प्रधानमन्त्रीले यो एनाउन्स गर्दै हुनुहुन्छ. र भर्खरै उहाँले गर्नुभएको छ 16 वर्षदेखि मुनिका बालबालिकाहरू विद्यार्थीहरूलाई चाहिँ सोसियल मिडिया ब्यान गर्ने भन्ने कुरा उहाँले भर्खरै एनाउन्स चाहिँ गर्नुभएको छ. तर अझै भरे के भन्नुहुन्छ कन्फरेन्समा होइन त्यो नि सुन्न बाँकी नै रहेको छ. र अस्ट्रेलिया चाहिँ पहिलो देश भएको थियो जसले चाहिँ यसलाई गएको डिसेम्बरबाट नै ब्यान गरेको छ बच्चाहरूको लागि बालबालिका बच्चाहरूको लागि. सो यो पनि छ आजको मेन खबर चाहिँ. र कतिले यसलाई अब यो चाहिँ कस्तो भने यसमा धेरै प्यारेन्ट्सहरूको पनि यो विचार उनीहरूको पनि कलेक्सन गरिएको थियो कि रेस्पोन्डहरू. र यसमा चाहिँ झन्डै 85%भन्दा बढी अभिभावकहरूले चाहिँ यो यसको जोखिम चाहिँ एकदमै भारी भइरहेको परिरहेको थियो अर्थात् जोखिम धेरै छ यसको फाइदाभन्दा पनि बालबच्चाहरूको लागि भनेर उनीहरूले आफ्नो रेस्पोन्ड आफ्नो प्रतिक्रिया जनाइसकेका छन्. झन्डै 1,16,000 रेस्पोन्डहरू आएको छ भन्ने कुरा चाहिँ पत्र पत्रिकामा उल्लेख गरिएको छ. हजुर, र यो यही नै खबरहरू आज छ. अर्को चाहिँ यहाँनिर अर्थमन्त्री राचेल रिभ्सलाई पेन्सनरहरूले चाहिँ पेन्सनरहरूलाई इजी टार्गेट बनाएको भन्ने आरोप लागेको छ. र यसबारेमा चाहिँ अब पार्लियामेन्टमा पेस गर्ने त्यो पेटिसन भनेर चाहिँ यसको पेटिसनको लागि अगाडि बढिरहेको छ. कुरा चाहिँ कस्तो भने अब मानिसहरूको सिग्नेचर कलेक्सन गर्ने अनि पार्लियामेन्ट बुझाउने अब 1,00,000 बढी भयो भने उनीहरूले त्यहाँ डिस्कसन गर्नुपर्ने हुन्छ होइन. हो यही कुराको पनि आज चर्चा रहेको छ. र इङ्ल्यान्डका खेलाडीहरूको पनि छन् इङ्ल्यान्डको टिम. अब इङ्ल्यान्डको टिमको लागि त्यहाँनिर खेलको कुरा छ होइन. अब कस्तो हुन्छ अब खेलाडीहरूको वेदरकोदेखि लिएर त्यहाँको सिटी टोर्नाडो वार्निङहरू पनि रहेका छन् होइन. र यस्तै गरिकन उनका इङ्ल्यान्डका खेलाडीहरूको बारेमा पनि अहिले चाहिँ कस्तो भने उनीहरूको परिवारसँग कति समयसम्म बस्न पाउने होइन. पहिले त्यो एउटा लिमिटेसन चाहिँ उहाँहरूको आफ्नो खेलको लागि चाहिँ नाइट रातिको नाइटली पार्टीहरू पनि कतिसम्म गर्ने या नगर्ने कहिलेसम्म गर्ने नगर्ने होइन. रातिको नाइटली पार्टीको कारण पनि बताइन्छ कि एउटा 2006 सालमा चाहिँ जर्मनीसँग एकदमै नराम्रोसँग हार्नुको पछाडि चाहिँ. सो यो त्यसैले गर्दाखेरि त्यतातिर पनि ध्यान दिएको खेलाडीहरूको लागि भन्ने कुरा चाहिँ पत्र पत्रिकामा देख्न सकिन्छ. यति नै गरौँ अनि गीत सुनौ आउनुहोस्. अब यो गीत परिवर्तन ब्यान्डको रहेको छ. गीत सुन्दै अगाडि बढौँ अनि क्वार्टर फाइनलका कुराहरू जो स्यान्डर्समा भएको थियो त्यो हामी सुन्नेछौँ.

0: BSBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद.
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त.
2: होस्, छोडिदिउँ, ठिकै छ. बरु फेरि नआउला नि यहाँ.
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ. साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ. यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला. र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk.
0: यो PFBS गोर्खा रेडियो हो.

0: Ascensions, oricare radio. आज द रोयल मिलिट्री स्यान्डर्समा नेपाल कपको क्वार्टर फाइनल भइरहेको छ र आज दुईवटा गेमहरू रहेका छन् आजको दिनमा. एक्चुअली यो स्यान्डर्सको मैदानभित्र र यही खेल मैदानमा यस वर्षको नेपाल कप अर्गनाइज गर्नुहुने लगायत होल ब्रिगेड विक नै उहाँले नै प्लान गर्नुभएको छ र लगायत फेरि एचक्युबिजीमा हुने अन्य प्लानिङहरू पनि उहाँकै अम्ब्रेलाभित्र पर्छ. हजुर, उहाँ हुनुहुन्छ क्याप्टन शिव कुमार राई, KGOO SO3 प्लान्स, र उहाँसँग नै यो नेपाल कपको बारेमा लगायत अन्य विषयहरूमा अलिकति कुराकानी गर्न चाहन्छु बिएफ बेसमा. शिव भाइ नमस्ते, अनि वान्स अगेन बिएफ बेसमा स्वागत गर्छौँ.
1: दिदी नमस्ते अनि धन्यवाद.
0: शिव भाइ, अब अहिलेसम्म नेपाल कप कस्तो भइरहेको छ?
1: नेपाल कप एकदम राम्रो तरिकाले गइरहेको छ. ग्रुप स्टेज मजाले कम्प्लिट भयो, मेनली त सेफली कन्डक्ट भयो, अनि क्वार्टर फाइनल हाम्रो डे टु हुँदैछ आज. डे वान पनि एकदम सक्सेसफुल भयो, सेफली कन्डक्ट गऱ्यौँ, अनि अलि डे टु पनि राम्रोसँग गइरहेको छ. अलिकति वेदरले चाहिँ चिसो बनाएको छ, तर खेलाडीको लागि राम्रो छ. गोइङ वेल दिदी.
0: अब अझै सेमी फाइनल अनि फाइनल त बाँकी छँदै नै छ होइन, र यसपालिको यो ब्रिगेड विक रनिङ हुने बेला भयो जुलाईको 4 तारिक वरपर होइन, त्यसको लागि तपाईँहरूले के गर्दै हुनुहुन्छ?
1: ब्रिगेड विक चाहिँ हाम्रो अब 22 सुरु हुन्छ, चाहिँ यही अब जुनको 22 एक हप्ताको लागि हो. अनि त्यसको हामीले गर्नुपर्ने प्लानिङ अनि कोअर्डिनेसनहरू गरिरहेको छौँ. अब हाम्रो फाइनल कोअर्डिनेसन बाँकी छ, त्यो चाहिँ हाम्रो नेक्स्ट विक हुन्छ. अनि रिसोर्सेसहरू, मेन पावरहरू, एभ्रिथिङ इन प्लेस छ. लुकिङ गुड, एभ्रिबडी इज लुकिङ फरवर्ड टु ब्रिगेड विक 2026. दिदी,
0: यहाँको जिम्मेवारीभित्र, रोलभित्र अहिले एचक्युबिजीमा के योजनाहरू पर्छन् एचक्युबिजीको लागि यो नेपालको ब्रिगेड बेला बाहेक, त्यो भनिदिनुहोस् न.
1: मेरो अरू रोल चाहिँ मैले एउटा मेन गर्नुपर्ने रोल भनेको द किङ्स गोर्खा अर्ली अफिसरको रोल हुन्छ. इन्भेस्टिगेसन ड्युटीमा म जानुपर्छ प्यालेसमा, विन्जर क्यासल, बकिङ प्यालेस, सेन्ट जेम्स प्यालेसमा. अनि त्योभन्दा फाल्टु हाम्रो ब्रिगेडको मेन इभेन्ट्सहरू चाहिँ मैले प्लान गर्ने अनि एक्जिक्युट गर्नुपर्ने हुन्छ. त्यहीभित्र पर्छ यो नेपालको ब्रिगेड विक अनि भेला. भेला चाहिँ हामी ब्रिगेड सेक्रेटरीसँग मिलेर गर्छौँ. अनि अरू चाहिँ एचक्युबिजीमा आउने जति पनि भिजिट हुन्छ त्यो मैले कोअर्डिनेट गर्छु. अनि त्योभन्दा फाल्टो चाहिँ हाम्रो आरजिआर हेडक्वार्टरको पनि, हाम्रो जति पनि आरजिआर काउन्सिलबाट आएको टास्कहरू हुन्छ त्यो हामीले गर्छौँ. अनि त्योभन्दा अरू सानो मसिनो हाम्रो विदिन द हेडक्वार्टरको पनि मैले कोअर्डिनेट गरिरहेको हुन्छु. तर बिग इभेन्ट भनेको चाहिँ ब्रिगेडको नेपालको ब्रिगेड विक, भेला, अनि भिजिट टु एचक्युबिजी हुन्छ. भिजिट भन्ने बित्तिकै हाई डिग्नेटरी भिजिटहरू आउनुहुन्छ, लाइक नेपालको चिफ अफ द आर्मी स्टाफदेखि लिएर यहाँको एम्बासेडरहरू अनि अरू हाई डिग्नेटरीजहरूको भिजिट हामीले एचक्युबिजीमा होस्ट गर्नुपर्ने हुन्छ, त्यो म कोअर्डिनेट गर्छु.
0: यो सबै कोअर्डिनेट गर्दाखेरि कहिलेकाहीँ चुनौतीहरू आउँछन् कि आउँदैनन् भाइ? केही च्यालेन्जहरू तपाईँको अनुभवमा छ?
1: च्यालेन्ज त हरेक कुराहरू प्लान गर्दा अथवा हामीले रन गर्ने बेला आउँछ, तर त्यसलाई हामीले कसरी ट्याकल गर्ने त्यो हामीले पहिला नै कन्प्लानहरू गरेको हुन्छौँ. मेनली चाहिँ अब च्यालेन्ज चाहिँ हामीलाई हेडक्वार्टरलाई चाहिँ के छ भने रिसोर्सेसको अनि मेन पावरको हुन्छ. अनि हामी जहिले पनि अब हाम्रो ब्रिगेडमा भएको जति पनि युनिट सब युनिटहरू हुनुहुन्छ उहाँलाई हामीले एप्रोच गर्छौँ, अनि उहाँले जहिले पनि सपोर्ट गरिराख्नै भएको छ. तर कहिलेकाहीँ अब उहाँहरूको कमिटमेन्टले गर्दा चाहे जस्तो अनि हामीले खोजे जस्तो नहुनसक्छ, अनि त्यसलाई हामीले मिटिकेट गर्दै अगाडि हामी बढ्छौँ. मेन च्यालेन्ज भनेको चाहिँ हामीलाई रिसोर्सेस हो. हामीसँग यहाँ केही पनि हामी त्यस्तो होल्ड गरेको हुँदैन, मेन पावर पनि हामीसँग छैन, त्यो चाहिँ बिगेस्ट च्यालेन्ज.
0: कुनै एउटा प्रोग्राम कार्यक्रम अर्गनाइज गर्दा अथवा प्लान योजना गर्दाखेरि योजना गर्नेदेखि लिएर त्यसलाई एक्जिक्युट कार्यान्वयन गर्ने समयसम्म चाहिँ जुन हरेक स्टेज र फेजहरू हुन्छन् त्यो तपाईँहरू कसरी प्लान गर्नुहुन्छ? एउटा एक्जाम्पल, लेट्स से नेपाल कप, अब यसको लागि कहिलेदेखि तपाईँहरू प्रिपेयर हुनु पऱ्यो, योजना बनाउनु पऱ्यो, भरे लास्टसम्म फाइनलसम्म गर्दाखेरि कति फेजहरू हुन्छन् त्यो प्लानिङमा?
1: सो इन टर्म्स अफ प्लानिङ, हाम्रो चाहिँ सबभन्दा पहिला चाहिँ हामीले चाहिँ के गर्छौँ भने हाम्रो इस्टिमेट गर्छौँ, एक्चुअली वाट वी वन्ट टु एचिभ, अनि वेन, अनि त्यो हाम्रो कन्फर्म भइसकेपछि अनि हाम्रो कर्णल बिजी साहब त्यसमा एग्री भइसकेपछि देन हाम्रो इनिसियल प्लानिङ मिटिङ हुन्छ. इनिसियल प्लानिङ मिटिङले सेट गर्छ हाम्रो प्लानिङ अगाडि बढाउँछ. त्यस पछाडि एमपिसी हुन्छ, मेन प्लानिङ कन्फरेन्स, एन्ड देन एफपिसी हुन्छ. तर इन बिट्विन द्याट हाम्रो कोअर्डिनेसन मिटिङ इज रिक्वायर वन्स अ मन्थ, अनि क्लोज टु द इभेन्ट हामीले एभ्री विक गर्छौँ. अनि अब की स्टेक होल्डरहरूसँग सेपरेट मिटिङ हुन्छ, एक्सटर्नल एजेन्सिजहरूसँग सेपरेट मिटिङ हुन्छ, अनि क्लोज टु द हाम्रो इभेन्ट हाम्रो फाइनल कोअर्डिनेसन विथ एभ्रीबडी हुन्छ अनि त्यस पछाडि चाहिँ हाम्रो वक टु टक टु हुन्छ अब कसरी रन गर्ने भनेर विथ कि पर्सनल त्यस पछाडि चाहिँ हाम्रो रिहर्सल हुन्छ देन वी आर सेट फर द इभेन्ट अनि द्याट्स हाउ वी रन तर अब हाम्रो प्लान चाहिँ सधैँ नै सक्सेस हुन्छ भन्ने हुँदैन अन द डेमा विभिन्न कुराहरूले गर्दाखेरि चेन्ज हुनसक्छ तर हामी अलवेज फ्लेक्सिबल अनि कन प्लान हुन्छ हाम्रो एबिसी
0: यहाँको छोटो अनुभव लिएर म जान चाहन्छु किङ्स गोर्खा आर्टिलरीको जुन फर्मेसन परेको थियो फर्मली त्यहाँनिर राजा स्वयं उपस्थित हुनुहुन्थ्यो होइन आज केजिओ ओ यहाँ पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो साथमा सँगसँगै हामीले देखिरहेका थियौँ प्रत्यक्ष नदेखि पनि फोटोमा देख्न पायौँ र त्यो अनुभव हामीलाई अलिकति सुनाइदिनुहोस् न
1: छोटकरीमा भन्दाखेरि यो चाहिँ एउटा लाइफ टाइम एक्सपिरियन्स हो सबै केजिओ ओ साहबहरूले पाउनुहुन्न सबभन्दा पहिला त अब केजिओ रोल पाउनु नै एकदम भाग्य मानी म ठान्छु एकदम प्रिभिलेज जब अनि डिपली अनर टु ह्याभ दिस अपर्च्युनिटी टु सर्भ एज किङ्स गोर्खा अर्ली अफिसर अनि इन एडिसन टु द्याट त्यो केजिए फर्मेसन परेडमा हामी जानु पाउनु एकदम सौभाग्यको कुरो हो उहाँ आफै केजिए फर्मेसनको परेडमा आएर अनि परेड इन्सपेक्ट गरिदिएर जानु अनि हामी उहाँसँगै त्यो परेडमा हुनु भनेको चाहिँ डिपली अनर एन्ड प्रिभिलेज टु बी पार्ट अफ दिस हिस्टोरिक केजिए फर्मेसन परेड ओभरअल इट वन रियली वेल अनि आई थिङ्क यो लाइफ टाइमसम्म याद गर्ने अनि यो चाहिँ एउटा हिस्ट्री भएको छ सो फ्यान्टास्टिक इभेन्ट दिदी अनि सबै मान्छेले जो जसले एटेन्ड गर्नुभयो सबैले भन्नुभयो एकदम राम्रो परेड डे पनि एकदम राम्रो थियो हामीले पनि थोरोली इन्जोय गरौँ अनि यो चाहिँ हिस्टोरिक डे भन्छु म चाहिँ दिदी
0: यहाँको यो केजिओको कार्यकालमा यहाँ राजासँगै हुनुहुन्छ प्रायः जसो उहाँ जाने इभेन्टहरूमा यहाँ पनि जानुहुन्छ र छेउमा उहाँसँग यसरी गइरहँदाखेरि उहाँसँग बोल्ने मौका पाउनुहुन्छ कति समय इन्टरेक्ट हुन्छ तपाईँहरूको
1: हाम्रो चाहिँ इन्भेस्टर्स ड्युटीमा चाहिँ उहाँलाई पहिला रिसिभ गर्छौँ त्यस पछाडि मेन हलमा लान्छौँ त्यो सकिसकेपछि फेरि उहाँलाई चाहिँ एस्कर्ट गरेर चाहिँ उहाँलाई अर्को रुमसम्म लान्छौँ त्यति बेला हाम्रो छुट्ने बेला र भेट्दाखेरि उहाँले ब्रिफली हामीसँग कुरा गर्नुहुन्छ कस्तो छ अनि नेक्स्ट के छ अनि प्रायः जस्तो अब जेनरली हाम्रो गोर्खालीको बारेमा कुराहरू गर्नुहुन्छ ब्रिफ च्याट हुन्छ अनि उहाँ एकदम नाइस पर्सन हुनुहुन्छ अनि अलवेज उहाँले हामीसँग इन्गेज गर्नुहुन्छ विच इज फ्यान्टास्टिक
0: हजुर एकदमै लक्की हुनुहुन्छ यहाँहरू अब ब्याक टु फेरि फुटबल र फुटबलसँगै भलिबल पनि म अलिकति कभर गरिहाल्न चाहन्छु यहाँले ओभरअल नेपाल कप अब लिड गरिराख्नु भएको छ प्लानिङ होइन यसमा तपाईँहरूको यहाँहरूको टिम छ एउटा फुटबलको टिम अनि भलिबलको पनि अर्को छ क्यारे अलिकति एक्सप्लेन गरिदिनुहोस् न भलिबल कसले हेरिरहेको छ फुटबल कसले हेरिराख्नु भएको छ
1: भलिबल हामीले ओभरअल ओआइसी चाहिँ क्युएजिएलआरको गिरी साहबलाई दिएको छौँ उहाँले एक्जिक्युट गर्नुहुन्छ तर इन टर्म्स अफ हाम्रो प्लानिङ अनि कोअर्डिनेसन मिटिङ चाहिँ एचक्युबिसीबाट उहाँलाई अहिले हामीले जिम्मा दिएको छौँ अनि अब फुटबलको चाहिँ मैले नै रन गरिरहेको छु अनि यो चाहिँ अन्तिम डे 4 जुलाईसम्म चाहिँ मैले नै एक्जिक्युट गर्दै जान्छु मेरो टिममा चाहिँ सुपा हुनुहुन्छ W1 देवान अनि स्टाफ सर्जन आनन्द वीर अनि अरू हाम्रो भाइहरू हुनुहुन्छ उहाँहरूले एकदम सपोर्ट गर्नुहुन्छ उहाँहरूको सपोर्ट अनि एट द सेम टाइम अब हामीसँग आर्मी रेफ्री हुनुहुन्छ अनि अरू यहाँ जति पनि रिसोर्सेसहरू फेसिलिट गरिदिने एकाडेमीको G37 को हुनुहुन्छ सो डाइरेक्टली मसँग काम गर्ने चाहिँ हाम्रो एचक्युबिजीको एकदम सानो टिम छ बट इफेक्टिभ टिम छ
0: यहाँ हुनुहुन्छ एचक्युबिजीमा कार्यरत केजिओओ SO3 प्लान्स क्याप्टन शिव कुमार राई उहाँसँग हाम्रो यही स्यान्डर्स्टको प्लेइङ फिल्डमा भेट भएको छ जहाँ नेपाल कपको क्वार्टर फाइनल भइरहेको छ हुन्छ भाइ यहाँलाई धेरै धेरै धन्यवाद छ आजको यो समयको लागि
1: दिदी थ्याङ्क यू भेरी मच

0: यो PFBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: आज द रोयल मिलिट्री एकाडेमी स्यान्डर्स्टमा नेपाल कप क्वार्टर फाइनल गेम भइरहेको छ र आजको दिनको पहिलो खेलमा चाहिँ वान आरजिआर भर्सेस क्युजीको गेम थियो, भर्खरै समाप्त भएको छ, जसमा वान आरजिआर अगाडि गएको छ भनौँ न सेमी फाइनलको लागि। वान आरजिआरले 2-1 जितेको छ आजको क्वार्टर फाइनल, र यही फर्स्ट गेमको विनिङ टिमको टिम क्याप्टेन र केही खेलाडीसँग म कुराकानी गर्न लागिरहेको छु। हाम्रो वान आरजिआरको फुटबल टिमका टिम क्याप्टेन ल्यान्स कपाल सनिम राईसँग म कुरा गर्न चाहन्छु। सनिम भाइ, ल बधाई छ तपाईँ अनि तपाईँको टिमलाई।
3: धन्यवाद दिदी।
2: आज निकै पानी पर्यो, खेल कस्तो भयो तपाईँहरूको?
3: एकदम खेल चाहिँ सोचेको जस्तै भयो दिदी। हामीले ट्रेनिङ गरे अनुसारै, हाम्रो ट्याक्टिक्स अनुसारै गेम प्ले चाहिँ भयो, एकदम राम्रो भयो, अनि आज चाहिँ हामीले स्कोर नै गर्न सफल भयो, जस विन भयो, एकदमै खुसी लागिरहेको छ।
2: यो ट्याक्टिक्स कस्तो थियो तपाईँहरूको यो पानीको लागि भनेर? आज
3: पानीकै लागि भनेर त थिएन दिदी, अब वेदर चाहिँ अब त्यही हो, वेदर अनुसारै हामीले चाहिँ गेम चाहिँ अब कसरी खेल्ने भनेर चाहिँ प्लान चाहिँ थियो, तर अब वेदर यस्तै हुन्छ भनेर चाहिँ एक्सपेक्ट चाहिँ गरेको थिएन, तर वेदर भयो, त्यही अनुसारले हामीले डाइनामिकली ट्याक्टिक्सहरू चेन्ज गर्यो अनि त्यही अनुसारले चाहिँ हामी गेम प्लेमा चाहिँ खेलेको थियो।
2: यो पानी अलिक निकै भारी नै परिरहेको छ थ्रु आउट गेम, तपाईँहरूको परिरह्यो होइन? यस्तो प्रकारको ग्राउन्डमा चाहिँ तपाईँहरूलाई कतिको गाह्रो साह्रो हुन्छ?
3: गाह्रो त हुन्छ दिदी, स्पेसली अब बल चाहिँ हाई बलहरू आयो भने चिप्लिने ओर्ने, अलिकति त्यसमा चाहिँ हामीले अलिकति एन्टिसिपेट चाहिँ राम्रो गर्नुपर्ने हुन्छ, तर जो सनक्रिममा हुनुको कारणले हामीले यस्तो पानी पनि खेल्ने गरेको थियो, अनि सो हामीलाई चाहिँ अनि त्यस्तो खालको ट्रेनिङ चाहिँ अलरेडी थियो भनौँ न दिदी।
2: अनि तपाईँहरूको ट्रेनिङ प्याटर्न कस्तो छ?
3: मर्निङमा चाहिँ नर्मली हाम्रो फिटनेस अनि स्लाइटली बल टचेसहरू हुन्छ, अनि आफ्टरनुनमा चाहिँ हाम्रो ट्याक्टिक्स वाइजहरू कोच घुसीले गर्नुहुन्छ।
2: को हुनुहुन्छ कोच तपाईँहरूको टिमको?
3: हाम्रो कपरल राज राई एचकी कम्पनीबाट हुनुहुन्छ।
2: अब अगाडि कसरी तयारी गर्नुहुन्छ नेक्स्ट गेमको लागि?
3: हजुर, त्यो त सोल्ली हाम्रो अब कोच गुरुजीकोमै डिपेन्ड गर्छ अब कसरी गर्छ भनेर, तर एज अ टिम चाहिँ हामीले चाहिँ एकअर्कालाई चाहिँ पोजिटिभ वेमा चाहिँ प्रेस गर्दै लानुपर्ने हुन्छ, नो नेगेटिभ टक्स एज अलवेज, म टिमलाई चाहिँ त्यही भनिरहेको छु, त्यही अनुसारले चाहिँ हामी एकअर्कालाई ड्राइभ गर्दै अब नेक्स्ट सेमी फाइनलको लागि चाहिँ रेडी हुन्छौँ।
2: सनिम भाइ, हेलो, तपाईँलाई एकदम धेरै फेरि वान सेकेन्ड बधाई होइन नेक्स्ट गेमको लागि, विस यु अल द बेस्ट तपाईँ र तपाईँको टिमलाई है त। थ्याङ्क यू।
3: थ्याङ्क यू दिदी, थ्याङ्क यू।
2: आजको यो वान आरजिआरको फुटबल गेममा एउटा गोल लगाउनु हुने हाम्रो भाइसँग चाहिँ कुराकानी यतिखेर म गर्न लागिरहेको छु, उहाँ यही ग्राउन्डमा नै हुनुहुन्छ, र दुई गोलमध्ये चाहिँ एउटा गोल लगाउनु हुने हाम्रो भाइ वान आरजिआरको 2008 इन्टेकको हुनुहुन्छ अरे भन्ने सुने मैले, र उहाँको नाम निकै ग्राउन्डमा चर्चा थियो कि अघि हामी पछाडि सुन्दै थिएँ मैले, र उहाँलाई बधाई भन्न चाहन्छु अनि वेलकम पनि भन्न चाहन्छु बिएफ बेसमा। कपरल करण राई हुनुहुन्छ उहाँ, ए कम्पनीको सेक्सन कमान्डर। करण भाइ नमस्ते, तपाईँलाई एकदम वेलकम छ अनि बधाई पनि छ।
4: दिदी नमस्ते, थ्याङ्क यू फर कङ्ग्रेचुलेसन गर्नुभएकोमा। हाम्रो टिमले आई थिङ्क हामीले आज धेरै राम्रो खेल्यो एज अ ट्रेनिङ, हाम्रो चाहिँ ट्रेनिङ गरेको नै हाम्रो सबै हाम्रो सेट पिसेसहरू चलाएर नै आज गोलहरू भएको हो, अनि हामीले चाहिँ इन्जिनियरसँग पहिले फ्रेन्डली खेलेको भएर नै अलिक हामीलाई एडभान्टेज भयो भनौँ न आज दिदी, हामीले चाहिँ फ्रेन्डली चाहिँ खेलिरहेको थियौँ मेट्स इन्जिनियरसँग चाहिँ।
2: ओके, भनेपछि आजको तपाईँहरूको जुन गेम क्युजीसँग खेल्नुभयो इन्जिनियरसँग, उहाँहरूसँग अब उहाँहरूको स्ट्रेन्थ विकनेस तपाईँलाई अलरेडी थाहा थियो त्यसो भए?
4: उनीहरूलाई पनि थाहा थियो दिदी, अनि हामीलाई पनि थाहा थियो जस भनौँ न, उनीहरूलाई पनि सेट पिसेसहरू, हाम्रो सेट पिसेसहरू प्रायः सबै नै थाहा थियो. हामीलाई चाहिँ अलिकति गाह्रो गाह्रो नै भएको थियो, किनभने अब हामीले स्कोर गर्नु चाहिँ उनीहरूले त्यो हाम्रो सेट पिसेसहरूलाई चाहिँ उनीहरूले क्लोज डाउन गरिरहेको थियो हजुर. अनि एक दुईवटा चाहिँ हामीले चेन्ज गर्नेमा चाहिँ हामी चाहिँ सफल भएर चाहिँ यसरी जित्नु पाएको छौँ दिदी.
2: करण भाइ, तपाईँ त एकदम पहिल्यैदेखि खेल्नु भएको भन्ने सुनेको थिएँ, कहिले हो फर्स्ट गेम तपाईँको, कहिले थियो नेपाल कप?
4: दिदी फर्स्टमा म आई थिङ्क पल्टन आउने साथ ब्रुनेमा 2008 ल्यान्ड भएको, अनि 2008 नै मैले चाहिँ खेलेको हो. त्यसपछि म लगत्तै खेलेँ, अल द वे खेलेँ, अनि म 14-15 मेरो इन्जुरी भयो. त्यसपछि चाहिँ मैले अलिकति ग्याप गरेँ दिदी, त्यसपछि चाहिँ म यारीहरू बसेँ, अनि त्यसपछि चाहिँ अहिले एकैचोटि पल्टनलाई रिप्रेजेन्ट गर्नु चाहिँ अहिले 26 आइरहेछ दिदी.
2: ओहो, निकै लामो ग्याप पछि आउनुभयो त है तपाईँ. तपाईँले गोल पनि गर्नुभयो है, एक्साइटेड थियो त्यो गोल चाहिँ तपाईँको, र सबैले यहाँ बाहिर प्रशंसा गरिरहेका छन् ग्राउन्डमा चाहिँ तपाईँले लाउनु भएको गोलको. अब नेक्स्ट गेममा पनि तपाईँ कन्टिन्यू खेल्नुहुन्छ होला नि त होइन?
4: हजुर दिदी, अब हाम्रो म्यानेजरको के छ, मोस्ट लाइकली म नै खेल्छु होला. अब फर्स्ट इलेभेनमा चाहिँ मलाई खेलाउने कोचले के भन्छ दिदी, अब अहिलेको लागि चाहिँ अब होपफुली अब मैले स्कोर गरेकोले गर्दाखेरि चाहिँ कोचले मेबी हि उसले चाहिँ मलाई खेलाउँछ होला दिदी.
2: तपाईँ यो टिमको लागि लक्की चाम हुनुभयो नि त, त्यसैले तपाईँलाई चाहिँ छोड्नुहुन्न होला पक्कै पनि है. अर्को गोल चाहिँ कसले गर्नुभएको भाइ?
4: अर्को गोल चाहिँ सार्जन बेलले हान्नुभएको दिदी.
2: अबको नेक्स्ट गेम चाहिँ तपाईँहरूको स्ट्राटेजी कस्तो हुन्छ होला, यस्तै यस्तै हुन्छ कि अथवा कस्तो हुन्छ?
4: स्ट्राटेजी चाहिँ दिदी अब आज हामी गेम हेर्नै पर्ने हुन्छ, अब किनकि हामीले उनीहरूसँग कहिले गेम हेरेको छैन उनीहरूको, अनि आज बसेर हामी चाहिँ उनीहरूको गेम हेरेपछि चाहिँ बल्ल अनि म्यानेजरले अब कस्तो खेल्ने उनीहरूसँग होइन, विकनेस उनीहरूको स्ट्रेन्थ के छ, अनि त्यही अनुसार चाहिँ हामी प्लान गरेर चाहिँ अब नेक्स्ट सेमी फाइनलको लागि प्लान गर्छौँ दिदी.
2: तपाईँ निकै लामो समयको ग्याप पछि फुटबलमा फेरि आउनु भएको छ होइन, के फरक हुँदो रहेछ भाइ, अब त्यो टाइम अनि तपाईँको अब स्ट्रेन्थमा के हुँदो रहेछ नयाँ भाइहरूसँग खेल्दाखेरि?
4: दिदी अब पहिला यङ हुँदा चाहिँ मलाई चाहिँ एकदमै म चाहिँ फास्ट हो जस्तो लाग्थ्यो होइन, मलाई चाहिँ अब मलाई चाहिँ अनटचेबल जस्तो लाग्थ्यो, अनि अहिले चाहिँ अब अलिकति अब एज पनि भयो होइन, अब त्यो अहिले खेल्दाखेरि चाहिँ बल रोक्दाखेरि भएर चाहिँ टु क्विक छ जस्तो लाग्छ मलाई चाहिँ. त्यही भएर चाहिँ मैले चाहिँ बल पास गरिदिइहाल्छु मैले चाहिँ, अब बेसिकै त्यही अब खेल्ने नै त्यही हो फुटबल, अब बल आउने साथ फाल्दै भने त उनीहरूले मलाई छुनै सकेन नि त, त्यही भएर चाहिँ म चाहिँ एकदमै बेसिक खेल्छु दिदी.
2: यहाँ हुनुहुन्छ कोर्पल करण राई, वानरजीआरको फुटबल टिमको वान अफ द मेम्बर हुनुहुन्छ, र आज उहाँले एक गोल उहाँको तर्फबाट पनि भयो वानरजीआरको लागि क्वार्टर फाइनलमा. लौ त करण भाइ, तपाईँहरूको टिमलाई अल द बेस्ट अगाडिको लागि, आजको लागि थ्याङ्क यू तपाईँलाई
4: दिदी. धन्यवाद, हुन्छ, नमस्ते.
2: आज रोयल मिलिट्री एकाडेमी स्यान्डस्टमा नेपाल कपको क्वार्टर फाइनल गेम भइरहेको छ, र भर्खरै दोस्रो गेम पनि सिद्धिएको छ, जसमा चाहिँ जिएसपिएस भर्सेस ब्रेकन गोर्खा विङ मण्डलेको खेल भइरहेको थियो. यो खेलमा चाहिँ जिएसपिएसले अहिले चाहिँ जितेको छ, अर्थात् 2-1 चाहिँ जिएसपिएस विजयी भएको छ आजको गेममा क्वार्टर फाइनलबाट. अब सेमी फाइनलमा प्रवेश गरेको छ जिएसपिएसको टिम, र म यसै टिमका अर्थात् जिएसपिएसको नेपाल कप फुटबल टिमका क्याप्टेन चाहिँ अलिकति इन्जर्ड हुनुभएकोले बोल्न सक्नु भएको छैन, त्यसैले गर्दाखेरि म टिमकै भाइस क्याप्टेन सार्जन रेशम गुरुङसँग कुराकानी गर्न लागिरहेको छु. उहाँले नै आजको यो खेलको डिसाइडिङ गोल गर्नुभएको आज नम्बर 4 जर्सी हुनुहुन्छ उहाँ, र रेशम भाइलाई बिएफबिएसमा निम्त्याउन चाहन्छु. रेशम भाइ, एकदम वेल डन, कङ्ग्रेचुलेसन तपाईँको टिमलाई. नमस्ते.
5: नमस्ते दिदी, थ्याङ्क यू भेरी मच. आजको गेल निकै नै रोमाञ्चक थियो, तपाईँहरूले बाहिरबाट हेरिदिनु भयो होला.
2: हो, हामी पनि एकदमै पक्का थ्रिलिङ मोडमा थियौँ त्यहाँनिर. तपाईँहरूको लास्टमा होइन, पहिला सुरुमा तपाईँहरूकै गेम थियो, पछि फेरि ड्र भयो, अनि त्यसपछि एक्स्ट्रा टाइममा तपाईँहरूले चाहिँ फेरि एक्स्ट्रा गोल थपेर त्यो टिमलाई विजयी गराउनु भएको छ. रेशम भाइ, अब तपाईँकै थियो डिसाइडिङ गोल, कस्तो फिलिङ भइरहेछ?
5: हजुर दिदी, जिएसपिएसको लागि खेल्न पाउँदा चाहिँ सुरुमा निकै नै अब आफूलाई प्राउड ठान्छु म, र आज यो गेममा चाहिँ क्वार्टर फाइनलमा डिसाइडिङ गोल हान्दा चाहिँ म आज निकै नै झन् खुसी छु. र हाम्रो यो अब सेमिज सेकेन्ड टाइम हुन्छ हिस्ट्रीको, र त्यसमा नै हामी धेरै निकै खुसी छौँ.
2: त्यो गोल लास्टमा चाहिँ कसरी मिल्यो तपाईँलाई?
5: गोल चाहिँ हाम्रो स्ट्राइकर भाइ दियान भाइले चाहिँ पर डिबक्सबाट हान्नुभएको थियो, र म चाहिँ एन्टिसिपेट गरिरहेको थिएँ किपरले चाहिँ फुस्काउँछ कि भनेर, र त्यस्तै नै भयो, र किपरको हातबाट फुस्किने बित्तिकै मैले चाहिँ त्यहीमा ट्यापिङ गोल हाल्न पाएँ, र निकै नै खुसी छ. आजको
2: योभन्दा अगाडिको गोल चाहिँ कसले लगाउनु भएको थियो?
5: हाम्रो सुशान्त भाइले चाहिँ फ्रिकिकबाट गोल लगाएको थियो फर्स्ट गोल चाहिँ, र हामीले चाहिँ लास्ट मिनटतिर खायौँ गोल फेरि, त्यस कारणले एक्स्ट्रा टाइम भयो, तर अन्त्यमा हामीले जित हात पार्यौँ त्यसैमा खुसी छौँ।
2: हरिशम भाइ, तपाईँहरूको चाहिँ अघिल्लो गेम वन आरजिआरसँग सेमी फाइनलमा भिड्ने होइन त?
5: हजुर हजुर हजुर, बिहान वन आरजिआरले जितेको छ र हामी अब सेमिजमा चाहिँ वन आरजिआरसँग खेल्छौँ।
2: उहाँहरूसँग तपाईँहरूले कहीँ कतै फ्रेन्डली गेम खेल्ने चान्स पाउनु भएको छ भएको छैन?
5: हामी अहिले चाहिँ ग्रुप ट्रेनिङ चाहिँ फोक्सटनमै गरिरहेको छौँ जहाँ वन आरजिआर छ अहिले, तर हामी दुईजना बिच चाहिँ एउटा फ्रेन्डली म्याच चाहिँ खेल्न पाएको छैन, तर हामी चाहिँ प्र्याक्टिस सेसन चाहिँ यसो 20 मिनटको गरेका चाहिँ थियौँ।
2: अनि तपाईँहरूको रेगुलर प्र्याक्टिस ट्रेनिङ चाहिँ कसरी भइरहेको छ? जिएसपिएसको खेलाडीहरू त टाटा छोडेर बस्नु भएको छ होला?
5: हजुर, त्यो चाहिँ हाम्रो निकै नै जहिले एभ्री इयर चाहिँ हाम्रो चाहिँ अलिकति सेटब्याक भनौँ, हामी चाहिँ छरिएर बसेका छौँ र एकैचोटि भेला हुन चाहिँ हाम्रो निकै नै साह्रो पर्छ, किनकि अब काम नै त्यस्तो छ, छोडेर आयो भने चाहिँ कसले गरिदिने भन्ने हुन्छ, त्यो कारणले चाहिँ हामी चाहिँ जहिले पनि लास्ट मिनटमा चाहिँ भेला हुन्छौँ र भएको टाइममा चाहिँ हामी प्र्याक्टिस गर्छौँ।
2: यस्तो छरिएर बस्दाखेरि ट्रेनिङ चाहिँ कसरी हुन्छ त तपाईँहरूको प्र्याक्टिस?
5: हामी चाहिँ सकेसम्म चाहिँ एक हप्ता चाहिँ भेला हौँ भनेर चाहिँ रिक्वेस्ट गर्छौँ पहिल्यैदेखि हाम्रो सबै चेन अफ कमान्डलाई, र उहाँहरूले पनि निकै सपोर्ट गर्नुहुन्छ र त्यसै कारणले चाहिँ हामी चाहिँ एटलिस्ट अ विक अर टु विक्स चाहिँ हामी भेला हुन्छौँ।
2: रेशम भाइ, तपाईँले फुटबल चाहिँ कहाँ कहिलेदेखि खेल्न थाल्नु भएको?
5: म चाहिँ नेपालमा चाहिँ अलिअलि खेल्थेँ र यहाँ आएपछि चाहिँ झन् मौका पाएको छ, किनकि जिएसपिएसमा चाहिँ त्यति धेरै मान्छे छैनौँ हामी र त्यसमा चाहिँ अलिकति खेल्ने कोही छ भने चाहिँ हामी चाहिँ चान्स पाउँछौँ र प्लेटफर्म पाउँछौँ, त्यसै कारणले चाहिँ म चाहिँ लकी मान्छु खेल्न पाउँदा चाहिँ।
2: तपाईँले नेपाल कप गेम खेल्नु भएको चाहिँ कति चोटि हो यो?
5: म चाहिँ जस एभ्री इयरै खेलिरहेको छु दिदी, एक वर्ष चाहिँ म इन्जुरीको कारणले खेलेको छैन, नत्र चाहिँ म चाहिँ एभ्री इयर खेलिरहेको छु 2017 चाहिँ।
2: ल त, तपाईँको टिमलाई फेरि पनि एकदमै बधाई छ र अल द बेस्ट है त अगाडिको लागि।
5: थ्याङ्क यू भेरी मच, खुसी लाग्यो कुरा गर्दा, थ्याङ्क यू।

रामजी खान अनि टिका पुन गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. समय बिहानको 9 बज्नै लागेको छ यहाँ बेलायतमा. 9 बज्नको लागि झन्डै 5.5 मिनट बाँकी रहेको छ. अब अर्को एउटा गीत छ सुनाउन भ्याउँछु या भ्याउँदिनँ. यहाँहरूले धेरै मेसेज सुनाउन भ्याउँछु भ्याउँदैन भन्ने भन्दा पनि मैले अलिकति भए पनि त्यसलाई सुनाउनै पर्छ. हजुर, हामीले न्युजतिर लाग्नुभन्दा अगाडि चाहिँ गीत सुनाएर अनि बल्ल त्यतातिर प्रवेश गर्ने हो हाम्रो यो प्रोग्राम साइकलमा त्यो छ. त्यसैले गर्दाखेरि नियम त पालना गर्नु पऱ्यो होइन. एनिवे, यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु जो जतिले साथ दिनुभएको छ. अघिदेखि लेख्नु भएको छ, केहीको नाम त मैले अघि नै लिएको थिएँ 8 बजेभन्दा अगाडि. पछिल्लो समयमा पनि आउनु भएको छ पछाडि. झुमबहादुर गुरुङ, मणि थापा, किरण गुरुङ, ललित गुरुङ, सती दिदी होइन, हिमाल छेत्रीजी, अल्छी लागेर मात्रै हो हजुर, हाजिर त बिहानै 5 बजेदेखि नै हुन्छु भन्नुभएको छ हाम्रो हिमाल छेत्रीजीले इस्लीबाट. टङ्क सर्जनज्यू आइसक्नु भएको छ आफ्नो ग्याङको साथमा. पार्वती नेपाली पनि आउनु भएको छ हजुर. उहाँ चाहिँ उता साउथ इस्ट लन्डनबाट भनेर लेख्नु भएको छ. र बहिनी, तपाईँलाई सुनेपछि हरेक बिहानी गोल्डन बिहानी महसुस हुन्छ भनेर भन्नुभएको छ. हजुर, धेरै धन्यवाद छ. तपाईँहरू आउनुभयो भने पनि हाम्रो बिहानी पनि एकदमै गोल्डन हुन्छ है. आउँदै गर्नुहोला, लेख्दै गर्नुहोला. खर्क गुरुङ मामा पनि आउनुभएको छ र उहाँले एउटा गीत भन्नुभएको छ, म भुलिराख्छु गीत. र उहाँको मेसेज पनि छ, थाहा छ मलाई, मैले यहाँ राख्नु पाएको छैन, मलाई माफ गर्नुहोला मामा. 21 जुनको उहाँले उहाँहरूको पार्टी छ, त्यसको ओजन रेस्टुरेन्ट अल्डरसटमा उहाँहरूको एक्स जिआरयुका नम्बरीहरूको र उहाँहरूको सूचना पनि आएको छ र उहाँले फेरि जानकारी पनि गराउनु भएको छ. र यस्तै गरिकन हामीलाई सम्पर्क गर्नुहुने श्रोतामा पछिल्लो समयमा रामनारायण राई पनि हुनुहुन्छ. 1 हप्तापछि तपाईँको आवाज सुन्न पाउँदा अति रमाइलो मान्दै, 1 हप्ता बिएपिएस त फिफा जस्तो जस्तो लागेर नि भन्नुभएको छ उहाँले. हजुर, अब यो फुटबल नसकेसम्म फुटबलै हो हजुर. नेपाल कप त्यसपछि वर्ल्ड कप होइन. अब भलिबल नेपाल कपको दिनमा चाहिँ जुन दिन ब्रिगेड भेला हुन्छ 4 तारिक, जुलाईको 4 तारिक अल्डरसट क्विन्स एभेन्यूमा, त्यो दिन फेरि भलिबल पनि हुन्छ. दिदीबहिनीहरूको रेजिमेन्टल भलिबल हुँदैछ. अब नेक्स्ट विक चाहिँ भलिबलमय बनाउँछौँ हामी, किन भन्दा भलिबल खेल्ने दिदीबहिनीहरूसँग मैले कुरा गर्दैछु, गरि पनि रहेको छु र भलिबलको बारेमा हामी कुराकानी गर्नेछौँ नेक्स्ट विक. अहिलेलाई अब यहाँहरूलाई धन्यवाद. हाम्रो चेम थापा आउनुभएको छ, देवेन्द्र गुरुङ पनि आउनुभएको छ, दलबहादुर थापा पनि आउनुभएको छ. र इमेल गर्नुहुने श्रोतामा पूर्ण गुरुङ, ज्ञान गुरुङ होइन, ज्ञान गुरुङ उहाँ आउनुभएको छ. यमराजा गुरुङ पनि आउनुभएको छ, उहाँले अस्ति पठाउनु भएको एउटा मेसेज रहेछ हो. उहाँ मैले सुन्दैछु, जिममा साउना जाकुजी स्विमिङ सबै वेदर पर्फेक्ट छ, म त यहाँ बाघको दुध खाँदैछु भनेर भन्नुभएको छ. कहाँबाट हो लेख्नु भएको यमराजा गुरुङजीले मैले बुझ्न सकिनँ, तर पनि उहाँले इन्जोय गर्नुभएको खबर सुन्न पाउँदाखेरि आनन्द लागेर आयो कि. तपाईँहरूले इन्जोय गर्नुभएको हुन्छ होइन, त्यो सुन्न पाउँदाखेरि आफूले पनि त्यो एकदम आफूलाई पनि रमाइलो भइरहेको, मनोरञ्जन गरेको जस्तै फिलिङ हुन्छ. लौ त अब छुट्टिएँ आजको कार्यक्रम नमस्ते युकेबाट. जाँदा जाँदै प्रश्न एकचोटि रिपिट गर्छु. यो साताको प्रश्न, इङ्ल्यान्डले वर्ल्ड कप अहिलेसम्म कति पटक होस्ट गरेको छ र कहिले भनेर सोधेको छु है मैले. इङ्ल्यान्डले वर्ल्ड कप फुटबल अहिलेसम्म कति पटक होस्ट गर्यो र कहिले, साल भनिदिनु होला र कति पटक भनेर. दुईवटा क्वेसन छ, दुईवटा क्वेसनको एन्सर चाहिँ दिनु होला यो शुक्रबार बिहान 8 बजेसम्म. आजलाई छुट्टी, हामी भोलि बिहानै भेट्छौँ. क्रान्ति आलीको गीतसँगै छुट्टिन्छु. नमस्ते बाबा.

0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै माथतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागडुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकदारलाई ल्याउन भन्नुभयो। सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गते प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछाउँदै आज सातवटै प्रदेशले बजेट ल्याउन लागेका हुन्। लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाहरूमा खामभाषी मगर समुदायको मुख्य चाड भूम्या पर्व आजदेखि सुरु भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार 1 गतेदेखि हप्ता 10 दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
1: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खामभाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूम्या पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूम्या गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूम्या पर्वको रौनकमा हुनुहुन्छ। भूम्या शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा।
2: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
1: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूम्या पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको भनाइ छ।
3: खाम मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
1: भूम्या पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
0: सरकारका उच्च अधिकारीहरूले चिया उद्योगको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80+ जाँचको नियम लगाएर नतिजा निकाल्न ढिलाइ गरी अवरोध भइरहेको भन्दै इलामका उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेडका महासचिव रबिन राई।
4: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर 2-3 पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा, सहसचिव लेभलमा, अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ क्यारे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू, प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ, यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने, त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको टिबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
4: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय।
0: मानसरोवर कैलाश जाने पर्यटकका कारण रसुवागढी नाकामा पनि भीडभाड हुन थालेको छ। मानसरोवर जान हुम्लाका नाकामा पनि पर्यटकको संख्या बढेका बेला रसुवाको किरुङमा पनि संख्या बढेको हो। खबर यति नै, नमस्कार, म महेन्द्र।

हजुर मेरो एउटा साथी छ गाउने कलाकारहरू हरूभन्दा पनि गाउने कलाकार सोहम पोखरेल शब्द सुगम पोखरेलको दाजुभाइ हुनुहुन्छ क्या होइन त एनिवे मिठो गीतबाट कार्यक्रमको थालनी भयो कार्यक्रमको सुरुवातमा अलिकति ग्लिच आएको जस्तोलाई मलाई स्न्याक थियो क्षमा चाहन्छौँ श्रोताहरू हाम्रो अलिकति सिस्टम ढिलो भए जस्तो लाग्यो एनिवे सेटेलाइटदेखि लिएर धेरै कुरा मिल्नुपर्छ त्यसले गर्दाखेरि यो ट्रान्समिसन हुनलाई धेरै तारतम्य मिल्नुपर्नेछ फेरि क्षमा माग्दै कार्यक्रम अगाडि बढाउँ संसार विनोदको नमस्कार स्वीकार्नुहोला र अब आजको वर्षा यानि कि सोमबारको वर्षामा यहाँलाई स्वागत काठमाडौँको सौगातमा काठमाडौँबाट नै भर्खरै यहाँले बेलायतको कार्यक्रम बेलायतको सोनक्लिफबाट हाम्रो स्टुडियो छ स्टेसन छ त्यहाँ त्यहाँबाट प्रसारण भएको कार्यक्रम सुन्नुभयो देश विदेशमा सुन्नुभयो तपाईँले इन्टरेक्ट गर्नुभयो इजरायलदेखि जापानसम्म नेपालदेखि ब्रुनाईसम्म र मिडल इस्टका श्रोताहरू अमेरिकाका श्रोताहरू र बेलायतभरिका श्रोताहरूले इन्टरेक्ट गर्नुहुन्छ आशा बहिनीको कार्यक्रममा प्रश्न उत्तरी कार्यक्रममा आज के प्रश्न राख्नु भएको छ थाहा भएन तर तपाईँहरूले नोट गर्नुभयो होला भने आशा गरौँ नेपालको समय अहिले ठिक दिनको 1:56 जाँदैछ तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ यहाँलाई त्यही समय अनुसारको नमस्कार सेवा ढोक छ कार्यक्रममा स्वागत छ श्रोताहरू आजको दिनको कुरा गर्दाखेरि नयाँ महिनाको सुरुवात श्रोताहरू अब असारको 1 भयो सोमबार हो 83 आजको दिनको कुरा गर्नुपर्दाखेरि अधिक मास समाप्ति पुरुषोत्तम महिना समाप्त भयो रे श्रोताहरू मिथुन संक्रान्ति र सोमबारे औँसी आजको दिन परेको छ आजको दिन माछा मासु खानुहुन्न भन्ने एउटा चलन पनि छ र मत्स्यनारायण मेला समाप्ति पनि आजको दिन हो भने विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस आजको दिन परेको छ भने भोलि के रहेछ अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस ओके रेमिट्यान्सले चलेको देश भनेर हामी सुन्छौँ 30% भन्दा बढी त रेमिट्यान्स नै आउँछ भनेर सुनियो होइन त्यसले गर्दाखेरि तपाईँहरू विदेशमा हुनुहुन्छ रेमिट्यान्सले घर परिवारमा जुन प्रकारको सपोर्ट भएको छ त्यसले गर्दाखेरि मेहनत गर्नुहोस् कमाउनुहोस् देशमा पठाउनुहोस् परिवारलाई सपोर्ट गर्नुहोस् तपाईँ पो त्यहाँ पुग्नुभयो भाइ बहिनीहरूलाई पढाउनु पर्ने होला होइन आमा बुवाको औषधि उपचारलाई पठाउनु पर्ने होला त्यस कारणले मेहनत गर्नुहोस् राम्रोसँग र सही तरिकाले नेपालमा पैसा पठाउनु पर्यो फेरि गलत तरिका पनि छन् त्यो चाहिँ हामी भन्दैनौँ तर तपाईँले सही तरिकाले गर्नुभयो भने त्यो चाहिँ फेरि नोटमा हुन्छ रेकर्डमा हुन्छ तपाईँले तपाईँको घर परिवारले पाएको रकम चाहिँ सदुपयोग गर्न सजिलो पनि हुन्छ होइन र तरिका पनि त्यही हो भन्नु पर्यो भने अन्य खबरहरू के छन् कुराकानी गरिहाल्नु श्रोताहरू आजको खबरहरूको कुरा गर्दाखेरि देश विदेशको कुरा गर्नु पर्दाखेरि हामी लागौँ बलियो सरकार कमजोर नैतिकता र ओके दल बदलको कुरा रहेछ यहाँ कुरा के छ भने नेपाली राजनीतिमा बढ्दै गएको यो प्रवृत्ति यानि कि वाट अबाउटिजमको दल दलमा फँसेको छ अरे ओके मैले पनि बुझ्न सकिनँ वाट अबाउटिजम प्रवृत्तिको आलोचना गरेको छ नेपाली राजनीति बढ्दै गएको भन्ने समाचार छ जहाँ नेताहरू प्रश्नको सिधा जवाब दिनुको सट्टा अर्काको गल्ती उल्याएर विषयान्तर गर्दछन् यस्तै संख्यात्मक रूपमा बलियो सरकारमा नैतिक अधिकार र जवाबदेहिताको कमी रहेको तर्क गर्दै जनविश्वास र लोकतान्त्रिक संवाद कमजोर भएको बताइएको छ श्रोताहरू करिब 9 अगाडिको समाचार हो यो नयाँ टर्म वाट अबाउटिजमको कुरा रहेछ श्रोताहरू अर्थमन्त्री डाक्टर वाकरेलाई पहिलो नम्बरमा टी स्टेटको फाइल खोल्न एमालेको चेतावनी रातोपाटी लेख्दछ करिब 9 अगाडिको समाचार हो यो र विपक्षी दल एमाले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेलाई सबैभन्दा पहिला टी स्टेटको फाइल खोल्न चेतावनी दिएको छ प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीको पुराना फाइल खोल्ने धम्कीको विरोध गर्दै टी स्टेटको फाइल खोल्न माग गरिन् भन्ने समाचार ओके अब नेपालमै रहेर अरू कुराहरू गर्नु श्रोताहरू विदेशका समाचार पनि छन् अहिले नेपालकै कुरा गर्नुपर्दाखेरि बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा स्कोनका संचालक पक्राउ भनेर रातोपाटी लेख्दछ काठमाडौँ प्रहरीले स्कोनका संचालक सुरज कृष्ण श्रेष्ठलाई संस्थामा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ बालबालिकाको उजुरीपछि उनी पक्राउ परेका हुन् र उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अहिले भइरहेको भन्ने खबर स्कोनको कुरा छ स्कोन नेपालको लोगो राखेर
समाचार लेखेको छ भने मोटरसाइकल दुर्घटनामा नेभी संघ नेता वास्तुलाको निधन भने दुःखदायी खबर. पोखराको सिजना चोकमा भएको मोटरसाइकल दुर्घटनामा नेभी संघका पूर्व केन्द्रीय सदस्य राजीव वास्तुलाको मृत्यु भएको समाचार. छ सदारू रेडी मिक्सचर गाडीले पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए. अस्पताल पुर्याइए पनि टाउकोमा गम्भीर चोटको कारण चिकित्सकले मृत घोषणा गरे. प्रहरीले दुवै सवारी साधन लिएर अहिले अनुसन्धान सुरु गरेको छ भने अब फुटबलको कुराबाट देश अन्तर्राष्ट्रिय जगतका समाचार सुरु गरौं. सुपर सब डियालो चम्किँदा आइभरी कोस्ट विजयी. आइभरी कोस्टले फिफा विश्वकप 2026 एक सुन्नाको जित हात पारेको छ. सुपर सब अहमद डियालो ले खेलको 90 मिनटमा विलफ्रेड भनेको रहेछ सिङ्गोको पासमा निर्णायक गोल गरे. दुवै टोलीले प्रतिस्पर्धात्मक खेलमा गोलको लागि प्रयास गरे पनि डियालोको गोलले एक मात्र जित सुनिश्चित भयो भन्ने खबर छ सुधारू. अन्य खबरमा के छ त अन्तर्राष्ट्रिय गतको समाचार राखौँ र ट्रम्पको

रणनीतिक जीत भनेका छन् तर सम्झौताका मुख्य शर्तहरू अज्ञात रहेका छन् र आलोचकहरूले यसले युद्धका कारण बन्द भएको हर्मुज जलमार्ग र जलमार्ग मात्र खोल्ने बताएका छन्। श्रोताहरू परमाणु कार्यक्रमबारे पछि वार्ता हुने भनिएको छ। महिला टी ट्वेन्टी विश्वकपको कुरा गर्नुपर्दाखेरि पाकिस्तानलाई हराउँदा क्याप्टन हरमनप्रीतले रचिने इतिहास भन्ने खबर यस्तो छ। भारतीय महिला क्रिकेट क्याप्टन हरमनप्रीत कौरले मिथाली राजलाई पछि पार्दै टी ट्वेन्टी विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने कीर्तिमान रचिन। भारतले पाकिस्तानलाई 64 रनले हराउँदा स्मृति मन्दानाले 68 र दिप्ती शर्माले 5 विकेट लिन सफल भइन् भने हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन भन्ने खबर छ। श्रोताहरू अमेरिकी पप गायक ओलिभर ट्रीको ब्राजिलको रियो डी जेनेरियोमा हेलिकप्टर दुर्घटनामा निधन भएको खबर छ। दुई हेलिकप्टर ठोकिँदा 6 जनाको मृत्यु भएको हो। ट्री विश्व भ्रमणको क्रममा ब्राजिलमा थिए। दुर्घटनामा अर्जेन्टिनी युट्युबर ग्यास्पार प्रिमल लगायतको पनि मृत्यु भएको खबर छ। श्रोताहरू यी खबरबाट अगाडि बढौँ। आजको दिनको मौसमको कुरा गर्नुपर्दाखेरि देश विदेशमा जान्छ तर आजको मौसम के छ त 24 घण्टाको मौसम विवरण छोटकरीमा राखिहालौँ। देशको हिमाली भूभागमा साथै कोशी प्रदेशको पहाड़ी भूभागमा साधारण बादल लाग्ने देखिन्छ भने आज राति कोशी मधेस बागमती र गण्डी प्रदेशकामा चाहिँ आंशिक बादल लाग्ने देखिन्छ। काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस कुनै कुनै ठाउँमा वर्षाको सम्भावना छ। दक्षिण पश्चिमी हावा 9 किलोमिटर प्रति घण्टाका वेगमा भने धरानमा आज 43 डिग्री सेल्सियस अधिकतम श्रोता न्यूनतम 30 हुने देखिन्छ। आजको लागि भोलि 41 अधिकतम न्यूनतम 31 पोखरामा 33 डिग्री सेल्सियस पार्टली सनी आजको लागि अधिकतम भने यहाँ 35 न्यूनतम 26 छ। यो जानकारीको साथमा अब तपाईँहरूलाई एउटा मिठो गीत सुनाउँ श्रोताहरू। अघि मैले एउटा मरुण अब सुगम गीत राखेको थिएँ भने अर्को एउटा गीत सुन्नु सागर हाले गाउनु छ यस गीतलाई।

हजुर 100% सही हो सागर आले र साथीहरू गाउँदै हुनुहुन्थ्यो यस गीतलाई श्रोताहरू. अब हामी लागौँ कुराकानीतर्फ. भनेको टेलिफोन लाग्न त्यति गाह्रो हुँदो रहेछ रिमोट एरियामा, होइन त. आज हामी ताप्लेजुङतिर जान चाहिरहेका थियौँ. त्यहाँ एकजना मित्र हुनुहुन्छ, उहाँको नाम हो नेत्र कोइरालाजी. उहाँसँग कुराकानी गर्नुको आज मुख्य उद्देश्य भने त्यहाँ हाम्रो पल्टनका साथीभाइहरूले त्यो ठाउँमा यङ ग्रुप एफएमलाई सहयोग गर्नुभएको रहेछ. त्यो चाहिँ धेरै ठाउँमा ताप्लेजुङ पाँचथरदेखि लिएर तेह्रथुम र भारतका विभिन्न ठाउँमा चाहिँ भनौँ न इलामसम्म पनि पुग्दो रहेछ यङ ग्रुप एफएम स्टेसन. र यसले त्यहाँ पुऱ्याएको योगदान भनौँ न अब समाजमा रेडियोले इन्टरटेन्मेन्ट मात्र होइन इन्फोटेन्मेन्ट एजुकेसनल धेरै कुराहरू एक्टिभिटी गर्छ. अपडेट्सहरू गाह्रो साह्रो पर्दा इमर्जेन्सीका कुराहरू गर्छ. त्यसले गर्दाखेरि आज स्टेसन म्यानेजर नेत्र कोइरालाजीसँग हाम्रो कुराकानी गर्ने प्लान थियो तर टेलिफोन उठेको छैन. मैले हामीलाई यो यङ ग्रुप स्टेसनको बारेमा जानकारी दिने मित्र हुनुहुन्छ वीरेन्द्र भाइ, वीरेन्द्र कामबाङ कुनै बेलामा क्विन्स गर्खा इन्जिनियर्समा हुनुहुन्थ्यो. उहाँलाई धन्यवाद दिँदै मैले आज कुरा छ भनेको थिएँ तर टेलिफोन लागिरहेको छैन. खैर केही छैन. र धेरै मिलेर यसलाई सपोर्ट गर्नुभएको रहेछ लीलाराज कामबाङ, कान्छा काकादेखि धेरैको नाम छ. गर्दाखेरि हेरौँ हाम्रो स्टेसन म्यानेजरले के भन्नुहुन्छ. इन द मेन टाइम तपाईँलाई एउटा मिठो गीत सुनाउँछु है त. कौडा गीत छ, पुनम गुरुङ मेन गुरुङ र साथीहरूको आवाजमा यो गीत इन्जोय गर्नुहोला.

0: ओके कौडा गीत सुन्दै हुनुहुन्थ्यो. यो बिचमा जब मैले टेलिफोन सम्पर्क गर्न खोज्दै थिएँ श्रोताहरू, पुनम गुरुङ, मेन गुरुङ आदि आदि साथीहरू गाउँदै हुनुहुन्थ्यो. बल्ल बल्ल तापजुङतिर टेलिफोन लागेको छ. आज हामीले अलिक छुट्टै प्रकारको कुराकानी गरौँ भनेर लाग्यो. एक रेडियो स्टेसनबाट अर्को रेडियो स्टेसनका म्यानेजरसँग कुरा हुँदैछ, किनभने हाम्रो ब्रिगेड अफ गोर्खाजका सदस्यहरूले आफ्नो गाउँठाउँमा विभिन्न काम गर्नुभएको छ. हस्पिटल भनौँ न, अब लाइब्रेरीदेखि लिएर हेल्थ सेन्टरहरू, बर्थिङ सेन्टरहरू गर्नुभएको छ, बाटोघाटो बनाउनु भएको छ, स्कुललाई मद्दत गर्नुभएको छ, कम्प्युटरहरू दिनुभएको छ, आदि आदि धेरै काम छ. तर भर्खरै थाहा भयो, वीरेन्द्र कामाङ जे कुनै बेलामा गोर्खा इन्जिनियर्समा हुनुहुन्थ्यो, क्विन्स गोर्खा इन्जिनियर्समा. उहाँसँग अप मर्मतमा आउँदाखेरि यहाँ भेट भएको, चिन्जान भएको थियो र उहाँहरूको साथमा चाहिँ राम्रोसँग एउटा एफएम चलिरहेको छ. एफएमको नाम हो याङ रोप. मलाई उहाँको बारेमा धेरै थाहा छैन, तर यसका स्टेसन म्यानेजर र प्रेजेन्टर हुनुहुन्छ नेत्र कोइरालाजी, लाइनमा आउनुभएको छ. सुन्नु त, स्टेसन म्यानेजरको काम कर्तव्य अधिकारदेखि लिएर पुर्याउनु हुँदो रहेछ, त्यो बुझ्नको लागि मैले उहाँलाई कन्ट्याक्ट गरे, टेलिफोन लागेको छ, स्वागत गरिहाल्नु. नेत्रजी नमस्ते, स्वागत छ यहाँलाई.
1: नमस्कार.
0: ल, सबभन्दा पहिला आफ्नो स्टेसन याङ ग्रुप स्टेसनको बारेमा, एफएमको बारेमा भनिदिनुहोस् न हामीलाई.
1: यो हामीले भर्खर मात्र नेपालको यो सुदूरपूर्व पाँच जिल्लाको याङ वडा गाउँपालिका सादी गाविस भन्छ, यसको चाहिँ श्री थर्पु क्याम्पसको प्राङ्गण छेउमा हामीले भर्खरै एउटा याङ्रु ब्याचन भनेर भर्खर स्थापना गरेका छौँ. याङ्रु मिडिया प्राली नाम राखेर, जसमा चाहिँ हामी अहिले लगभग सर 9-10 बच्चाहरू लिएर
0: हजुर. नेत्रजी तपाईँको टेलिफोन अलिक क्लियर आएन. खैर, कतै कोठाभित्र हुनुहुन्छ कि बाहिर हुनुहुन्छ तपाईँ? ल, अलि यसो बाहिर झ्यालतिर आयो भने अलिक क्लियर आउँछ कि, कहिले त्यसो गर्दाखेरि राम्रै आउने गरेछ गर्दाखेरि. ओके, जे होस्, तपाईँले भनेको चाहिँ भर्खरै भन्नुभयो. कहिले खोलेको यो याङ ग्रुप मिडिया प्रणाली अथवा एफएम?
1: लगभग हाम्रो प्रसारण सुरु भएको सर 3 मात्रै पुगेको.
0: ए, 3 मात्रै भएछ कि?
1: हजुर.
0: ओके, अनि यसको कभरेज कहाँ कहाँसम्म छ भन्नुहोस् त?
1: यो चाहिँ पाप्लेजुङका अधिकांश गाउँपालिकाहरू, तिनवटा गाउँपालिका, सिरिजङ्गा, पाथिवरा याङ्रा गाउँपालिका, त्यस्तै तेह्रथुम, भोजपुर, शङ्खुवासभासम्म हाम्रो प्रसारण छ. त्यस्तै हिलियाङ गाउँपालिका, पाँच थरको याङ्रा गाउँपालिकादेखि लिएर हाम्रो अनलाइन मार्फत त अब देशैभरि पनि छ,
0: संसारैभरि भन्नुहोस् न.
1: हजुर, संसारैभरि छ. हजुर, अनि हाम्रो फेसबुक पेज पनि छ, याङ्रो मिडिया प्राली भन्ने, त्यहाँबाट पनि हामी प्रसारण छौँ. हामी युट्युबमा चाहिँ गएका छैनौँ सर, अब त्यो पनि जाने लक्ष्यमा रहेका छौँ.
0: कति राम्रो, कति राम्रो. ल, तपाईँले 3 कति राम्रो राम्रो उन्नति प्रगति गर्नुभएको छ, इस्टाब्लिस गर्नुभएको रहेछ. अब भनिदिनुहोस्, यति भयो ताप्लेजुङ, तेह्रथुम, भोजपुर, कहाँ अरू भन्नुभयो?
1: शङ्खुवासभा
0: पनि होइन, अनि भारतका पनि केही ठाउँमा सुनिन्छ होला नि. भारत त नजिकै छ, त्यहाँबाट बोर्डर पारी नेपालीको समुदाय होला, त्यहाँ पनि सुनिन्छ होला नि?
1: सुनिन्छ सर, हाम्रो अधिकांश श्रोताहरू, हाम्रो दैनिक श्रोताहरू हामीलाई टेलिफोन पनि गरिरहनुहुन्छ सिक्किमबाट. पाँच सरै जनताहरू नै सिक्किममा रहनुभएकाहरूले चाहिँ हामीलाई माया गरेर चाहिँ हामीलाई कल गरिरहनुहुन्छ प्रोग्राम हुने. अनि देश विदेशमा रहेर सबैले हामीलाई माया गर्नुभएको छ. हामी चाहिँ यो पालिकाहरू मध्येको, नेपालमा जति पनि पालिकाहरू छन् जसमध्येमा हामी पालिकाभित्र रेडियो स्थापना गर्ने हामी पहिलो नै पर्छौँ भनेर सबै साथीहरूले पनि भनिरहनु भएको छ.
0: अब तपाईँहरूले यो सामुदायिक रेडियो होइन, हामी प्रणालीको रूपमा सञ्चालित छौँ भनेर भन्नुभयो. अब सहयोग चाहिँ यसो हुँदाखेरि वीरेन्द्र कामाङजी, लीलानाथजी आदि आदि हुनुहुँदो रहेछ, अरू को हुनुहुन्छ यसो जसलाई तपाईँहरूले धन्यवाद दिनै पर्छ आफ्नो गाउँठाउँमा एउटा रेडियो स्टाब्लिस गरेर? कम्युनिकेसनको माध्यम मात्र होइन, इन्टरटेनमेन्ट, इन्फोटेनमेन्ट होइन, शिक्षाका कुराहरू गर्न हुने नहुने, कहाँ के आपद विपद परेको कुरा त हुने गाउँघरमा होइन त, कसलाई त तपाईँले चाहिँ आज सम्झना गर्नै पर्छ? भन्नुहोस् त।
1: सम्झना गर्नुपर्दा सर, हामी सेयर सदस्यहरू हुनुहुन्छ, जस्तो कि लोकल सेयर सदस्य हुनुहुन्छ केही मात्रामा, कोही मात्रामा चाहिँ हाम्रो विशेष गरी हामी खास नेपालीमा भन्नुपर्छ हाम्रो लाउरे दाजुहरू।
0: ओके, जस्तै
1: लाउरे दाजु, जस्तै हाम्रो वीरेन्द्र कम्बाङ, मिला दाई देखि लिएर जति पनि याङ र भित्र रहनुहुने हाम्रो टेक कम्बाङ देखि लिएर काठमाडौँमा हुनुहुन्छ टेक बहादुर कम्बाङ, उहाँ चाहिँ नेताजी हुनुहुन्छ, नेतृत्व गरेर माथि रहनु भएको छ। त्यस्तै हामीलाई जति पनि माया गरेर जस्तै आनन्द कोइराला, उहाँ काठमाडौँमा हुनुहुन्छ, त्यस्तै हजुर। अनि भनेको धन धनबहादुर कम्बाङ हुनुहुन्छ, काठमाडौँमा हुनुहुन्छ।
0: ओके,
1: जति पनि हामीलाई माया गरेर हामीलाई साथ सपोर्ट दिनुभएको छ र यो यङ्गल एफएम सञ्चालन गरिरहँदा अरूको भन्दा पनि म नेत्र कोइरालालाई चाहिँ अलिक बढी प्रेस गरेको कारण चाहिँ तपाईँहरूसँग म सहभागी भएको छु। सम्पूर्ण मलाई चिन्नुहुने यङ्गरकवासी, हाम्रा बिबिएस गोर्खा भनेको मा रहनुहुने सम्पूर्ण साइन अनुसारका सबै काका दाजु भाइ पनि हुनुहुन्छ, कतिपय भाइ पनि हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई म चाहिँ यङ्गरुबा एफएमको तर्फबाट नमन गर्न चाहन्छु।
0: अनि नेत्रजी, अब विदेशमा भएर पनि आफ्नो देशको माया हरेक क्षेत्रमा होइन योगदान पुर्याउने धेरै क्षेत्रमा उहाँले पुर्याइरहनु भएको, त्यो कुराहरू तपाईँले कसरी टिप्नुहुन्छ, कसरी ब्रोडकास्ट गर्नुहुन्छ, त्यहाँका जनतालाई कसरी थाहा दिनुहुन्छ? तपाईँहरूको बाहिर पनि रिपोर्टर्सहरू अथवा लिङ्कमा कोही हुनुहुन्छ नेत्रजी?
1: अहिले खासै रिपोर्टर त हुनुहुन्न,
0: रिपोर्टर भन्दाखेरि तपाईँलाई इन्फर्मेसन त हो नि, फलानले यसो गर्यो भन्ने त हो नि, होइन त?
1: हामीलाई माया गरेर बाहिरबाट जति पनि हाम्रा दाईहरूले, भाइहरूले, काकाहरूले चाहिँ हामीलाई सपोर्ट गर्नुहुन्छ, त्यो उहाँहरूले हामीलाई मेसेज गरेर अथवा यस्तो गर्नुपर्छ भाइ भनेर उहाँले निर्देशन दिनुहुन्छ।
0: जस्तै मानिलिउँ कुनै चाडपर्व भयो बेलायतमा, अमेरिकामा, जापानमा, हङकङमा, होइन उहाँहरूले मिलेर एउटा पार्टी नै गर्नुभयो, पिकनिक गर्नुभयो, त्यो पनि त इन्फर्मेसन हो, त्यो पनि एउटा न्युजको म्याटर भयो नि त, होइन र? त्यो तपाईँले ओहो अब फलान ठाउँमा यस्तो गरे, यतिजना उपस्थित भए, यस्तरी रमाइलो गरे, यो पुरस्कृत गरे, राम्रो पढ्ने विद्यार्थीहरूलाई, हाम्रो गाउँ भेगका छोराछोरीहरूलाई, भान्जा भान्जीहरूलाई यसरी सम्मान गरे, फलानुले किताब निकाल्नुभयो, फलानुले गीत लेख्नुभयो भन्ने कुरा समाचार, जस्तै यहाँ तपाईँले कामबाङ ब्रदरहरूको कुरा गर्नुभएको छ, जानु कामबाङ बहिनी हाम्रो एकदम राम्रो साहित्यकार बहिनी हुनुहुन्छ, सायद लिङ्क हुनुहुन्छ होला, होइन? उहाँका पुस्तकहरू गीतहरू निस्किरहन्छ के, त्यो चाहिँ तपाईँको निम्ति त मटेरियल भयो नि त, होइन र? के कसो
1: हजुर हजुर सर, हजुर सर, जति पनि अब जस्तै हाम्रो काठमाडौँमा बढी हुनुहुन्छ यङ्गरकवासीहरू, उहाँहरूले पनि हामीलाई इन्फर्मेसन गर्नुहुन्छ, हामी उहाँसँग फेसबुकमा, इन्टरनेट हुँदै, वाट्सएप हुँदै सबैतिर हामी जोडिएका छौँ।
0: ज्यू ज्यू,
1: र म पहिलेदेखि पनि पत्रकारिता गरिरहेको कारण चाहिँ मलाई एकदम दाजुभाइ आफ्नो साथीहरूसँग चाहिँ जोडिन एकदम सजिलो भएको छ सर,
0: एकदम।
1: त्यहाँको जानकारी चाहिँ टूको टू तत्कालै उहाँ भइरहेको लाइभ हेरेर हरेक गरेर चाहिँ म लिन एकदम अगाडि बढिरहेको
0: हो नि, किनभने धेरै एक्टिभिटिज हुन्छ विदेशमा, होइन? अनि त्यो चाहिँ गाउँघरमा बुढापाकादेखि सबैलाई एउटा जान्ने जिज्ञासा पनि हुन्छ, ए यस्तो भएछ, कति फन्ड रेज गरेछन्, यस्तो राम्रो काम गरेछन् भन्ने हुन्छ, त्यो चाहिँ तपाईँको लागि धेरै सामग्री पनि भयो र त्यहाँको एक्टिभिटिजहरू तपाईँले राखिदिनु भयो भने अनलाइनमै सुन्नुहुन्छ, ए हाम्रो गाउँठाउँमा त हामीले दिएको पैसाले यो भएछ, बाटो बनेछ, हस्पिटलमा चाहिँ मद्दत भएछ, कम्प्युटरहरू आएछ क्लासमा, स्मार्ट क्लासको सिस्टम आएछ भन्ने हुन्छ नि त, होइन सर?
1: हजुर, जसको लागि भर्खरै पनि, भर्खर मात्र नभएर सर, पहिले पहिले पनि उहाँहरूले चाहिँ हामीलाई ठुलो सहयोगहरू दिनुभएको छ।
0: जस्तो
1: थर्पु क्याम्पसको कुरा गर्ने हो भने हामी त्यो डाइरेक्टरी भवनदेखि लिएर लाइब्रेरीभित्र रहेका सामग्रीहरू, पुस्तकहरू त्यो उहाँहरूले प्रदान गर्नुभएको छ, त्यसैको फेदमा रहेर हामी उहाँहरूले सिकाएको सत्कर्मलाई अघि बढाउन चाहिँ हामी तत्पर छौँ सर. अहिले हामी त्यहीँ छौँ र कतिपय विद्यालयहरूमा रेनकोट वितरण गरिदिने, कतिपय ठाउँहरूमा अब जस्तो कि कोही बिरामी भयो भने उहाँहरूको सपोर्टले चाहिँ त्यो बिरामीको उपचार हुने त्यस्ता कार्यहरू चाहिँ भइरहेको छ र हामीलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ उहाँहरूले यस्तो गरिदिनु भएको छ, यति सहयोग गरिदिनु भयो उहाँ फलानाले भनेर हामी चाहिँ यहाँबाट खुकिरहन्छौँ सर. फेसबुकमा मात्रै नभएर एफएम पनि हामी
0: खुकिरहेको. अनि अब तपाईँहरूको कार्यक्रम बिहान कति बजीदेखि सुरु हुन्छ?
1: हाम्रो बिहानको 5 बजीदेखि बेलुकी 10 बजीसम्म हामी प्रसारण गर्छौँ सर.
0: अनि के प्रसारण गर्नुहुन्छ भनिदिनुहोस् न.
1: जस्तो कि हामी भनेको खेल क्षेत्रमा खेल क्षेत्रको अनि सांस्कृतिक संस्कृति सम्बन्धी भाषाहरू साहित्य सम्बन्धी
0: त्यहाँदेखि
1: लोकगीत आधुनिक गीत त्यो प्रत्येक सबैलाई अनि हाम्रो यङ र सन्देश कार्यक्रमहरू छ. लोकगीत गीतहरू चोइस गर्न र अनि अब देश विदेशलाई जोड्ने कार्यक्रम पनि सञ्चालन भएको छ.
0: एउटा रेडियो स्टेसनले गर्नुपर्ने धर्म सबै निभाउनु भएको छ जस्तो बुझेँ मैले. समाचार पनि तपाईँहरूको आउँछ होला. कति बुलेटिन पर डे तपाईँले चाहिँ प्रसारण गर्नुहुन्छ समाचार?
1: हजुर, हामी बुलेटिन चाहिँ सर हामी बिहान 7 बजी अनि 11 बजी दिउँसो अनि अहिले भर्खरै पनि भयो सर 3 बजी दुई बजीको भयो. अब 4 बजी आउँछ अनि बेलुकी 7 बजी अरू टाइममा चाहिँ हामी एनआरएन अरूलाई चाहिँ जोड्ने गर्छौँ.
0: ओके,
1: अनलाइन
0: जोड्छौँ. अनि फोन इन कार्यक्रमहरू कुराकानी हुन्छ कि हुँदैन त?
1: एकदम धेरै हुन्छ सर,
0: त्यो झन् मजा आउँछ होइन? ल कुनै दिन
1: फोन उठाउन
0: नभ्याइछ. अनि कति फ्रिक्वेन्सी कति हो
1: हाम्रो? 85.5 मेगाहर्ट्ज
0: छ. 81 कति भन्नुभयो? 81.5
1: 88.5
0: ओके. ल अब हामी अनलाइनमा सुनौला, इन्टरेक्ट गरौँला, तपाईँबाट धेरै सिकौँला, तपाईँका कार्यक्रमहरूका कुराहरू हामीले पनि राख्दाखेरि राम्रो हुन्छ, हाम्रो पनि केही सुन्नु होला, अनलाइनमा हाम्रो पनि पाउनुहुन्छ होइन नेत्रजी? त्यस कारणले अब चिन्जान भयो. सबभन्दा पहिला वीरेन्द्र कमङजी अनि तपाईँको उहाँको सम्पूर्ण साथी जसले तपाईँहरूलाई यो स्टेसन खडा गर्नको लागि मद्दत गर्नुभयो. जरुरी छ आफ्नो गाउँठाउँको उन्नति प्रगति सेयरिङ गर्नको लागि भनेर भन्नुभयो. उहाँहरूलाई सबैको तर्फबाट हाम्रो तर्फबाट धन्यवाद भन्न चाहन्छु. र तपाईँको बारेमा थाहा भयो याङ ग्रुप होइन, र अब म त्यो ठाउँमा नगएको हुनाले मलाई ठाउँको बारेमा राम्रो थाहा छैन. कस्तो छ तपाईँहरूको गाउँठाउँ ल भन्नुहोस् न, अलिक बयान गर्नुहोस् न अलिकति.
1: हाम्रो सुदूरपूर्व पास्तर रमणीय छ सर. अब पारी हेर्यो सेतो कल्कीको हिमाल,
0: त्यो पनि कञ्चनजङ्घा हिमालय होला होइन र?
1: कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण, देउराली, भिर पाखा, त्यस्तै मनोरम छ सर, हरियाली छ. तर अहिले बढी सर अब यो तराईको चाहिँ सडक मार्गले गर्दा होला सर अलिकति गर्मी, पहिले जस्तो शीतल त छैन.
0: यो संसारभरि यस्तो भएको छ, पहिला जस्तो छैन. लामखुट्टे नलाग्ने ठाउँमा लामखुट्टे आउने, सर्प नभएको ठाउँमा सर्प आउने, ठुला ठुला हिंसक जनावर नभएको ठाउँमा पाठे बाघहरू पुग्ने त्यस्तो भइसकेको छ होइन? यो तपाईँको मात्रै प्रब्लम होइन, यो संसारकै प्रब्लम हो. तर पनि यसो तपाईँको कुरा सुन्दाखेरि अवश्य पनि अहिले त सिजन गयो होला, लाली गुराँसको सिजन गयो होला, त्यहाँबाट पनि धेरै लाली गुराँसको सिजनमा इन्जोय गर्न सकिन्थ्यो होला नि होइन र?
1: एकदम राम्रो सर. हाम्रो लामपोखरी क्षेत्र भन्छ, यो सिक्किमको सिमाना आदि याङ्रको क्षेत्र आदि पर्छ. साम पोखरी, तिम्बु पोखरीमा चाहिँ अलिक टाढै पर्छ सर. त्यहाँ चाहिँ अब ठुल्ठुलो रोग बिरुवा हुन्न.
0: त्यो
1: प्रसिद्ध तीर्थस्थल हो तिम्बु पोखरी.
0: अनि पर्यटकहरू कति आउँछन् त त्यो ठाउँमा, किनभने जहाँ पनि विकास गर्नको लागि पर्यटक नभए हुँदो रहेछ। हेर्नुहोस्, एउटा मुख्य एउटा फ्याक्टर हो बाटोघाटो, बस्ने ठाउँ, होटेल व्यवस्था राम्रो भयो भने पर्यटक जहाँ पनि पुग्छन्। कति हाम्रा साथीहरू, पलङका साथीहरू पूर्वतिरको ट्रेकिङ एरियालाई बढाउनु पर्यो, त्यसको विस्तार गर्नु पर्यो, विकास गर्नु पर्यो भनेर एकदम चिन्तित हुनुहुन्छ, होइन? आफ्नै गाउँठाउँलाई हामीले नगरेर कसले गर्ने भनेर साना साना समूहमा जानुहुन्छ, कोही इन्भेस्ट गर्नुहुन्छ, त्यस्तो सम्भावना कतिको छ त नेत्रजी?
1: सम्भावना धेरै छ सर। अब प्राकृतिक प्रकृतिले क्षेत्र नै मानिन्छ। अब पाँच थर लगभग पाँच थरलाई चाहिँ पर्यटकीय क्षेत्रमा घोषणा गर्दा पनि मिल्ने हो। जसको लागि किम्बु पोखरी, लाम पोखरी, हाम्रो यो माथि सिमाना भयो सर, चियो भन्ज्याङ भन्छौँ सर हामी, सिमाना त्यहाँदेखि लिएर हामी यहाँनिर हाम्रो विदेशी हाम्रो विदेशमा चाहिँ पसिना बगाएर चाहिँ दिपबहादुर सिंहज्यू हुनुहुन्छ, यही यमरक पाँच भन्ने ठाउँमा मानिङ ठुलो बनाउनु भएको छ, त्यहाँ हेरौँ खालको, अहिले त्यहाँ गएर त्यहीँ बसिरहँ, परिवारै लिएर गएर बसौँ जस्तो स्थान बनाइसक्नु भएको छ माङिम भन्ने ठाउँमा, ठेकेदार सर हामी त्यसलाई। त्यही यमरक पोखरी निशान बजार, जहाँ चाहिँ निशान बजार लाग्छ त्यहाँ पनि एकदम राम्रो छ। अनि जस्तै यो सर हामी माथि याङ्रक पाँच र छको सिमानामा पर्छ कालो पानी क्षेत्र भन्ने, तपाईँलाई त अब थाहा नहुन सक्छ, हाम्रा दाजुभाइहरूलाई धेरै थाहा छ, र फेसबुकमा पनि तपाईँ मेसेजहरू पनि तपाईँले देख्न सक्नुहुन्छ। याङ्रक कालो पानी भन्छौँ हामी, पर्यटक क्षेत्रको लागि अति राम्रो छ। त्यस्तै भोटे कोसी भन्छौँ, यो चाहिँ याङ्रक छ, यो मुकुबुङ चित्तोक भन्छौँ सर हामी, पौराणिक ठाउँहरू त्यहाँ पनि एकदम राम्रो क्षेत्रहरू छन्। त्यहाँदेखि लिएर बाँसतिर गएर चाहिँ हामी एकदम रमणीय ठाउँहरू चाहिँ बहुत छन् सर। अब त्यस हामी पर्यटक क्षेत्रको लागि अगाडि बढाउनलाई हामी
0: अब रेडियोको माध्यमबाटलाई अझ प्रचार प्रसार गर्नु पर्यो, त्यसलाई विस्तार गर्नु पर्यो, सबैलाई इन्करेज पनि गर्नु पर्यो। र आज तपाईँसँग कुरा गरेर हामीले पनि केही बुझ्यौँ त्यहाँको बारेमा। नेत्रजी तपाईँलाई धेरै धन्यवाद छ, सबैको तर्फबाट छ, राम्रो काम गर्नुहोला। र प्राइभेट लिमिटेड हो, होइन? त्यसले गर्दाखेरि तपाईँले आफ्नै बलबुतामा उभिरहनु भएको छ, हाम्रो शुभकामना छ। बेला बेलामा त्यहाँको अपडेटहरू लिउँला, हाम्रा रिपोर्टरहरूलाई पनि चिन्नु भएको रहेछ, कृष्ण फोरम्बो लिम्बू, ब्रिता राई, होइन? उहाँसँग फेरि सहकार्य गरौँ। आजलाई यति नै भनौँ। तपाईँको कुराकानी वीरेन्द्र कामाङजीले बेलायत नबसे सुन्नुभएको छ, मलाई टेक्स्ट गर्नुभएको छ वाट्सएपमा, विनोदाई कार्यक्रम सुनिरहेछु, कुराकानी आफ्नो गाउँठाउँको, थ्याङ्क यू भेरी मच, र नेत्रजीलाई पनि धन्यवाद भन्नुभएको छ है।
1: हुन्छ, दाईलाई पनि अलिक बिरामी हुनुहुन्छ, उहाँलाई स्वास्थ्य लाभको कामना
0: गर्दछु। ल त, मेरो समय यति भयो, अर्को एउटा कुराकानीमा जानै पर्छ। अब अहिलेलाई गीत तपाईँलाई सुनाउनको लागि पूर्वली गीत खोजेको ठ्याक्कै भेटिन, तर पनि पुस्तका खड्का आदि आदि हुनुहुन्छ, साथ मिल्छ होला, अरुण उपत्यका सेरोफेरोका गीतहरू गाउने कलाकारको गीत राख्दै मैले बिदा लिएँ है त। थ्याङ्क यू सो मच। हस् हस्, नमस्कार नमस्कार, बाबाई बाबाई। नेत्र कोरेलाजीसँग कुरा गर्दै थियो, याङ्रुक एफएमका स्टेसन म्यानेजर। यो सुनौ,

0: मिठो गीतलाई मैले एकछिन रोकेँ, जहाँको त्यहीँ पज गरेर राखेको छु, किनभने एउटा महत्त्वपूर्ण कुराकानी गर्नको लागि हामी यहाँबाट सिधै दार्चुलातर्फ जानुपर्छ, जहाँ आज हामीले कुराकानी गर्दैछौँ। त्यहाँका सहायक प्रमुख जिल्लाधिकारी तथा सूचना अधिकारी पनि हुनुहुन्छ, मोहन सिंह धामीज्यूसँग हाम्रो कुराकानी हुँदैछ। विशेष गरी इन्डो टिबेटन बोर्डर पुलिसका प्रमुख शत्रुजित सिंह कपूर सवार हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा छिरेको पाइयो भने खबर चारतिर व्यापक भएको छ, यो बारेमा के कसो भनेर प्रशासनका अधिकारीसँग कुराकानी गरिहालौँ। र लाइनमा आइसक्नुभएका मोहन सिंह धामी सरलाई स्वागत गरौँ बिएबिएस गोर्खा रेडियोमा। मोहन सिंह सर नमस्ते, स्वागत छ हजुरलाई।
1: हजुर नमस्कार।
0: अहिले हजुर त्यहीँ हुनुहुन्छ नि होइन सर? के हो वास्तविकता, के हो अब नेपाली आकाशमा भारतीय वायु भनौँ नबाट चाहिँ हेलिकप्टर आउनु, अथोरिटी बिना आउनु, के कस्तो हो? भुले भट्के बाटो बिराएर आयो हो कि उनीहरूले बल मिचाइ गरे हो कि के पाइयो सर?
1: अब यो विषयमा चाहिँ कस्तो छ भन्दाखेरि हामीले दुई तिनवटा विषयलाई हेर्नुपर्ने हुन्छ।
0: ज्यू
1: दुई तिनवटा विषय भनेको मैले यसलाई सर्टकटमा भन्छु, तिनवटा अको रूपमा हामीले हेर्नुपर्ने हुन्छ।
0: ओके।
1: पहिलो अ भनेको चाहिँ यहाँको अवस्थिति, भौगोलिक अवस्थिति हेर्नुपर्ने हुन्छ। भनेको यो हाम्रो ठ्याक्कै पारिपट्टि दार्चुला इन्डिया र नेपालको दार्चुला जिल्ला सदरमुकाम वारिपट्टि नेपाल भयो। यो दुइटै भूगोल, यो एकदम एक्सट्रिम पहाड डाँडाहरूको बिचमा, खोतहरूको बिचमा हाम्रो दुईतिरको बस्ती छ।
0: हजुर।
1: र यो अवस्थितिका कारणले कतिपय अवस्थामा जस्तो उडान गर्ने क्रममा टर्निङहरू नपुग्ने, अथवा भनौँ न एकैचोटि एक्सट्रिम वेदरहरू चेन्ज हुने, वेदर सिफ्ट हुने कारणले गर्दाखेरि कहिलेकाहीँ अलिकति थोरै बहुत भनौँ न वारिपारी अथवा अर्को देशको आकाशतिर जाने अथवा टर्निङ हुँदाखेरि त्यो थोरै चाहिँ नि वरपर जाने कुरो चाहिँ एउटा हुन्छ होइन। अर्को अ भनेको के हो भने अवस्था, भनेको तत्कालीन अवस्थामा अथवा कुनै पनि बेला जस्तो प्रायोर इन्फर्मेसन लिने अथवा प्रायोर अथोरिटी लिनुपर्ने अवस्था त हुन्छ नै, किनभने अर्को देशको एयर स्पेसमा जाँदाखेरि कुनै पनि भनौँ न वायुयान अथवा हेलिकप्टर जहाजहरूले तत्त देशको सम्बन्धित निकायबाट अथोरिटी लिएर अथवा अनुमति लिएर अथवा पूर्व जानकारी दिएर नै उडान गर्नुपर्ने हुन्छ। तर कतिपय अवस्थामा के हुन्छ भन्दाखेरि अवस्था एक्सिडेन्टल मेकानिकल फल्ट अथवा कुनै त्यस्तो आइदियो भने चाहिँ त्यस्तो नहुनु पनि सक्छ,
0: समय नपुग्ला त्यतिखेर, समय नपुग्ला होइन। ओके। अर्को
1: भनेको के हो भन्दाखेरि कुनै पनि घटनालाई हामीले वस्तुस्थिति, अवस्थिति, अवस्था र सम्पूर्ण कुराहरूलाई अध्ययन गरेर भनौँ न तथ्य अथवा त्यसमा चाहिँ आधार प्रमाणहरू हेरेर मात्रै कुरा गर्नुपर्ने अथवा हामीले त्यो विषयलाई उत्थान गर्नुपर्ने हुन्छ एउटा भनेको। एउटा अब यो घटना 27 गते बिहान 10:05 यता उत्तर प्रदेश भनौँ अब भारतको चाहिँ नि यहाँको चाहिँ नि उहाँको यो आइटिबिपी इन्डियन टिबेट बोर्डर पुलिस फोर्सको डिजी क्षेत्रमा, त्यहाँको चाहिँ नि नाभी गुन्जी क्षेत्रमा जानुभएको रहेछ होइन। अनि गुन्जी क्षेत्रमा गएर उहाँले चाहिँ आफ्नो आइटिबिपी युनिटको निरीक्षण गरेर फर्किने क्रममा त्यो ठाउँमा एउटा आदि कैलाश अथवा छोटा कैलाश भन्छ, बडा कैलाश भनेको ठुलो कैलाश भनेको वास्तविक भनेको तिब्बतमा भयो, अनि त्यसैको नजिकमा इन्डियाले एउटा छोटा कैलाश भन्ने उहाँहरूको एउटा तीर्थस्थल छ त्यहाँ, अनि त्यो तीर्थस्थलको अवलोकन पनि गर्ने र त्यतैबाट त्यही रेन्जमा यतापट्टि ठ्याक्कै हाम्रो तिङ्कर गाउँको ठ्याक्कै पिच्छु पछाडिपट्टि ओम पर्वत भन्ने प्राकृतिक रूपमै अब हिमालमै चाहिँ ओमको फर्मेसनमा भनौँ न ओमको सेपमा हिउँ पर्ने भएर ओम पर्वत भनेर त्यो पनि एकदम फेमस ठाउँ हो त्यहाँको। त्यो दुईटा ठाउँको अवलोकन गर्ने गरी चाहिँ उहाँको हेलिकप्टर त्यसरी मोडिएको भन्ने छ होइन। अनि हामीले पनि मैले पनि हिजो दिउँसो 1:38 इन्फर्मेसन हाम्रो एपिएफबाट त्यो विषयमा जानकारी प्राप्त गरेँ, अनि त्यसपछि मिडियाहरूमा पनि आएको भिडियो अनि त्यसपछि फोटो, त्यो सबै कुरो हेर्दाखेरि हेलिकप्टर उडेको देखिन्छ, नेपाली आकाशको माथि देखिन्छ। तर अब अहिले त्यसपछि मैले फेरि अलिकति यसमा अध्ययन अझ राम्ररी गर्नु पर्यो, यसमा तथ्यहरू हेर्नु पर्यो, यसमा चाहिँ यो भिडियो अनि फोटोको चाहिँ अथेन्टिसिटी होइन आधिकारिकताहरू पनि हेर्नु पर्यो भनेपछि मैले अलिकति अझ यसलाई चाहिँ अझ यसलाई भनौँ न अझै अथेन्टिक रूपमा अझ चाहिँ रिलायबल इन्फर्मेसन प्राप्त गर्ने गरी मैले एपिएफको एसपी साहबसँग सम्पर्क गरेँ होइन भर्खरै, अनि उहाँबाट पनि अब आधिकारिक लेटर प्याडमा उहाँले चाहिँ आधिकारिक इन्फर्मेसनको रूपमा अहिले भर्खरै मलाई दिनुभएको छ, उपलब्ध गराउनु भएको छ, र मैले मेरो हातमै छ त्यो रिपोर्ट पनि.
0: अब के भनेको छ सर
1: हजुर, यसमा भनिए अनुसारले अब उहाँले चाहिँ त्यो म्याप सहितै पठाइदिनु भएको छ होइन, अनि यो त त्यति बेलाको भनौँ न फ्लाइटले लिएको कोर्सको चाहिँ एउटा ट्र्याक समेत देखाएर
0: त्यो फ्लाइटको रुट पठाइदिनु भएको छ.
1: हो, त्यो सहित पठाउनु भएको छ. र यो यो हेर्दाखेरि के देखिन्छ भनेपछि ठ्याक्कै अब एकदमै चाहिँ भित्र नेपालकै टेरिटोरीमा नेपालकै टेरिटोरीको भित्रै आएर भनौँ न त्यसरी गरेको भन्दा पनि अब त्यो कोर्स लिने क्रममा त्यहाँ चाहिँ टर्निङ लिने क्रममा चाहिँ अब अलिकति भिआइपी भिजिट पनि भयो. नर्मल चाहिँ नर्मल भिजिट जस्तो पनि भएन, नर्मल कोर्स नहुँदाखेरि अलिकति टर्निङ नपुग्ने अवस्था हो कि भएर हो कि होइन, अलिकति नेपाली एरियामा भनौँ न, हुन त बोर्डर एरियामा छ, त्यो बोर्डरभन्दा धेरै धेरै भित्र पनि होइन. अब त्यो ठाउँ भनेको अलिकति कस्तो भन्दाखेरि अब भौगोलिकले गर्दा नदीको पनि अलिक बहाव पनि एक्सट्रिम टाइपको, अब ट्विस्टिङ एन्ड टर्निङ टाइपको, नागबेली टाइपको छ होइन.
0: हजुर हजुर, भने मतलब त्यो त्यो ठाउँमा उहाँले मनोभर गर्नुपर्ने स्थितिमा अलिकति नेपालतिर नचाहेर आएको जस्तो जस्तो बुझियो होइन त तपाईँको भनाइअनुसार अहिले अहिलेको लागि.
1: हजुर, हामीलाई प्राप्त आधिकारिक स्रोत अनुसार आधिकारिक, हामीले त अब आधिकारिकै अनुसारले बोल्ने कुरा हो होइन यो विषय, त्यही भएर आधिकारिक रूपमा हेर्ने हो र आधिकारिक इन्फर्मेसनको सोर्सलाई हेर्ने हो भने के देखिन्छ भने केही उहाँहरूकोबाट त्रुटि भएकै जस्तो पनि देखिन्छ अलिकति हाम्रोतिर आउँदा होइन. त्यसमा त्यसमा उहाँहरूले एक्सट्रिम अथवा भनौँ न त्यो त्यस्तो खालको अवस्था टेक्निकली आएको हो कि जस्तो पनि.
0: अब यसको भनौँ न निर्धारण चाहिँ अब हजुरले पत्राचार गरेर कुराकानी काउन्टर पार्टसँग कुराकानी गरेर नै यो यो चाहिँ ठोक्वा हुन्छ अथवा असर्टेन हुन्छ. अवस्थिति के थियो होइन, अब अवस्था के थियो, अध्ययन तपाईँले गर्नुभयो, उहाँले पनि गर्नुभएको छ होला, त्यसरी तपाईँहरूको संवाद एउटा चाहिँ कुराकानी त हुन्छ होला नि. यस्तो भएर हामी गऱ्यौँ, अलिकति इन्क्रोच भयो, वी आर सरी, नजानेर यस्तो हुन गयो अथवा अवस्था थियो भनेर यस्तो संवाद हुन्छ कि हुँदैन सर?
1: यस्तो हुन्छ, हाम्रो त लगभग अब इन्डिया नेपालको काउन्टर पार्टमा हाम्रो मेकानिजम पनि छ, अब क्रस बोर्डरमा क्रस बोर्डर हाम्रो कोअर्डिनेसन पनि निरन्तर भइरहेकै हुन्छ. अनि यो विषयमा पनि हाम्रो संवाद भएको छ, हामीले जानकारी प्राप्त गर्ने उहाँहरूलाई इन्फर्मेसन गराएका छौँ, उहाँहरूबाट त्यसको विषयमा ठ्याक्कै आएको छैन
0: रिप्लाई. भन्दाखेरि तपाईँहरूले आफ्नो तर्फबाट आफ्नो ड्युटी अथवा आफ्नो गर्नुपर्ने कामहरू गरिसक्नु भएको छ, सोधपुछ होइन जुन तरिकाले गर्नुपर्ने, यसको हरेक चिज मिल्नु पर्यो नि. फेरि त्यतिकै टेलिफोन मात्रै उठाएर भएन नि होइन, आफ्नो सबै सामग्री पनि ठिक हुनु पर्यो, अथेन्टिसिटीदेखि लिएर लेटर प्याड चाहियो, यहाँले अध्ययनको आधारमा चाहिँ गर्नु पर्यो, त्यो चाहिँ तपाईँले गर्नुभएको छ होइन त. अनि कहिले कहिले नेपालको तर्फबाट पनि त्यस्तै जस्तो हुन गएको छ पहिले पहिला.
1: अब यस्तो छ सर, यहाँको मैले अघि नै भनेको तिनवटा अवमध्येको पहिलो अव भनेको चाहिँ हाम्रो कस्तो भने अवस्थितिका कारणले गर्दाखेरि र अवस्थाका कारणले गर्दाखेरि, दुईवटा कुरो दुईवटा अवका कारणले गर्दाखेरि हाम्रो विगतमा पनि अब नेपालको हेलिकप्टरहरू आउँदा जाँदा कहिलेकाहीँ भिआइपी भिजिटहरू हुँदा अथवा एक्सट्रिम वेदरको कारणले गर्दाखेरि अलिकति थोरै टर्निङहरू लिनुपर्ने होइन, यतापट्टि चाहिँ एक्सट्रिम वेदर भयो भने त्यस्तो अवस्था चाहिँ सामान्य नै हो भने वारिपारी थोरै होइन अलिकति भनौँ न, अब महाकाली छ, महाकालीको चाहिँ नि अब यतापट्टि डाँडाहरू छ, पारिपट्टि डाँडा छन्, ठाउँ ठाउँमा त्यस्तो हुँदाखेरि केही मौसम खराबीको कारणले गर्दाखेरि त्यस्तो हुनु नर्मलै रूपमा पनि लिन सकिन्छ, किनभने त्यो त्यसलाई चाहिँ अब अन्यथा धेरै भनौँ न अब इन्क्रोचमेन्टको रूपमा अब हेलिकप्टर कस्तो हो भन्ने पनि हुन्छ फेरि. हजुर, सिभिलियन हेलिकप्टर हो कि उद्धार राहतको लागि आएको हो कि होइन, अब सेनाको हेलिकप्टर मिलिट्री
0: प्रयोजनको लागि हो कि. यहाँले चाहिँ भारतीय प्रशासनसँग जवाफ चाहिँ माग्नु भएको छ होइन त सर?
1: एकदम. अनि यस विषयमा हामीले सम्बन्धित भनौँ न अब एपिएफको तर्फबाट पनि उहाँहरूको आफ्नो डिपार्टमेन्टलाई होइन, अनि हाम्रो पनि गृह मन्त्रालयसँग कम्युनिकेसन विषयमा भइसकेको जानकारी हामीले पठाइसकेका छौँ.
0: ओके ल सर, आज छोटो मिठो भए पनि अब त्यहाँको जानकारी पाइयो, हजुरले आधिकारिक रूपमा जवाफ मागेको कुरा कहिले कहिले चाहिँ हामीले बुझ्नु पनि पर्छ, उनीहरूले पनि बुझ्छ, यही हो नि. हाम्रो माउन्टेनियस रिजनमा हरेक कुरालाई चाहिँ हामीले सहयोग गर्नुपर्छ, तर हेभी ह्यान्डेडनेस अथवा चाहिँ हेपेरै गरे हो भने कुरा अर्कै हो होइन त, त्यो पनि विचार गर्नु पर्यो. अब कुन प्रयोजनको लागि आएको थिए, जहाज कुन हो, कुन प्रकारको, कुन वातावरणमा प्रयोग गर्ने जहाजले पनि यो कुरालाई चाहिँ निर्धारण गर्छ भन्नुभयो. सर, तपाईँलाई धेरै धन्यवाद छ. मेरो समय पनि सकियो. हामीसँग संवाद गरिदिनु भयो. देश विदेशमा भएका नेपालीहरूलाई चाहिँ के हो त यो भन्ने चाहिँ कौतूहल थियो. केही न केही मिठो होला. फर्दर केही आएमा यहाँसँग अपडेट लिउन है सर.
1: हस्,
0: हामी फलो गर्छौँ है त. थ्याङ्क यू, फलोअप गर्छौँ. थ्याङ्क यू सर. नमस्ते. नमस्ते. थ्याङ्क यू. आदर श्रोताहरू, यस विषयमा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी सूचना अधिकृत हुनुहुन्छ मोहन सिंह धामीसँग कुराकानी यहाँले सुन्नुभयो. अब एउटा गीत सुनौ, त्यसपछि अगाडि बढ्नुपर्छ समाचारतर्फ. यो चाहिँ प्रमुख समाचार बनेको छ, देश विदेशमा पनि पुगेको छ. नेपालका हरेक अनलाइनदेखि लिएर यो चाहिँ मेन स्ट्रिम मिडिया टेलिभिजनमा पनि कुरा आइरहेको हामीले सुन्यौँ र त्यहाँ बारेमा जानकारी लियौँ. उहाँलाई यानि कि सूचना अधिकृतलाई धेरै धन्यवाद छ. यो सुन्दै अब हामी लागौँ समाचारतर्फ.

0: कार्यकर्ताहरूले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनु भएको हो।
1: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनु भएको छ। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खोलियोस्, साँचो कुरा जियो त्यो बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न?
0: सत्तारूढ रासोपा सांसद आशिका तामाङले नेपाल भारत सीमामा पर्खाल लगाउन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै तामाङले सीमाको विषय संवेदनशील भएको भन्दै पर्खाल वा तार लगाउन माग गर्नुभएको हो।
2: त्यहाँ भारतीय सशस्त्र सीमा बल एसएसबी का गतिविधि तथा स्थानीय नागरिकलाई धम्काइएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो? सरकारले यसबारे के कस्ता कदम चालेको छ र आगामी रणनीति के छ? त्यस्तै लिपुलेख, लिम्बुयात, धुरा र कारापानी जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्, यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ। त्यसैले नेपाल सरकारले सीमा सम्बन्धित सबै विषयको सचेत छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस्। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनु परे वाल, नत्र भने काँडे तारबार भन्ने पनि लगाइयोस् भन्न चाहन्छु।
0: राप्रपा सांसद भरतराज गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा राष्ट्रियताको वफादारी गरिरहेका किसानहरूको अपमान भएको भन्दै सांसद गिरीले जवाफ माग्नु भएको हो।
3: सुस्ता यो एउटा घटना मात्र सीमित छैन। सुस्ता जस्तै पूर्व पशुपति नगरदेखि पश्चिमको महाकालीसम्म फैलिएको करिब 1500 किलोमिटर भन्दा लामो नेपाल भारत खुल्ला सीमा क्षेत्रमा बस्ने लाखौं नेपालीहरूको नियत आज यही हो र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जुन अभिव्यक्ति आयो त्यो अभिव्यक्तिको वास्तवमा पुष्टि नहुनका कारणले आज सिमानामा हस्तक्षेप विरुद्धमा आफ्ना रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका ती देशका कार्यकारी प्रमुख स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले यसै गरिमामय सदनमा उभिएर के भन्नुभएको?
0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: त्यो कन्ट्राक्टरलाई कहाँ छ, यो धम्तीमा कहाँ छ, त्यसलाई खोजेर लिएर आऊ, त्यसलाई पनि हिराख्नु, घर पठाउने होइन, त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनु, मतलब भयो यिनीहरूलाई, यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पऱ्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग, यो पोलको है, बिजुलीको पोलको, अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरीको व्यवहारमाथि प्रश्न उठाउनु भएको छ। प्रहरीकै कारण नागरिकमा त्रास बढेको भन्दै सांसद राईले गृहमन्त्री सुदन गुरुङको ध्यान आकर्षण गराउनु भएको हो।
5: घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो, अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा। अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। यो वातावरण तुरन्त सच्याइयोस्।
0: सुस्तामा भारतीय सीमा बलले नेपाललाई आतंकित पारेपछि माइतीघरमा प्रदर्शन गर्दा दुईजना युवालाई पक्राउ गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। पक्राउ परेका दैलेखका अजय सोडारी र हुम्लाका वर्जन विकलाई तत्काल रिहा गर्नुपर्ने उहाँको माग छ। सांसद राईले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने आदेश दिन सभामुखसँग माग पनि गर्नुभएको छ। स्विसहरूले मुलुकको जनसंख्या 1 करोड़ भन्दा नबढ़ाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। मतदाताको 60% मत खोसेकामा 55% जनसंख्याको सीमा निर्धारण गर्न नहुने पक्षमा मत दिँदा 45% पक्षमा मत हालेका छन्। दक्षिणपन्थी दल स्विस पीपल्स पार्टीले आप्रवासी नियन्त्रण गर्ने दिएका साथ प्रस्ताव ल्याएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

ओके, गाउने कलाकार हुनुहुन्छ श्रोताहरू हेमन्त शिशिर, छिम छिम छिमकाउने परेली। यो बसाई यानि कि काठमाडौँ सौगातको आजको सोमबारको बसाईमा यहाँले पहिलो चरण त सुनिसक्नु भएको छ। दोस्रो चरणमा समाचार सहित एउटा मिठो गीत, त्यसपछि अर्को एउटा गीत राख्छु र कुराकानीमा म यहाँलाई फेरि सुदूर पश्चिमतर्फ लान्छु। कैलालीमा टेम्पो भिडबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। यो बारेमा हाम्रा मित्र हुनुहुन्छ महेन्द्रनगरका सम्बन्धक चिद्राङ थापासी, जीसँग कुराकानी गरौँ। हेलिकप्टरको दुर्घटना के भन्छ घटनाबारे पनि कुराकानी गरौँ। त्यो बिचमा एउटा तपाईँलाई मिठो र नयाँ ट्रेन्डिङ हिन्दी गीत पनि सुनाउँछु। विक्रम सिंह आउनुहुन्छ गीतलाई पढे। आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, आजको हिस्टोरिकल इभेन्ट के छ त, सरस्वती हेर्दै थिएँ, हिस्टोरिकल कन्टेक्स्टमा आज माग्ना खाचा, जसलाई चाहिँ द ग्रेट चार्टर पनि भनिन्छ, यो चाहिँ आजको दिन भनौँ न ग्रिड भएको रहेछ। यसलाई चाहिँ सहमति दियो किङ जोन अफ इङ्ल्यान्डले 1215 मा। यो बारेमा छोटो चर्चा गरौँ त, माग्ना खाचा हामीले धेरै कुराकानी गर्छौँ, यो बारेमा छोटो चर्चा यस्तो छ है त ल्याटिन भाषामा माग्ना खाचा वा महान सनत भनेर भनिन्छ। यो चिनिने दस्तावेज जुन 15 तारिकको दिन 1215 इङ्ल्यान्डका राजा जोनद्वारा विन्जर नजिक भनौँ न राजप्रसाद भनेर भनौँ होइन रेडिमेडमा स्वीकार गरेको थियो, स्वागत गरिएको थियो। यसलाई प्रारम्भमा क्यान्टरबरीका आर्च बिसपले अलोकप्रिय राजासँग विद्रोही ब्यानरहरूको एक समूह बीच शान्ति स्थापना गर्ने उद्देश्यले तयार गरेका रहेछन्। यसले चर्चका अधिकारहरूको संरक्षण, ब्यानरहरूलाई गैर कानूनी कारवासबाट सुरक्षा अनि छिटो न्यायमा पहुँच तथा राजसत्तालाई तिर्नुपर्ने सामन्तीय भुक्तानीहरूमा सीमितता ल्याउने बाचा गरिएको थियो। यी प्रावधानहरू 25 ब्यानरहरूको परिषद मार्फत कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि गरेको थियो श्रोताहरू। तर दुवै पक्षले आफ्ना प्रतिबद्धता पूरा गरेनन् र पोप इनोसेन्ट तृतीयले यस सनदलाई रद्द गरेछन्। यसका परिणामस्वरूप पहिलो ब्यानर युद्ध, फर्स्ट ब्यारोन वार सुरु भयो। पछि यो सनद पुनः तयार गरियो अथवा लागू गरियो र अन्तत अङ्ग्रेजी राजनीतिक जीवनको महत्त्वपूर्ण हिस्सा पनि बन्न पुग्यो। सामान्यत प्रत्येक नयाँ राजाले यसलाई पुनः अनुमोदन गर्ने परम्परा रहेको थियो। श्रोताहरू, यस दस्तावेजका जीवित रहेका केवल 4 प्रतिहरू मध्ये 1 प्रति चाहिँ हाल ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ र यसलाई ब्रिटिस लाइब्रेरी कटन एमएस अगस्टस दोस्रो 106 भनेर चिनिन्छ। मूल रूपमा राजा जोन ग्रेट सिलद्वारा प्रमाणित गरेको यो दस्तावेजको मौलिक मोमको छाप भने शताब्दीहरूको क्रममा हराइसकेको रहेछ। त ईस्वी सम्बत 1215 जुन 15 यो माग्ना खाचा, ल्याटिन भाषामा माग्ना खाचा भनिन्छ, महान सनद भनेर भनिन्छ। यो दस्तावेज इङ्ल्यान्डका राजा, त्यतिखेरका राजा जोनद्वारा विन्जर नजिकको रेनिमेडमा स्वीकार गरेको थियो। श्रोताहरू, आजको इतिहासलाई फर्केर हेर्दा यो पो देखियो त। ओके, द माग्ना खाचा ओ द ग्रेट चार्टर इन ल्याटिन वाज अग्रिड बाई किङ जोन अफ इङ्ल्यान्ड विन्जरमा 15 1215 आजको दिन। श्रोताहरू, विगतका घटनाक्रमलाई मैले सरस्वती हेर्ने क्रममा यो देखेँ भने अरूहरू पनि इन्ट्रेस्टिङ कुरा भए राखौँला। अब अघि नै यहाँलाई बाचा गरे अनुसार हिन्दी गीत सुनाऊ है त। विक्रम सिंह गाउनुहुन्छ यो ट्रेन्डिङ गीत, त्यसपछि हामी सुदूर पश्चिमतिर लाग्छौँ।

0: पनि तिनीहरूले वन कर्मीहरूले दोषीको रूपमा हेरेका छन्, तर त्यो एउटा निर्जीव वस्तुको के गल्ती थियो र त्यहाँ त्यसले त गरेन होला, रुख पनि काटेन होला, कसैको जग्गा ओगटेको पनि छैन होला, राखेको चिजलाई जसमा माल सामान राखेर ढुवानी गरेर आफ्नो एउटा जीविका चलाइरहेको उसमा भएपछि अत्यन्त संवेदनशील र मानवीय पक्षको यो प्रसङ्ग भएको हुनाले सुदूरपश्चिममा अहिले निकै चर्चा पाएको छ र अहिले हाल करिब दस बाह्रजना वनकर्मीहरूलाई, वनका कर्मचारीहरूलाई स्थानीय प्रहरी प्रशासनले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ घण्टाको यो घटनाको बारेमा त्यो भइरहेको। अर्कोतिर यहाँले भर्खरै भन्नुभयो जुन प्रदेश वन महानिर्देशालयका प्रमुख हेमराज विष्टको संयोजकत्वमा 7 दिनभित्र यो प्रतिवेदन पेश गर्ने गरी एउटा समिति, छानबिन समिति गठन गरेको छ प्रदेश सरकारले, किनभने यो वन प्रदेश सरकारकै मातहतमा रहन्छ, यो सङ्घीय सरकारको उसमा होइन। र त्यो घटना भइसकेपछि अब त्यसलाई ढाकछुक गर्ने प्रयास पनि वन प्रशासनबाट भएको भन्ने आरोप पनि लागेको छ, किनभने वन प्रशासनले पनि घटनाको लगत्तै जब यो सामाजिक सञ्जालमा व्यापक रूपमा त्यो दृश्यहरू देखियो, देशभरिबाट त्यसमा प्रतिक्रिया आयो, त्यो विषयमा चाहिँ पत्रकार सम्मेलन गरेर आफू जोगीले आफ्ना कर्मचारीहरूको गल्ती नभएको त्यो भिडको किनारतिर राख्दाखेरि सिधै त्यो आफ्नो जानाजान नगरेको गल्ती हो भन्ने उनीहरूले दावी गरेका छन्। त्यति गर्दाखेरि पनि त्यो के देखिन्छ भने त्यो ठेलेरै एकदमै जबरजस्तीपूर्वक भिरालो जग्गामा मुनि बुढाएको देखिन्छ र यो एउटा अत्यन्त अभद्र अमानवीय घटना भएको रूपमा सुदूरपश्चिम
1: त्यो महिलाले जसको नाम चाहिँ धनाव देवी र उहाँको टेम्पोको कुरा आयो होइन, यसले चाहिँ के गरेको अब वनको भनौँ न अब पैदावार अथवा त्यसलाई चोरेको हो कि व्यापार गर्नलाई हो कि, यहाँ यसो हेर्दाखेरि चाहिँ त्यो उसमा चाहिँ आफ्नो भनौँ न अब केही खुद्रा व्यापार गरेको गर्ने खालको भनेर लेखेको छ, के रहेछ त्यो प्रयोजन के रहेछ त यो टेम्पोको?
0: यो अब एउटा कुरा कस्तो छ भनेदेखि यो कैलाली कञ्चनपुर यो पश्चिम तराईका दुईटा जिल्ला यो चुरे क्षेत्रको कुरा हो, यो चाहिँ यो घटना चाहिँ चुरे क्षेत्रमा पनि अब यहाँ त कमसेकम यो अतरिया पुग्नु भएको छ, जो 7 जिल्लाको पहाडी भूभागलाई जोड्ने अतरिया केन्द्र रहेको छ, त्योभन्दा केही माथि गएपछि गोदावरी भन्ने एउटा ठाउँ आउँछ जहाँ सडक विभागको ठुलो अफिस छ। गोदावरीको नदीको पुल क्रस गर्ने बित्तिकै अलिक उकालो सुरु हुन्छ, त्यसपछि पहाडी क्षेत्रको त्यो उकालो सुरु हुने बित्तिकै यो चुरे क्षेत्रमा रहेको बासपानी भन्ने ठाउँ छ र त्यो बासपानीबाट भित्रपट्टि जङ्गल क्षेत्रतिर अलिक भित्र पसिसकेपछि त्यो ठाउँमा लामो समयदेखि निकट धेरै वर्षदेखि वन अतिक्रमण भएको एउटा अतिक्रमण क्षेत्र रहेको छ त्यहाँ। त्यसलाई पटक पटक वन प्रशासनले खाली गराउने र फेरि खाली गराउने, केही समयपछि फेरि गएर त्यो अतिक्रमित हुने, त्यो क्रम चलि नै रहेको थियो। अब त्यहाँबाट नजिकका गाउँ बस्तीहरूतिर मानिसहरूको आवत जावत हुने बसोबास भएको क्षेत्र पनि छ, त्यो बाटो भएर जान्छन् जो गोदावरी नजिकै छ, चुरेको वन क्षेत्रमा पर्छ। त्यो ठाउँमा ती महिलाले धनादेवीले आफ्नो छोराहरू सबै अहिले भारतको बेङ्गलोरमा काम गर्न गएका, घरमा आफ्नो श्रीमान र जेठी बुहारी भएको अवस्थामा तिनले पहिलेदेखि नै एउटा टेम्पो राखेर पहिले श्रीमान पनि त्यो टेम्पोलाई चलाउने नै गरेका थिए, धनगढीको त्यो गोदावरी टेगरी क्षेत्रमा चलाउँथे। पछि त्यो टेम्पोमा सामान सामान लिएर जाने, त्यो सामान बिक्री गर्ने, त्यस्तै अब तिनी
1: भनेमा त त्यसलाई एउटा पसलको रूपमा प्रयोग गरेको होइन,
0: पसलको रूपमा प्रयोग गरेको। र अब यसमा अलिकता एउटा अलिक विवादित कुराहरू के आइरहेको छ भने एक छ के भन्नु भने त्यो टेम्पो चालु अवस्थामै थियो भन्ने कुराहरू पनि आएको छ, र अर्को थरीले के भने होइन त्यो त पहिले पनि यसरी हामीले हटाइसकेको हो, त्यो टेम्पोले चाहिँ कामै नलाग्ने, थोत्रो केही नभएको टेम्पो हो भन्ने कुरा त्यो वन प्रशासनका कर्मचारीहरूले त्यो कुरा पनि भनिरहेछन्। अब यो छानबिनबाट सबै कुरा डिटेलमा आउला, त्यसको अवस्था के थियो कस्तो थियो आउला, तर मैले बुझेको के मलाई के लाग्छ भनेदेखि त्यो टेम्पोलाई नै एउटा सामान बेच्ने आधार जस्तो सबै सामानहरू त्यहाँ राख्ने, हुरी बतास यस्तो लाग्यो भने त्यसले केही नगर्ने बाहिर भुइँमा राख्नु भन्न त्यहाँ राख्ने त्यही बिक्री गर्दै आएको थियो। र अब त्यो त्यहाँबाट उनको घर पनि नजिकै पर्ने भावनाले जाने आउने गरिरहेको थिएँ, टेम्पो कहिले ठिक पनि हुन्थ्यो।

0: त्यो मर्म सम्हार गरेपछि चल्ने अवस्थाको टेम्पो थियो जस्तो लाग्छ मलाई चाहिँ. देखिएको छैन, त्यो खालि फोटो मात्र देखेको हो. त्यस कारणले जे होस् त्यो एउटा निर्जीव वस्तु थियो त्यो ठाउँमा, त्यसले त कुनै त्यो वन जङ्गल कहीँ अतिक्रमण गरेको अथवा त्यो मात्र त्यो टेम्पोसँग भएन. र जे कारवाही गर्नु पर्यो त्यस्तो गर्नु पर्यो भने त्यो धामी परिवारलाई नै समातेर छानबिन गर्नुपर्ने कुरा हो. तर उनको रोजगारीको साँझ बिहानको छाक टार्ने र माध्यमलाई नै सिद्धाइदिएर त्यो किसिमको जुन अभद्र व्यवहार भयो सहर बजारमा, कतिपय ठाउँमा पुरा बजारमा चाहिँ कुरा अहिले नि जग्गा कमाएको घर घरेडी बनाएकाहरूको तमाम भएको ठाउँमा एउटा सुदूरको ग्रामीण बस्तीको पनि जङ्गलभित्रको छेउको एउटा ठाउँमा गएर आफ्नो जीविका चलाइरहेको महिलाले लाई जुन जुन किसिमको यो वन प्रशासनले व्यवहार देखायो त्यहाँ, त्यसले गर्दाखेरि वास्तवमा त्यो अत्यन्त निन्दनीय छ.
1: अब प्रदेशमा त्यस्तो घटना भइरहँदाखेरि यतातिर भनौँ न, अब पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चाहिँ नौबिसे मलेखु सडक खण्डमा चाहिँ जुन चाहिँ बिजुलीको पोल सारेन्जीमा पाएको ठेकेदारको खुट्टा बाँच्नेसम्म भनिदिनु भयो होइन, त्यसले यो यस्तो अभिव्यक्ति यस्तो कामहरू हेरो कार्यहरूले चाहिँ सरकार अनि भनौँ न अब जिम्मेवार व्यक्तिहरू निकै उसमा परेका छन् होइन, प्रश्न चिन्हमा परेका छन्, यो पनि तपाईँले सुन्नुभयो होला कि कसो हो मन्त्रीजीको अभिव्यक्ति?
0: यतै सुदूरपश्चिममा यतै आएर फर्किनु भएको हो जाने कुरामा. अब कस्तो छ भने मन्त्री जस्तो एउटा निर्णायक एउटा उच्च पदस्थ सरकारको एउटा प्रतिनिधिले जथाभावी कहिले चाहिँ योभन्दा पहिले अर्को कुरा पनि आएको त्यसलाई बाँधेर लिएर डोरीले चाहिँ बाँधेर ठेकेदारहरूलाई भन्ने कुरा पनि निकै चर्चित भएको थियो. अहिले आएर हात खुट्टा भाँचिने अथवा यस्ता कुराहरू यी शब्दहरू जुन छन् यसो हेर्दाखेरि त त्यो कमन जस्तो लाग्ला मान्छेहरूलाई, तर त्यो कुन व्यक्तिले बोलिरहेछ, त्यो व्यक्तिको अब क्षेत्र के हो, उसले बोल्न हुँदैन थियो कि हुँदैन थियो, उसले बोलेको अर्थ के लाग्छ,
1: त्यसको टिप्पणीमा
0: व्यक्तिहरूले आपसमा बोलेको कुरा त होइन नि त. यो त
1: हो नि, अब त्यो मन्त्री
0: विभागले बोलेको कुरामा त अर्थ रहन्छ. त्यस कारण यस्तो भएको छ नि अहिले केही समय यता म के हामी के देखिरहेछौँ भने भनेदेखि अलिकता कता कता यो देशको यो अमन चयनको कुराहरू, अलिकता यो शब्दहरूका कुराहरू एक आपसमा अलि अप्ठ्यारो पार्ने किसिमका जस्ता कुराहरू भइरहेको छ. आखिर सडकका ठेकेदार, कर्मचारी, मन्त्री, सांसदहरू यो सम्पूर्ण निकायहरूको एउटा राम्रो समन्वय र उसबाट नै मुलुकको विकास हुने हो, देश बन्ने हो. देश बन्ने भन्ने कुरा कतिपय ठाउँमा डर त्रास र धम्की पनि काम लाग्न सक्ला, तर अधिकांश सबै ठाउँमा काम लाग्न सक्दैन. यी शब्दहरूले के इङ्गित गर्छ भन्दाखेरि अलिक सहनशील नभएको अवस्था जस्तो, अलिकता आक्रोशित भएको अवस्था जस्तो, मानिसमा डर र त्रासको भावनाहरू फैलाउँछ जो सरकारमा नेतृत्व गर्ने दलको लागि नै हानिकारक हुन सक्छ जस्तो आम मानिसहरूको जति कुराकानीबाट
1: देखियो. अलि इम्याच्योर स्टेटमेन्ट जस्तो भयो भन्न खोज्नु भयो नि त. ओके, अब त्यहाँ तपाईँको क्षेत्रमा अरू कुरा के छ अपडेट गर्नुपर्ने? बजेटको पनि कुरा छ क्यारे अघि?
0: बजेटको कुरा पनि छ. म बजेटभन्दा अगाडि अब यो यो दार्चुला जिल्लामा जुन अस्ति बिना अनुमति नेपालको आकाश क्षेत्रमा भारतीय हेलिकप्टर सैनिक हेलिकप्टर त्यो सैनिक हेलिकप्टर भारतको आइटिबिपीका प्रमुखले प्रयोग गर्नुभएको भन्ने कुराहरू समाचार माध्यमबाट दार्चुलाको प्रशासनिक माध्यमबाट आएको छ. यो 27 गते शनिबारको कुरा हो, यो
1: बिहान 10 बजेतिरको कुरा हो.
0: अब हेलिकप्टर अब म पनि कतिपल्ट गएको छु, हेलिकप्टर पनि दार्चुला पुग्ने एउटा अवसर पाएको छु मैले आफूले पनि. बडा अप्ठ्यारो छ त्यहाँको भूगोल नै हेर्दाखेरि पनि के देखिन्छ भन्दाखेरि हामी दार्चुलाको माथिल्लो भेगमा त्यतिखेर 2064 सालमा रसियन पाइलटले चलाएको हेलिकप्टर थियो. त्यो हेलिकप्टरमा 2 जना DIGहरू हुनुहुन्थ्यो सशस्त्र र जनपद प्रहरीको, त्यसमा हामी पत्रकारहरूको टोली पनि गएका थियौँ. त्यति बेला यो पहिलो चुनाव यो संविधान सभाको पहिलो इलेक्सन हुँदै थियो. त्यो इलेक्सनको लागि दार्चुलाका विभिन्न क्षेत्रहरूमा त्यहाँको रहेको निर्वाचनको त्यो गतिविधि कस्तो छ, बुथहरूको कस्तो भएको छ भन्ने कुरा हेर्न गएको. र माथिबाट फर्किँदाखेरि दार्चुलाको माथि खण्डेश्वरी हुँदै फर्किँदाखेरि कस्तो देख्यो भने महाकाली नदीको माथि हेलिकप्टर उडिरहेको बेला म भारतमा छु कि नेपालमा छु भने अलिकता कन्फ्युज, अलिक कन्जस्टेड त्यस्तो उडानको हुने कुरा त देखिन्छ. त्यो तर पनि यो घटना चाहिँ विशेष रूपले के भयो भनेदेखि आम मानिसहरू नै छर्लङ्ग देखिने गरी एकदमै नेपाली बस्तीमाथि नै त्यो कालापानी जाने हेलिकप्टर त्यसरी जाँदैन थियो, महाकाली किनारै किनार भएर जोगिएर नेपाली भूभागमा नजाओस् भनेर हामी मैले पनि कतिपटक देखेको छु। दार्चुला जाँदाखेरि एउटा सङ्कीर्ण ठाउँ भएको सानो चारैतिर पहाडै पहाडले घेरिएको बिचमा महाकाली नदी बग्ने र त्यसमा जाने उनीहरूले जो अतिक्रमित भारतीय अतिक्रमित क्षेत्र भनिएको छ कालापानीको, त्यो कालापानी क्षेत्रमा रहेको गुन्जी गाउँमा त्यो आइटिबिपीको पुरै फोर्स त्यहाँ बस्ने गर्छ बस्ने गरेको छ। त्यसको निरीक्षणको क्रममा जाँदाखेरि यसपटक चाहिँ भारतीय त्यो हेलिकप्टर सिधै नेपालको आकाशमाथि नै गएर त्यो छाङ्ग्रु आसपासको जुन छाङ्ग्रु माथिको ब्यास गाउँपालिकाको एक नम्बर ओडामा पर्छ, त्योभन्दा अब त्यहीभन्दा माथिको भूभाग नै हो जो अतिक्रमित क्षेत्र भनिन्छ अनि भारतसँग जो विवादको क्षेत्र छ त्योभन्दा माथि नै भूभाग हो। त्यहाँका बासिन्दाहरूले पनि नेपाली बासिन्दाहरूले सबैले आफ्नै घर आँगनको माथिबाट उडेको देख्दाखेरि त केही मान्छेहरू चिच्याएछन्, बालबालिकाहरू कराएछन्, त्यहाँ नारा पनि लाग्यो भन्ने कुरा पनि आएको छ। अब यसलाई के भनेदेखि त्यो पिथौरागढबाट या धारचुलाबाट सीमापारीको त्यो ठाउँबाट उडेर आएको हेलिकप्टर हुनुपर्छ। प्राय हेलिकप्टरहरू बरेली र त्यसपछि आएर पिथौरागढबाट दार्चुलाको त्यो माथिल्लो भेगमा यो लिबुले साइडतिर त्यहाँ जाने गर्ने उनीहरू आफूले अकुपाइड एरिया जुन छ वा उसको त्यो एरियामा जाने गरेका छन्। त्यसै सिलसिलामा यसपटक चाहिँ अलिकता बढी हस्तक्षेप जस्तो देखियो, त्यो आम जनताले देखे कि त्यो विषयमा दार्चुलाको स्थानीय प्रशासन त्यहाँको प्रमुख जिल्ला अधिकारी सशस्त्र प्रहरीहरूले पनि आफ्नो काउन्टर पार्ट जो पिथौरागढको डिस्ट्रिक्ट मजिस्ट्रेट हुन्छ त्योसँग कुराकानी गर्ने र या आफ्नो
1: मैले भर्खरै कुराकानी गरेको थिएँ चुदाङजी त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी र सूचना अधिकारी पनि हुनुहुन्छ मोहन सिंह धामीसँग मैले कुराकानी गर्दाखेरि हामीले प्रश्न राखेका छौँ, जवाफ मागेका छौँ, जवाफ आइसकेको छैन। कहिले कहिले उहाँले भने तपाईँले भने जस्तै अब त्यहाँको अवस्थिति छ, त्यहाँको अवस्था छ होइन, अध्ययन र आधारमा नै कुरा गर्नुपर्छ। कहिले कहिले चाहिँ बडो डिफिकल्ट टेरेन भएको हुनाले सहजै रूपमा चाहिँ यताउति भनौँ न जान सकिन्छ, त्यस कारणले हामीले चाहिँ प्रश्न चाहिँ राखेका छौँ भनेर भन्नुभएको थियो। अब हेरौँ यसको निचोड के आउँछ। खैर यो बाहेक अब तपाईँले अन्तिममा अलिकति छोइदिइहाल्नुहोस् बजेटको कुरा के छ त, बजेट अलि पातलो आउने भयो कि अलि मोटै आउने भयो?
0: यो मोटो र पातलै हुँदो रहेछ सर। यो खास के रहेछ भने बजेट कति उपयोग भयो भन्ने कुरा प्रमुख हुँदो रहेछ।
1: हो नि, कति प्रतिशत चाहिँ खर्च गर्न सकियो, असारे बजेट प्रयोग गरे जस्तो गरेर के मतलब आएन होइन?
0: अहिले अहिले हेर्दाखेरि पनि यो असार नसिद्धिसम्म कति प्रतिशत चाहिँ यो पुँजीगत खर्च भयो भन्ने कुराको विवरण पनि बाहिर प्राप्त भएको छैन। 30-40 देखिन्छ अहिले, 25-30 देखेला, तर एकैचोटि असारमा भुक्तानी भइसकेपछि 60-65% या 50% माथि प्रतिशत पुँजीगत खर्चमा देखिन्छ। यता चालु खर्चमा त नै पुरै बजेट खर्च भएको देखिन्छ। यति हुँदाहुँदै पनि हरेक वर्ष म सुदूरपश्चिम प्रदेशको कुरा गर्दैछु, कहिले 6 अर्ब, कहिले 5 अर्ब, कहिले 8 अर्बसम्म बजेट फ्रिज गएको छ, खर्च गर्न नसकेको छ स्वीकृत बजेट मध्येबाट। अब त्यो त्यसलाई पनि के हो भने अर्को यस चालु आर्थिक वर्षको बचत रहेको रकम भनेर गर्दाखेरि आउने आर्थिक वर्षको बजेट तयार गर्दाखेरि वर्षेनी बजेटको आकार बढ्ने देखिन्छ। जस्तो अब यो वर्ष चाहिँ हाम्रो यो चालु आर्थिक वर्ष जो असारमा सकिन्छ, सुदूरपश्चिमको बजेट चाहिँ 31,62,98,00,000 थियो। यो बजेटमा यो बजेट पुरै खर्च भएको छैन, करिब करिब 7-8 अर्ब चाहिँ आवश्यक फ्रिज भएको हुनुपर्छ। अब त्यसलाई पनि जोडेर यो 31 अर्बभन्दा बढी त्यो 32 पनि हुनसक्छ। बजेट वाचन अझै संसदमा भएको छैन, आज साँझतिर अहिले 3-4 बजीतिर हुन्छ होला, केही छिनमा हुन्छ होला, हामी हाराहारीमै छौँ त्यो समयमा हुन्छ। तर त्यो खर्च गर्न नसक्ने प्रवृत्ति चाहिँ सबैभन्दा चाहे त्यो सङ्घीय सरकारको चाहे त्यो प्रदेश सरकारहरू यो अत्यन्त दुःखदायी पक्ष एउटा देखिएको छ। अब अर्को एउटा गजबको कुरा के पनि भएको छ भनेदेखि यो वर्ष 5 दिन अघि मात्र यो प्रदेशको बजेट आउनु 5 दिन अघि मात्र प्रदेश सरकारमा मन्त्रीहरू हेरफेर भएको छ. जुन मन्त्रीले एक वर्ष अगाडिदेखि नै आर्थिक मामिला मन्त्रालयमा हुनुहुन्थ्यो उहाँको ठाउँमा अर्को व्यक्ति मन्त्री हुनुभएको छ. त्यस कारणले गएको मन्त्रीले बनाएको पुरै बजेटलाई नयाँ आएको मन्त्रीले फेरि पुनर्लेखन गरेर बजेट तयार गरेको अवस्था छ. यो पुनर्लेखन भनेको के भनेदेखि ऊ कुन जिल्लाबाट प्रतिनिधित्व गरेको, त्यहाँ कति बजेट छ, के छ त्यहाँको मानिसहरूको मागहरू भन्ने किसिमहरूको आउँछ. यो कहिले पनि कुनै आर्थिक वर्षमा पनि बजेटको आउने चलन, बजेटको आकार र बजेट कुन प्रयोजनमा कति खर्च भएको छ भन्ने कुरामा कहिले पनि त आम नागरिकहरू, त्यो सेवाग्राहीहरूले कहिले पनि सन्तुष्ट भएको चाहिँ देखिँदैन. हेरौँ अब यस वर्ष पनि अब यो भर्खरै बहादुर सिंह थापा काङ्ग्रेसकै मन्त्रालय उयो बहादुर सिंह थापा हुनुहुन्थ्यो कञ्चनपुरको सांसद, अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँलाई चेन्ज गरेर विक्रम सिंह धामी आउनुभएको छ. उहाँ चारकिलाबाट प्रतिनिधित्व गर्नुहुन्छ. उहाँले ल्याउने यो बजेट कस्तो हुन्छ भन्ने कुरा
1: भोलि पर्सि अपडेट दिनुहोला. उहाँले छर्नु भएन, पपुलिस्ट बजेट ल्याउनु भएन, राम्रो सबैलाई प्रायोरिटाइज गरेर नै हरेक क्षेत्रलाई चाहिँ एकदम राम्रो गर्नुभयो भनेर सुन्न चाहिँ पाऊँ है. हस् त थ्याङ्क यू सो मच, तपाईँलाई धेरै धन्यवाद छ. धेरै दिनपछि हाम्रो कुराकानी भयो. हस् त मैले बिदा लिएँ. चित्राङ्गजी नमस्ते.
0: नमस्कार.
1: नमस्कार.
0: नमस्कार.
1: भने अब चित्राङ्गजीको केही विषय थियो इन्क्रोचमेन्ट हाम्रो नेपाली आकाशमा देखि लिएर बजेटको कुरा र चाहिँ टेम्पोलाई भिडबाट खसालिदिएको कुरा सुन्नुभयो यहाँले. भने अब एउटा मिठो गीत सुनौ. गाउने कलाकारमा विष्णु माझी र बाबु कृष्ण परियार हुनुहुन्छ.

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

0: हजुर, पुरानो गीत पनि सुन्नु हो यहाँले, ट्रेन्डिङ हिन्दी गीतदेखि लिएर लोक फ्लेभरका गीतहरू, सबै कुरा, सबै प्रकारका गीतहरू यहाँले सुन्नुभयो आजको बसाइमा। श्रोताहरू, यो गीत चाहिँ अनुराधा पौड पौडवालको आवाजमा धेरै वर्ष पहिला फिल्ममा छायाङ्कन गरेको गीत युगदेखि युगसम्मको गीत। तपाईँलाई पनि याद आउला, यो चलचित्रको साथी हो, राजेश हमालजीको पहिलो चलचित्र जस्तो पनि लाग्छ मलाई, इफ आइ एम नट रङ। If I'm wrong, please correct me, है त भन्दै अब हामी लागौँ आजको दिनमा चाहिँ। दुई तिनवटा धेरै राम्रा राम्रा कुराहरू भएका रहेछन् जोदाहरू, जसमा माग्ना खाटाको मैले कुरा गरेँ आजको दिन, यसलाई स्वीकारियो भने। आजको दिन अर्को पनि एउटा इभेन्ट भएको रहेछ, 1667 श्रोताहरू, फ्रान्सेली एक चिकित्सकले इतिहासमै पहिलोपटक कसैले नगरेको कार्य गर्ने प्रयास गरेका रहेछन्, ब्लड ट्रान्सफ्युजनको कुरा श्रोताहरू। ब्लड ट्रान्सफ्युजन विशेष रूपमा उनले गम्भीर ज्वरोबाट पीडित एक किशोर बालकको शरीरमा, मानिसको होइन याद राख्नुहोस्, भेडाको रगत चढाउन सफल भएका रहेछन्। र सम्पूर्ण प्रक्रियाका लक्षण तथा प्रभावहरू विस्तृत रूपमा उनले अभिलेख पनि गरेका रहेछन्, टुडे इन हिस्ट्री। ओके, यो कुरा पढ्न चाहनुहुन्छ टुडे इन हिस्ट्री खोज्नुहोस्, आजको दिन गर्नुहोस्, धेरै इभेन्टहरू तपाईँले सुन्न पाउनुहुन्छ, पढ्न पाउनुहुन्छ, बुझ्न पाउनुहुन्छ। भन्दै अब आजको समीक्षातर्फ लागिहाल्नु, दैनिक समीक्षा लिएर भीम मातोजी आइसक्नु भएको छ, उहाँलाई नमस्कार पनि स्वागत पनि।
1: नमस्कार विनोदजी, धन्यवाद धेरै धेरै।
0: ओके, गम्भीर रूपमा सुरु गर्नुभयो तपाईँले,
1: के
0: छ जम्मै सुरु गर्नुहोस्, कान्तिपुर अगाडि राख्नुभएको छ, ल भन्नुहोस्।
1: नेपालमा एउटा त्यो भारतले अहिले त्यो अर्को मापदण्डको चियाको कारणले गर्दाखेरि यो प्रयोगशाला परीक्षण के भनेर दुःख दिन थाल्यो, एक दुई महिनासम्म चिया लिएर गएर त्यहीँ थन्काएर राख्नु पर्यो, अब चिया फेरि उताबाट गुणस्तर परीक्षण भएर आउँदाखेरि ठिक हो कि बेठिक हो भनेर भन्छन्, बेठ ठिक भयो भनेदेखि त बरु अगाडि जाला, नत्र भनेदेखि त कि नष्टै गर्नुपर्ने छ अब नेपालमै, कि खपत गर्नु पर्यो, त्यत्रो धेरै चिया नेपालमा खपत हुने सम्भावना हुँदो रहेछ। त्यही भएर यो निर्यातमा भारतले अवरोध गरिसके पछाडि 83 चिया उद्योग चाहिँ आजदेखि बन्द हुँदैछ भनेर कान्तिपुरले खबर छापेका छ। यो भनेको त
0: बिजोकै सारैतिरबाट घाँटी समात्न सक्दैछन् है, होइन
1: एकदमै,
0: जेमा पनि यो इम्बार्गो ब्लकेड भनेको चाहिँ यस्तै हो नि, होइन,
1: अनि एउटा सानो केही कुरा अड्काइदियो भनेदेखि सिद्धिहाल्यो, होइन, सायद त्यो अब बाहिर रूपमा त्यसरी आइसकेको त छैन, नेपालले केरा आयातमा रोक लगायो नि, होइन, केही समय अगाडि त्यसकै रिटालिएट गर्दाखेरि यो भएको भनौँ भने पनि, अब केराको त नेपालमा राम्रै मार्केट छ, यतिखेर फेरि महँगी बढेर त्यस्तै उपद्रव भइरहेको छ, भारतले योभन्दा अगाडि नै लगाएको हो, यो धेरै नै भइसक्यो के हुन पनि फेरि, त्यो कारणले गर्दाखेरि चाहिँ नेपालको चाहिँ अब 7,00,000 बढी तयारी नै अहिले मौजदा छ अरे छन चाहिँ, होइन, तर योभन्दा अगाडि तपाईँको 53 उद्योग त बन्द हुने गर्ने, 83 उद्योग बन्द हुने अवस्थामा पुगिसके पछाडि त अब हजारौँको रोजगारी पनि जाने भयो, अब चिया किसान त्यत्तिकै मारमा किनभने बिग्रिन बसे त सक्यो, यो त फेरि यो तिन पाते चिया, यो त चिया त पात पातै थियो, जति जति बढ्दै गयो त्यति त्यति टिप्दै जानु पर्ने छ, जति राम्रो मुना भयो त्यति धेरै पैसा आउने रहेछ, यो चाहिँ बेसी कामै लाग्दो रहेछ कि फेरि, होइन, बिक्रीको लागि पनि, त्यही भएर मुना टिप्नु पर्ने अवस्थामा भएको चियाहरू चाहिँ टिपिराख्नु पर्ने, अब बिक्री नभएपछि त सकियो नि त, यहाँ त फेरि त्यत्रो धेरै थियो, यहाँ मात्रै होइन नि त फेरि, तपाईँको चिया त यता हाम्रो बागलुङतिर पनि विस्तार गरिरहेका छन्, नेपालको ठाउँ ठाउँ अरू ठाउँमा पनि विस्तार गरिरहेका छ, त्यहाँतिरको पनि उद्योगहरू त सकाबै भएर जाने भयो,
0: त्यो चियाको मार्केट विश्व मार्केटमा नेपाल छिर्न सकेको भए त भारतले पनि के फरक पनि गर्न सकेका छौँ, त्यो चाहिँ अब सरकारले अहिलेदेखि होइन कि पहिलादेखि गरेको भए कहीँ न कहीँ हाम्रो नेपालको चिया, फेरि हाम्रो अधिकारीजी हुनुहुन्छ नि इलामका रिपोर्टर प्रेम अधिकारी, उहाँ भन्नुहुन्छ भारतको चिया दार्जिलिङ टी भन्छ सबै नेपालकै हो, खालि उहाँ गएर प्याकिङ गर्ने मात्रै हो भनेर भन्नुहुन्छ, भने यदि त्यस्तो क्वालिटीको हो भने त नेपालले यसलाई मार्केटिङ मात्रै गर्न सके भने कस्तो हुन्थ्यो होला,
1: एकदमै, होइन, विश्व बजारतिर पुर्याउन सक्ने, भारत छलेर नगाएर लिएर जान सक्ने, अथवा चाइनातिर पनि एक्सपोर्ट गर्न सक्ने, युरोपतिर एसियाका अरूमरुहरू पनि छन् जाँदै, होइन, जहाँ पठाउन सक्ने स्थिति भइदिएको भएदेखि हुन्थ्यो, त्यहाँतिर अब फेरि यस्तो अब भारतमा लिएर जान्छ, उनीहरूले लिएर गइसके पछाडि जेसुकै गरेर बेच्छस् यहाँबाट भन्ने हिसाबको नजिकको सस्तो पनि पर्यो, होइन, त्यो कारणले गर्दाखेरि पनि होला, तर अब त अन्तर्राष्ट्रिय बजार त खोज्नु पर्ने त सिधा दबाब त
0: आइहाल्छ। सुन्नुहोस् है, म केही समय अगाडि झन्डै 5-6 अगाडि सिलोङ गएको थिएँ नि त, होइन, श्रीलङ्का गएको थिएँ, होइन, सिलोङ टी भनेर विश्व प्रसिद्ध छ, यति राम्रो सरकारले किसानहरूलाई साथ सहयोग होइन अनि यसको चाहिँ अब फ्याक्ट्रीहरूमा यति राम्रो बन्दोबस्त गरिदिएको रहेछ, अब उहाँहरूलाई चाहिँ अब के छ त, कसैले बन्देज लाउनै सक्दैन, आफ चारैतिर समुद्र समुद्र जहाँ पनि जान्छ खोजी खोजी लिन पनि आउँछन्, उहाँलाई कसैले इम्बागो गर्ला, रोक्ला, कुनै के शुल्क लगाउला, क्वालिटी कन्ट्रोल गर्ला भन्ने नै छैन के. इफ यु वान्ट सिलोन टी होइन, कम एन्ड गेट इट फ्रम अस होइन, कति ब्रिटिसले त्यति जुन त गरिदिएकै रहेछ
1: होइन,
0: किनभने त्यो सबै यसको प्रवर्धन भनौँ न सुरुवाती चरणमा ब्रिटिसले गरे हुनाले अहिलेसम्म त्यो हाई क्वालिटीमा
1: अलिकति ठुला उद्योगहरूले यसो आँखा लगाइदिएर मलि भने सिद्धिहाल्थ्यो, तर क्वालिटीको प्रडक्सन चाहिँ गर्नु पर्यो नेपालले गर्दाखेरि पनि. अब कतिपयमा चाहिँ अब फेरि यस्तो छ कि अहिले यो साह्रै समस्या भनेको चाहिँ सबभन्दा ठुलोको चाहिँ विषादीको
0: होइन,
1: अब यो विषादीहरू हालेको छ कि छैन, पहिले पनि सतर्कता गराएको थियो कि गराउँदाखेरि चाहिँ यो व्यवसायहरूले विषादीहरू यताउता चाहिँ केही नहाला है भनेर, एकदम यो हरेक कुरामा के विषादी भनेको त अब तपाईँको सबभन्दा ठुलो धेरै विषादी के हुँदो रहेछ थाहा छ,
0: च्याउमा
1: तपाईँको त नत्र भनेदेखि त च्याउ त दुई दिनमै पेरिसेबल खत्तम भएर जान्छ अरे राख्दाखेरि नै होइन, त्यो कारणले विषा दिन हालेर त उपाय छैन भनेर भन्छ कि भन्छ, त्यो नार्कको कार्यक्रममा गएको थियो.
0: अब हिजो अस्ति मैले चाहिँ कन्ज्युमर काउन्सिलका चाहिँ एकजना वरिष्ठ व्यक्ति होइन प्रेमलाल महर्जनजीसँग कुरा गरेको थिएँ दुधको बारेमा, होइन दुधमा चाहिँ अब तपाईँले सोडा अनि के भन्छ पिठो पिठो त अझ खाद्य तर त्यहाँ चाहिँ हाइड्रोक्लो के भन्छ पेरोक्साइड होइन हाइड्रोक्लोराइड पेरोक्साइड त्यो जुन चाहिँ कपाल रङ्गाउनु हुन्छ नि त्यस्तो त्यस्तो पनि हालेर चाहिँ नफाट्ने बनाउँदो रहेछ. यो चाहिँ सबै कहाँबाट सिकेको होला, फेरि तपाईँले यहाँबाट मन्त्रीजीले खुट्टा भाँच्छ जस्तो कुरा नगर्नुहोस् न,
1: होइन यो त साह्रो मान्छे मार्ने हो नि त, यो त विषादी भनेको त सिधै मान्छे मार्ने होइन त, अनि यिनीहरूलाई त गजबको लामै समयको जेल टर्म हालिदिनु पर्छ कि, अर्को कान्तिपुर दैनिकले नै यहाँ भित्री पृष्ठहरूमा चाहिँ पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति शक्ति दुरुपयोग के अनुसन्धानमा लापरवाही शीर्षक राख्नु चापेको छ. अर्को भारतीय सैनिक हेलिकप्टर होइन अहिले सबै त्यस्तो पहिला थुन अनि सुन कि पहिला सुन अनि थुन होइन पहिला थुन अनि सुन त्यसपछिको यो आएको छ, यो चाहिँ डरलाग्दो हो. भारतीय सैनिक हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा शीर्षक राखेर यता दार्जिलिङतिर फेरि आइराखेर
0: सैनिक हेलिकप्टर लेख्यो होइन, मैले अघि भर्खर सहायक प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेको थिएँ, अहिलेसम्म उहाँले चाहिँ के भन्छ प्रश्न गरेर जवाब माग्नु भएको रहेछ, सैनिक हो कि होइन कि सिभिल प्रयोजनमा हो कि के हो भनेर चाहिँ हामीले उहाँहरू जवाब दिएको छैन मागेका छौँ भनेर भन्दै
1: उहाँले थाहा पाए पनि अलिक तत्कालै भन्न अलिक गाह्रो पनि हुन्छ, यो अथोरिटी बसेपछि अलिक गाह्रो पनि हुन्छ है,
0: पाच बोल्नु पनि
1: अलिक गाह्रो हुन्छ. अनि भारतीय तीर्थयात्रीको बढ्दो लहर नेपालमा पूर्वाधार अभाव शीर्षक एकदमै धेरै आइरहेको छ यतिखेर त,
0: तपाईँले नोट गर्नुभएको छ बिहार युपी मध्य प्रदेश गुजरात होइन गाडीहरू यति धेरै छ नेपालमा, एकै दिनमा 800 गाडीसम्म के भन्छ लुम्बिनीबाट भित्र छिर नाकाबाट गर्दाखेरि. फेरि अर्को प्रब्लम के छ भने नि उहाँलाई नेपालको चाहिँ जुन चाहिँ हुन त लेफ्ट ह्यान्ड ड्राइभ नै हो यहाँ, तर उहाँहरूको के गर्नुहुन्छ हाम्रो चाहिँ अब देब्रे जानेहरू मात्रै लेफ्टमा बस्नुहुन्छ नि होइन, उहाँहरू त दाहिने जाने पनि लेफ्टमै बसिदिनु हुँदैछ, जो पहिला गर्दाखेरि ट्राफिकलाई यति धेरै गाह्रो परेको छ, जस्तो कि भारतमा जुन प्रकारले हाँक्नुहुन्छ त्यस्तै प्रकारले हाँक्दाखेरि उहाँहरूलाई अब विदेशी पाहुना नियम कानुन थाहा नथा होला भनेर चाहिँ एक्सन लिन पनि गाह्रो, नलिँदाखेरि पनि अप्ठ्यारो भइरहेछ ट्राफिकलाई
1: एकदम. फेरि अर्को भनेको चाहिँ नेपालले त्यही अनुसारको यातायातको पूर्वाधारको विषयमा चाहिँ अलिकति कडी कडाउ त नभनौँ किनभनेदेखि लिएर आउनुपर्ने नियम नै भइसके पछाडि उहाँहरू लिएर त आउनुहुन्छ होइन, अनि अर्को भनेको चाहिँ नेपालले नै उनीहरूलाई जस्तो बोर्डरसम्म लिएर गइसकेपछि त्यहाँबाट चाहिँ आफैले म्यानेज गर्ने व्यवस्था मिलाउन सक्यो भनेदेखि एउटा फाइदा हुन्थ्यो होइन,
0: तर यति धेरै आउनुभएको छ विच इज गुड. अस्ति म सिस्टेन्टी गएको थिएँ, दुई तिन एक डेढ घन्टाको ड्राइभ हो यहाँबाट, त्यतिखेर जाँदाखेरि जाम ट्राफिक जाम छ भने यसो हेरेको सबै भारतीय प्लेन नम्बर प्लेटको छ, तर मैले के भन्छ नि त्यो गर्मी छल्नलाई उहाँहरू यो पहाडमा आएपछि यति खुसी हुनुहुँदो रहेछ भने साध्य छैन, बाहिर निस्केर हावा खाएको खाइ.
1: फेरि अर्को पनि हुँदो रहेछ उहाँहरू चाहिँ त्यो के भन्छ पोका पन्दुराहरू भनौँ बाटो भनौँ न चामल
0: बाटो पकाइदिने
1: गर्नुहुँदो रहेछ. अस्ति पोखराको एउटा इभेन्ट सुनिराखेको थिएँ मैले, त्यहाँ चाहिँ एक प्लेट खाना मागेँ अरे एकजनाको लागि, अनि दुईजना बसेर मजा खाए अरे त्यही बाँडेर
0: होइन
1: थपेर पनि खाए अरे होइन थपेर खाइसके पछाडि त्यहाँ होटलको मान्छेहरूले त दुईजना कटाउने भयो अटोमेटिक होइन तपाईँले थपेर पनि खानु भएको छ दुईजनाले पनि खानु भएको छ भनिसकेपछि म एकदम धेरै पऱ्यो अरे क्या त्यो म सुनिरहेको थिएँ त्यहाँ सुन्दाखेरि चाहिँ अब त्यस्तो कुराहरू त अब सहन पनि पऱ्यो अलिअलि
0: अन्नपूर्ण एक एपको उसमा एबिसीमा भनौँ होइन त्यहाँ ट्रेकर्सहरूमा चाहिँ एउटा देशको लागि चाहिँ बस्नै दिँदा रे नि त
1: है
0: देशको नाम नबुझ्नु होला है नबुझ्नु होला मा लखटिहाल्छन् रे किनभने एउटा पौरुटी लिएर चाहिँ दुई दिन बिताइदिन्छन् रे चिया पनि नखाइदिने आफ्नो थर्मसमा बोकेर आउने तातो पानी दियो भन्ने डुबाउनै बस्ने
1: अरू यो नेपाली युवा जो विश्वकपसँग जोडिए शीर्षक राखेर खबर छापेको छ यतिखेर विश्वकपसँग नजोडिने त सायदै यङस्टरहरूको त छँदै छैन
0: तपाईँको टिमले राम्रै गरिरहेको छ कि तपाईँको टिमै छैन यसो तपाईँको फेभरेट टिम
1: फेभरेट टिम ठिक छ
0: मेरो जित्यो नि युएसएले जित्यो पाराग्वेले 4-1 होइन
1: युएसए तपाईँको टिम अहिले
0: परेको भाग्यमा
1: ए भाग्यमा परेको तानेर ठिक छ यहाँ अमेरिकामा काम गर्नुहुँदो रहेछ एकजना उहाँ चाहिँ लिड सुपरभाइजर हुनुहुन्छ एउटा रङ्गशालामा डालास रङ्गशालामा कार्यरत हुनुहुँदो रहेछ उहाँको बारेमा चाहिँ अलिकति चर्चा पनि बढी नै भइरहेको छ अर्को हिमालय टाइम्सले एउटा खबर छापेको छ काङ्ग्रेस विवाद न जुट्न सहिलो न फुट्न सहज शीर्षक राखेर खबर छापेको छ यो दुइटालाई घाटा पर्ने भइरहेको छ यतिखेर यो विराटनगरको सम्मेलनले चाहिँ अलिकति तरङ्ग ठ्याक्कै शशाङ्क कोइरालाले चाहिँ पार्टी त फुटिसक्यो अब जोड्न मात्रै हो गाह्रो भनेर भनिरहनु भएको छ नेताहरू दौडधुपमा जुटिरहेका छन् यतिखेर अर्को खबर छ नागरिक दैनिकले प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज यो सबै प्रदेशहरूले चाहिँ आज बजेट ल्याउने तयारी गरिरहेका छन् कसले के गर्छन् यो यतापट्टि कोशीमा चाहिँ आकार बढ्छ भनेर मुख्यमन्त्रीले भन्नुभएको छ मधेसमा 48-42 झार्ने यो बजेट घटाउँदैछ मधेस प्रदेश सरकारले अर्को चालुकै हाराहारीमा बागमती प्रदेशले लिएर आउने कुरा गरिराखेको छ गण्डकीमा निजी क्षेत्रमा यति लिएर आउँछु भनेर भन्नुभएको छ मुख्यमन्त्रीले उतापट्टि लुम्बिनीमा सुशासन केन्द्रित ल्याउँछु भनेर भन्नुभएको छ कर्णालीमा पूर्वाधारमा जोड दिने भनेर भन्नुभएको छ मुख्यमन्त्रीले सुदूरपश्चिममा चाहिँ यहाँ अलिकति लफडा पनि परिरहेको थियो केही समय यहाँनिर अलिकति गाह्रो साह्रो पनि परिरहेको थियो यो आन्तरिक विवादको कारणले गर्दाखेरि आज बजेट ल्याउँदैछन् कस्तो ल्याउँछन् मोटामोटी अब अहिलेभर्खर कुरा भइरहेको थियो यो प्रदेशले पनि तलब बढाउने भन्ने पो कुरा आइरहेको छ त के हो भनेर अब तलब आन्तरिक उनीहरू आफैले इम्प्लोय गर्नेहरूको लागि चाहिँ तलबको सायद तोकिहाला नत्र भनेदेखि त मुलुकभरको एउटा नै हुन्छ अर्को भनेको यो नेपाली काङ्ग्रेसको विषय पनि उठाएको छ नागरिक दैनिकले सहमति सूत्र 15 महाधिवेशन शीर्षक राखेर गोर्खापत्र दैनिकले चाहिँ एसिया र युरोपसँग जोड्ने रेल मार्ग योजना सुस्त शीर्षक राखेर खबर छापेको छ यो के भन्दा ट्रान्स एसियन रेलवे रहेछ नेपालले चाहिँ यो नेटवर्कको सम्झौता हस्ताक्षर गरेर चाहिँ सदस्यता प्राप्त गरेको 2 दशक बित्न लाग्यो
0: यसको अफिस कहाँ छ त मलाई थाहा छ
1: थाहा छैन
0: त्यही पुरानो भाटपट्टि ओरिजिन भाटपट्टि छ नि
1: हजुर
0: यसको उतापट्टि विशाल नगरमा छ
1: हजुर
0: अफिस चाहिँ खडा भएको 20 वर्षौँ भयो
1: हाम्रो कि रेलको अस्ति जलमार्ग अस्ति छ पानी
0: यसो हेर्छु निकै इम्प्रेसिभ छ अफिस त खै चहलपहल चाहिँ देखिन्न
1: एकदमै अर्को भनेको नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौँ भनेर अहिले परराष्ट्र मन्त्री चीनतिर पुगिरहनु भएको छ उहाँको दौडदौ यो लिपलेख कालापानीको विषय अलिकति आउँछ कि आउँदैन उहाँको भिजिटको विषयमा भारततिर गएर चाहिँ अलिकति बोल्नुभयो क्यारे अर्को नयाँ पत्रिका दैनिकले आन्तरिक किचलको दलदलमा ठुला विपक्षी दल एमालेमा पिचिलो भन्दै पुनर्गठनको मुद्दा अब यहाँनिर केपीहरूले पार्टी फुटाउन खोजिरहेछन् भनेर आफ्नो निकटहरूलाई बोलाएर विशेष गरेर उहाँ चाहिँ विष्णु पौडेल र शङ्कर पोखरेल माथि यो लोभी पापीहरूले खत्तम पार लाए मलाई नै निकाल्न खोजेर भनेर भन्नुभएको छ रे भनेर बाहिर आइरहेको छ
0: झन्डै कता कता यो चाहिँ वेस्ट बङ्गालको जस्तो पो उसलाई त सानसानो सानसानो ममता ब्यानर्जीको तृणमूल कङ्ग्रेस त कहाँ हरायो जस्तो भइसक्यो होइन
1: एकदम अब काङ्ग्रेसमा पनि फरक पार्टीको यो के भन्छ डिस्प्युट चाहिँ अलिकति कडै भएर गइरहेको छ यो दुइटा ठुला पार्टीहरूलाई चाहिँ यतिखेर अब समातेर धानेर लिएर जान सकेनन् भनेदेखि भविष्यमा झन् गाह्रो भने जस्तो देखिन्छ यो मालपत्र नापेको काम अब स्थानीय तहबाट शीर्षक राखेर खबर छापेको छ. स्थानीय तहले गर्यो भनेदेखि अलिकति सहिलो, नापीमा भनेको जिल्लाको मालपत कार्यालयहरूतिर चाहिँ अलिकति भिडभाड पनि कम हुन्थ्यो होला. हुन त यो त राम्रो पनि राम्रै हो,
0: राम्रो, तर चाहिँ यसलाई मोनिटरिङ गर्नु चाहिँ आवश्यक छ. नभए चाहिँ त्यहाँ चाहिँ फेरि फ्री ह्यान्ड हुन्छ नि, होइन,
1: एकदमै
0: पावर 22 चाहिँ अधिकार छ नि, होइन, स्थानीय निकाय अनुमा हेर्दाखेरि त्यसलाई चाहिँ एकदमै मोनिटर गर्न आवश्यक छ भन्दै अब बिदा लिउँ है. भीमजी तपाईँलाई धेरै धन्यवाद छ. अध्ययन श्रोताहरू सुनेर तपाईँले इन्जोय गर्नुहोला, इन्फर्मेसन लिनुहोला. इन्फोटेनमेन्टको कार्यक्रम हो यो भन्दै म विनोद र भीम दुवैलाई बिदा दिनुहोला. जहाँ जाँदै एउटा गीत एकछिनको लागि. नमस्ते.

0: Live buddy. On air. App ma. Ani smart speaker ma bandh hos.
1: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
2: Gorkha Radio.
3: भौतिक पूर्वाधार तथा यातायात मंत्री सुनील लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर हो त्यसलाई पनि हिराख्नु घर पठाउने होइन त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनु मतलब भएन यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पऱ्यो यहाँको पब्लिकले धेरै दुःख पायो है यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु
3: अर्थमन्त्री सोनिम वाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले आपत्तिसहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
5: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो धेरै आपत्तिजनक कुरा बताउनु भएको कसलाई लक्षित गर्नुभयो उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् ओम्नी उनके वाइट बडी उनके के फाइल हुन् तपाईँहरूको हातमा छ ती खोलियोस् साँचो कुरा जियो त बाहिर ल्याइयोस् आज लगाइरहेका आरोपहरू साबित भएनन् भने छानबिनले सत्य ठहरिएनन् भने त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्छ।
3: मध्य प्रदेश सरकारले कृषि क्षेत्रका लागि 3 अर्ब 77 करोड़ छुट्याएको छ। अर्थमन्त्री युवराज भट्टराईले मेड इन मध्य समृद्ध प्रदेश उद्यमशील मध्य आत्मनिर्भर देश नारालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। यस्तै किसान कुसान मध्यको मखान नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ लेबलिङ र ब्रान्डिङ गर्ने सरकारले योजना बनाएको छ। मध्य सरकारले कृषिको मुख्य आधार माटोको स्वास्थ्य सुधार नारा दिएर प्राङ्गारिक प्राथमिकता दिने विषादी निरुत्साहित गर्ने 50% अनुदानमा बिउ र माटोको परीक्षण गर्ने योजना ल्याएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला खोल्न चाहने निजी क्षेत्रका लागि पनि बाटो खोल्न प्रस्ताव राख्नु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा मन्त्री पुनले दायरा फराकिलो बनाउनु पर्ने बताउनु भएको हो।
6: त्यसको लागि त जस्तो प्रहरीको छ मलाई सुन्नमा आएको छ यो आर्मीको पनि सेनाको पनि विधि विज्ञान प्रयोगशाला छ रे र अब भोलि भविष्यमा गएर अब के हुनसक्छ 10-20 वर्षपछि कुनै चाहिँ प्राइभेट एजेन्सीले पनि सरकारबाट स्वीकृति लिएर चाहिँ विधि विज्ञान प्रयोगशाला खोल्छु भन्यो भने उसलाई पनि त खोल्न दिनुपर्ने होला र त्यस्तो किसिमको भविष्यमा कसैले खोल्न चाहन्छ भने उनीहरूलाई पनि बाटो खोलिदिउँ।
3: हाल सरकारका विभिन्न निकायले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। मन्त्री पुनले भएका प्रयोगशालालाई कम्तीमा आफ्नै भवनमा बसाल्न पाए हुन्थ्यो भन्नुभएको छ।
6: यो भएकोलाई चाहिँ यसलाई चाहिँ सुदृढ गरौँ यसलाई चाहिँ यसलाई अलिकति राम्रो बनाऊ अब यसो राम्रो बनाउँदाखेरि एउटा कुरा के चाहिँ यहाँ मैले अस्ति बुझेँ भनेदेखि भवनै छैन भवनमा भाडामा लिएर बसेको छ कि भाडामा बसेको भनेको अर्काको घरमा बसेको हो त्यो अर्काको घरमा बसेकोले भोलि निस्केर जा भन्यो भने के गर्ने अनि यो जस्तो सेन्सिटिभ कुरा चाहिँ के अरे अर्काको घरमा बसेर चाहिँ हुँदैन।
3: हाल काठमाडौँ बर्दिवास बुझोल सुर्खेत र धनगढ़ीमा प्रयोगशाला सञ्चालनमा छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरीको व्यवहारमाथि प्रश्न उठाउनु भएको छ। प्रहरीकै कारण नागरिकमा त्रास बढ़ेको भन्दै सांसद राईले गृहमन्त्री सुदन गुरूङको ध्यानकर्षण गराउनु भएको हो।
7: घरको छानामा ढुङ्गा हान्दै गरेको देखियो अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा अब प्रहरी आयो अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ यो वातावरण तुरन्त सच्याइयोस्।
3: संस्थामा भारतीय सीमा बलले नेपाललाई आतंकित पारेपछि माइती घरमा प्रदर्शन गर्दा दुईजना युवालाई पक्राउ गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। पक्राउ परेका दैलेखका अजय सोडारी र हुम्लाका वर्जन विकलाई तत्काल रिहा गर्नुपर्ने उहाँको माग छ। सांसद राईले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने आदेश दिन सभामुखसँग माग पनि गर्नु भएको छ। स्विसहरूले मुलुकको जनसंख्या 1 करोड़ भन्दा नबढ़ाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छुनामीलाई सुनिराख्नु नि सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठान मैले डेजी बराइली र कुन्ती मक्तानको स्वरमा रहेको एउटा गीतबाट गरिसकेको छु। दावा गेल्मोको शब्द संगीत रहेको धेरै बोले धेरै हाँसी केही नसम्झी मैले यसै गीतबाट कार्यक्रम स्वर्णिम संगमको ढोका उघारिसकेको छु। लागू अब श्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल असार 1 गते औँसी तिथि सोमबार, नेपाल सम्वत 1146। तदनुसार आज जुन महिनाको 15 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू आज पश्चिमी न्यून चापीय रेखाले स्थानीय वायुमा प्रभाव पारेको कारणले आंशिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज बिहान 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 7 हुँदैछ। राधे श्रोता, आज सोमबार औँसीको अलावा विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस समेत भएको छ। विशेष गरी अग्रज व्यक्तित्वहरूमाथि दुर्व्यवहार चाहिँ गरिनु हुँदैन भन्ने उद्देश्य नै हुनुपर्दछ। यो दिवस आज विश्वभरि मनाइँदैछ र अग्रज व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्दै यति बेला भने म एउटा गीत राख्न चाहन्छु श्रोताहरू। तुलसी गजमेरको शब्द सङ्गीत रहेको गीत आजबाट असार महिना लागिसकेको छ। मानव छरेर मुरी उब्जाउने समय हो। कृषि प्रधान देश नेपालमा कृषकहरू अब खेतका गरा गरामा रमाउने दिन हो असार महिना। र यति बेला भने म छुजाङ डुक्पाले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, असारे महिनामा पानी पर रुझाउने सदाबहार गीत भन्न चाहन्छु श्रोताहरू। हुन त धेरै गीत गरिरहनु पनि पर्दैन भन्ने एउटा उदाहरण पनि हो छुजाङ डुक्पाको यो गीत असारे महिनामा। अहिलेलाई पनि यही गीत तिहारमाझमा

हजुर आदरणीय श्रोताहरू, छुजाङ डुक्पाको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खारेडीको व्यवसाय कार्यक्रम स्वर्णिम संगमको बारेमा जानकारी दिने बेला भइसकेछ। र आदरणीय श्रोताहरू, आज सोमबार र सोमबारको स्वर्णिम संगम विशेष गरी व्यवसायको पहिलो चरणमा सधैँ जस्तै आज पनि म यहाँहरू माझमा एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले नै लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्नेछु। र आज सोमबार भएको हुनाले अघिल्लो चरण गीती कथा राखे तापनि दोस्रो चरणमा तपाईँको प्रतिक्रियाको अलावा आज भने तपाईँले कुनै गीत सुन्न चाहनुहुन्छ भने आफूलाई मन परेको गीत अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई म कार्यक्रमको दोस्रो चरणमा समेट्दै जानेछु। र कार्यक्रमको पहिलो चरणमा भने चाहिँ यति बेला भने बेलायतमा बस्नुहुने साउथ लन्डनमा बस्नुहुने ललित गुरुङज्यूले लेख्नुभएको एउटा गीती कथा राख्नेछु, जुन गीती कथाको शीर्षक रहेको छ नम्बरी हाम्रो जात। सृजना चोक पोखराका स्रष्टा हुनुहुन्छ र बेलायतलाई कर्मथलो बनाएर बस्नुभएका र लामो समय ब्रिगेड अफ गोर्खाजमा कार्यरत भएर यति बेला भने बेलायतमै रहनुभएका हाम्रा ललित गुरुङ दाईको यो कथा आज म व्यवसायको पहिलो चरणमा राख्नेछु, नम्बरी हाम्रो जात। पक्कै पनि नम्बरीहरूले सुन्ने कथा उहाँले लेख्नु भएको छ, अत्यन्तै सुन्दर कथा लेख्नु भएको छ। भर्ती हुँदादेखि विभिन्न ठाउँमा बस्ताको यी नम्बरीसँगको सङ्गतको कुराहरू कथामा उल्लेख गर्नुभएको छ। र आजको लागि मैले हाम्रा ललित गुरुङ दाईले लेख्नुभएको गीती कथा नम्बरी हाम्रो जात यो व्यवसायमा राख्नेछु। दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्नेछु। र यो कथा लेख्नमा पक्कै पनि ललित गुरुङ दाईलाई भाउजू सती गुरुङ

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम।

0: यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: PFBS गोर्खा रेडियो।

जीवन, जन्म, कर्म र मरण प्रकृतिको एउटा अटल चक्र नै रहेछ। पहाडको कुहिरोबाट सुरु भएको बिहानी, तराईको गर्मी, हिमालको चिसो, सहरको भिडभाड र देशका कुना काप्चाबाट आएका युवाहरू फरक भाषा, फरक वेश, फरक संस्कार बोकेर पनि एउटै सपना लिएर एउटै मैदानमा उभिएका हुन्छन्। घरमा आमाको आँसु, बाबाको आशिष, साथीको सम्झना र मायालुको प्रतीक्षा सबैलाई पछाडि छाडेर उनीहरू एउटा नयाँ पहिचान लिन आएका हुन्छन्। त्यो पहिचान हो नम्बरी। उनीहरूको थर, जात र ठाउँभन्दा माथि एउटा नयाँ सम्बन्ध जन्मन्छ, नम्बरी हाम्रो जात। सन् 1973 सालको कुरा हो। त्यस समयको माहौल नै फरक थियो। माघ फागुन महिना नजिकिँदै जाँदा गाउँका चिया चौतारी, बजारका गल्ली र मेलापा जहाँ पुगे पनि नेपाल अधिराज्यभरिका युवाहरूको एउटै जिज्ञासा हुन्थ्यो, भर्ती कहिले खुल्छ रे? गल्लावालहरूले नाप जाँच हुने स्थान र मिति थाहा पाउन निकै व्यस्त देखिन्थे। आसपासमा भेटघाट हुँदा अनुभव र आशाका कुरा साटासाट भइरहन्थे। कसैले खै गल्लाले लिन्छ कि लिँदैन भन्दै कसैका लागि त्यो दोस्रो प्रयास हुन्थ्यो। आशा र अनिश्चितता बीच पनि आफ्ना भावनाहरू व्यक्त गरिरहेका हुन्थे। तर सबैको मनमा एउटै चाहना हुन्थ्यो, यस पटकको प्रयास सफल होस् भन्ने। गल्ला छनौटमा सफल हुन नसके पनि आशा भने जीवित नै रहन्थ्यो। भर्ती केन्द्र पुगेर लोकलमा सहभागी भई पुनः आफ्नो क्षमता प्रदर्शन गर्ने र एक दिन गेट पास प्राप्त गर्ने दृढ अठोट मनमा सधैँ जीवित रहन्थ्यो। त्यो बेला नेपालमा दुईवटा भर्ती केन्द्र थिए, पूर्वको धरान क्याम्प र पश्चिमको पक्लिहवा क्याम्प। गेट पास प्राप्त गरेर त्यहाँ पुग्नु नै आधा सपना हुनु जस्तै लाग्थ्यो। त्यो बेला भूपु वा कार्यरत गोर्खाका छोराछोरीहरूलाई हङकङमै पढ्न पाउने सुविधा थियो। हङकङको गोर्खा हाई स्कुल र सेन्ट जोर्जेस, अनि त्यहाँ पढेका विद्यार्थीहरू पनि मनभित्र एउटै सोच बोकेर पढ्थे, देशको नाम कमाउने र गोर्खा भन्ने। सेन्ट जोर्जेसमा पढ्दै गर्दा भर्ती हुन इच्छा भएमा कम उमेरमै आर्मी नम्बर लिन पाइन्थ्यो, र त्यो नम्बर मानव भविष्यको ढोका खोल्ने चाबी नै थियो। देशभरिबाट युवाहरू कोही गल्ला मार्फत त कोही सिधै लोकल बाटो हुँदै पक्ली हवा र धरान क्याम्पतिर भविष्यका मिठा सपनाको खोजीमा लागेको हुन्थ्यो। हामी पनि पोखरा हुँदै पप्ली हवातिर लाग्यौँ। बाटो काट्दै गर्दा मनमा गुन्जिरहने एउटा पुरानो गीत अझै पनि सम्झनामा ताजै छ। गाईले पराल खायो बरीलाई।

यसरी हामी मध्ये धेरैको जन्म सन् 1955 अक्टोबर महिनाको अन्ततिर एक दुई दिनको अन्तरमै भएको सम्झदा आज पनि मन अचम्म लाग्छ। त्यो बेला भर्ती हुन जाँदा नागरिकता देखाउनु पर्ने झन्झट थिएन। 16 वर्ष पुगेको जवान पनि कागजमा भने 22-23 अक्टोबर 1995 जन्म हुन्थे र 22 वर्ष पुगेको जवान पनि त्यही मितिमा जन्मेका 18 वर्ष नै ठहरिन्थे। हामी सबैको जन्मदिन एउटै जस्तो, उमेर एउटै जस्तो, सपना पनि एउटै जस्तो। सायद त्यो संयोग मात्र थिएन, भविष्यले हामीलाई एउटै डोरीमा बाँध्ने योजना पहिल्यै बनाइसकेको रहेछ। त्यही डोरीले हामीलाई फेरि सन् 1973 अक्टोबर महिनामा एकै ठाउँमा ल्याइदियो, ब्रिगेड अफ गोर्खाजमा भर्ती हुने। अन्तत सबैले पक्तेवा र धरान क्याम्पमा रिपोर्ट गर्यौँ। हामीलाई आफ्नो तम्बुमा लगेर राखियो। सबैका हातमा हरियो मग, सिल्भरका थाल र चम्चा बाँडियो। गाउँघरमा हातले खाने बानी परेकोले क्यान्टिनमा दायाँ बायाँ चिहाउँदै अरूलाई हेरेर चम्चा चलाउने रमाइला दृश्य देखिन्थे। वास्तवमा त्यही क्षण हाम्रो नयाँ जीवनको पहिलो चिनारी भन्न पुग्यो। हङकङ भर्ती हुन आएका साथीहरू पनि आइपुगे। भोलिपल्टदेखि भर्ती प्रक्रिया सुरु भयो। सबैको छातीमा नम्बर लेखिएको थियो। नामभन्दा पनि त्यही नम्बरले हामीलाई बोलाइन्थ्यो। बेलुका तम्बुभित्र बस्दा साथीभाइहरूबीच नाम र घरगाउँ सोध्ने क्रम सुरु हुन्थ्यो। त्यहीबाट नयाँ मित्रताको बिउ उम्रिन थाल्यो। छनौटको प्रक्रिया निरन्तर अघि बढिरह्यो। दिनहरू बित्दै जाँदा साथीहरूको सङ्ख्या क्रमशः घट्दै गइरह्यो। अनेक कठिन परीक्षा र चुनौतीहरू पार गर्दै अन्तत प्रतीक्षित अन्तिम सूची सार्वजनिक हुने दिन पनि आइपुगेको थियो। पक्ली हावाबाट हामी 161 छनौट भयौँ, धरानबाट 160। साथीहरू भर्ती भए। यसरी जम्मा 321 साथीसँगै नयाँ यात्राको ढोका खुलेको त्यो क्षण आज पनि सम्झनामा उज्यालो बनेर बसेको छ। त्यस दिनबाट सुरु भएको हाम्रो यात्रा केवल सैनिक जीवनको सुरुवात मात्र थिएन, त्यो त एउटा गहिरो सम्बन्धको देन थियो। सबै प्रक्रिया सकेपछि हामीलाई नयाँ कपडा र जुत्ता दियो, जसले अब जीवनको नयाँ अध्याय सुरु भएको आभास दिलायो। हङकङबाट विभिन्न पल्टनका गुरुजीहरू पनि हामी नयाँ भर्ती भएकाहरूलाई लिन आइपुग्नु भएको थियो। हरेक साथ सबैजना जम्मा हुन्थ्यो, नाचगान हुन्थ्यो, हाँसो गुन्जिन्थ्यो र गुरुजीहरूले हामीलाई सेनाको जीवनका आधारभूत तालिमहरू सिकाउनुहुन्थ्यो। त्यो समय उत्साह, डर र सपनाले भरिएको थियो। पक्ले हेवा र धरानको बसाई सकिँदै गर्दा हङकङको तालिम केन्द्रतिर लाग्ने समय पनि आइपुगेछ। त्यो समयमा हामीसँग कुनै ट्राभल डकुमेन्ट थिएन, न नागरिकता न पासपोर्ट। हाम्रो पहिचान भनेको आफ्नो आर्मी नम्बर र नाम लेखेको दुईवटा डेस्क मात्र थियो। हामी पनि काठमाडौँ जानको लागि भैरवा गौतम बुद्ध विमानस्थल हुँदै उड्यौँ र काठमाडौँमा अवतरण गऱ्यौँ। मेरो जीवनको त्यो पहिलो हवाई यात्रा थियो, आजसम्म पनि अविस्मरणीय भनेर मनमा बसिरहेको छ। काठमाडौँको मानभवनमा दुई दिनको बसाइपछि हामी 321 नम्बरीहरू ग्रुप ग्रुपमा हङकङ स्थित सेकङ क्याम्पतिर लाग्यौँ। हङकङ पुगेको पहिलो दिनदेखि नै जीवनले नयाँ मोड लियो। गुरुजीहरूको निर्देशन, ब्यारेकको अनुशासित जीवन, 10-10 समूहमा बाँडिएको हाम्रो संसार, सबै कुरा नयाँ, अनौठो र चुनौतीपूर्ण थियो। भोलिपल्टदेखि सुरु भयो 9 कठोर तालिम। बिहान 5:00 सिटीको तीखो आवाजले निन्द्रा चुडिन्थ्यो र त्यसपछि सुरु हुन्थ्यो दिनभरको पसिना, थकान र सङ्घर्षको यात्रा। सानो गल्तीमा पनि कडा सजाय हुन्थ्यो। अनुशासन नै हाम्रो पहिलो गुरु थियो। हरेक साँझ गुरुजीहरूको लेक्चर बाहिर एक्लै हिँड्न नपाइने नियम जीवन पुरै नियमभित्र बाँधिएको थियो। कहिलेकाहीँ त त्यो समय कैदी जीवन जस्तै पनि लाग्थ्यो। एक साँझको लेक्चरमा गुरुजीले मुस्कुराउँदै भन्नुभयो, अबदेखि तिमीहरू एक अर्कालाई सम्बोधन गर्दा नम्बरी भन्नुपर्छ।
त्यो शब्द आफैमा सानो थियो तर अर्थ धेरै ठुलो। एकैसाथ भर्ती भएका हामी साथीहरूलाई जोड्ने हाम्रो नयाँ परिवारको चिनारी र पल्टनको त्यो गहिरो सम्बन्धन नम्बरी। गुरुजीहरूले फौजमा चाहिने सिपहरू एक एक गर्दै सिकाउनुहुन्थ्यो। हतियार चलाउने, खोला नाला पार गर्ने, जङ्गलमा दुश्मनबाट कसरी जोगिने, यी त तालिमको सुरुवात मात्र थियो। हामीले लामो दूरीको दौड र भारी बोकेर मार्च गर्ने, उकालो ओह्रालो पार गर्दै हिँड्ने, सहनशीलता, रातको अँध्यारोमा बाटो चिन्ने, नक्सा र कम्पास पढ्ने सिप, अनि घाइते साथीहरूलाई बोकेर सुरक्षित स्थानमा पुर्याउने अभ्यास। कहिले घाममा पसिना बग्थ्यो, कहिले पसिनामा भिज्दै अघि बढ्थ्यौँ, कहिले हिलो र काँडा बीच पनि हामी लक्ष्यतर्फ बढ्थ्यौँ। मन झन बलियो बन्दै जान्थ्यो, किनकि हामी अब केवल युवक मात्र रहेनौँ, बिस्तारै सैनिक बन्दै गइरहेका थियौँ। हाम्रो इन्टेकमा गुरुङ, मगर, राई, लिम्बू लगायत विभिन्न जात जातिका नम्बरीहरू थियौँ। फरक पहिचान हुँदाहुँदै पनि एउटै उद्देश्यले हामीलाई एकतामा बाँध्यो। सबै भिन्नताभन्दा माथि उठ्दै हामी एउटै नम्बरी जात बन्यौँ, जुन हाम्रो वास्तविक पहिचान थियो। समय बिस्तारै अघि बढ्दै गइरहेको थियो, अपरिचित अनुहारहरू पनि एक अर्कासँग नजिकिँदै गइरहेको थियो। 9 महिनासम्म सँगै दुःख र सुख बाँड्दा हामी केवल साथी मात्र रहेनौँ, हामी त साँच्चिकै दाजुभाइ बनिसकेका थियौँ। रगतको नाता नभए पनि मनको नाता झनै गहिरो भनेको थियो। ती दिनहरू सजिला थिएनन्। तालिमकै क्रममा हामीले 21/16/12 वीरेन्द्र गुरुङ नम्बरीलाई सधैँको लागि गुमाउनु परेको पीडा झनै गहिरो भन्यो। तर आज फर्केर हेर्दा महसुस हुन्छ, त्यही दुःखले हामीलाई बलियो बनायो, त्यही सङ्घर्षले हामीलाई एक अर्कासँग अटुट रूपमा बाँध्यो। 9 महिनाको कठोर तालिम सकियो र अन्तत हामी आफ्नो पल्टनतिर छुट्टिनु पर्ने दिन आयो। विदाईको क्षणमा नम्बरीहरूको आँखाभरि टल्किरहेका आँसु र गुरुजीहरूको ओठमा अड्किएका शब्दले मनलाई असाध्यै भारी बनाइरहेको थियो। त्यो छुट्टिनु केवल शरीरको दूरी मात्र थियो, किनकि मन त अझै पनि एउटै धागोले गाँसेर रहिरहेको थियो। जब हामी आफ्नो पल्टनमा पुग्यौँ, हामी आफ्नो कम्पनीमा विभाजित भयौँ, जीवनले हामीलाई फरक फरक जिम्मेवारीतिर लैजान थाल्यो। कहिलेकाहीँ कोर्स क्याडरमा एक अर्कासँग प्रतिस्पर्धा पनि गर्नुपर्थ्यो। तर त्यो प्रतिस्पर्धाभित्र पनि सधैँ आत्मीयता झल्किरहन्थ्यो, किनकि हामी केवल सैनिक मात्र थिएनौँ, हामी नम्बरी थियौँ। नम्बरी भन्ने शब्दले आफ्नो अर्थ आफै बोल्थ्यो।

0: BFBS Gorkha Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.u

यता ब्रिगेडमा भने हालसम्म सबैभन्दा धेरै 8 जना मेजर दर्जा पाएका हाम्रा नम्बरी रहेछन्। 2 जना मेजर जिसिओ, 6 जना अन्य मेजरहरू र धेरै अफिसरहरू पदोन्नति भएका थिए। तर कहिलेकाहीँ हामीमा साहेबको सम्बोधन हुँदैन थियो। हामीले एक अर्कालाई सधैँ नम्बरी नै भनेर सम्बोधन गर्छौँ, किनभने हाम्रो पहिचान, हाम्रो आत्मीयता ठ्याक्कै यही शब्दमा बाँधिएको थियो। हामी सबै नम्बरी थियौँ। समयको गतिसँगै अघि बढ्दै जाँदा ब्रिगेड अफ गोर्खासँग बिताएको हाम्रा गौरवपूर्ण यात्रा बिस्तारै सम्झनामा सीमित हुँदै गयो। त्यसपछि हामी सबै आफ्ना परिवारको सुन्दर भविष्यको खोजीमा संसारका विभिन्न दिशातिर दोस्रो करियरको नयाँ यात्रामा लाग्यौँ। फेरि सन् 2004 र सन् 2009 ब्रिटिस सरकारले भूपु गोर्खालीहरूलाई बेलायत बसोबास गर्ने अनुमति दिएपछि बाक्लो सङ्ख्यामा हामी नम्बरीहरू पनि बेलायततिर बसाइसर्दै गयौँ। कामको सिलसिलामा हाम्रो देशका विभिन्न कुना काप्चामा छरेर बस्न पुग्यौँ, तर दूरीले हाम्रो सम्बन्ध कहिले टाढा बनाउन सकेन। कतै कामको अवसर खुलेपछि सबैभन्दा पहिले सम्झनामा उही नम्बरीहरूको नै याद आउँथ्यो। एक अर्कालाई सम्हाल्ने, साथ दिने र उभ्याउने त्यो आत्मीय सम्बन्ध आज पनि उस्तै मिठो, न्यानो, अटुट छ। देख्न नसकिने तर हृदयदेखि महसुस गर्ने एउटा गहिरो सम्बन्धन हाम्रो बीच सधैँ जिउँदो रह्यो। अनि त्यही आत्मीयता आज आफ्ना सन्तानहरूमा पनि देख्दा मन अति खुसीले भरिन्छ। छोराछोरीहरू काममा वा पार्टीबाट बेलुका घर फर्कदा उत्साहित हुँदै भन्छन्, हामीले बाबाको नम्बरी अङ्कललाई भेट्यौँ अनि अङ्कलले सोध्नुभयो, बुबा आमा कस्तो हुनुहुन्छ? अङ्कलले तपाईँहरूलाई धेरै सम्झना भन्नुभएको छ। यी यस्ता सन्देशहरूका शब्दहरू सुन्दा मनभरि गर्व, माया र आत्मीयता अझ न्यानो र गहिरो भएर आउँछ। हामी 321 जना नम्बरीहरू मध्ये आज करिब 60 जना हामीबाट सधैँको लागि टाढा भइसक्नु भएको छ। यो सोच्दा मन भारी हुन्छ, तर उहाँहरूको सम्झना हाम्रो मुटुमा सधैँ जीवित छ, सधैँ रहिरहनेछ। आज पनि हरेक वर्ष नम्बरीहरूको भेटघाट कार्यक्रमहरूमा ती पुराना दिनहरू आफै फर्केर आउँछन्। हाम्रो सम्बोधन नामबाट होइन, फौजी नम्बरबाट कि नम्बरीबाटै हुन्छ। आँसुको गुन्जाइस, आँखाको कुनामा झल्किने आँसु र सम्झनाको मिठास, यी सबैले हामीलाई फेरि जवान बनाउँछन्। त्यही सम्झनामा एउटा कविता जन्मन्छ, नम्बरी हाम्रो जात। 1955 बिहानीमा एउटै घामले हामीलाई छोयो, एउटै जुनले हामीलाई सुतायो। सायद त्यही दिनदेखि लेखिएको थियो हाम्रो भेट र हाम्रो कथा। 1973 सालको त्यो बिहानी आमाको आँखाभरि आँसु, बुबाको ओठमा अड्किएको शब्द, अनिश्चित भविष्य बोकेर हामी एउटै लाइनमा उभियौँ। त्यो दिनदेखि हामी नामले होइन नम्बरीले चिन्यौँ र जन्मियो हाम्रो अर्को नाता, नम्बरी। पहिलो सलामीसँगै अपरिचित हातहरू साथी बने, नौलो अनुहारहरू आफन्त बने, खोइ थाहा नै भएन। दाजुभाइ भन्दा गहिरो नाता बनेछ। भोक लाग्दा एउटै थाल, दुःख लाग्दा एउटै खाँत, डर लाग्दा एउटै साहस, यही थियो हाम्रो संसार। समय अगाडि बढ्यो, कपाल सेतिए, बाटो छुटिए, तर सम्झना अझै ताजा छन्। त्यो मैदान, त्यो पहरा, त्यो कहिल्यै नसकिने मित्रता आज हामी जहाँ जहाँ भए पनि समयले टाढा बनायो होला, तर भगवान्ले कहिल्यै छुट्याएन, किनकि हाम्रो नाता रगतले होइन, समय र त्यागले घाँसिएको छ। जीवनको घडी सकिँदा पनि गर्वले भनिने छ, हामी नम्बरी हौ, नम्बरी हाम्रो जात। हामी नम्बरी हौ, नम्बरी हाम्रो जात। कहिलेकाहीँ मनको गहिरैबाट एउटा प्रश्न उठ्छ, हामीले आखिर कस्तो जीवन बितायौँ होला? पल्टनीय जीवन,
बाहिरबाट हेर्दा गर्व गर्न लायक देखिन्थ्यो, तर भित्रभित्रै त्यो जीवन नियम, जिम्मेवारी र सीमित स्वतन्त्रतामा बाँधिएको थियो। आज आफ्नै देश वा परदेशमा स्वतन्त्र भएर हिँड्दा पनि कहिलेकाहीँ त्यो स्वतन्त्रता नै अपरिचित जस्तो लाग्छ। तर एउटा कुरा कहिले बदलिँदैन, त्यो हो नम्बरी। यो जीवनभरि अटल रहने पहिचान हो, न कसैले किन्न मिल्छ न कसैले बदल्न सक्छ। हाम्रो जन्मले फरक कोक थियो, तर कर्मले एक बनायो। देशको माया बोकेर हिँड्यौँ, थर जात सबै बिर्स्यौँ, केवल सपना थियो हाम्रो साथ। नम्बरी हाम्रो जात, नम्बरी हाम्रो जात। अन्तमा हामी सबैले समयको भिडभाड बीच कहिलेकाहीँ एकैछिन समय निकालौँ, भेटौँ, बसौँ, ती पुराना दिन सम्झौँ र एक अर्काको दुःख सुख साटौँ, किनकि हाम्रो सम्बन्ध केवल सम्झना होइन, यो त जीवनभरि साथ दिने आत्मीयता हो। हाम्रो नम्बरी शब्दलाई जोगाएर राखौँ, यसलाई अझै बलियो बनाऊ। म फेरि भन्छु, नम्बरी हाम्रो जात, नम्बरी हो हाम्रो जात। जय इन्टेक 1973।

आदरणीय श्रोताहरू, यतिन्जेल यहाँहरूमा आज राखे मैले ललित गुरुङ ज्यूले लेख्नु भएको गीति कथा नम्बरी हाम्रो जात शीर्षक रहेको थियो। साउथ लन्डनमा बस्नुहुने ललित गुरुङ दाईलाई धन्यवाद दिन चाहन्छु यो अत्यन्तै सुन्दर गीति कथाको लागि। एउटा जीवन बोगाई, हामीलाई पनि धेरै कुरा थाहा भयो यो नम्बरीहरूको बारेमा। र नम्बरी हाम्रो जात शीर्षक उहाँले लेख्नु भएको थियो। सृजना चोक पोखराका स्रष्टा हुनुहुन्छ र अहिले पनि बेलायतमा बस्नुहुन्छ। ललित गुरुङ दाईलाई धन्यवाद दिन चाहन्छु र साथसाथै गीति कथा लेख्नको लागि प्रेरणा दिनुहुने भाउजू सती गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र श्रोताहरू, आजको गीति कथा नम्बरी हाम्रो जातको कथालाई बाँध्नको लागि मैले केही गीतहरू राखेको थिएँ। लाहुरे माया बोलको गीत राखेँ सुरुमा मैले, कला सुप्तिहाङ राईको स्वरमा, त्यसपछि गाईले पराल खायो भरिलाई सरोज गोपालको स्वरमा, अनि नम्बरी हाम्रो जात ताराप्रकाश लिम्बुले गाउनुभएको कृष्ण चामलिङ जो बेलायतमा हुनुहुन्छ, जो आफै पनि ब्रिगेड अफ गोर्खासका एक्स हुनुहुन्छ, उहाँको रचना रहेको थियो। अनि अन्तिममा नेपाली चलचित्रमा समेटेको गीत राखेँ दौतरी यो छुट्ने छैन, र यी गीतसँग जोडेका सर्जकहरूलाई पनि धन्यवाद दिँदै अब नै श्रोताहरू म सुनिता थेगिम लिम्बुको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। गीतकार लक्ष्मण गुरुङको गीत रचना, पारस मुकानुको सङ्गीत रहेको यो गीत पश्चात पनि यहाँहरूले बिएबिएस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ। र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा अर्थात् दोस्रो चरणमा भेट्नेछौँ।

0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँ सुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
1: त्यो कन्ट्राक्टरलाई कहाँ छ, यो धरतीमा कहाँ छ त्यसलाई खोजेर देखाउनु, त्यसलाई पनि हेरिराख्नु, घर घर पठाउने होइन, त्यसलाई काम गर्ने पनि खुट्टा भाँच्दिनु, मतलब भएन। यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पऱ्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग। यो पोलको है, बिजुलीको पोलको, अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
0: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
2: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँधो ढुङ्ग्रोमा मुई छैन, गरिबको चमेली बोलिदिने कोही छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मै न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगि सकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना संकल्पहरूको स्मरण गरोस्।
0: अर्थमन्त्री सोनी मुहागले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
3: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खुलियोस्, साँचो कुरा जियो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँचाउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्छ?
0: लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाहरूका खाम भाषी मगर समुदायको मुख्य चाड़ भ्यूमा पर्व आजदेखि शुरू भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार एक गतेदेखि हप्ता दस दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ। भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम शुरू हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा,
5: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको हर्ष उल्लास चाहिँ मनाउने गरिरहेका हौ।
4: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
6: मगरहरूको एकदमै मौलिक पहिचान हो यो, मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
4: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
0: मध्य प्रदेशले आगामी आर्थिक वर्षको लागि 41 अर्बको बजेट ल्याएको छ। प्रदेश सभामा आज अर्थमन्त्री युवराज भट्टराईले 41 अर्ब 13 करोड 86 लाख बराबरको बजेट प्रस्तुत गर्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मध्यले 46 अर्ब 58 करोड़को बजेट ल्याएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर आदर श्रोताहरू, तर पनि किन लाग्छ माया देखेको छैन भेटेको छैन, यो गीत राखेँ मैले यहाँहरू माझमा। नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको गीत थियो मिना निरौलाको स्वरमा, सङ्गीत यसमा रहेको थियो सङ्गीतकार सुनिल मास्केको। र यसै गीतको साथ आज अलमारी कार्यक्रम स्वर्णिम सङ्गमको सोमबारको बसाईको यो बसाईको दोस्रो खण्डको पनि उठान गरिसकेको छु। र फेरि पनि दोस्रो खण्डमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज मैले यो बसाईको पहिलो खण्डमा, पहिलो चरणमा चाहिँ हाल बेलायतमा बस्नुहुने ललित गुरुङ दाईले लेख्नुभएको गीती कथा राखे, साउथ लन्डनबाट उहाँले इमेलमा पठाउनु भएको कथा राखे। नम्बरी हाम्रो जात, पक्कै पनि नम्बरी हाम्रो जात, यो गीती कथा सुनेर तपाईँहरूको प्रतिक्रिया मैले प्राप्त गरेकै अनुमान लगाइरहेको छु। र यहाँ खेलमोती लिम्बूज्यू लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ उहाँ, सेवारो तुलसी बस्नेजी, मिठो मिठो गीतको साथमा गीती कथा साह्रै मन छुने, सुनेर इन्जोय गरिरहेको थिएँ है तुलसीजीले। तुलसीजीलाई धन्यवाद, अनि लेख्नुहुने लेखकज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्ने लेख्नु भएको छ, उहाँलाई पनि सेवारो नमस्ते भन्न चाहन्छु। साउथ लन्डनबाट कथा सुनेर हामीसित जोडिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु खेलमती लिम्बूज्यूलाई। अनि यसै गरी पृथ्वीको अर्को गोलार्ध बाछ अर्थात् नर्थ क्यारोलिना युएसए बाछ, लहै या संहिताको बिहानी सुरु भयो भन्ने लेख्नु भएको छ हाम्रो एनपी परदेशजीले। र बिहानीको सुरुवातमै कथाले पल्टने भएको पनि अनुभूति दिलाइदियो मलाई पनि, दामी साँच्चै दामी कथा अनि प्रस्तुति पनि उस्तै, गीतहरू सबै दामी, लेखकज्यूलाई धेरै धेरै यतैबाट धन्यवाद सुनाइदिनुहोला भन्ने लेख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। एनपी परदेशजीलाई कार्यक्रम सुनेर कथा मन पराइदिनु भयो नर्थ क्यारोलिना युएसएबाट, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी श्रोताहरू यहाँ लेख्नुहुन्छ, बेलायतबाटै हुनुहुन्छ भुवन गुरुङ दाई, नमस्कार छ्याजलो तुलसीजी, आहा क्या सुन्दर मेरो देश, मिनी स्विजरल्यान्ड भन्दा दुई मत नहोला कि भन्छु तुलसीजी, सबैको दिन शुभ रहोस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। र आज मैले चाहिँ यो नेपालको सुदूरपश्चिममा अवस्थित यो अपि हिमालको बेस काममा क्रिकेट खेल्दै गरेको यो एउटा ठुलो चौर फाँट अत्यन्तै सुन्दर तस्विर आएको छु, र हाम्रा सम्माननीय प्रधानमन्त्री बालन शाहजीले पनि केही दिन अगाडि पोस्ट गरेर चाहिँ यही क्रिकेट खेलेको कुरा लेख्नु भएको थियो। र आज मैले यही तस्विर राख्छु यहाँहरू माझमा, तस्विर मन पराइदिनु भयो धन्यवाद दिन चाहन्छु भवन गुरुङ दाईलाई। अनि यहाँ विमला मोक्ता दिदी लेख्नुहुन्छ, हित्रो लन्डनबाट हुनुहुन्छ विमला दिदी, तुलसी बस्ने जिउ नमन, अहिले बेलायतको बिहानको 11:20 पनि गइसकेको छ र म काममा भएकोले कथा वाचन सुरु समयमा सेवाग्राहीले को सेवा हुनेछु, त्यसैले धेरै सुन्न पाउँदैन, त्यसैले कथा नसुन नपाए पनि छुटेका कुराहरू चाहिँ म पछि सुनि नै हाल्छु। अनि दाजु ललित गुरुङ र भाउजू सती गुरुङज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना, आगामी दिनहरूमा पनि यस्ता उत्कृष्ट लेखन कार्यहरूले निरन्तरता पाइरहन् भन्ने कामना पनि गर्दछु। जीवन एउटा महत्त्वपूर्ण मोडमा, जीवनको एउटा महत्त्वपूर्ण मोडमा भेटेको दौतरी साथीहरू, सहयोगीहरू, पल्टने भाषामा नम्बरी र तिनै मायालु सम्बन्धहरूका अविस्मरणीय क्षणहरूलाई कथामा समेटेको छ भन्ने विश्वास पनि लिएको छु। एउटै सपना, लक्ष्य र भविष्य निर्माणको यात्रामा सँगसँगै हिँडेका ती साथीहरूको सम्झना मा पक्कै पनि हृदयस्पर्शी र भावनात्मक बनेकै हुन्छ भन्दै म चाहिँ बिदा भए, सबैको मंगल होस्। विमला मोक्तान हित्रो लन्डन भनेर लेख्नु भएको छ, विमला मोक्तान दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कुलराज दुराजीले नमस्कार सबैजनालाई भन्नुभएको छ, कुलराज गुरुङ दुरालज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ तर स्कटल्यान्ड छेउबाट हुनुहुन्छ, कुलराज दुराजीलाई धेरै धन्यवाद दिन चाहन्छु। विष्णु गुरुङज्यू लेख्नुहुन्छ, बेलायतबाट नमस्कार तुलसी, गीती कथा सुनिरहेको थिएँ, अनि तपाईँलाई र ललित दाईलाई साथै सती भाउजूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हजुरको गीती कथा एकदमै राम्रो लाग्यो, सुनेर भरपूर इन्जोय लिइरहेको थिएँ, विष्णु गुरुङ ब्लान्डफोर्ड युके भन्ने लेख्नु भएको छ। विष्णु गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा, र धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई। यसै गरी यहाँ मिनी कालीकोटे राई लेख्नुहुन्छ, उहाँ चाहिँ आसपोर्ट केन्टबाट हुन्छ, मिनी कालीकोटी राईजी, उहाँ लेख्नुहुन्छ
नमस्ते तुलसीदाई, म नि सुरुदेखि अन्तिमसम्म सुनिरहनेछु। गीतिकथा साह्रै राम्रो लाग्यो, कति सुन्दर ठाउँको तस्विर पनि राखिदिनु भएछ। र आज गीत माग्ने दिन हिमालयले ढाक्यो कान्छ, बोलको गीत सुनाइदिनु होला है, अनुरोध गर्छु। अनि गीतिकथा लेख्नु नै दाईलाई धेरै धेरै शुभकामना भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा सती गुरुङज्यूलाई। र उहाँले एउटा गीत माग्नु भएको छ, फुल मञ्जरी। यो गीत लक्ष्मण काफ्लेले लेख्नुभएको गीत हो र सङ्गीत यसमा जुनु रिजाल काफ्लेको रहेको छ भने यसमा सङ्गीत चाहिँ रामचन्द्र काफ्लेको रहेको छ। काफ्ले हाबी भएको गीत भनेर मलाई जुनु रिजालजी र रामचन्द्र काफ्लेजी कार्यक्रममा आउनुभएको थियो केही हप्ता अगाडि, र जुनुजीले भन्नुभएको छ आज काफ्ले हाबी भएको गीत पनि सुनाइदिनुहोस् है भन्नुभएको थियो। र यहाँ तिनजना काफ्लेहरूको सहकार रहेछ श्रोताहरू, लक्ष्मण काफ्ले, यसै गरी रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्ले। अहिलेलाई पनि म यही गीत अर्थात् हाम्रा मिनी कालीकोट राईजीले अनुरोध गर्नुभएको यही गीत यहाँहरू माझमा राखिहाल्छु।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेशायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk। BFBS गोर्खा रेडियो।

घरमेरु सोलु सल्लेरी यो गीत राखे श्रोताहरू मैले यहाँ माझमा अङ्गेलु शेर्पाको स्वरमा अङ्गेलु शेर्पा न्युयोर्कतिर बस्नुहुन्छ गीतकार सङ्गीतकार भनी काठमाडौँतिरै हुनुहुन्छ घरका गायक रोज मोक्तानको शब्द सङ्गीत रहेको यो गीत पश्चात बेबेस गोर्खाली सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। घरमेरु सोलु बोलको गीत बज्दै गर्दा सोलेकै हाम्रा अर्का गीतकार अनि बेबेस गोर्खा रेडियोलाई अत्यन्तै माया गर्ने र कुनै समय रेडियोसँगै नै आबद्ध एनपी परदेशीजी यहाँ लेख्नुहुन्छ, आज त मलाई पनि टाइम मिलाएर हाम्रा बेलायत फेल्तमतिर बस्नु नै हरि भाइको त्यो पूर्वेली मारुनी रङको गीत सुन्न पो मन लागे ताको बिहानीमा लहै आसेङ यसो समय मिलाएर हरि भाइको गीत राखिदिनु ल हरि राई जो फेल्तम लन्डनमा बस्नुहुन्छ भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु एनपी परदेशीजीलाई। केही दिन पश्चात म हाम्रा हरि राईजीले गाउनुभएको गीत पनि राख्ने नै छु। यहाँ नूतन भूषालजी इन्द्रालबाट लेख्नुहुन्छ, नमस्कार सर सुनिरहेछु, आहा सुन्दर तस्विर लाउरे हेर्दा र सुन्दा जति सहज लाग्छ त्यस्तो रहेनछ मार्मिक रमाइलो र भावनात्मक सम्बन्ध पल्टने पहिचान निकै रमाइलो लाग्यो। कथाकारज्यूलाई धन्यवाद, साथै मिठो वाचनकर्ता तुल सरपति नमन मेरो रचनाले स्थान पाएकोमा धन्यवाद सर भन्नुभएको छ। नूतनजीलाई धन्यवाद दिन चाहन्छु, नूतनजीले लेख्नुभएको गीत राखेको थिएँ मैले अघि देखेको छैन। यो गीतका गीतकी गायिका भने चाहिँ उहाँ क्यानाडा बस्नुहुन्छ, गीतकार भने इजरायलमा हुनुहुन्छ, सङ्गीतकार त अब हाम्रो सुनिल मास्के दाई नेपालतिर हुनुहुन्छ, धेरै जसो समय उहाँको पनि विदेशतिरै बित्ने गर्दछ। नूतनजीलाई धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, अह तुलसी बस्नेजी कति रमणीय हिमाल, एक दिन अगाडि हाम्रो प्रधानमन्त्रीज्यूले पनि फेसबुकमा राख्नु भएको थियो है तुलसीजी, अनि आजको स्वर्णिमसँग कार्यक्रम मार्फत गीति कथा सुनेर रहनुहुने सम्पूर्ण श्रोताहरूमा नमन गर्दै आजको गीति कथाका सर्जक ललित गुरुङज्यूलाई धेरै धेरै नमन शुभकामना छ। एक लाउरे जवान हुनलाई कति मेहनत गर्नुपर्छ भन्ने कुराको साथ हरेक दुःख सुखको कुराहरू समेटेको रहेछ। ललित सरलाई धन्यवाद। यो कथालाई सुहाउने पुरानो गीतको साथै तुलसीजीको जादुमय वाचनले कथालाई उचाइमा पुर्याइदिएको थियो। हवस् त, कथा सुन्दै आनन्द पनि लिइरहेको थिए, अनि तुलसीजी हजुर लगायत मेरो समदेवी लीलाराज काम्बाङ जुनिना चेली रघु भट्टराईजी एनपी परदेशीजी नूतन भूषाल गीतकार हरि ए गीतकारहरू अनि हरि राई छवि थापा विमला मोक्तानजी होमा पाइम सबैमा नमन गर्दै तुलसी हजुरकै रोजाइमा एक गीत सुनाइदिनु हुन अनुरोध गर्दछु। म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ। द्वारिका थापा मगरजीलाई धन्यवाद दिन चाहन्छु तपाईँको लागि। अब तपाईँले मेरो सम्धिजी भनिहाल्नु भयो, हाम्रा गीतकारले राज कामाङले लेख्नुभएको गीत राख्नेछु है त, जुन गीतमा संगीत शङ्कर थापा इस्माइलको रहेको छ, स्वर भने साईराज खाती र मुना ठटालको रहेछ। केही क्षणपछि त्यो गीत राख्नेछु। तपाईँकै सम्धिले लेख्नुभएको तपाईँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ, ओहो हाम्रा द्वारिका थापा मगरज्यूको सम्धिले पनि लेखिरहनु भएको रहेछ। उहाँ लेख्नुहुन्छ, नम्बरी हाम्रो जात निकै रोचक लाग्यो, ललित गुरुङ सरलाई फुलको माला, तुलसी बस्ने सरलाई सुनको माला, कथामा एउटा लक्का जवान केटु परिवारको अभावमा संसारकै सबैभन्दा शक्तिशाली सैनिक सेवामा जानुपर्ने अनुशासन र सुरक्षामा बसेर आफ्नो पूरा जीवन बिताउनु पर्ने एउटा मर्मस्पर्शी कुराहरू उल्लेख गर्नुभएको रहेछ। उहाँको कलमका मसीहरू बगिरहन् सेती नदीजै सुसेल्दै निरन्तर, र आज गीत अनुरोध गर्ने दिन परेको हुनाले मैले पनि लाउरेनीको जीवनमा आधारित एउटा सिर्जना कोरेको थिएँ। मिल्छ भने सम्मान स्वरूप ती सबै दिदीबहिनीहरूको सम्मानको लागि समर्पण गर्न चाहन्छु छुट्ने बेला। ओहो कस्तो सम्वेक, मैले भर्खरै हाम्रा जर्मनीमा बस्नुहुने तपाईँलाई सम्धि भनेर सम्बोधन गर्नुहुन्छ द्वारिका थापा मगर जिउलाई मैले त्यही गीत राख्छु भने थिएँ, तपाईँले पनि त्यही गीतको कुरा कोट्याउनु भएछ छुट्ने बेला। मिल्छ भने सम्मान स्वरूप सबै दिदी बहिनीहरूलाई, अनि यो गीत मार्फत चाहिँ म बहिनी जुनिना राई, सोनाम कन्दाङ्गा, शकुन्तला खत्री दिदी, होमा लिम्बू दिदी, द्वारिका थापा मगर सम्धि, हरि राई, नूतन भूषाल, कला च्याम्जुङ सबै सबैलाई मिठो सम्झना सुनाइदिनु होला है भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु। लिएर आज कामाङजी जो आफै पनि स्रष्टा हुन्छ गीतकार हुन्छ, उहाँले चाहिँ
यो गीत मार्फत धेरैजनालाई सम्झनु भएको छ र तल शकुन्तला खत्री दिदीले चाहिँ भाइ भर्खरै हाजिर जान है भन्नुभएको रहेछ शकुन्तला खत्री दिदीलाई पनि धन्यवाद दिन चाहन्छु र भने म यही गीत राख्न चाहन्छु साइराज खाती र मुना ठटालको स्वरमा शब्द रचना लीलाराज काम्बाङको सङ्गीत यसमा शङ्कर थापा इस्मालको रहेको छ र उहाँले लेखिसक्नु भएको छ एउटी चेलीलाई सम्झेर भनेर लेख्नु भएको छ अहिले भने यही गीत यहाँहरू माझमा र त्यसपछि हरि राईले हरि राईको स्वरमा रहेको एउटा गीत राख्नेछु एनपी परदेशजीले अनुरोध गर्नुभएको छ त्यो गीत म पनि राख्नेछु त्यसो त हरि राईजीले पनि एउटा गीत माग्नु भएको रहेछ हाम्रा गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको अहिलेलाई भन्छ म छुट्ने बेला राखिहाल्छु

हजुर श्रोताहरु, यो गीत राखे मैले गीतका लीलाराजका मांगु गीत रचना अनि शंकर थापा इस्माइलको संगीत रहेको थियो। स्वर भने यसमा साइरस खाँती र मुना ठटालको रहेको थियो। र यो गीत पश्चात भने यहाँ अर्को पनि एउटा गीतको अनुरोध गर्नु भएको छ एनपी परदेशीले। उहाँ शैले युएसएबाट नर्थ क्यारोलिनाबाट उहाँले चाहिँ हरि राई भाइको गीत भन्नुभएको छ र पूर्वेली गीत भन्नुभएको छ। मैले मारुनी गीत राख्नको लागि तयार पारिसकेको छु। र यसै बिचमा अर्का गीतकार घनबहादुर थापा मगरजीले चाहिँ बेलायतबाट नमस्कार तुलसी सर, तपाईँलाई सुनिरहेछु, मनोरञ्जन लिइरहेछु र कथा पनि मन पर्यो। हाम्रा ललित सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आज मलाई गीतकार हरि राईको गीत चट्ट रुमाल भन्नुभएको रहेछ, सुनाइदिनुहुन्छ कि भनेर। म अब भने गीतकार द्वय घनबहादुर थापा मगर र एनपी परदेशीजी यहाँहरू दुवैजनाको लागि एउटा गीत राख्नेछु, जुन गीतमा स्वर हरि राईकै रहेको छ, शब्द सङ्गीत पनि हरि राईकै रहेको छ। र त्यो गीत राख्नुभन्दा अगाडि चाहिँ यहाँ लेख्नुहुन्छ हरि राईजी पनि, तुल सर नमस्कार, म पनि लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीतहरू सुनिरहेको छु है भन्नुभएको रहेछ। उहाँको प्रतिक्रिया लामो छ, केही दिनपछि म पढ्नेछु। अहिलेलाई पनि गीतै सुनाउँछु है, जहाँ हरि राईको स्वर शब्द सङ्गीत रहेको। घनबहादुर थापाजी र एनपी परदेशीजी लगायत सम्पूर्ण श्रोताहरूको लागि

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पश्चात फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम यति बेला यहाँहरूले सुन्दै हुनुहुन्छ। हामीलाई प्रविधिका विभिन्न माध्यमबाट संसारभरिका श्रोताहरूले सुनिराख्नु भएको छ, सबैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यहाँ लेख्नुहुन्छ, आजका गीति कथाका कथाकार हाम्रा ललित गुरुङ दाई र साथमा भाउजू साथी गुरुङ दुवैजनाको संयुक्त यहाँ प्रतिक्रिया देखिरहेको छु, म पढिहाल्छु। लेख्नुहुन्छ ललित गुरुङ ज्यू र साथी गुरुङ जे साउथ लन्डनबाट हुनुहुन्छ। डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको मिठो हृदय स्पर्शी प्रस्तुति सुनिरहेका छौँ। सुन्दै गर्दा हाम्रो मन खुसीले भरिएर आयो। तपाईँको प्रस्तुति शैलीले हाम्रो गीति कथालाई यति जीवन्त र अर्थपूर्ण बनाइदिनु भयो कि धन्यवाद भन्ने शब्द नै खोइ कता खोजौँ भइरहेको छ। साँच्चै भन्नुपर्दा सम्पूर्ण नम्बरीहरू गुरुजीहरू र साथीभाइ हरूको माया र सम्झना मनभित्र उर्लेर आयो। ती अमूल्य सम्झनाहरूले फेरि एकपटक 1973 सालतिर फर्काइदियो, जहाँ जीवनका प्रत्येक क्षण कठोर तर सुन्दर लाग्थ्यो। यो गीति कथाले लाउरे नम्बरीलाई मात्र नभई जुनसुकै क्षेत्रलाई एकैपटक भर्ना भएकाहरूको भावनालाई समेत सम्बोधन गर्नेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ। सर, यो सानो प्रयास थियो र हाम्रो गीतिकथालाई मन पराइदिनु भयो, साथै हौसला प्रदान गर्नुहुने सम्पूर्ण मित्रहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईँको माया, साथ र प्रेरणा हामीलाई अझ ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएका छौँ। हजुरको मनमोहक प्रस्तुतिले गर्दा प्रस्तुतिप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। हाम्रा प्यारी बुहारी डाक्टर अञ्जलीले पनि सुनेर एकदमै मन पराइदिनु भयो र हजुरको प्रस्तुतिको धेरै प्रशंसा गर्नुभयो। हजुरको आवाज र प्रस्तुति सबैको मन जित्न सफल रहोस् तपाईँको प्रस्तुतिले भन्ने लेख्नु भएको छ। अनि पूर्ण धन्यवाद सहित सबैलाई न्यानो अभिवादन, भगवान्ले सबैको पल सुखमय बनाइरहोस् भन्ने कामना गर्दछु। धन्यवाद ललित गुरुङज्यू, साथी गुरुङज्यू भन्ने लेख्नु भएको छ। उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु र उहाँकी प्यारी बुहारी डाक्टर अञ्जलीज्यूलाई पनि म धेरै धेरै धन्यवाद अनि नमन भन्न चाहन्छु। मन पराइदिनु भयो कथा, खुसी लाग्यो, धन्यवाद दिन चाहन्छु। अनि सुन्दर कथाको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ हरि राईजी फेल्थम लन्डनबाट, तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम संगममा मिठा मिठा गीत सङ्गीत सुनेर सुरुदेखि नै मनोरञ्जन लिइरहेछु है। आजको गीति कथा साह्रै राम्रो, सुन्दर र मर्मस्पर्शी लाग्यो, उस्तै मिठो गीत सङ्गीत। कथाकार आदरणीय ललित सरलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि। हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाइरहोस् शुभकामना पनि भन्न चाहन्छु। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै सुनमाथि सुगन्ध थापिदिनु भयो। कथाकारज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद, साथै शुभकामना। अनि सर, मिल्छ भने आज वरिष्ठ गीतकार आदरणीय घनबहादुर थापा सरको कटक्कै मनखाने गीत, साथै रोशन गुरुङज्यूले गाउनुभएको झुल्के घामको किरणसँगै बन्ने गीत आफ्नै अभिरुचिमा तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न र सुनाउन पनि चाहन्छु। सबैलाई शुभ दिन, हरिराई फेल्थम लन्डन युके भन्नुभएको छ। हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ रोशन गुरुङको स्वरमा रहेको गीत माग्नु भएको छ, जुन गीतका गीतकार घनबहादुर थापा मगर हुन्छ नि, सङ्गीत यसमा गणेश पराजुलीको रहेको छ। र अन्तमा उहाँले हाम्रा एनपी परदेशी दाई र घनबहादुर थापा सरलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, मेरो पनि गीत अनुरोध गरिदिनु भएको भन्नुभएको छ। फेरि पनि हरिजीलाई धन्यवाद दिँदै अब नि म रोशन गुरुङले गाउनुभयो गीत राखिहाल्छु, घनबहादुर थापा मगरको गीत रचना अनि गणेश पराजुलीको सङ्गीतमा।

झुल्के घामको किरणसँगै उडी गए जहाजमा यो गीत राखे मैले यहाँहरू माझमा रोशन गुरुङको स्वरमा गीत लेख्नु भएको थियो गीतकार घनबहादुर थापा मगरले भने संगीत रहेको थियो संगीतकार हुनुहुन्थ्यो उहाँ गणेश पराजुली र यो गीतको अनुरोध चाहिँ हरि राईले फेल्थम लन्डनबाट गर्नुभएको थियो हरि राईजीलाई धन्यवाद दिन चाहन्छु अनि गीतकार घनबहादुर थापा मगरजुली हार्दिक धन्यवाद तुलसी सर चर्चित गायक गीतकार अनि सङ्गीतकार पनि हुन्छ हरि राईज्यूको गीत राखिदिनु भएको भन्नुभएको छ उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु गीतकार घनबहादुर थापा मगरज्यूलाई प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दिप ज्वेलरी अल्छोट युकेबाट हुनुहुन्छ प्रेम दाई नमस्कार तुलसी कार्यक्रम सुनिरहेछु धन्यवाद प्रेम विश्वकर्म दाईलाई पनि धन्यवाद दिन चाहन्छु उहाँ दिप ज्वेलरी अल्छोट युकेबाट हुनुहुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु कलाकारलाई धेरै माया गर्ने हाम्रा आदरणीय दाई हुनुहुन्छ प्रेम विश्वकर्म दाई उहाँलाई धन्यवाद अनि कृष्ण चामलिङजी जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ उहाँ पनि बेलायतबाटै हुनुहुन्छ नमस्कार तुलजी आहा कति सुन्दर हाम्रो देश धेरै मिस भएको छ अनि आजको गीती कथाले आफ्नो कथा र भोगाईको वास्तविकता बोकेको थियो कथाकार ललित गुरुङज्यू र तपाईँमा पनि धेरै धेरै धन्यवाद यो कथामा नम्बरीहरूको एउटा भाव र भोगाई बोकेको गीतलाई पनि स्थान दिनुभयो त्यसको लागि पनि धन्यवाद भन्ने लिनुपर्छ हाम्रा कृष्ण चामलिङजीले जुन गीतका स्रष्टा हुनुहुन्छ सर्जक हुनुहुन्छ कृष्ण चामलिङजी उहाँकै रचना रहेको गीत मैले राखिसकेको थिएँ नम्बरी र कथाको कथावस्तुसँग मेल खान पुगेको हुनाले पनि सम्झे है त भन्न चाहन्छु मिनी कालीकोटी राईजीले धन्यवाद भन्नुभएको छ आसपोर्ट केनबाट मेरो अनुरोध गीत राखिदिनु भएको भनेर छवि थापा मगरजीले तुलसी नमस्कार अहा कति सुन्दर तस्विर अघिल्लो एक घन्टा चाहिँ आज सुन्न अलिकति छुट्यो दोस्रो घन्टा भने सुनेर साथ दिइरहेछु भन्नुभएको छ धन्यवाद दिन चाहन्छु हाम्रा छवि थापा मगरज्यूलाई पनि अनि एनपी परदेशजी लेख्नुहुन्छ फेरि पनि उहाँ क्रिकेटको विश्वकप प्रतियोगिता यही ठाउँमा हुन सकोस् यो सुन्दर पवित्र भूमिमा पाइला राख्न मेरो मात्र होइन संसारका मान्छेहरूको सपना बनोस् भन्नुभएको छ धन्यवाद दिन चाहन्छु यति सुन्दर ठाउँ फेरि अत्यन्तै राम्रो ठ्याक्कै हिमालकै फेदीमा रहेछ यो अभिवेश क्याम्प यहाँसम्म पुग्नको लागि त्यति धेरै समस्या छैन अलिकति बाटोमा सुधार हुनु भने त यहाँ रङ्गशाला बन्ने हो भने त संसारका क्रिकेट खेलाडीहरू मात्रै अन्य खेलाडीहरू गएर पनि यहाँ एउटा दुईवटा सेल्फी र एक दुईवटा टिकटक त पक्कै बनाउनेछ यति सुन्दर ठाउँ छ पुग्नु मात्रै पर्छ हाम्रो नेपाल आफैमा सुन्दर स्वर्ग जस्तै छ एनपीजीलाई धन्यवाद दिन चाहन्छु अनि द्वारिका थापा मगरज्यूले धन्यवाद तुलजी लीलाराज सम्झीको गीत राखिदिनु भएको मनमा छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु यसै गरी होमा पाइम लिम्बू लेख्नुहुन्छ बेलायतबाट सेवारो तुलसीज्यू आहा कति राम्रो तस्विर मैले पनि साउको मेलाबाट सुनिरहेको छु है यथार्थमा आधारित गीती कथा कथाकार र हजुर दुवैजनालाई धेरै धेरै धन्यवाद छ एउटा कुरा यहाँ समक्ष राख्न चाहन्छु यही हप्ता मेरो पालम गीत मेरै युट्युब च्यानलबाट सार्वजनिक गर्ने र स्टेसन चाहिँ तुलसीज्यूकैबाट त्यो गीत राख्ने चाहना छ बजाइदिनुहुन्छ भन्ने पनि सोचेको छु है भन्ने लेख्नु भएको छ अवश्य पनि तपाईँको गीतलाई हामी स्थान दिने नै छौँ पठाउनुहोस् न है त अनि यदि समयले साथ दिएमा एउटा गीत पनि राखिदिनु होला है नोगेन भन्नुभएको छ एउटा गीत त म राख्ने नै छु तपाईँकै रचना रहेको गीत राख्नेछु है त जुन गीत मा स्वर प्रमोद खरेलको रहेको छ सङ्गीत भने तारा प्रकाश लिम्बूको रहेको छ गीत रचना होमा पाइम लिम्बूको रहेको छ सम्भवतः यही गीतबाट कार्यक्रमलाई बिट मार्ने तर्खरमा थिएँ रघु भट्टराईजीले लेख्नुहुन्छ आज सुनि मात्र रहे प्रतिक्रिया लेख्न सकिएन तर पनि असार लागे यसो असारे रोपाईका गीत बच्छ कि भन्ने आशामा छु भन्नुभएको छ असारे रोपाईको गीत चाहिँ अब यो असार पन्ध्रमा राखिनिहाल्छु कि मैले सुरुमै छुजाङ डुक्पाले गाउनुभयो गीत राखेको थिएँ असारे महिनामा सुन्नुभयो होला रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु र पुछारमा भने गीतकार होमा पायम लिम्बूले लेख्नुभएको गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायिक कार्यक्रम स्वर्णिम सङ्गमबाट ओझेल पर्न चाहन्छु बिदा हुन चाहन्छु सुनिदिनु हुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु अनि सुनेर जोडिनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष धन्यवाद आजका गीती कथाका लेखक कथाकार ललित गुरुङ दाले पनि धन्यवाद दिँदै बिदा हुन चाहन्छु तपाईँहरूको वाक्यमल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते

0: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 को लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँ बराबरको बजेट ल्याएको छ। आज बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46 अर्ब 98 करोड़ 33 लाख रूपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट बनाएको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि 40 अर्ब 44 करोड़ 98 लाखको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट प्रस्तुत गर्नुभएको हो। लिङथेपले चालुतर्फ 13.97 लाख 63 लाख र पुँजीगत तर्फ 20 अर्ब 75 करोड़ 99 लाख बजेट विनियोजन गरेको बताउनु भएको छ। मन्त्री लिङथेपले खर्च बिहुने स्रोतमा आन्तरिक राजस्वबाट 5 अर्ब 50 करोड़, राजस्व बाँडफाँडबाट 12 अर्ब 87 करोड़, संघबाट आउने वित्तीय समानीकरणबाट 9 अर्ब 12 करोड़, सशर्त अनुदान 5 अर्ब 95 करोड़, सम्पूरक 64 करोड़, विशेष अनुदान 55 करोड़, रोयल्टीबाट प्राप्त हुने रकम 41 करोड़, सोझै भुक्तानीबाट 20 करोड़ र बाँकी अपुग रकम नगद मौजदातबाट 5 अर्ब बेहोरिने उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छोडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
1: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँधो ढुङ्ग्रोमा मुई छैन, गरिबको चमेली बोल्दिने कोही छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मई न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकार?
0: प्रधानमन्त्री मन्त्री तथा अधिकारीहरूले चिया उद्योगीको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढ़ी जाँच तथा नतिजा निकाल्न ढिलाइ गरेर अवरोध भइरहेको भन्दै 80 बढ़ी उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
2: पटक पटक गरेर 2-3 पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने, त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको टिबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
3: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
2: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र कति विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ।

Hazur Tapriya Shudabrain, I miss you every single day and I wonder if it's the same with you. Suresh Kumar ko awaz ma yo purano euta geet maile sunaye Priya Shudabrain ra yahi geet ko sath sath ma कार्यक्रम आजको हाम्रो दिवाको सेलीको शुभारम्भ भइसकेको छ. यहाँ सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो युवादन गर्न चाहन्छु. म शैलेश सनवार तपाईँको सेवामा छु र तपाईँहरू सबै सबै सबैलाई नै कार्यक्रममा स्वागत गर्दै तपाईँहरू सबैलाई सँगसँगै कार्यक्रममा अगाडि लिएर जाने मेरो तयारी रहेको छ. यहाँहरू सबैले साथ पक्कै पनि दिनुहुन्छ होला भन्ने आशा गर्दछु. त कस्तो हुनुहुन्छ त तपाईँहरू? दुई दिनको छुट्टी राम्रोसँगले बिताउनु भयो होला होइन? र दुई दिनको जुन छुट्टी छ त्यसलाई चाहिँ मजाले इन्जोय गरेर अब आफ्नो काममा तपाईँहरू सबजना फर्किसक्नु भएको छ होला होइन? राम्रो रहोस् यो सप्ताह पनि तपाईँहरूको लागि. म यही नै शुभकामना टक्राउन चाहन्छु यहाँहरूलाई अनि यहाँहरूको एकदमै प्रोडक्टिभ रहोस् यो सप्ताह. वर्कमा वर्किङ विक भन्ने बित्तिकै अब हामी काममा नै हुन्छौँ होइन? र हामीले चाहिँ नि काममा ध्यान दिनु पनि पर्छ. दुई दिनको आराम पश्चात चाहिँ अब छ पाँच दिनको हाम्रो कामको बेला आइसकेको छ. यसर्थ म यहाँहरू सबैलाई ह्याभ अ नाइस विक अहेड भनेर पनि भन्न चाहे मैले यतिखेर है. अनि तपाईँहरू सबै सबैजनालाई अब यो सप्ताहभरि नै मैले पनि एकदमै तपाईँहरू साथ दिनेछु मेरो काममा. तपाईँहरूको लागि चाहिँ विभिन्न प्रकारका चाहिँ नि सरसामग्रीहरू कार्यक्रमहरू मार्फत लिएर आएर तपाईँको यो सप्ताहलाई मनोरम बनाउने कोसिस म गर्नेछु भनेर भन्न चाहे यतिखेर. मेरो पनि राम्रो रह्यो यो विकेन्ड. र विकेन्ड त अब प्रायः राम्रै नै रहने गर्दछ छुट्टीको बेलामा. हुन त फेरि विकेन्ड भन्ने बित्तिकै आराम त भन्छौँ हामी होइन? तर हाम्रो विकडेजमा गर्न नसकेका नपाएका कति कुराहरू हुन्छन्. ती कुराहरूलाई मिलाउँदाखेरि, ती कुराहरूलाई सम्पन्न गर्दाखेरि, घरको काम होस् अथवा साथीभाइहरूसँगको भेटघाट, इष्टमित्रहरूसँगको विभिन्न प्रकारका चाहिँ पारिवारिक जमघटहरू भए, विभिन्न कार्यक्रमहरू हुन्छन्, ती कार्यक्रमहरूमा सहभागिता जनाउँदा गर्दा विकेन्ड दुई दिनको छुट्टी कहाँ गयो गयो थाहा नै हुँदैन है. तर पनि जे होस्, जे जस्तो अवस्थामा भए पनि हामीले चाहिँ नि विकेन्डलाई एकैछिन रिल्याक्स गर्ने मौकाको रूपमा लिन्छौँ. र यस कारण गर्दाखेरिमा यो चाहिँ भनौँ न समय, विकेन्डको समय तपाईँ हामी सबैको लागि चाहिँ नि एकदमै महत्त्वपूर्ण समय हुन्छ है. यसर्थमा पक्कै पनि रिफ्रेस त केही न केही हदसम्म हुन्छ नै हुन्छ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई. त्यही भए यति भन्दै तपाईँहरू सबैलाई कार्यक्रममा मैले अब समर्दै सँगाल्दै अँगाल्दै अगाडि बढ्न चाहेकी छु. र अगाडि बढ्नु पर्दाखेरि आजको कार्यक्रममा पनि तपाईँहरू सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यतिखेर. त अब हाम्रो तिथिमिति के कस्तो छ त्यसतर्फ पनि लागिहालौँ है. सबैभन्दा पहिला त हामी हाम्रो नेपाली पात्रलाई पल्टाउँछौँ. आज चाहिँ नि विक्रम सम्बत 2083 साल असार महिनाको 1 गते. तदनुसार आज चाहिँ अधिक ज्येष्ठ कृष्ण औँसी तिथि हो. 15 जुन सन् 2026 असार सङ्क्रान्ति सोमबारे औँसी परेको छ आज. यति मात्र होइन प्रिय श्रोताबृन्द, आज चाहिँ नि संसारभरिमा नै हामी विश्व पवन दिवस मनाइरहेका छौँ. सो हरेक साल 15 जुनको दिनमा मनाइन्छ. अनि यति मात्र नभइकन यो सप्ताह चाहिँ युकेको कुरा गर्नुपर्दा विशेष गरिकन युकेमा विभिन्न विशेष विशेष अवसरहरूलाई चाहिँ विशेष विशेष कुराहरूलाई चाहिँ ध्यान आकर्षण गर्नको लागि विभिन्न सप्ताहहरू अब्जर्भ गर्ने गर्दछौँ. त्यही अनुसारको चाहिँ नि विभिन्न प्रकारका सप्ताहहरू पनि आजदेखि सुरु भएका छन्. त्योभन्दा पनि अगाडि चाहिँ संसारभरि नै मनाइरहेको विश्व बुजुर्ग दुर्व्यवहार जागरूकता दिवस पनि आजको दिन परेको छ भनेर मैले भन्न चाहे. वर्ल्ड एल्डर अब्युज अवेरनेस डे 15 जुनमा सधैँ मनाइन्छ. र युकेको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ यो लन्लीनेस अवेरनेस विक रहेको छ, एकाकीपन जागरूकता सप्ताह. अनि मेन्स हेल्थ विक पनि हो, पुरुषहरूको स्वास्थ्यको बारेमा जानकारी चाहिँ सम्प्रेषण गर्नको लागि, जागरूकता अभिवृद्धिको लागि चाहिँ पुरुष स्वास्थ्य दिवस भन्दाखेरि पनि पुरुष स्वास्थ्य सप्ताहको रूपमा चाहिँ हामीले यो सप्ताहलाई मनाइरहेका छौँ. आजबाट सुरु भएको छ 7 दिनको लागि. अनि यसै गरिकन लर्निङ डिसेबिलिटी विक 2026 पनि परेको छ. आज 15 जुनदेखि सुरु भएको छ 21 जुनसम्मको लागि.
यी विभिन्न विशेष विशेष अवसरहरूको कुरा पनि म अगाडि गर्दै नै जानेछु समयले साथ दिउन्जेलसम्म. अनि साथसाथमा अगाडि हामी हाम्रो क्याट्रिकमा चाहिँ जो हाम्रो रिक्रुट इन्डेक्स 2026 अहिले चाहिँ चलिरहेको छ रिक्रुट ट्रेनिङ, त्यस अन्तर्गतको एक्सर्साइज फाइनल फ्लिङ र एडभेन्चर ट्रेनिङ भर्खरै मात्र सम्पन्न भएको छ अथवा अझै पनि हुँदैछ. 19 जुनसम्म उहाँहरूको यो कार्यक्रम रहन्छ र त्यसै सिलसिलामा गत सप्ताह क्याट्रिक पुगेकी थिएँ र त्यहाँबाट चाहिँ एडभेन्चर ट्रेनिङ र एक्सर्साइज फाइनल फ्लिङको बारेमा केही जानकारी लिएर आएकी छु. यसलाई तपाईँहरूसँग सेयर गर्ने मेरो तयारी छ आज कार्यक्रमको दोस्रो चरणमा. अनि तेस्रो चरणमा पनि सुन्दै गर्नुहोला भनेर भन्न चाहेँ यतिखेर. र हुन त तेस्रो चरणमा तपाईँको लागि चाहिँ नि हाम्रो नेपाल दर्पण राखिनुपर्ने हो, तर समयले अलिकति साथ नदिँदाखेरि फेरि यो एडभेन्चर ट्रेनिङको सामग्री अलिकति धेरै हुँदाखेरि मैले त्यसलाई अलिकति पुष्पा गर्न चाहेकी छु. र अगाडि कुनै पनि दिनमा जब मिल्छ म तपाईँसँग सेयर गर्नेछु नेपाल दर्पणको यसपटकको प्रस्तुतिलाई. अब हेरौँ यो कति लामो हुन्छ. हाम्रो एडभेन्चर विकको कुरा गर्छु आज चाहिँ नि, र त्यसबाट पनि समय रह्यो भने चाहिँ हाम्रो नेपाल दर्पण पनि म समेट्ने कोसिस चाहिँ गर्नेछु. त यिनै विविध सरसामग्रीको साथमा आजको यो बसाई तपाईँको लागि म चाहिँ सम्पन्न गर्ने तयारीमा रहेकी छु. आज पुरानो पुरानो गीत सङ्गीतहरू सुन्दैछौँ किनभने आज पर्न गएको छ हाम्रो सोमबारको दिन. सोमबार सधैँ नै पुराना गीतहरू सुनेर हामी इन्जोय गर्ने गर्दछौँ. त यही सिलसिलामा अब भने फेरि पनि एउटा गीत म तपाईँको लागि राख्छु र यही गीतको साथसाथमा हामी आजको हेल्थ सेगमेन्टतर्फ पनि अगाडि बढ्नेछौँ र त्यस

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोतावृन्द दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न पक्षहरूमा रहेका सर सामग्रीहरू म तपाईँहरूसँग सेयर गर्ने गर्दछु सधैँ नै यो सेगमेन्ट अन्तर्गत। आज पनि यसै सिलसिलालाई अगाडि बढाउने मेरो तयारी रहेको छ। यो हाम्रो दिवाको सिलीको नियमित सेगमेन्ट हो र यस अन्तर्गत आज भने हामी घुराईको कुरा गर्छौँ। घुराई यानि कि स्नोरिङ, राति सुत्दाखेरि घुर्ने समस्या हुन्छ मानिसहरूलाई, त्यसैसँग सम्बन्धित रहेको एउटा सामग्री तपाईँसँग म सेयर गर्ने तयारी गर्दैछु आजको लागि। त घुर्ने कुरा गर्दैछु, घुराईको समस्याको कुरा गर्दैछु आज। किन हुन्छ घुराईको समस्या अनि यसको उपचार हुन्छ भने कसरी हुन्छ भन्ने विषयवस्तुमा आज डाक्टर योगेश न्यौपानेले लेख्नुभएको एउटा सानो लेख छ, यसैलाई म तपाईँसँग सेयर गर्ने तयारीमा रहेकी छु। त निदाएको बेला अत्याधिक घुर्ने समस्या धेरै मानिसमा देखिन्छ होइन, तर धेरै मानिसमा यस्तो समस्या देखिए तापनि वास्ता नगरिएको तर दीर्घकालीन समस्या ल्याउने रोगको रूपमा परिचित छ घुर्ने समस्या। सामान्यतया 100 जना मध्ये 5-15% मानिसमा यो समस्या देखिन्छ। निन्द्रामा ठूलो आवाजले घुर्नु र सुतेको बेलामा बीचबीचमा केही समयका लागि सास नफेर्नु र यही प्रक्रिया रातभरि दोहोऱ्याइरहनु यो रोगको प्रमुख लक्षण हो। त यो समस्या किन हुन्छ त भन्ने विषयवस्तुमा पनि कुरा गर्छु अब म। सास फेर्ने नली सानो हुनु अनि त्यसलाई स्थिर राख्ने मांसपेशीहरू कमजोर हुनु यो रोगका कारक तत्त्वहरू हुन्। जब सास नली सानो हुन्छ र सानो सास नलीबाट हावा जाँदा आवाज आउँछ, त्यही आवाज घुराई हो। मानिस जागेको समयमा सास फेर्ने नली शरीरको अधीनमा हुन्छ जसले गर्दा सास फेर्ने नली खुम्चिन पाउँदैन, तर सुतेको समयमा नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेशीहरू शरीरको अधीनमा हुँदैनन्। त्यसैले गर्दा सुतेको समयमा पहिलेदेखि नै सानो भएको श्वास नली पुरै बन्द हुन जान्छ। त सास नली पुरै बन्द भयो भने फोक्सोमा हावाको प्रवाह रोकिन्छ जसले गर्दाखेरि शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ। त जब यसरी शरीरमा अक्सिजनको मात्रा कम हुन्छ यसलाई दिमागले बुझिहाल्छ र मानिस एक्कासी केही क्षणको लागि बिउजिन्छ। बिउजिएपछि दिमागले सास नलीलाई खुला राख्न मद्दत गर्ने मांसपेशीहरूलाई फेरि आफ्नो अधीनमा राख्छ अनि सास नली खुला हुन्छ र सास लिने र फाल्ने क्रम फेरि जारी हुन्छ जसले गर्दा हाम्रो फोक्सोमा अक्सिजन पुग्छ। अक्सिजनको मात्रा कमी भएर हामी बिउजिएको कुरा प्रायः हामीले थाहा पाउँदैनौँ, तर यो प्रक्रिया रातभरि चलिरहन्छ। यस प्रकारले घुर्ने, सास फेर्न बन्द हुने, रगतमा अक्सिजन कम हुने र दिमागले शरीरलाई बिउजाएर फेरि सास प्रश्वास नियमित बनाउने प्रक्रिया सुतेको बेला रातभरि चलि नै रहन्छ। सुतेको बेलामा बारम्बार थाहा नपाई रातभरि बिउजिरहनाले बिहान सुतेर उठ्दाखेरि पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकित जस्तो महसुस भइरहन्छ र दिनभरि पनि थकान महसुस हुँदा काम गर्ने जाँगर नै हुँदैन जसले गर्दाखेरि हाम्रो दिनचर्यामा यसले प्रभाव पुर्याउँछ यानि कि शिथिलता ल्याउँछ। त प्रिय श्रोतावृन्द, घुर्ने समस्याको विषयमा आज कुरा गरिरहेकी छु म। सुत्दाखेरि प्राय मानिसले भनौँ न घुरेको पनि तपाईँलाई थाहा पनि होला होइन, तपाईँ हाम्रो घर परिवारमा, तपाईँ हाम्रो साथीभाइहरूको सर्कलमा, तपाईँ हाम्रो परिचितहरूमध्ये कसै न कसैलाई यो समस्या त पक्कै पनि हुनसक्छ। हल्का रूपमा सुत्दाखेरि अब अलिकति घुरेको जस्तो हल्का आवाज आउनु त त्यो प्रायको हुन्छ नै होइन, तर जब एकदमै यो ठुलो आवाज आउँछ घुर्दाखेरि यतिसम्म कि सँगै सुतेको मानिसलाई डिस्टर्ब हुने र सँगैको कोठा जोडिएको छ भने त्यहाँ अर्को कोठामा सुतेको मानिसलाई पनि डिस्टर्ब हुनेसम्मको आवाज आउँछ घुराईबाट भने यो घुराई चाहिँ सामान्य होइन र यसले चाहिँ पछि गएर केही भनौँ न एकदमै विराट समस्या खडा गर्न सक्छ भन्ने कुरा बुझ्नुपर्छ र समयमा नै त्यसको उपचार कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि हामीले ध्यान त दिनु नै पर्छ। किनभने जब समस्या हुन्छ समाधानको लागि केही न केही उपाय त त्यहाँ हुन्छ नै होइन, यसर्थमा हामीले यो घुराईलाई नजरअन्दाज नगरिकन भनौँ यसलाई चाहिँ अब हामीले अभोइड नगरिकन, इग्नोर नगरिकन हामीले छिटै नै आफ्नो चिकित्सकसँग सल्लाह लिनु यसको चाहिँ एउटा उपयुक्त कदम हो भन्दा फरक नपर्ला। अब जस्तो कि अन्य रोगहरूमा पनि कुनै न कुनै लक्षणहरू देखिन्छन् होइन, त्यस्तै नै घुराईको समस्याको पनि लक्षणहरू छन् जुन म तपाईँसँग अब सेयर गर्न चाहन्छु।
सबैभन्दा पहिला त अब अभियसली सुतेको समयमा ठुलो आवाजले घोर्नु होइन, घ्यार घ्यार गरेर घोर्नु त्यो लक्षण भइ नै हाल्यो अभियसली। यसै गरिकन सुतेको समयमा बेला बेलामा केही क्षणका लागि सास फेर्न बन्द हुनु अनि केही समयपछि फेरि सास फेर्नु। तपाईँहरू पनि याद गर्नुभयो होला, तपाईँसँग सुतेको मान्छेलाई घुराएको समस्या छ भने घुर्छन् होइन, घुर्र पारेर अनि एकछिनपछि एकछिन त सास फेरेको पनि देखिँदैन, सास फालेको पनि देखिँदैन, सास तानेको पनि देखिँदैन, त्यो प्रकारको अनुभव तपाईँलाई पनि छ भने त्यो पनि एउटा घुराईको नै लक्षण हो भनौँ न, घुर्ने समस्याको लक्षण हो। र घाँटीमा सास अड्केर सुतेको बेला अचानक उठ्नु, अब सास फेर्न नसकिसकेपछि त अभियसली उठ्ने नै भइयो होइन। अनि यसै गरिकन बिहान उठ्दा टाउको दुख्नु, भारी हुनु, बिहान उठ्दा घाँटी सुक्खा हुनु, अनि बिहान उठ्दा निन्द्रा नपुगेको, थकाइ पनि नमरेको अनुभव हुनु, किनभने रातभरि घुराईको समस्याले गर्दाखेरि राम्रो निन्द्रा पर्दैन। निदाएको हामीले महसुस गरे तापनि निन्द्राको क्वालिटी एकदमै नराम्रो भएको हुनाले गर्दाखेरि हाम्रो शरीरले पूर्ण रूपमा आराम गर्ने मौका पाउँदैन। त्यस कारण गर्दाखेरि यसरी बिहान उठ्दाखेरि चाहिँ नि हामीलाई एकदमै भनौँ न फ्रेस नभएको जस्तो महसुस हुनसक्छ रातभरि सुतेता पनि। यसै गरिकन दिउँसोको समयमा धेरै निन्द्रा लागिरहनु अथवा आफै निदाउनु, राति सुतेको बेलामा घरिघरि भ्युजिरहनु, राति बारम्बार पिसाब फेर्न गइरहनु, पढ्दा टिभी हेर्दा मिटिङमा आदि इत्यादिमा निन्द्रा लाग्नु, अनि समस्या धेरै नै बढ्दै गयो भने गाडी हाँक्दा काम गर्दा गफ गर्दा पनि निदाउने हुनु, अनि निन्द्रा नपुगेको कारणले गर्दाखेरि चिडचिड हुने, बानी बेहोरामा समेत परिवर्तन आउने आदि इत्यादि पनि देखिन्छ भने स्मरण शक्ति कमजोर हुँदै जान्छ, यौन दुर्बलता पनि आउन सक्छ र मुटुको समस्या हुनु अथवा औषधि खाँदा खाँदै पनि यो मुटुको समस्या राम्ररी नियन्त्रणमा नरहनु, यस्ता प्रकारको चाहिँ लक्षणहरू तपाईँ देख्नुहुन्छ भने र तपाईँ घुर्नुहुन्छ भने यो सायद घुराईको समस्याले हो कि भन्ने कुरा बुझ्नुपर्छ र त्यसको लागि उचित परामर्श चिकित्सकहरूसँग लिनपट्टि लागिहाल्नुपर्छ समय नगुमाइकन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो BFPS कुल घर रेडियो हो।

हजुर, त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँले अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। कुनै पनि स्वास्थ्यसँग सम्बन्धित समस्यामा कारणहरू त हुन्छ नै, के कारणले गर्दाखेरि त्यो स्वास्थ्य समस्या हुन्छ भन्ने विषयमा होइन। त सामान्यतया यो समस्या चाहिँ सास फेर्ने नली सानो भएर हुन्छ, अनि सास फेर्ने नली विभिन्न कारणले सानो हुन्छन्। विभिन्न कारणमध्ये धेरै बिरामीमा देखिने कारणहरूमा चाहिँ मोटो मान्छेमा सामान्य मान्छेभन्दा धेरै घुराएको समस्या भेटिन्छ। जिब्रोमा जम्मा हुने बोसोले जिब्रो ठुलो हुन्छ, जसले सास फेर्ने बाटो सानो बनाउँछ। यसर्थमा ओबेसिटी यानि कि अधिक मोटोपन भएको मानिसहरूमा धेरैजसो घुर्ने समस्या हुन सक्छ अथवा देखिन सक्छ। अनि यसै गरिकन नाकमा केही समस्या छ भने, यो नाकमा समस्या हुँदाखेरि मुखले सास फेर्नुपर्ने हुन्छ होइन। अब खास त सास फेर्ने काम त नाकको, तर नाकको समस्या भएको मानिसहरूले मुखबाट स्वतः स्फूर्त रूपमा सास फेरेको हुन्छन्। त यसो गर्दाखेरि यानि कि मुखबाट सास फेर्दाखेरि जिब्रो पछाडि धकिलिने भएकाले मुख खोलेर सास फेर्ने मानिसमा सासको नली अलिकति सानो हुन्छ। अनि यसै गरिकन टन्सिल, जुन हाम्रो घाँटीको दुवैतर्फ हुन्छ, तपाईँलाई पनि थाहा छ होइन, टन्सिल ठुलो भएमा यसले पनि सास नली यानि कि हावा जाने बाटोलाई सानो बनाउँदछ, जस कारण गर्दाखेरि यो घुर्ने समस्या हुनसक्छ। र अनुहारमा हड्डी माथिल्लो र तल्लो च्यापुहरू सानो भएमा त्यसले पनि सास फेर्ने बाटोलाई सानो बनाउँछ। सो अल इन अल, सास फेर्ने बाटो जब सानो हुन्छ त्यति बेला चाहिँ खुराईको समस्या हुँदो रहेछ भन्ने कुरा बुझ्न पर्यो। त अब चिकित्सकहरूकोमा गइसकेपछि यसमा चिकित्सकहरूले धेरै प्रकारले जाँचहरू गर्छन्, जसमा चाहिँ अब हाम्रो स्लिप स्टडी पनि गर्छन्। यो जाँचले चाहिँ राति सुतेको समयमा सास फेर्न कतिचोटि बन्द हुन्छ भनेर देखाउँछ, कतिचोटि भ्युजन छ भनेर देखाउँछ, अनि शरीरमा अक्सिजन लेभल कतिसम्म घट्छ भनेर पनि देखाउँछ, अनि अक्सिजन लेभल घटेर मुटुको इसिजीमा के परिवर्तन आउँछ भनेर देखाउँछ, अनि निन्द्राको गुणस्तर, खुराईको आवाजको लेभल कति ठुलो छ भनेर पनि देखाउँछ। यसै गरिकन स्लिप स्टडी पश्चात इन्डोस्कोपी गरिन्छ नाकको र घाँटीको, अनि एक्सरे, सिटी स्क्यान, एमआरआई आदि इत्यादि पनि आवश्यकता परेको खण्डमा यो पनि जाँच गरिन्छ। त यसै गरिकन अब उपचारका विकल्पहरूको पनि अलिकति म कुरा गर्छु यहाँ। यो हाम्रो जुन प्रकारले चाहिँ जाँचहरू गरिन्छन् त्यसको कुरा गरिसकेँ मैले। अब त सामान्य घुर्ने र माइल्ड अब्स्ट्रक्टिभ स्लिप एप्नियाका लागि चाहिँ साधारणतया केही उपायहरू अपनाउन सकिन्छ, जस्तो कि सबैभन्दा पहिला त वजन यानि कि आफ्नो तौल कम गर्ने, चुरोट रक्सी नखाने, निदाउन मद्दत गर्ने औषधि नखाने, कोल्टे वा घुप्टो परेर सुत्ने, नियमित व्यायाम गर्ने, अनि चिकित्सकले नाक खोल्न मद्दत गर्ने दिएको औषधि नियमित रूपले पनि प्रयोग गर्ने। यसै गरिकन मध्यम र अलिकति उच्च अब्स्ट्रक्टिभ स्लिप एप्निएका लागि चाहिँ सम्पूर्ण यहाँनिर मैले भर्खरै मात्र जुन कुराहरू उल्लेख गरेँ, यो चाहिँ माइल्ड अब्स्ट्रक्टिभ स्लिप एप्निएका लागि जुन दिएको उपायहरू छ यो सबैलाई नै अनुसरण गर्ने त्यो त छँदैछ। यसको अलावा नाक र घाँटीका विभिन्न अपरेसनहरू गरेर साङ्गुरिएको सास फेर्ने बाटो ठुलो र सामान्य बनाउन पनि सकिन्छ, अनि सिपिएपीको प्रयोग पनि गर्न सकिन्छ। सिपिएपीको प्रयोग गर्न सकिन्छ भनेर त मैले भने, तर यो सिपिएपी भनेको के हो र यसले कसरी मद्दत गर्न सक्छ त भन्ने कौतूहल त तपाईँलाई लागेको होला पक्कै पनि। सिपिएपी एउटा मेडिकल डिभाइस हो, यसले कोठामा भएको हावालाई नाकको बाटो हुँदै घाँटीबाट फोक्सोसम्म पुर्याउन मद्दत गर्दछ। यो मसिनबाट पठाउने हावामा मध्यम छाप हुने हुनाले यसले सुतेको मान्छेलाई सुतेको बेलामा सास फेर्ने नलीलाई बन्द हुन दिँदैन, र यो खतरामुक्त उपकरण हो, यो सुतेको बेला मात्र प्रयोग गर्नुपर्छ। त सिपिएपीको प्रयोगले पनि धेरै हदसम्म खुराईको समस्यामा राहत मिल्दो रहेछ। त अब यो घुर्ने समस्या त हो, के यसलाई चाहिँ विशेष गरेर हामीले ध्यान दिन परेर अथवा के बेकारको अनेक थरीको उपचार गरिराख्नु परेर भनेर तपाईँ हामीले यसलाई इग्नोर गरेको अवस्था पनि हुनसक्छ होइन। यो उपचार भएन भने केही समस्याहरू आउनसक्छ अथवा के हुन्छ त भन्ने विषयमा पनि अलिकति म तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु यतिखेर। त हरेक रात शरीरमा यदि अक्सिजनको मात्रा कम हुने प्रक्रिया जारी रहिरह्यो भने दीर्घकालीन रूपमा धेरै समस्या आउँछ, किनभने हाम्रो शरीरमा जब अक्सिजनको लेभल कम हुन्छ यसले हाम्रो शरीरका अङ्गहरूलाई प्रभावित पार्छ भन्ने कुरा त तपाईँलाई थाहा छ।
बाँच्दैछ होइन. सुतेको बेलामा बारम्बार थाहा नपाई रातभरि बिउजी रहनाले बिहान सुतेर उठ्दा पनि शरीरले राम्ररी आराम पाउँदैन र बिहान थकाइ भइरहन्छ. दिनभरि पनि थकान महसुस हुन्छ र काम गर्ने जागर हुँदैन, जसले गर्दाखेरि दिनचर्यामा प्रभाव पुग्छ. अनि बिहान उठ्दा टाउको भारी भइरहन्छ, दिनमा पनि टाउको दुख्ने हुन्छ. यो आफैमा एउटा समस्या हो होइन. यसै गरिकन स्मरण शक्ति कम हुँदै जान्छ, एङ्जाइटी र डिप्रेसन हुन पनि सक्छ. दिउँसो धेरै निन्द्रा लाग्छ, काममा ध्यान कम लाग्छ, आफूले आफ्नो कार्यक्षमता कम हुँदै गएको अनुभव पनि हुन्छ. यसै गरिकन झन्झन मोटाइँदै पनि गइन्छ. सवारी साधन दुर्घटनामा पर्न सक्ने ठुलो सम्भावना पनि हुन्छ, किनभने लामो दूरीका सवारी चालकहरूलाई विशेष गरिकन यो घुराइको समस्या छ भने दुर्घटना हुने सम्भावना 200% हुँदो रहेछ तथ्याङ्क अनुसार, प्रिय श्रोता पनि रिसर्चहरू अनुसार. किनभने ओभियसली स्लिपिङ इन द विल भन्ने एउटा तपाईँले फ्रेज सुन्नु नै भयो होला होइन. निन्द्रा लाग्छ राति राम्ररी नसुत्दाखेरि र ड्राइभिङ गर्दाखेरि मोनोटोनस पनि हुन्छ नि त होइन. एकसारले एकनासले गाडी चलाउँदै जाँदाखेरि झ्याप्पै आँखा बन्द भयो भने ठ्याम्मै अपमा यो जुन दुर्घटना हुन पनि सक्छ. अनि यसै गरिकन ग्यास्ट्रिकको समस्या देखा पर्छ र यदि यसको समस्या पहिल्यैबाट छ भने यो अझै बढेर जान्छ. औषधि खाँदा समेत राम्ररी कन्ट्रोलमा आउँदैन. अनि यसै गरिकन मुटुको समस्या हुने सम्भावना सामान्य मानिसलाई भन्दा घुर्ने मानिसलाई बढी हुँदो रहेछ. यसै गरी पक्षघात हुने सम्भावना पनि सामान्य मानिसभन्दा घुर्ने मानिसलाई बढी देखिन्छ. औषधि खाँदा खाँदै पनि प्रेसर, सुगर, ग्यास्ट्रिक जस्ता रोगहरू राम्ररी कन्ट्रोल हुँदैन. अनि आँखामा जलबिन्दु यानि कि आँखाको नसा सुक्ने सम्भावना सामान्य बिरामीलाई भन्दा धेरै हुन्छ. यौन इच्छा कम हुँदै जान्छ, यौन दुर्बलता यानि कि अक्षमता पनि हुन्छ. अनि अकालमा मृत्यु हुन पनि सक्छ. यो रोगका बिरामीहरू साधारण मानिसहरूभन्दा चाँडै मर्ने सम्भावना 40% धेरै हुन्छ. त धेरै घुर्ने समस्या छ भने तुरुन्तै उपचार गराउनु राम्रो हुँदो रहेछ प्रिय श्रोता पनि. र धेरै घुर्ने समस्या के हो र किन हुन्छ भन्दाखेरि, यदि श्वास प्रश्वासको नली साँगुरियो भने हामीले फेरिको सास साँगुरो बाटोबाट जानुपर्छ. जब हावा साँगुरो बाटोबाट जान्छ त्यसले आवाज निस्कन्छ, त्यही एक आवाज चाहिँ घुराई हो. यदि हामी घुर्छौँ भने सुत्दा सास नली साँगुरिँदो रहेछ र साँगुरिएको नलीबाट हामीलाई चाहिने मात्रामा हावा नजाँदो रहेछ र शरीरले पूर्ण रूपले पाउनुपर्ने अक्सिजन पाउँदैन रहेछ भन्ने चाहिँ बुझ्नुपर्छ. र भ्रम पनि छन् योसँग केही, जस्तो कि हामी धेरै थाक्यौँ भने घुरिन्छ र यो सामान्य हो भनेर भनिन्छ, तर यो गलत हो, यो भ्रम मात्र हो. र अर्को भ्रम चाहिँ के छ भने, कोही मान्छे घुरेर सुतिरहेको छ भने आहा कति राम्रो निन्द्रा परेको यो मान्छेलाई भनेर बुझिन्छ, बुझ्नुपर्छ भनेर भनिन्छ, तर वास्तवमा त्यसको उल्टो भइरहेको हुन्छ. उसलाई चाहिँ राम्रो निन्द्रा होइन, नराम्रो निन्द्रा परिरहेको हुन्छ र उसलाई चाहिँ आराम मिलेको हुँदैन. अर्को भ्रम हो, म घुरे पनि ओछ्यानमा जाने बित्तिकै निदाउँछु, मलाई समस्या नै छैन भन्नु पनि एउटा भ्रम हो. उमेर बढ्दै गएपछि घुर्नु सामान्य हो र यसले हाम्रो शरीरलाई केही असर गर्दैन भनेर भन्नेहरू पनि छन्, तर यो पनि भ्रम नै हो. अनि घुर्नु त हाम्रो वंशानुगत बानी नै हो, हाम्रो परिवारमा सबैले घुर्ने गर्छन्, यसले हामीलाई केही बिगार गरेको छैन भनेर पनि कतिले यसलाई चाहिँ इग्नोर गरिरहेका हुन्छन्. यो पनि एउटा भ्रम मात्र हो. भ्रम सँगसँगै सत्यताको पनि कुरा गरौँ. सत्यता के हो भने, घुर्ने समस्या दीर्घकालीन रोग हो. यसले दुख्ने पोल्ने नगर्ने भएकाले हामीले वास्ता गरिरहेका चाहिँ हुँदैनौँ. यसको समयमा नै उपचार गर्नुपर्छ. घुर्नु र यस सम्बन्धी समस्याहरू संसारको एक नम्बरको स्वास्थ्य समस्या हो. अनि यसै गरिकन प्रेसर, सुगर, मुटुको रोग जस्ता अरू दीर्घकालीन रोग कन्ट्रोल नहुनुको एक नम्बर कारण घुर्नु हो र योसँग सम्बन्धित समस्या नै हो. त आदरणीय श्रोताबृन्द, घुराईको बारेमा आज मैले कुरा गरेँ विस्तृत रूपमा. पक्कै पनि तपाईँहरू सबैले यसको बारेमा जानकारी लिनुभयो होला, यो तपाईँलाई पनि उपयोगी हुन्छ होला भन्ने मैले विश्वास गरेकी छु. यति भन्दै अब अगाडि 2 बजेको समाचारतर्फ लाग्ने बेला भएको छ. त्यसपछि कार्यक्रमको अर्को चरणलाई लिएर म फेरि पनि हाजिर हुन्छु. अहिलेको लागि एउटा मिठो गीततर्फ नै तपाईँको ध्यान आकर्षण गराउन चाहेँ.

0: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्। सबै मोर्चामा लडाईँ रोक्ने र हर्मुज जलमार्ग खोल्ने लगायतका विशेष समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
1: If the Iranians comply with this deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
0: बेलायत, फ्रान्स, जर्मनी र इटलीले संयुक्त विज्ञप्ति निकाल्दै सम्झौताको स्वागत गरेका छन्। बेलायती प्रधानमन्त्री सर कियर स्टारमर:
2: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
0: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने निर्णय लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आए लगतै शेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयरले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
3: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program it still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz anytime it wishes to in the future. So there are no real winners in this war.
0: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोल प्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
4: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, त्यो त भएन नि, त मजा आउँदैन। सिरियस नै भएन तपाईँहरू, त्यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
5: सर, अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
4: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फेज हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसै 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
0: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 41 खर्ब 13 करोडको बजेट ल्याएको छ। आज बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेटभन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालु आर्थिक वर्षका लागि 46 अर्ब 98 करोडको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट बनाएको छ। राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाङ्ग्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाङ्ग्री:
6: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन। चुनाव जितेपछि न गरिब, न इन्साफ, न मही, न ढुङ्ग्रो, सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना सङ्कल्पहरूको स्मरण गरोस्।
0: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 83-84 लागि 40 अर्ब 45 करोडको बजेट ल्याएको छ। आर्थिक मामला तथा योजना मन्त्री विद्युत लिङथेपले गत वर्षको भन्दा 12.74% बढीको बजेट प्रस्तुत गर्नुभएको हो। लिङथेपले चालुतर्फ 13,97,00,000 र पुँजीगत तर्फ 20,75,00,000,000 बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। मन्त्री लिङथेपले खर्च बिहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट 5,50,00,000,000, राजस्व बाँड फाँटबाट 12,87,00,000,000, सङ्घबाट आउने वित्तीय समानीकरणबाट 9,12,00,000,000, सशस्त्र अनुदान 5,95,00,000,000 र समग्र 64,00,000,000 बजेट ल्याउनु भएको छ। त्यस्तै विशेष अनुदान 55,00,000,000, रोयल्टीबाट प्राप्त हुने 41,00,000,000, सोझै भुक्तानीबाट 20,00,00,000 र बाँकी अर्को रकम नगद नजदातबाट 5,00,00,000 बिहोरिने उहाँले बताउनु भएको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: गइरहेको को सिरै हाने आशा भोसले गाउनु भएको गीत सुन्दै थियौँ यतिखेर प्रिय श्रोता वृन्द। यो गीतको साथमा कार्यक्रम आजको हाम्रो दिवाकोशीलीको यो दोस्रो चरणको यात्रा सुरु भइसक्यो र यतिखेर अब भने तपाईँहरूलाई म लिएर जाँदैछु माथि अप नर्थ भनेर भनौँ, जहाँ चाहिँ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकमा चाहिँ हाम्रो रेक्रुट इन्डेक्स 2026 भाइहरूको लागि एडभेन्चर ट्रेनिङ प्लस एक्सर्साइज फाइनल फ्लिङ सञ्चालन भइरहेको छ गत हप्तादेखि नै, र यो क्रम चाहिँ अब आउने शुक्रबारसम्म नै रहनेछ। 19 तारिकसम्म उहाँहरूको यो कार्यक्रम रहेको छ। त्यस सिलसिलामा तयार पारिएको केही सामग्रीहरू म तपाईँसँग सेयर गर्छु। सबैभन्दा पहिला चाहिँ आज एडभेन्चर ट्रेनिङको बारेमा कुरा गर्छु। एज एडभेन्चर ट्रेनिङ चाहिँ हाल्टन क्याम्पमा बेस भएर त्यहाँको वरिपरि रहेको स्थानहरूमा चाहिँ उहाँहरूले गर्नुभएको थियो विभिन्न पोइन्ट अफ प्लेसेसमा, र एडभेन्चर ट्रेनिङ अन्तर्गत चाहिँ कायाकिङ, केभिङ, हाइकिङ अनि उहाँहरूको चाहिँ अर्को चाहिँ रक क्लाइम्बिङ थियो। र रक क्लाइम्बिङ चाहिँ यसपटक वेदरको कारणले गर्दाखेरि इन्डोर रक क्लाइम्बिङ उहाँहरूले गर्नुभएको थियो, र मैले चाहिँ उहाँहरूलाई भेटेकी थिएँ इन्डोर रक क्लाइम्बिङ र यो कायाकिङको बेलामा, र उहाँहरूसँग गरेको केही कुराकानी अनि केही इन्स्ट्रक्टरहरूसँग गरेको कुराकानीको साथमा आजको यो प्रस्तुतिलाई म तपाईँको सेवामा राख्ने तयारीमा छु। आउनुहोस् अब त्यसतर्फ लागिहालौँ। लगत्तै यो घन्टा र अर्को घन्टा पनि यसको निरन्तरता रहनेछ। आदरणीय श्रोतावृन्द, बिएफएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा हाल्टन ट्रेनिङ क्याम्प ल्यांकास्टरमा छु म। रिक्रुट इन्टेक 2026 भाइहरूको लागि यहाँ एडभेन्चर ट्रेनिङ भइरहेको छ, र यही सिलसिलामा अब केही जानकारी सहित आएकी छु आज तपाईँहरूको लागि हाल्टन ट्रेनिङ क्याम्प ल्यांकास्टरबाट। र सर्वप्रथम म यहाँ स्वागत गर्न चाहन्छु हाम्रो भाइ साजन नितन गुरुङ भाइलाई, र उहाँ चाहिँ एडभेन्चर ट्रेनिङ रन गर्ने टिममा हुनुहुन्छ। उहाँको पनि एकदमै एक्टिभ रोल रहेको छ। अहिलेसम्म के कस्तो प्रकारले चाहिँ एडभेन्चर ट्रेनिङमा चाहिँ भाइहरूले ट्रेनिङहरू लिइसक्नुभयो अथवा गरिराख्नु भएको छ भन्ने विषयवस्तुमा थप जानकारीको लागि मैले उहाँलाई स्वागत गरेको छु आज बिएफएस गोर्खा रेडियोमा। भाइ नितन नमस्ते, अनि तपाईँलाई एकदमै स्वागत छ रेडियोमा।
1: दिदी नमस्ते। हजुर, जस मेरो सुरुमा इन्ट्रोडक्सन गर्नुको पर्दा चाहिँ म चाहिँ नितन साजु नितन गुरुङ फ्रम गोर्खा ट्रेनिङ कम्पनी। मेरो प्यारेन्ट युनिट चाहिँ क्युओजेलर हो दिदी। अनि अघि हजुरले भने जस्तै म चाहिँ गोर्खा कम्पनीको सिन्डिकेट लिडर हो एज अ सिनियर फिजिकल ट्रेनिङ इन्स्ट्रक्टर। मेरो रोल चाहिँ सबै पिडी प्रोग्राम प्लान गर्ने, कोअर्डिनेट एन्ड एजुकेसन फर आरए 26, त्यो मेरो जब रोल हो दिदी। अनि अहिले अहिले यो जेएसएमटी हल्टनमा चाहिँ यो आरए 26 एडभेन्चर ट्रेनिङको चाहिँ म ओभरअल ओआइसी, अनि जस मेरो 2IC चाहिँ कभर बिक्री भएछ। हाम्रो एज अ टिमले चाहिँ हामीले फुल आरए 26 रिक्रुट प्लस हाम्रो पर्मनेन्ट स्टाफलाई चाहिँ एडभेन्चर ट्रेनिङ हामीले एक्जिक्युट गरिरहेको छ दिदी।
0: अनि भाइ, अब एडभेन्चर ट्रेनिङको बारेमा त अहिले एकछिनमा म कुरा गरि नै हाल्छु, तपाईँसँग अलिकति जानकारी लिइहाल्छु। त्योभन्दा अगाडि मैले तपाईँको अब क्याट्रिकको एक्सपिरियन्स अलिकति सेयर गरिदिनुहोस् न भन्न चाहे, किनभने क्याट्रिक त म बारम्बार आइरहन्छु तर तपाईँसँग पहिलोपटक कुरा भइरहेछ है। क्यो जेलारबाट हुनुहुँदो रहेछ तपाईँ, क्याट्रिक तपाईँको यो फर्स्ट टाइम हो कि योभन्दा पहिला पनि सर्भ गरिसक्नु भएको छ? अनि यदि फर्स्ट टाइम हो भने कति समय भयो? सो फार एक्सपिरियन्स कस्तो भएको छ? स्पेसली यो नयाँ रिक्रुट भाइहरूसँगको एक्सपिरियन्सको कुरा गर्नुपर्दा अलिकति सर्टमा बताइदिनुहोस् न पहिला है तपाईँ।
1: हस् दिदी। दिदी म जस्ट लास्ट अगस्तमा आएँ क्याट्रिक चाहिँ, अनि अक्टोबरदेखि चाहिँ म एक्टिभली इन्गेज भयो उच्च 2025 ट्रेनीहरूसँग प्लस अनि 26 त म फेज 3 लास्ट सेलेक्सन नेप पोखराबाट रिक्रुटिङ गरेर उनीहरूलाई जस नेपालबाट ल्याएर अहिले ट्रेनिङ गराइरहेको छु। जस अलिकति बिजी छ तर जस भाइहरू फुल मोटिभेट, फुल एनर्जी उनीहरूले जस विच इज गुड टु सी। अनि लाइफ बिजी भयो भने दिदी पक्का जस इट्स काइन्ड अफ ड्रिम दिदी होइन। अब 14 इयर्स ब्याक म रिक्रुट थिएँ, अनि फेरि आफ्टर 14 वर्ष त्यो ठाउँमा आउनु पाउँदा एज अ एज अ सिनियर सिन्डिकेट लिडर आउनु पाउँदा जस आइएम ह्याप्पी। अनि जस पक्का इमोसनल पनि हुन्छ, प्लस टाइम टाइममा फेरि अब त्यही अनुसार अब आफ्नो रोल बिजी छ दिदी होइन। त्यसमा जस ट्रेनिङ भाइहरूको फेरि डिफ्रेन्ट प्रब्लम, डिफ्रेन्ट सिनारीहरू आउँछ होइन। अब जस्तै अब फिजिकल साइडमा उनीहरू इन्जुरी हुन्छ होइन, उनीहरूको रिकभरी, फेरि पिटी प्रोग्राम प्लानिङहरूदेखि लिएर धेरै कुराहरू हुन्छ। अनि जस्ट सो फार गोइङ वेल दिदी, ओभरअलमा भन्नुपर्दा दिदी।
0: त भाइ अब हामी अब यो एडभेन्चर ट्रेनिङको कुरा गरौँ, अब 323 हाम्रो नयाँ रिक्रुट भाइहरूलाई तपाईँहरूले अब यो एडभेन्चर ट्रेनिङ गराइराख्नु भएको छ, तरभन्दा पहिला त्यो एडभेन्चर ट्रेनिङको प्याकेजको कुरा गरिदिनुहोस्। के के एडभेन्चर्सहरू चाहिँ यस ट्रेनिङ अन्तर्गत हुन्छन् अनि हाम्रो भाइहरूको सोफार कस्तो भइरहेछ त्यो पनि भनिदिनुहोस्।
1: हुन्छ दिदी, दिदी यो हाम्रो प्याकेज चाहिँ हाम्रो रक क्लाइम्बिङ, काइकिङ, केभिङ, हिल वकिङ छ, चारवटा एक्टिभिटीहरू हाम्रो ट्रेनीहरू जसले एमएसटी मिलिट्री स्विमिङ टेस्ट पास गरेको छ उनीहरूले चाहिँ काइकिङ अनि केभिङहरू वाटर एक्टिभिटीहरू गर्छ। जो जो एमएसटी पास हुनुभएको छैन भाइहरू, ट्रेनिङ भाइहरूले, उनीहरूले चाहिँ हिल वकिङ र रक क्लाइम्बिङ गर्छ दिदी। अनि अघि हजुरलाई भन्दाखेरि लास्ट विक पनि हामीले चाहिँ मलाया विङलाई गरेको थियो। मलाया विङको सबै ट्रेनिङ, सबै पर्मनेन्ट स्टाफ गुरुजीहरूले चाहिँ यो स्टार्ट एक्टिभिटी गरेर जानुभयो। त्यसमा चाहिँ अब 149 ट्रेनिङ, 19 चाहिँ पर्मनेन्ट स्टाफहरू हुनुहुन्थ्यो। तर यो हप्ता चाहिँ हाम्रो हङकङ विङ छ दिदी। हङकङ विङमा चाहिँ 5, 6, 7, 8 प्लट हुन्छ। लास्ट विक चाहिँ 1, 2, 3, 4 चारवटा प्लट हुन्थ्यो, अहिले पनि चारवटा प्लट हुन् तर 5, 6, 7, 8। तर अलिकति नम्बर चाहिँ चेन्ज, नम्बर डिफ्रेन्ट छ, विच 164 ट्रेनी, 20 पर्मनेन्ट स्टाफ। तर लास्ट विक र यो विक कम्पेयर गर्दा, दुइटै मर्ज गर्दा चाहिँ हामीले 323 रेक्रुट्स प्लस 49 पर्मनेन्ट स्टाफहरूलाई चाहिँ एडभेन्चर ट्रेनिङ होल प्याकेज हामीले चाहिँ यो चारवटा एक्टिभिटीहरू कन्डक्ट गरिरहेछ दिदी।
0: अब यो चारवटा एक्टिभिटी भनिसकेपछि अब तपाईँहरू हुनु त हेल्थन क्याम्पमा हुनुहुन्छ अहिले होइन, त्यो तपाईँहरूको बेस भए पनि यो विभिन्न एक्टिभिटिजहरू विभिन्न ठाउँमा हुन्छ, त्यसको चाहिँ लजिस्टिक्स आदि इत्यादि अलिकति कठिनै होला, कसरी तपाईँहरूले मिलाउनु भएको छ भाइ?
1: दिदी भन्नुपर्दा हामी आइटिसी क्याट्रिकबाट यहाँ आउँदाखेरि चाहिँ हामीसँग चारवटा पर्टुन, चारवटा कोचहरू हामीले उता क्याट्रिकबाट नै हो। जब हामी यहाँ हटनमा आएपछि चाहिँ जस्तो अब हामीसँग सबै सिभिलियन इन्स्ट्रक्टर हुनुहुन्छ, हामीसँग रफली जस्ट 24 सिभिलियन इन्स्ट्रक्टर अनि 4 स्टोर स्टाफ हुनुहुन्छ, उनीहरू सबै सिभिलियन हुनुहुन्छ। अनि प्लस हामीसँग चाहिँ जति पनि ट्रान्सपोर्टहरू चाहिँ हटन क्याम्पले नै प्रोभाइड गरेको छ हामीलाई, जति इन्स्ट्रक्टरहरूलाई हाम्रो ट्रेनीहरूलाई ए टु बी लानु चाहिँ अब जुन पक्का हिल वकिङ लोकेसन भयो, जस्ट रक क्लाइम्बिङ लोकेसन अनि प्लस काइकिङ लोकेसनहरू चाहिँ यो क्याम्पदेखि चाहिँ ए टु बी त्यो ठाउँसम्म चाहिँ उनीहरूको मिनी बसले चाहिँ इन्स्ट्रक्टरहरूले आफै ड्राइभ गरेर उनीहरू लगेर चाहिँ पक्का ट्रेनिङ एक्टिभिटीहरू पक्का उनीहरूले ब्रिफ गरेर प्लान गरेर चाहिँ एक्जिक्युट गर्छ दिदी।
0: अब यो वेदरको पनि कुरा गर्नुभयो, किनभने करेन्टली हामी यहाँ कुरा गर्न आउँदाखेरि अब एकैछिन अघि घाम लागिरहेको थियो, अहिले पानी परिरहेछ, यस्तो प्रकारको वेदरले चाहिँ हाम्रो यो एडभेन्चर ट्रेनिङ गरिरहने भाइहरूलाई अथवा यो सम्पूर्ण ट्रेनिङ जुन प्याकेज छ यसो कस्तो खालको असर पुऱ्याएको तपाईँले भेट्नु भएको छ?
1: दिदी लास्ट इभन लास्ट विक पनि होइन, लास्ट विक हामीलाई होल विकै पानी जस वेदर वेट थियो, तर जस हाम्रो काइकिङलाई होइन अनि केभिङलाई प्रब्लम भएन दिदी, यस्तो वाटर एक्टिभिटी भयो। हिल वकिङलाई पनि हामीसँग जस उनीहरूलाई वाटर प्रुफ ज्याकेट ट्राउजर सबै इस्यु हुन्छ अनि सुजहरू, तर अब रक क्लाइम्बिङलाई चाहिँ एफेक्ट परेर चाहिँ हामीले फेरि इन्डोर रक क्लाइम्बिङ मुभ गरेर चाहिँ उनीहरूले आउटडोर नगरेर इन्डोर रक क्लाइम्बिङ जस्ट इन्डोर ह्याङ्गरहरू छ दिदी, अनि उनीहरूलाई त्यही इन्डोरमा ट्रेन गरेर छ दिदी।
0: अनि अब यो काइकिङ, केभिङ, हाइकिङ र तपाईँले रक क्लाइम्बिङ भन्नुभयो, अब हाइकिङ त प्रायः अब नेपालमा प्रायः अब हिल रिजनतिर बस्नुहुने भाइहरूकोलाई त सजिलो होला, किनभने अब हिँड्ने ओर्ने नै त्यो काम त भइ नै हाल्छ। अब यो बाँकी रहेको 3 एक्टिभिटिजमा चाहिँ भाइहरू कति त उहाँहरूलाई नवीन एउटा चाहिँ एक्सपिरियन्स पनि होला, उहाँहरूको पर्फर्मेन्स कस्तो पाउनु भएको छ सोफार?
1: हजुर दिदी धन्यवाद। एज अ ओआइसी म इभन लास्ट विक म कपाल अफ स्ट्यान्डमा आफै भिजिट गएको थिएँ, अनि मेरो उस साहब साजमेर साहब आउनुभएको थियो, साहबहरू लिएर गएको थिएँ, अनि बेलुका ट्रेनियर भाइहरू आउँछ अनि मैले उनीहरूसँग इन्डिभिजुअल कुरा गर्दा अघि हजुरलाई भन्नुहोस् त्यही नेपालमा उनीहरूलाई हाइकिङ हिल वकिङ चाहिँ गरेको हुन्छ, तर स्टिल म्याप बिल्डिङहरू अब कम्पासहरू उनीहरूसँग नभएको कारण त्यो नलेज हुँदैन थियो, अनि प्लस अब केभिङ, काइकिङ अनि हाम्रो यो रक क्लाइम्बिङ उनीहरूले गरेको थिएन, अनि जस उनीहरू चाहिँ यति एक्साइटेड अनि उनीहरूको किन टु लर्न होइन त्यो पोजिटिभ मोटिभेसन अनि विथ त्यो पोजिटिभ फिडब्याक मैले इन्स्ट्रक्टरहरूबाट एभ्री बेलुका मिटिङमा मैले त्यो पाउँछु, अनि इट्स गुड टु हियर।

0: उहाँ चाहिँ उनीहरूलाई एउटा आइडिया टेक्निक सिकाएपछि चाहिँ उनीहरूले त्यो गर्छ अनि विच इज उनीहरूले चाहिँ मलाई एकजना लास्ट विक एउटा इन्स्ट्रक्टरले भन्यो क्या आई थिङ्क स्टुडियो मैले भन्नुपर्छ सबैलाई ऊ चाहिँ यहाँ होटलमा काम गरेको लाइक 8 इयर्स भयो होइन अनि एभ्री इयर्स चाहिँ हाम्रो गोर्खा ट्रेनी उनीहरू चाहिँ कहिले आउँछ यो उनीहरूको यो टाइम हुन्छ नि उनीहरूले पर्खिरहेको छ अरे क्या किन पर्खिन्छ भन्दाखेरि चाहिँ हाम्रो गोर्खा ट्रेनीहरू चाहिँ कम्पेयरिङ टु अरू ट्रेनीहरू अरू सोल्जरहरूमा कम्पेयरमा चाहिँ देवर सो पोजिटिभ टु लर्न अनि उनीहरूले चाहिँ जो सिक्ने उयो जस्ट धेरै ट्राई गर्छ अनि त्यो हम्बल डिसिप्लिन अनि उनीहरू चाहिँ हामीलाई चाहिँ पक्का पर्खेर बस्ने रहेछ दिदी अनि 2024 हाम्रो जस्ट अब समथिङ रिजनले हामीले चाहिँ यहाँ गरेको थिएन क्या दिदी अनि त्यो इयर सबै इन्स्ट्रक्टरहरू यति साह्रो स्याड भयो अरे दिदी होइन अनि इट्स गुड टु जस्तो सुन्नु पाउँदा दिदी होइन जस्ट खुसी लाग्यो अनि हामीले लास्ट वेडनेसडे हामीले बार्बिक्यू गरेको थियो अनि सर्टेन एन्टरटेनमेन्ट गरेको थियो हामी सबै इन्स्ट्रक्टरहरू अनि ओसी जेएसएमटिसी होल्टन अनि हाम्रो स्टाफ साजमेज स्टाफ गोर्खा ट्रेन कम्पनी सबै आउनुभएको थियो हामीले रमाइलो गरेको थियो दिदी होइन अनि त्यतिखेर इन्स्ट्रक्टरहरूले हामीले सेयर गरेको थियो क्या दिदी अनि उनीहरूले चाहिँ दे वन्ट एभ्री इयर होइन हामी गोर्खा ट्रेनी होइन अनि उनीहरू चाहिँ पर्खेर बस्दो रहेछ क्या दिदी अनि त्यो सुन्नु पाउँदा खुसी लाग्यो दिदी मलाई पनि है
1: डेफिनेटली इट्स अ भेरी गुड थिङ भाइ होइन खुसी लाग्यो यो हाम्रो भाइहरूको कुराहरू सुन्न पाउँदा तपाईँहरू सबजना हामीहरू सबजना भनौँ न इनफ्याक्ट वी सुड बी भेरी प्राउड अफ आवर सेल्भ्स होइन र भाइ धेरै धेरै धन्यवाद तपाईँले एडभेन्चर ट्रेनिङहरूको बारेमा धेरै जानकारी गराइदिनु भयो समय दिनुभयो मलाई त्यसको लागि थ्याङ्क यू सो मच अब हामी अगाडि फिल्डहरूतिर जहाँ जहाँ हाम्रो यो एडभेन्चर ट्रेनिङ भइरहेका छन् एक्टिभिटिजहरू त्यहाँ त्यहाँ जाँदैछौँ तपाईँलाई मैले अगाडि नै तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहे एडभान्समा नै हामीलाई तपाईँले त्यहाँनिर लिड गरेर लगिराख्नु भएको छ यसको लागि धेरै धेरै धन्यवाद बिएबिएसलाई फेसिलिटेट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै भाइ अब अन्त्यमा छुट्टिनुभन्दा अगाडि नितन भाइ केही भन्न चाहनुहुन्छ भने भनिदिनुहोस् न है
0: दिदी हजुर जस्ट सायद मैले दिदी यो थ्याङ्क यू मेरो कपाल अफ टिमलाई भनेर भने आई थिङ्क मलाई फेयर हुँदैन दिदी जस्ट सर्वप्रथम आई लाइक टु थ्याङ्क मेरो ट्रेनिङ अफिसर साहब भविन्द्र साहब अनि टिडब्ल्यु साहब जस साहबलाई उनीहरूले चाहिँ मलाई ट्रेनिङ यो एडभेन्चर ट्रेनिङ लिड गर्नु भनेर उनीहरूले मलाई दिनुभयो अनि विच आई एम एक्जिक्युटिङ नाउ एज ओभरअल ओआइसी अनि प्लस मेरो गोर्खा कम्पनी ओ स्टाफ साजमेज साहबहरूलाई पनि अनि टोय स्टाफलाई थ्याङ्क यू भन्न चाहन्छु अनि होल गोर्खा ट्रेनिङ कम्पनी फ्यामिली एन्ड पर्मनेन्ट स्टाफ होइन हु आर सपोर्टिङ मी अनि एज वेल एज मेरो प्यारेन्ट युनिट क्युएजलहरूको फ्यामिलीहरूलाई पनि म सम्झिन चाहन्छु अनि जस्ट थ्याङ्क यू भन्न चाहन्छु मेरो प्यारेन्ट युनिटले मलाई एउटा जस्ट एउटा क्याब ब्याचको रिप्रेजेन्ट गोर्खा ट्रेनिङ कम्पनीमा पठाउनु भएको छ त्यही भएर मैले उनीहरूलाई थ्याङ्क यू भन्नुपर्छ अनि सबैजना मेरो बाजे बोजू अनि मेरो ठुलो बाउ ठुल्यामा हुनुहुन्छ यहाँ युकेमा उनीहरू जति बिएफपी सुन्नुहुन्छ दिदी है ठुलो बाउ ठुल्यामाहरूलाई पनि जस्ट नमस्कार सम्झना भन्न चाहन्छु अनि सबै मामा माइजूहरू बिएफपिएस लिस्नरहरूलाई सबैजनालाई वेट एभर यु आर स्टे सेफ स्टे हेल्दी एन्ड किप स्माइलिङ भन्न चाहन्छु थ्याङ्क यू धन्यवाद मेरो
2: उपचार सिक्नुभएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो कि शारीरिक सक्रियता
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk यो PFBS गोर्खा रेडियो हो

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: प्रिय श्रोता भन्नु हो भने म यो क्लाइम्बिङ सेन्टरमा छु जहाँ चाहिँ हाम्रो रिक्रुटमेन्ट 2026 भाइहरूको चाहिँ क्लाइम्बिङ हुँदैछ र हाम्रो भाइहरू थुप्रै हुनुहुन्छ जसले चाहिँ यहाँनिर क्लाइम्बिङ सिक्दै हुनुहुन्छ अनि यसमा आई थिङ्क उहाँहरूको अब कस्तो पर्फर्म गर्नुहुन्छ त्यसले पनि केही न केही उहाँहरूको आफ्नो फाइनल रेटिङमा उहाँहरूको अलिकति त्यसले फरक पार्छ पनि होला। सबैभन्दा पहिला मैले मेरो लेफ्टतिर हुनुभएको एकजना भाइसँग कुरा गर्न चाहन्छु। हेलो भाइ, नमस्ते।
1: नमस्ते दिदी, मेरो नाम चाहिँ तपेन्द्र तामाङ हो र आज चाहिँ म यस अहिले क्लाइम्बिङ गर्ने ठाउँमा आइरहेको छु र हाम्रो चाहिँ यो अब एडभेन्चर ट्रेनिङमा छौँ अहिले चाहिँ। अहिले चाहिँ हामी अब दुई दिन तिन दिन भयो यहाँ एडभेन्चर ट्रेनिङमा आएको चाहिँ र हिजो चाहिँ हाम्रो चाहिँ हिल क्लाइम्बिङ थियो, त्यसमा चाहिँ एकदमै रमाइलो राम्रो भयो र आज चाहिँ हामी 80 यहाँ अहिले क्लाइम्बिङको नयाँ एक्सपिरियन्स लिँदैछौँ दिदी।
0: त भाइ, अब यो अहिलेको जुन तपाईँहरूको एडभेन्चर ट्रेनिङको विक त चलिरहेको छ, यसमा अब यो क्लाइम्बिङ रक क्लाइम्बिङ इन्डोर आउटडोर बोथ अनि प्लस तपाईँहरूको कायाकिङदेखि लिएर अनि हाइकिङ दिस एन्ड द्याट तपाईँहरूको डिफ्रेन्ट खालको चाहिँ नि यहाँ प्याकेज रहेछ भन्ने मैले बुझाएको छु, त गर्दै हुनुहुन्छ। त्यसलाई साइडमा राखेर अहिलेसम्मको भनौँ न तपाईँको रिक्रुट ट्रेनिङको ओभरअल एक्सपिरियन्स अलिकति सबैभन्दा पहिला सेयर गर्नुहोस् न भाइ।
1: ए हजुर दिदी, अब मैले अब मेरो एक्सपिरियन्स सेयर गर्नुपर्दा चाहिँ अब म चाहिँ जब भर्ती भएर आएपछि चाहिँ म चाहिँ अलिकति नयाँ एक्सपिरियन्सहरू गर्नु पाएँ, धेरै नयाँ नयाँ कुराहरू सिक्नु पाएँ र अलिकति अब हार्ड त अलिकति हल्का हुन्छ ट्रेनिङ गर्दा, तर पनि हार्डलाई त्यो हार्ड नलिकन हामीले चाहिँ अब राम्रोसँग ट्रेनिङ गरेपछि सजिलो हुँदो रहेछ र हामीले अब गुरुजीहरूले भनेको अब डिसिप्लिनहरूलाई फलो गर्दै हामीले निरन्तर गर्दै आयौँ भने चाहिँ हामीले राम्रोसँग हामीले यो टाइमहरू कटाउन सक्ने रहेछ र अहिलेसम्म चाहिँ हामीले त्यस्तो हार्डेस्ट मुभमेन्ट केही पाएको छैनौँ, किनकि गुरुजीहरूले पनि बुझ्नुहुन्छ हामीलाई कति गाह्रो हुन्छ र उहाँहरूले नि भोगेर आउनुभएको हुन्छ, त्यही भएर अनि उहाँहरूले हामीलाई नि सजिलो पारेर हामीले चाहिँ ट्रेनिङ गराउनुहुन्छ र हामीलाई एकदमै फेसिलिटी छ जसमा हामीले चाहिँ अब धेरै खालको एक्सपिरियन्सहरू लिन सकिरहेछौँ र हामीले चाहिँ नयाँ नयाँ कुराहरू सिकिरहेछौँ। यो चाहिँ हाम्रो लागि एकदमै नयाँ नयाँ कुराहरू छ र यसमा चाहिँ हामी एकदमै खुसी छौँ दिदी अहिलेसम्म चाहिँ। दिदी
0: घरको याद चाहिँ कति आएर छ तपाईँ?
1: हजुर दिदी, घरको याद पनि दिदी अहिले चाहिँ अब हामीले मोबाइलहरू चलाउनु पाइरहेछौँ र हामीले चाहिँ अब दिन अब डेली नभए नि विकमा एकचोटि दुईचोटि नत्र अलिकति अब राम्रैसँग घरमा नि कन्ट्याक्ट भइरहेको हुन्छ र हामीलाई गुरुजीहरूले अनुमति दिनुभएको छ घरमा बोल्ने पनि, त्यही भएर घरको याद त आइरहेछ दिदी, तर पनि घरको याद त्यस्तो धेरै छैन दिदी, अब बोलिरहेको हुन्छ त्यही भएर हल्का नर्मलै छ दिदी अहिलेसम्म चाहिँ राम्रैसँग चलिरहेको छ दिदी। हजुर
0: भाइ, तपाईँको आफ्नो घर परिवारलाई केही सम्झना केही सन्देश छ भने रेडियो मार्फत सुनाइदिनुहोस् न त।
1: हजुर दिदी, फर्स्ट अफ अल त मेरो घर परिवारको सबै सदस्यहरूलाई हार्दिक मनबाट नै नमस्कार गर्न चाहन्छु र उहाँहरूले अब यो रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ अब म चाहिँ एकदम के भन्न चाहन्छु भने चाहिँ सबैजना एकदम हाँसी खुसी रहनु होला, म चाहिँ यहाँ एकदम सेफ र एकदम खुसी छु, म चाहिँ आफ्नो ट्रेनिङमा इन्जोय गरिरहेको छु र म चाहिँ अब 9 महिनापछि अवश्य नेपाल फर्किन्छु र राम्रो टाइम बिताउनेछु भनेर। थ्याङ्क यू
0: भेरी मच है भाइ।
1: हस् हुन्छ दिदी, थ्याङ्क यू।
0: त अब अर्को भाइसँग कुरा गर्न चाहन्छु। हेलो भाइ, नमस्ते।
2: हेलो, नमस्ते दिदी, मेरो नाम चाहिँ लक्ष्य सती मगर हो र अहिले भन्नुपर्दा हामी अहिले 80 लागि यहाँ हेल्टन भन्ने ठाउँमा आएको छौँ र हाम्रो यो जो एक्सपिरियन्स चाहिँ एकदम राम्रो भइरहेको छ, पहिलो दिनदेखि नै हामीले धेरै कुराहरू नयाँ कुराहरू गुरुजीहरूको तर्फबाट सिक्न पाइरहेको छौँ र हामीले धेरै विभिन्न क्रियाकलापहरू जस्तै ऱ्याफ्टिङहरू भयो, हाइकिङ भयो, केभिङ अनि अहिले हामी के गर्दा माउन्टेन रक क्लाइम्बिङ गर्न आइरहेको छौँ, हो यो सबै कुरा हाम्रो लागि नयाँ हो र हामी यो सब गर्नमा हामी आफूलाई धेरै भाग्यशाली ठान्छौँ र यो सबै एउटा ट्रेनिङको हिस्सा पनि हो जुन चाहिँ हामी सबलाई चाहिने गर्छ र हामी यो सब पाउँदा चाहिँ अहिलेलाई धेरै गर्वशाली ठान्छौँ दिदी।
0: अब भाइ, यो रक क्लाइम्बिङको कुरा गर्नुभयो तपाईँले, अब यहाँनिर अहिले तपाईँले इन्डोर गरिराख्नु भएको छ, आउटडोर रक क्लाइम्बिङ चाहिँ अब यो वेदरले गर्दाखेरि अलिकति नभएको हो कि भन्ने मैले बुझिरहेको छु, तपाईँहरूले गर्ने मौका पाउनु भयो भएन बाहिर?
2: अहिले वेदरले गर्दा नि हामी खास नभएको भनौँ, किनभने अब वेदर अब यहाँ युकेमा जहिले नै पानी परेर हुन्छ र पानी पर्ने भन्ने बित्तिकै रक क्लाइम्बिङ चाहिँ अब खासै सुइटेबल हुँदैन, किनकि पानी पर्ने भन्ने बित्तिकै अब रकहरू स्लिपी भइहाल्छ, सेफ्टी प्रिकसनको अब कुरो पनि आइहाल्छ त्यहाँ, त्यसैले गर्दा अब जस्तै अब यसले गर्दा हामीलाई नै पछि के नराम्रो हुनसक्छ भन्ने त्यही कुरालाई मध्यनजर गर्दै उहाँहरूले हामीलाई पोस्टपोन गरेर इन्डोरमा ल्याउनु भएको छ दिदी।
0: तपाईँले अब यो आज त अब सेकेन्ड डे भयो, इनफ्याक्ट हिजोबाट आई थिङ्क तपाईँहरूको सुरु भएको होला होइन मन्डेबाट, र तपाईँले रक क्लाइम्बिङ चाहिँ तपाईँको फर्स्ट हो कि योभन्दा अगाडि हिजो तपाईँको अर्को कुनै एडभेन्चर ट्रेनिङको केही अर्को एलिमेन्ट गर्नुभएको थियो?
2: हजुर दिदी, अब हाम्रो यहाँ 15-16 ग्रुप छुट्याएको छ, जहाँ चाहिँ पालै पालो आदि आदि ग्रुपलाई, कुनैलाई हाइकिङ, कुनैलाई केभिङ, कुनैलाई रक क्लाइम्बिङ, कुनैलाई त्यस्तै अब ऱ्याफ्टिङहरू काइकिङ लगेको थियो। र हिजो पनि हाम्रो 4 ग्रुपको नम्बरीहरूले चाहिँ रक क्लाइम्बिङ गर्न आएको थियो दिदी।
0: तपाईँले चाहिँ हिजो के गर्नुभयो त?
2: हामी चाहिँ हाम्रो ग्रुप चाहिँ हिजो हाइकिङ गएको थियौँ र हाइकिङमा धेरै नै रमाइलो भयो हामीलाई। त्यो चाहिँ दियोस् नेपालमा नि, नेपालको नि याद आयो मलाई, किनभने दियोस् अब यहाँ चाहिँ हाइकिङ गर्दा हामीले नेचरसँग दियोस् इन्ट्रोड्युस भयो नि त, हामी हरियाली देख्न पायो, दियोस् नेपालमा जस्तै अलिकति फिल आयो कि मलाई चाहिँ, हरियाली देख्दाखेरि अब यसो गाउँघर टाइपको गाईहरू जनावरहरू देख्दा नि त्यस्तो फिल आएको थियो दिदी।
0: र भाइ, अब तपाईँ पनि आफ्नो घर परिवारलाई के सन्देश दिन चाहनुहुन्छ कि भाइ?
2: हजुर, सर्वप्रथम धन्यवाद, तपाईँहरूले म माथि विश्वास गर्नुभयो र म यहाँसम्म पुगेको छु। चिन्ता नगर्नु होला, म यहाँ राम्रै गरिरहेको छु। अब मलाई हामीलाई हामी सबै नम्बरहरूलाई गुरुजीहरूको गाइडेन्समा हामी राम्रोसँग अगाडि हिँड्न सकिरहेको छौँ, त्यसैले त्यो कुरामा चाहिँ चिन्ता नगर्नु होला। हामीले राम्रो गर्दैछौँ र आत्तिनु पर्दैन भन्छु म चाहिँ, र छिटै भेट्नेछौँ हामी त्यहीँ। ल मम्मी बाबा, ल ठिकै छ, सम्झना छ मेरो भाइलाई पनि। ल हजुर,
0: थ्याङ्क यू भाइ। अब म अर्को भाइसँग कुरा गर्छु। हेलो भाइ, नमस्ते।
3: नमस्ते दिदी, मेरो नाम चाहिँ खेमराज थारू। अहिले हाम्रो चाहिँ अब यो एटीको चाहिँ हाम्रो एडभेन्चर ट्रेनिङ चाहिँ चलिरहेको छ, र हामी चाहिँ यतै ट्रेनिङमा चाहिँ अब सहभागी हुन पाएकोमा एकदम खुसी छौँ दिदी, किनभने यो चाहिँ एकदम आफ्नो यो आर्मीको पेसा साथसाथै यस्तो एडभेन्चर ट्रेनिङ गर्नु एकदम हाम्रो लागि चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यस कारण हामी चाहिँ एकदम धेरै खुसी छौँ, र हामी चाहिँ 2 भयो अहिले चाहिँ आफ्नो एडभेन्चर ट्रेनिङहरू चाहिँ इन्जोय गरिरहेको छौँ दिदी। र हिजो हामी चाहिँ हाइकिङ गएको थियौँ, र जुन चाहिँ एकदम राम्रो ठाउँ थियो, जसले अब मेरो नम्बरले भनेअनुसार चाहिँ हामीले त्यो डाँडा काँडा देख्दाखेरि चाहिँ आफ्नै गाउँघरको सम्झना आयो, र एकदमै रमाइलो रह्यो हिजो। अनि आज नै हाम्रो चाहिँ रक क्लाइम्बिङ छ, र अब हाम्रो यो इन्जोय गर्दैछौँ।
0: अनि भाइ, अब हाइकिङ त अब हाम्रो अघि भाइले भन्नुभयो जस्तै अब नेपालमा पनि हिँडेर आएको, अब त्यो डाँडा काँडा चढिरहेको हुन त, अब टेक्निक अनि अब सेफ्टी गियर्सहरू अनि अलिकति कम्पासहरूको तपाईँहरूको प्रयोग, नेभिगेसनको त्यो आफ्नो ठाउँमा छ, त्यो नयाँ टेक्निक्सहरू, नयाँ अब टुल्सहरू लर्न त गर्नुभएको छ, तर पनि इन जनरल हाइकिङ भनेको अब इन जनरल जे हो त्यो त नेपालमा पनि गरिएको, तर यो क्लाइम्बिङ चाहिँ तपाईँले गर्नुभएको थियो कि थिएन? अब नर्मल बाहिरको क्लाइम्बिङ भन्दाखेरि पनि यस प्रकारको चाहिँ एउटा विथ टुल्स एन्ड टेक्निक्स, यस्तो चाहिँ तपाईँको एक्सपिरियन्स थियो कि थिए?
3: दिदी, यो चाहिँ यस्तो एक्सपिरियन्स चाहिँ थिएन, एकदम हामीलाई एकदम नयाँ हो, र हामी चाहिँ एकदम एक्साइटेड थियौँ जस्तै कसरी हुन्छ भन्ने कुरा चाहिँ बुझ्नलाई। र हाम्रो यहाँ ट्रेनी हाम्रो गार्डहरूले चाहिँ हामीलाई एकदम राम्रोसँग ट्रेन गर्नुभएछ, लाइक अब गाइड गरिराख्नुभएछ कसरी गर्ने भनेर, र हामी चाहिँ अब यो नयाँ नयाँ कुराहरू चाहिँ सिक्न पाउँदा चाहिँ एकदम धेरै खुसी लाग्छ, किनभने आफ्नो लाइफमा चाहिँ नयाँ नयाँ कुराहरू सिकिराख्नुपर्छ, र हरेक खुसी कुराहरू सिक्दाखेरि चाहिँ धेरै खुसी नै छौँ दिदी।
0: अनि अब आफ्नो घर परिवारको सम्झना त पक्कै पनि आउँछ होला, आफ्नो घर परिवारलाई अहिले रेडियो मार्फत केही भन्न चाहनुहुन्छ भाइ?
3: घर परिवारको सम्झना धेरै आएको छ, मैले धेरै सम्झेछु भन्न चाहन्छु, र म चाँडै भेट्नेछु भन्ने कुरा अब नातिनु भन्छु घरको मान्छेलाई, म चाँडै नै फर्केर आउँछु र भेट्नेछु, र एउटा राम्रो समय चाहिँ स्पेन्ड गर्नेछु भन्ने कुरा गर्न चाहन्छु।

0: चिया उद्योगीहरूले आफ्ना समस्या बुझाउन खोज्दा प्रधानमन्त्री मन्त्री र सरकारी अधिकारीहरूले भेट्न नखोजेको आरोप लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न ढिलाइ गरेर अवरोध भइरहेको भन्दै इलामका 80 बढी उद्योगले आजबाट उत्पादन बन्द गरेका छन्। केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रबिन राई,
1: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तीन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ क्यारे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको किबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
2: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
1: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र कति विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन,
2: नियम लगाइएको छ। यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
1: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो होइन। र त्यो भएको हिसाबले हामी के अपेक्षा गर्छौँ भने भारत सरकारको राष्ट्रिय त्यहाँको टी बोर्डले चाहिँ जुन किसिमको अहिले चाहिँ एसओपी लागू गरेर चाहिँ नेपालको चियालाई भारतमा लानलाई चाहिँ जुन किसिमको अवरोध खडा गर्ने अनि चाहिँ रिपोर्टको नाममा 15-22 दिन लगाइदिने अनि त्यस पछाडि यो हरेक चिजले गर्दाखेरि चाहिँ हाम्रो व्यवसायलाई नै डिस्टर्ब चियालाई चाहिँ डिस्टर्बेन्सकै रूपमा हामी बुझ्छौँ क्या। यो अब त्यस्तो अहिले हाम्रो विषादीको परीक्षणै गर्ने हो केमिकलको परीक्षण गर्ने हो भने हाम्रा चियाहरू त्यहाँबाट जर्मनी पनि गएका छन् युरोप पनि गएका छन् होइन। अब केही रूपमा अब पहिला एक जमानामा यस्तो थियो होला जुन बेला चाहिँ विषादी धेरै प्रयोग गर्छ, तर अहिले त्यस्तो कन्डिसन पनि छैन क्या।
0: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्।
3: सबै मोर्चामा लडाई रोक्ने र हर्मुज जलमार्ग खोल्ने लगायतका विषय समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
4: If the Iranians comply with this deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
3: Belayat, France, Germany, and Italy le samyukta vigyapti nikalde samjhautako swagat gareka chan. Belayati pradhanmantri Sir Keir Starmer.
5: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
3: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने अडान लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आए लगतै शेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयरले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
6: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz.
0: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभाम डोल प्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोकिनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिएर दिनको एक करोड़ जरिवाना गर्ने चेतावनी समेत दिनु भएको छ।
7: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे एक करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउँछ, यसरी बसौँ, त्यो त भएन नि, त मजाले भयो, यस्तो पनि हुन्छ। सिरियस नै भएन तपाईँहरू, त्यो त एकदमै क्लियर भयो अब, होइन तपाईँहरूको टिम सिरियस भएन म्याडम।
8: सर अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
7: होइन, त्यसपछि हामीले आएन छोड्ने हुन्छ, फुल फेजमा हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, एउटा एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
9: त्यो कन्ट्राक्टरलाई कहाँ छ, यो धम्तीमा कहाँ छ, त्यसलाई खोजेर दिएर हो, त्यसलाई पनि हिरा घर घर पठाउने होइन, त्यसले काम गरेर पनि खुट्टा भाँच्दिनु, मतलब भएन यिनीहरूलाई, यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पऱ्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग, यो पोलको है, बिजुलीको पोलको, अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, कन्स्ट्रक्सनको त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ, उहाँहरूलाई बरु खुट।
0: अर्थमन्त्री सोनी मुवाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्तिसहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
10: प्रतिपक्षहरूले बजेटसित जोडिएर लागेका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभएको, उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ, ती खोलियोस्।
0: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छोडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
11: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मही न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकार?
0: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 को लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। सोमबार बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। अब खबर फटाफट।
3: स्याङ्जा वालिङ नौमा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम, सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागे।
0: अहिले सम्मका खबर यति नै।
12: यो PFBS गोर्खा रेडियो हो।

सदा वृन्द प्रकाश श्रेष्ठले गाउनुभएको मिठो गीत सुनाउँदै थिएँ मैले तपाईँलाई यतिखेर, र यही गीतको साथमा हाम्रो कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। गत चरणमा तपाईँले सुन्दै हुनुहुन्थ्यो एडभेन्चर ट्रेनिङको बारेमा तयार पारिएको सामग्री, र यही सामग्रीलाई अगाडि फेरि पनि निरन्तरता दिने मेरो तयारी रहेको छ, र यहाँहरूलाई अब त्यसतर्फ लिएर गइहाल्छु। एडभेन्चर ट्रेनिङमा मैले जुन रक क्लाइम्बिङमा रहनुभएको भाइहरूसँगको कुराकानी सुनाए तपाईँलाई कार्यक्रमको गत चरणमा, र अब यो चरणमा उक्त ट्रेनिङ एडभेन्चर ट्रेनिङ सञ्चालन गर्ने टिमको प्रमुख लिड इन्स्ट्रक्टर्सहरू दुईजना हुनुहुन्छ, उहाँहरूसँग गरेको कुराकानी र कायाकिङमा सहभागिता जनाउने हाम्रो भाइहरूसँग गरेको कुराकानी अब तपाईँको लागि राख्ने बेला भएको छ, त्यसतर्फ तपाईँले लिएर जान्छु। तर त्योभन्दा पनि अगाडि एउटा मिठो गीत सुनाउँछु, मिठो भन्दाखेरि पनि रमाइलो खालको गीत छ, अमिताभ बच्चनको आवाज तपाईँले यस गीतमा सुन्न सक्नुहुन्छ, एकदमै फनी टाइपको गीत भनेर भनौँ न, कमिक टाइपको गीत छ, इन्जोय गर्नुहोस् है। त यो गीत सँगसँगै हामी अगाडि एडभेन्चर ट्रेनिङको बाँकी रहेको सर सामग्री सुन्न सुनाउनपट्टि लाग्नेछौँ।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

सेवालाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ। दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: त प्रिय श्रोताबिन, अब भने म लेक विन्डमियरको अगाडि छु, जहाँ चाहिँ हाम्रो भाइहरूले आज कायाकिङको चाहिँ लेसन लिनुभयो अथवा यो एडभेन्चर ट्रेनिङको एउटा एलिमेन्टमा भाग लिनुभएको छ। भर्खरै मात्र उहाँहरूले चाहिँ वाटर पोलो पनि खेल्नुभयो, होइन, सानो स्केलमा भए पनि। र उहाँहरूको एक्सपिरियन्स सेयर गर्नको लागि मेरो भाइहरू मेरो अगाडि हुनुहुन्छ, रिक्रुटिङ टेक 2026 केही भाइहरूसँग अब कुरा गर्छु आजको दिनको बारेमा। हेलो भाइ, नमस्ते।
2: हजुर नमस्ते दिदी।
1: भाइको शुभ नाम?
2: मेरो नाम शमशेर चन्दारा।
1: अनि भाइ, तपाईँको आजको एक्सपिरियन्सको बारेमा अलिकति बताइदिनुहोस् न, कस्तो भयो आजको स्पेसली?
2: यो चाहिँ एकदमै मलाई एकदमै रमाइलो लाग्यो, किनकि मेरो फर्स्ट टाइम हो कायाकिङ। मैले नेपालमा पोखरामा गर्न खोजेको थिएँ, तर मैले त्यो टाइमले गर्दाखेरि मैले गर्न पाइनँ, यहाँ आएर गर्न पाएँ। थ्याङ्क यू फर्स्ट अफ अल गोर्खा कम्पनीलाई एकदमै, किनभने हामीलाई यो एकदमै रमाइलो पनि हो, सँगसँगै हामीले धेरै कुराहरू सिक्ने अवसर पनि हो। मैले आज धेरै कुराहरू सिकेँ, जस्तै अब रेस्क्यु कसरी गर्ने वाटरमा, बोटिङ गर्दाखेरि बोटिङ पनि अब कसरी गर्ने भन्ने कुराहरू सिकेँ, एकदमै रमाइलो लाग्यो।
1: अनि भाइ, तपाईँले हिजो चाहिँ के गर्नुभयो? तपाईँहरूको हिजोदेखि सुरु भएको?
2: हजुर, हिजो हाम्रो केभिङ थियो, केभिङ पनि एकदमै रमाइलो भयो, मैले अहिलेसम्म गरेको थिएँ केभिङ पनि। अनि एकदमै भित्र फेरि एकदमै डरलाग्दो पनि थियो, सँगसँगै हामी धेरै साथीहरू गुरुजीहरू भएको इन्स्ट्रक्टरहरू भएको कारणले हामीले राम्रो गयो, रमाइलो भयो, धेरै मेमोरीहरू बनायो, फोटो खिच्यो, एकदमै रमाइलो भयो।
1: अब नेपालमा त यस्तो एक्सपिरियन्स त तपाईँले गर्नुभएको थिएन, अभियसली पोखरामा ट्राई त गरेँ भनेर भन्नुभयो, पोखरामा फेरि तालमा हो भाइ?
2: हजुर
1: हजुर। अनि तपाईँको सोफार तपाईँको यो रिक्रुट ट्रेनिङ जुन गइरहेछ फ्यु मन्थ भइसकेको छ, कस्तो कस्तो अनुभव भएको छ तपाईँको?
2: एकदमै मलाई रमाइलो भइरहेछ, साथसाथै मलाई त्यस्तो अब प्रेसर फिल भएको छैन, किनभने सबै गुरुजीहरूले एकदमै माया, सँगसँगै आज उहाँहरूले एकदमै गाइडेन्स, राम्रो गाइडेन्स दिइरहनु भएको छ। हामीलाई त्यस्तो अब आफ्नो नेपाल छोडेर टाढा गए जस्तो त्यस्तो महसुस भएको छैन, हरेक कुराहरू हामीले घर फ्यामिली जस्तै पाएको छौँ, र सँगसँगै ट्रेनिङ पनि राम्रो भइरहेको छ, धेरै कुराहरू नयाँ सिकिरहेका छौँ, भर्खर 2-3 महिना भयो, स्टिल धेरै कुराहरू सिक्न बाँकी छ, पोजिटिभ छौँ र राम्रो हुन्छ भन्ने आशा छ।
1: अब अन्त्यमा घर परिवारलाई के सन्देश छ भाइ?
2: घर परिवारलाई तपाईँको छोरो एकदम ह्याप्पी छ, केही चिन्ता गर्नु पर्दैन, एकदमै राम्रो फ्यामिली पाएको छ। थ्याङ्क यू,
1: थ्याङ्क यू भाइ। अब अर्को भाइसँग कुरा गर्छु। हेलो भाइ, नमस्ते।
3: नमस्ते दिदी।
1: भाइको शुभ नाम?
3: मेरो नाम चेतन रिजाल।
1: अनि भाइ, कस्तो भइरहेको छ त तपाईँको ओभरअल ट्रेनिङ छ भन्दा पहिला त्यो कुरा गरौँ।
3: ओभरअल ट्रेनिङहरू सबै राम्रो भइराखेको छ, अब राम्रो एक्सपिरियन्सहरू गरेको छौँ। अब हिजो हामीले अब एडभेन्चर ट्रेनिङ सुरु गऱ्यौँ, जसमा अब केभिङ थियो, अब आज चाहिँ अब यो के भन्छ यो कायाकिङ, हजुर, गऱ्यौँ। अब राम्रो एक्सपिरियन्स भयो, जस्तै यसले गर्दा हाम्रो अब पर्सनल डेभलपमेन्टहरू, जस्तै करेज अब बढाउने भयो, अनि लिडरसिप स्किल्स, टिम वर्कहरू एकदम बढाउने, मद्दत गर्ने भयो।
1: अनि भाइ, अब यो कायाकिङको एक्सपिरियन्स तपाईँको पहिलोपटक हो कि नेपालमा पहिला पनि गर्ने मौका पाउनु भएको थियो यस्तो?
3: होइन, यो मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो, जसमा मैले धेरै कुरा सिकेँ आज, रेस्क्यु गर्नेदेखि लिएर हामी गेम पनि राम्रो खेल्यौँ, अब राम्रो एक्सपिरियन्स भयो दिदी।
1: सिक्न कति गाह्रो हुँदो रहेछ अथवा सजिलो हुँदो रहेछ त?
3: हजुर, सुरुमा त एकदमै गाह्रो भयो, फर्स्ट टाइम गर्दा अब गाह्रो नै हुन्छ, अब सिक्दै सिक्दै गर्दा अलिअलि बुझ्दै गयौँ, अब अहिले चाहिँ अब अलिअलि एक्सपिरियन्स भयो दिदी।
1: जस अब चाहिँ तपाईँको अलिअलि भयो पनि आत्मविश्वास बढ्यो, यदि यस्तो सिचुएसन परिहाल्नु भयो भने यु क्यान सर्भाइभ।
3: हजुर हजुर, एकदमै हजुर।
1: ल भाइ, थ्याङ्क यू सो मच। अनि तपाईँको अब बाँकी रहेको एडभेन्चर ट्रेनिङको विकको जति पनि छ एलिमेन्ट्सहरू राम्रोसँग सम्पन्न गर्नुहोस्, मेरो शुभकामना हुनु पर्यो। अनि छुट्टिनुभन्दा अगाडि तपाईँको नेपालमा हुनुभएको आफ्नो घर परिवारलाई रेडियो मार्फत के सन्देश दिन चाहनुहुन्छ?
3: हजुर, एकदमै माया छ, एकदमै सम्झिरहेको छु, अब चिन्ता नलिनु होला, म यहाँ एकदमै कुशल छु, त्यही भन्न चाहन्छु।
1: थ्याङ्क यू। हेलो भाइ, नमस्ते।
4: नमस्ते दिदी।
1: भाइको शुभ नाम?
4: मेरो नाम साम्यक लिङ्देन।
1: अनि भाइ, तपाईँको पनि अब तपाईँको नम्बरहरूले भन्नुभयो जस्तै आजको यो जुन कायाकिङ सेसन छ राम्रै भयो होला, के सिक्नुभयो त?
4: हजुर, मेरो पनि यो कायाकिङ फर्स्ट एक्सपिरियन्स नै हो, र मैले चाहिँ यहाँनिर धेरै नयाँ कुराहरू सिकेँ, जस्तै प्याडलिङहरू मैले पहिले कहिले गरेको थिइनँ, र आफै सेल्फ रेस्क्यु कसरी गर्ने हो त्यो पनि सिक्यौँ। हाम्रो इन्स्ट्रक्टरहरूले राम्रो इन्स्ट्रक्ट गर्नुभयो हामीलाई, र गुरुजीले पनि राम्रो डाइरेक्सन दिनुभयो, र मैले धेरै नयाँ कुराहरू सिकेँ।
1: कतिचोटि क्यापसाइज हुनुभयो तपाईँ?
4: हजुर, म 3 लगभग भए।
1: अनि त्यो हुँदाखेरि कस्तो हुँदो रहेछ? यसो हेर्दाखेरि तपाईँहरूको जुन एउटा बोट छ होइन, यहाँ त खुट्टासुट्टा सबै भित्र हाल्नु पर्ने रहेछ, हुन त तपाईँहरूले अब सेफ्टी गियर त लाउनु भएको छ, त्यही पनि एउटा भनौँ न बिच लेकको बिचतिर तपाईँ क्याप्चर हुँदाखेरि चाहिँ नि त्यस्तो अलिकति डर लाग्ने अथवा अलिकति आँतिने त्यस्तो केही भयो भाइ?
4: त्यस्तो डर लाग्ने आत्तिने त भएन किनकि हामी सब सेफ र कन्ट्रोल इन्भाइरोमेन्टमा थियौँ र हाम्रो इन्स्ट्रक्टरहरूले पनि सुरुमा डाइरेक्ट गरिसक्नु भएको थियो र त्यही अनुसार चाहिँ मैले फलो गरेँ र मलाई त्यस्तो डर चाहिँ लागेन. हजुर,
1: गुड भाइ, गुड. त्यसैको लागि तपाईँहरूको यो ट्रेनिङ हो होइन. अनि अब तपाईँको ओभरअल ट्रेनिङ अब कस्तो हुँदैछ? अब जुन रेक्टर ट्रेनिङ गर्दै हुनुहुन्छ, अझै पनि फ्यु मन्थ त बाँकी नै छ, आधा उदी आइपुग्नु भयो, कस्तो रह्यो त? तपाईँले सोचे जस्तै भइरहेछ भाइ?
4: हजुर, यो रिक्रुट कम्पनी चाहिँ मलाई ट्रेनिङ चाहिँ अहिले सोचे जस्तै भइरहेको छ, मैले एक्सपेक्ट गरेको जस्तो भइरहेको छ. हाम्रो गुरुजीहरू राम्रो हुनुहुन्छ, हामीलाई राम्रो डाइरेक्सन दिइराख्नु भएको छ र हामीलाई जतिसम्म सक्दो राम्रो बनाउने र राम्रो एउटा सोल्जर बनाउने प्रयास गरिदिनु हुन्छ र हामी पनि उत्तिकै हाम्रो 100% इफोर्ट दिँदैछौँ र एज एक्सपेक्टेडै मेरो ट्रेनिङ प्रोग्रामहरू जाँदैछ.
1: ल भाइ, थ्याङ्क यू सो मच. तपाईँलाई पनि अब छुट्टी हुँदा अगाडि तपाईँको नेपाल फ्यामिली हुनुहुन्छ होला, रेडियो सुन्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि केही सन्देश छ कि?
4: मेरो नेपालमा भएको मम्मी बाबालाई चाहिँ म एकदम धेरै सम्झिरहेको छु र मेरो धेरै चिन्ता नगर्नु होला. म यहाँनिर सबै राम्रै भइरहेको छ मेरो ट्रेनिङहरू र धेरै आफ्नो मेरो बारेमा चिन्ता नलिनु र यति भन्न चाहन्छु म.
1: हेलो भाइ, नमस्ते.
5: नमस्ते दिदी.
1: भाइको शुभ नाम?
5: मेरो नाम चाहिँ प्रदीप राणा दिदी.
1: अनि प्रदीप भाइ, तपाईँको पनि अब एक्सपिरियन्स सेयर गर्नुहोस् हामीसँग. तपाईँको नम्बरहरूले त एकदमै रमाइलो भइरहेको छ, ट्रेनिङ सोफार हुनुभएको छ. ओभरअल मिलिट्री ट्रेनिङ भनौँ न, रिक्रुट ट्रेनिङ कस्तो गइरहेको छ?
5: हजुर दिदी, यो ओभरअल मिलिट्री अहिलेको मेरो रिक्रुट ट्रेनिङ चाहिँ एकदमै राम्रो भइरहेको छ. अब सुरुदेखि बेसिक ट्रेनिङ नै, अब एभ्रिथिङ एभ्री डे चाहिँ मेरो लर्निङ कुराहरू हो, सबै हरेक दिन नै सिक्न पाइराखेको छु. अनि यो अहिले चाहिँ हामीले एडभेन्चर ट्रेनिङ गर्ने पनि राम्रो अवसर दिनुभएको छ, स्पेसल्ली थ्याङ्क यू गोर्खा कम्पनी अनि ब्रिगेड अफ गोर्खासलाई धन्यवाद दिन चाहन्छु हामीलाई चाहिँ यो मौका दिनुभएको छ. अनि हामीले चाहिँ आफ्नो पर्सनल डेभलपमेन्ट पनि डेभलप गरिराखेका छौँ दिदी.
1: अनि भाइ, अब आजको स्पेसिफिकली यो कुरा गर्नु पर्दाखेरि यो कायाकिङको एक्सपिरियन्स कस्तो रह्यो, लेसन कस्तो रह्यो?
5: हजुर, यो कायाकिङ चाहिँ अब मेरो पनि फर्स्ट टाइम नै हो दिदी. मलाई चाहिँ एकदम राम्रो लाग्यो. अब बेसिक कुरादेखि सिकियो, त्यसपछि बेसिक अलिअलि राम्रो भएपछि चाहिँ हामीलाई चाहिँ रेस्क्यु गर्ने कुराहरू पनि सिकाउनु भयो, जुन कुराले चाहिँ अहिले चाहिँ कन्फिडेन्स छ अलिकति. म चाहिँ काइकिङमा केही भइहाल्यो भने पनि केही गर्न सक्छु भन्ने चाहिँ कन्फिडेन्स बिल्डअप भएको छ दिदी.
1: अनि तपाईँले वाटर पोलो पनि खेल्दै हुनुहुन्थ्यो होइन आफ्नो ग्रुपसँग, कस्तो रमाइलो भयो भाइ, कस्तो रह्यो त्यो एक्सपिरियन्स?
5: हजुर, रमाइलो पनि भयो, अलिकति अब गोर्खाली भएपछि च्यालेन्ज गर्न पनि मन लागिहाल्छ. हजुर, रमाइलो भइहाल्यो त्यति.
1: हजुर, ल भाइ, तपाईँलाई पनि एकदमै बाँकी रहेको तपाईँको अब समय एडभेन्चर ट्रेनिङको, अब यो विक भर्खर सुरु भएको छ होइन, अल द भेरी बेस्ट. जे जस्तो तपाईँको बाँकी रहेको, घर परिवारमा केही सन्देश छ त?
5: हजुर, मेरो घर परिवारले सुन्दै हुनुहुन्छ भने चाहिँ मेरो चाहिँ अब अवस्था राम्रै छ, ट्रेनिङ राम्रै भइरहेको छ, आमा बुवा चिन्ता नगर्नु होला. र मेरो बाँकी अझै ट्रेनिङ पनि राम्रो गर्नेछु, मैले चाहिँ राम्रोसँग पास गर्नेछु भन्ने आशा गर्दैछु. धन्यवाद,
1: थ्याङ्क यू भेरी मच भाइ, एन्ड अल द बेस्ट है त. हेलो भाइ, नमस्ते.
6: नमस्ते दिदी.
1: भाइको शुभ नाम?
6: मेरो दिवाङ राई दिदी.
1: अनि भाइ, तपाईँको पनि अब मैले यही सोध्न चाहेँ, तपाईँको नम्बरहरूले कति मजाले उहाँहरूको एक्सपिरियन्स सेयर गर्नुभयो होइन, तपाईँको पनि एक्सपिरियन्स सुनाऊ न त, सोफार कस्तो हुँदैछ?
6: हजुर दिदी, अहिले चाहिँ सोफार राम्रै भइरहेको छ दिदी. अनि अब नयाँ ठाउँ, अब मैले अघि पनि भनिहालेँ, नयाँ मान्छे र नयाँ कुराहरू सिक्ने मौका पाइरहेको छ दिदी. अनि सुरु आज हाम्रो काइकिङ थियो, सुरुमा चाहिँ मलाई अब विशेष आएको थिएन, तर हाम्रो इन्स्ट्रक्टरहरूले राम्रो स्ट्रक्चर गरेर मैले सिकेँ, त्यसपछि चाहिँ सोफार म राम्रो गर्दै अहिले पनि सिकेँ दिदी.
1: हजुर,
6: अनि अहिलेसम्म चाहिँ राम्रै भएर छ दिदी.
1: हजुर, र तपाईँले हिजो केभिङ गर्नुभयो होला, तपाईँको नम्बर हेरेर जस्तै कस्तो भयो त्यो एक्सपिरियन्स सेयर गर्नुहोस् न.
6: हिजोको केभिङ चाहिँ अलिक दिदी रमाइलो भयो दिदी, जस्तै कि अब नयाँ अब जस्तै केभिङको हामीलाई खासै बारे थाहा थिएन विशेष गरी. अनि तर जब त्यो हामी टनलभित्र छिर्यौँ त्यस बेला चाहिँ हामी चाहिँ म चाहिँ त्यहाँको अब जस्तै अँध्यारो बनाएर त्यो ढुङ्गाको बनाएर देखेर एकदम अचम्म परेँ. तर पनि अनि त्यहाँ हामीलाई इन्स्ट्रक्टरहरूले सुनाउनु भयो यो ढुङ्गा कसरी बन्यो, केबिन कसरी बन्यो, के कसरी बन्यो भन्ने बारेमा. अनि त्यसको बारेमा पनि सुन्दैर अनि बुझ्दाखेरि राम्रै लाग्यो नि.
1: हजुर, र अब आज कायाकिङ, अब बाँकी के छ यो सप्ताहमा तपाईँहरूको?
6: हाम्रो त्यसपछि दिदी अब दुई दिन चाहिँ पर्सनल डेभलपमेन्ट छ. अब जस्तै अब हामी म खासै पहिला बोल्नु सक्थिनँ दिदी अगाडि आएर, तर अब अहिले गोर्खा कम्पनीमा हाम्रो गुरुजीहरूले अगाडि लिएर कन्फिडेन्ट बनाउनु भएर अहिले यस्तै अब भोलि पनि त्यही कुरा छ, जस्तै अगाडि आएर बोल्ने यताउति सिकाउने भन्नुभएको छ दिदी लगभग. अनि त्यही कारणले गर्दा चाहिँ अहिले म मेरो कन्फिडेन्ट लेभल चाहिँ एकदम हाई भइरहेको छ दिदी.
1: होइन भाइ, तपाईँले बोल्न सक्दिनँ चाहिँ भन्नुभयो, होइन होला, यति राम्रो बोलिराख्नु भएको छ त.
6: होइन दिदी, सुरुमा मलाई अब सुरुमा चाहिँ अलिक अप्ठ्यारै लाग्थ्यो दिदी, तर अहिले अब अगाडि गएर बोल्दा बोल्दा बानी भएर चाहिँ दिदी एकदम सजिलो लाग्न थालिरहेछ नि.
1: त्यो पनि पार्ट अफ ट्रेनिङ नै हो नि भाइ होइन?
6: हजुर दिदी, यो पार्ट अफ ट्रेनिङले गर्दै हो दिदी, एकदम पर्सनल डेभलपमेन्ट चाहिँ हाम्रो राम्रो भइरहेको छ दिदी.
1: ओके, गुड टु हियर द्याट भाइ. र अब अन्त्यमा तपाईँको पनि परिवारलाई नेपालमा केही सन्देश छ भने राखिदिनुहोस् न.
6: हजुर, परिवारलाई चाहिँ मेरो त धेरै धेरै माया अनि सम्झना छ, अनि म यहाँ आराम कुशलै छु र तपाईँहरू पनि आफ्नो म कामहरू मजाले गर्नु, म पनि आफ्नो काम मजाले गरिरहेको छु भन्न चाहन्छु दिदी.
1: थ्याङ्क यू भेरी मच भाइ, अल द बेस्ट है त.
6: हुन्छ दिदी, थ्याङ्क यू दिदी.

0: असमुसलेको आवाजमा सुन्दै हुनुहुन्थ्यो यस गीतलाई. यतिखेर तपाईँहरूले प्रिय श्रावण र यही गीतको साथ साथमा कार्यक्रम हाम्रो आजको दिवाकोशैली पनि बिल्कुलै अन्तिम चरणमा आइसकेको छ. यहाँहरू सबै सबै सबैसँग अब बिदा लिने बेला भइसक्यो. कार्यक्रममा सुनेर मलाई साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद. भोलि फेरि पनि दिउँसो एक बजेको समाचार पश्चात हाजिर हुन त आउने नै छु. त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला अनि बिएमएस गोर्खा रेडियोलाई यसै गरिकन सुन्दै गर्नुहोला. त प्रिय श्रावण आजको लागि पनि अब कार्यक्रमलाई सम्पन्न गर्दै म पनि यहाँ सबैबाट बिदा हुन चाहन्छु. आजको बाँकी रहेको समय तपाईँको रमाइलो रहोस्, शुभ रहोस्. नमस्ते, बाइ बाइ.
1: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस. यो बीएफबीएस गोर्खा रेडियो हो. गोर्खा.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठुलो संख्यामा नेपाली सहितका गैर कानुनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पडिन्द्र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी सञ्चार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्रायल काचले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौँ, यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा हुर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी सञ्चार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रुसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रुसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्युजिल्यान्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी सञ्चार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र हुर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कारवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यवहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसङ्ग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी सुरुमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौँ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौँ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बिचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
0: यसमा चाहिँ यो समस्या आउनुको कारणबारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
0: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यस कारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु, अर्को समस्या भयो तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो। तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरुन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुनसक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरुद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जुन महिनाको 4-10 देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौँ।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
0: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सडकहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यत्तिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सडकमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
0: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर
3: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले चाहिँ कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हेलो नमस्ते वेरी गुड आफ्टरनुन यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज सोमबार हो श्रोता आज विक्रम सम्बत 2083 साल असार महिनाको 1 गते सोमबार अनि आज सोमबारे औँसी पनि हो आजको दिनमा औँसी पनि परेको छ सायद यहाँहरूमध्ये धेरैले आज सोमबारे औँसी भनौँ न यो सोमबारको दिनमा पर्ने औँसी सोमबार र आज जुटेको दिनलाई सोमओती अमावास्या अथवा सोमबारे औँसी पनि भनिन्छ सोमओती अमावास्यालाई धर्मशास्त्रमा पुण्य कार्य गर्ने विशेष दिनको रूपमा पनि लिइन्छ र आज सोमबारको दिनमा आइतबार सप्तमी मङ्गलबार चौथी बुधबार अष्टमी तिथि परेमा पनि ती तिथिहरू ग्रहण समान फल दिने हुन्छन् भनिन्छ र यी तिथिहरूमा गरिएका तपाईँले जे काम गर्नुहुन्छ शुभ कार्यहरू त्यसको अत्यन्तै सही तरिकाले फल मिल्छ भन्ने विश्वास पनि गरिन्छ हजुर सदाजी आज पनि तपाईँहरूको यो साथमा यो साँझको समयमा भनौँ न यो अब दिनभरि तपाईँहरूले पक्कै पनि रमाइलो गर्नुभयो होला अब कतिपय साथीहरू भने आफ्नो ड्युटी पुरा सकेर घरतिर फर्कँदै हुनुहुन्छ तपाईँहरूको यो पल यो क्षणलाई अझ रमाइलो बनाउनको लागि हामी मिठा मिठा गीतहरू सुन्नेछौँ र 7 बजेसम्म म तपाईँहरूको साथमा यस्तै सुमधुर गीतहरू राख्दै जानेछु अनि हामीलाई

जानेछु। आउनुहोस् अहिलेको लागि भने अर्को साङ्गीतिक विश्राम लिऊ। शिशिर योगी र अन्जु पन्तको स्वरमा मायाले बाँधी राख्न सकिन अबको प्रस्तुतिमा स्वीकार्नुहोस् यो मिठो गीत।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

हार्ट ब्रोकनबाट भेटै हुँदैन कि यो मनले भन्छ मिठो गीत यहाँहरूले सुन्नुभयो। अब यो गीत पछि भने आउनुहोस् हामीलाई प्राप्त भएका सूचनाहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जान्छौँ र विभिन्न समाज कम्युनिटी अनि जात जातिहरूले नेपालदेखि यहाँसम्म आफ्नै संस्कार संस्कृति अनुसार चलन चल्ती अनुसार विभिन्न चाडपर्व रीतिरिवाज अनुसार उहाँहरूको रमाइलो भेटघाट विन्टरदेखि लिएर समरको त झन् के कुरा गर्नु होइन र अहिले यस्तै भेटघाट क्रममा आउनुहोस् हामीलाई प्राप्त भएका सूचनाहरू। युकेवासी सम्पूर्ण बागलुङ्गे तथा गैर बागलुङ्गे आमा बाबा दाजुभाइ दिदीबहिनीहरू सबै सबैलाई उहाँहरूको आफन्तजनहरू भनौँ अथवा साथी सङ्गीहरूलाई यो कार्यक्रममा सहभागी भए गरिमामय उपस्थिति जनाइदिनको लागि अनुरोध गरिएको छ। हरेक वर्ष आयोजना गरिने बागलुङ्गे समाज युकेको वार्षिक भेटघाट कार्यक्रम भने शनिबार 4 जुलाईमा अल्डसर्ट स्थित एम्पायर हलमा हुने भएको छ र यो कार्यक्रममा तपाईँहरूले विभिन्न किसिमका भनौँ न गीत गाउने कलाकारहरू नेपालदेखि आउनुभएका कलाकारहरू गायिका प्रेमा राणा लोक गायक राजेन्द्र घरती मगर अनि अर्को लोक गायक दिलीप सिरिसको धमकादार प्रस्तुति रहनेछ अनि मनोरञ्जनको लागि बागलुङ समाज युकेको आफ्नै नौमती बाजाको रौनक छँदैछ अनि यहाँका लोकल आर्टिस्टहरू भनौँ अथवा छोरी चेलीहरूको नृत्यहरू बागलुङ्गे भेगमा प्रचलित रहेको सोरठी नाच र आकर्षक अन्य थुप्रै राफल ड्रहरू पनि हुनेछन् र यो कार्यक्रम हुन गइरहेको छ। श्रोता, शनिबार 4 जुलाईको दिनमा बागलुङ समाज युकेले आयोजना गरेको यो कार्यक्रम हो, तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी कुमार सानु र अल्का याग्निक अनि साथीहरूले गाउनुभएको यो गीत सुनौँ।

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

शिव परियारको स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीतपछि पनि हामी केही सूचनाहरू तपाईँहरूको साथमा राख्दै जाउँ। र यो समर सिजनमा प्राय गरेर धेरैभन्दा धेरै कार्यक्रमहरू छन् र तपाईँहरूले पनि त्यही कार्यक्रमहरूमा भाग लिन सक्नुहुनेछ। र यसै क्रममा अब आउने कार्यक्रमहरू के छन् त तपाईँहरूको हरेक हप्ता धेरैभन्दा धेरै कार्यक्रमहरूमा तपाईँहरू एकदमै बिजी भइराख्नुहुन्छ, होइन? व्यस्त जीवनशैली छँदैछ। आउनुहोस् अब यसै क्रममा आरजेआर रेजिमेन्टल बर्थडे सेलिब्रेसन हुन गइरहेको छ श्रोता। यस पटक भने 32 आरजेआर रेजिमेन्टल बर्थडे सेलिब्रेसन हो र शनिबार 27 जुनमा हुन गइरहेको छ। 1 आरजेआरको सर जोन मुर ब्यारेक्स फोक्सटन केन्टमा, पोस्ट कोड CT23HJ हो र तपाईँहरू आउन सक्नुहुनेछ। यसमा थुप्रै एट्र्याक्सनहरू रहेका छन्। ब्यान अफ द ब्रिगेड अफ गोर्खासको डिस्प्ले हुनेछ, साथमा PND 1 आरजेआरबाट पाइप्स एन्ड ड्रम्सको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी विभिन्न किसिमका लाइभ ब्यान्डहरूको प्रस्तुति अनि आउटसाइड अथवा इनसाइड भनौँ न, यो इन्टर्नल र एक्सटर्नल विभिन्न किसिमका स्टलहरू पनि रहनेछन्। अनि आर्ट एन्ड क्राफ्ट एक्जिबिसन पनि रहनेछ। खुकुरी प्याटर्न डिस्प्ले भनेपछि गोर्खालीको फेमस वेपन हो खुकुरी। खुकुरी प्याटर्न डिस्प्ले पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। राफल ड्र छँदैछ अनि विभिन्न किसिमका कल्चरल डान्सहरू पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि साथै आरजेआर रेजिमेन्टल बर्थडेको दिनमा भने स्पोर्ट्स भने हुनेछ। अनि तुल आले कप, त्यस दिनमा तुल आले कप पनि खेलिन्छ। त्यस्तै गरी टेकन्डो डिस्प्ले पनि छ, टेकन्डो डिस्प्ले पनि इन्जोय गर्न सक्नुहुनेछ। अनि छेलो फाल्ने, ओके, यसमा फ्री एन्ट्री हो अनि फ्री पार्किङ पनि छ। जस्ट तपाईँहरूले फुडको लागि भने फुड कोर्टमा गएर पे एज यु डाइन गर्न सक्नुहुनेछ। अनि तपाईँहरूले थप जानकारीको लागि 1 आरजेआरका गर्खा मेजर बबिन्द्र गुरुङ अनि क्याप्टेन तार्जन गुरुङ MBO अनि क्याप्टेन सुनिल गुरुङ मध्ये कसैलाई सम्पर्क गर्न सक्नुहुनेछ थप जानकारीको लागि।

आकाश सुनारले गाउनु भएको यो गीत सुनिसकेका छौँ हामी. आकाश सुनवारको स्वरमा यो गीत पछि भने आउनुहोस् हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौँ र तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु म तपाईँलाई छुटिनुभन्दा अगाडि. अनि समाचार सुनिसकेपछि पनि हामी कार्यक्रमको दोस्रो घण्टामा मिठा मिठा गीतहरू त सुन्ने नै छौँ. आउनुहोस् अब यो पहिलो घण्टालाई समापन गर्नको लागि हामी बाबुकृष्ण परियार र दीपिकाको स्वरमा रहेको एउटा मिठो गीत सुनौ अनि उहाँहरूले गाउनुभएको यो मिठो गीत सँगसँगै हामी समाचार पनि सुन्नेछौँ. समाचारपछि भने हामी दोस्रो घण्टामा भेट्नेछौँ.

0: ઓનલાઈન ભરી
1: ઓનર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો હો.
3: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्।
4: सबै मोर्चामा लडाईँ रोक्ने र होर्मुज जलमार्ग खोल्ने लगायतका विशेष समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्यान्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
5: If the Iranians comply with his deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
4: Belayat, France, Germany, and Italy le samyukta vigyapti nikalde samjhautako swagat gareka chhan. Belayati pradhanmantri Sir Keir Starmer.
6: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
4: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने अडान लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आए लगतै शेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयरले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
7: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz anytime it wishes to in the future. So there are no real winners in this war.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोल प्रसाद अरियाल निर्माण कम्पनीका प्रतिनिधिसँग जोगिनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अरियालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी दिनुभएको छ।
8: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउँछ, एकचोटि बसौँ, त भएन नि, त मजा लाग्यो। यस्तो पनि सिरियस नै भएन तपाईँहरू, त्यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
9: सर अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
8: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फ्लेज हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: चालू आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ। पुँजीगत तर्फको 4.7 खर्ब मध्ये 11 महिना सकिँदा 1.32 खर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3.52 खर्बको बजेटमा यही समयमा 1.43 खर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो। सरकारले चालू आर्थिक वर्षमा 19.64 करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11.10 खर्ब आमदानी गर्दा 13.46 खर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2.36 खर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ। मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड 86 लाख रुपियाँ बराबरको बजेट ल्याएको छ। सोमबार बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46.98 करोड़ 33 लाख रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाखको बजेट ल्याएको छ। अहिलेसम्मका खबरहरू नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: उदय सोताङको सर्वदा प्रस्तुत गीत थियो यति चोखो यति मिठो दिउँला तिमीलाई माया। यस गीतका अरिजिनल सिंगर भने नारायण गोपाल हुन् र यो गीत सँगसँगै अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईंलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा भने आज म अहिले भनौँ न वर्ल्ड कपको बारेमा अलिकति कुराकानी गर्न चाहन्छु। तपाईँ हामी सबैलाई वर्ल्ड कपको रौनकता छाइसकेको छ, होइन? वर्ल्ड कप जताततै तपाईँ जहाँ जानुहोस् जे गर्नुहोस् जहिले पनि सुनिराख्नु भएको छ। तपाईँको सोसल मिडियादेखि लिएर अहिले जताततै वर्ल्ड कपको चर्चा रहेको छ। अनि सायद यहाँहरूले यस विकेन्डमा हिजो आइतबार अनि अस्ति शनिबारको दिनमा भएको खेलहरू हेरिसक्नु भयो होला। शनिबारको दिनमा कटार र स्विजरल्यान्ड 1-1 भयो। यसपटक चाहिँ यो सुरुको स्टेज प्रोग्राम भनौँ न यो ग्रुप स्टेज म्याचहरू भने एसियन कन्ट्रीहरूले निकै राम्रो गरेका छन्। सायद तपाईँहरूले भरपूर मात्रामा इन्जोय पनि गरिराख्नु भएको छ। शनिबारको दिनमा भएको कटार 1 स्विजरल्यान्ड 1 ब्राजिल 1 मरक्को पनि 1 भएको थियो। युनाइटेड स्टेट्सले भने प्याराग्वेमा यी एकका विरुद्ध 4 गोल गर्न सफल भयो अनि युएस 4 र प्याराग्वे 1 भएको थियो। अनि त्यस्तै गरी हिजो आइतबारको दिनमा हेइटी 0 स्कटल्यान्ड 1 भएको छ। स्कटल्यान्डले पनि एकदमै राम्रो गरिरहेको अवस्था हो। अनि अस्ट्रेलिया 2 टर्की 0 जर्मनी 7 क्युरस आयो भने 1 भएको थियो। त्यस्तै गरी नेदरल्यान्डसँग जापानले पनि बराबरी खेलेको छ। एकदमै जापानको लागि पनि यो एकदमै सौहार्दपूर्ण वातावरण हो भन्दा फरक पर्दैन। सायद आजको दिनमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ ग्रुप ईबाट आइभरी कोस्ट भर्सेस इक्वेडर फुल टाइम भइसकेको छ श्रोता। अनि आइभरी कोस्ट 1 इक्वेडर 0 अनि स्विडेन 5 ट्युनिजिया 1। अब बेलुकी ठिक 8 बजे भने बेल्जियम भर्सेस इजिप्टको म्याच हेर्न सक्नुहुनेछ ग्रुप सीबाट। अनि अहिले भर्खरै तपाईँहरूले हेरिराख्नु भएको छ स्पेन भर्सेस केप भर्डको म्याच र फर्स्ट हाफको यो 12 मिनट गइरहेको छ श्रोता। स्पेन भर्सेस केप भर्ड दुवै टिमबाट कुनै गोल हुन सकिरहेको छैन र अहिले स्पेन 0 केप भर्ड पनि 0 भइरहेको छ। अनि रातको 11 बजे भने साउदी अरेबिया भर्सेस युरोगाईको म्याच पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। आउनुहोस् हामी फुटबलको चर्चा गरौँ अलिकति।
1: The 2026 World Cup on BSBS.
2: World Cup cheat sheet. England.
1: Team nickname.
2: The Three Lions.
1: Team manager.
2: Thomas Tuchel.
1: Team captain.
2: Harry Kane.
1: World Cup wins.
2: One in 1966.
1: Best player ever.
2: The debate usually comes down to Bobby Charlton, Gary Lineker, David Beckham or Harry Kane.
1: National dish.
2: Chicken tikka masala. Yes, really.
1: National animal.
2: The lion.
1: Population.
2: About 57 million.
1: Most capped player.
2: Peter Shilton, 125 appearances.
1: All-time top scorer.
2: Harry Kane.
1: World Cup heartbreak rating.
2: 10 out of 10. Penalty shootouts, disallowed goals, near misses, and decades of waiting for it to come home.
1: Most famous fan.
2: Prince William.
1: History fact.
2: The original World Cup trophy was stolen in London in 1966 and found wrapped in newspaper by a dog called Pickles just 4 months before England won the tournament.
1: Random fact.
2: England goalkeeper Gordon Banks once made a save so famous it simply became known as the save. He stopped a header from Pelé that everyone thought was going in.
1: One thing their fans secretly fear.
2: Penalties.
1: Percentage chance of winning.
2: 10 to 15%.
1: The 2026 World

हजुर, बिमल मगरले गाउनुभएको एउटा मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीत पछि भने वर्ल्ड कप आउँदा सायद कतिपय फ्यानहरूले भनौँ न, तपाईँ हामी जस्तै एकदमै कतिपय अब कतिपयलाई प्लेयर मनपर्छ, कतिपय श्रोताहरूले भने कन्ट्री मन पराउनुहुन्छ, कतिपयले भने जर्सी नम्बर मन पराउनुहुन्छ, होइन, कतिपयले इन्डिभिजुअल प्लेयरहरूलाई समर्थन गर्नुहुन्छ, कतिले कन्ट्रीलाई। ओके, त्यो आफ्नो ठाउँमा छँदैछ। र यो वर्ल्ड कप फुटबल जब केवल फुटबलको महाकुम्भ मात्र होइन, यो त एउटा फ्यासन र स्टाइलको मेला पनि हो भन्दा पनि फरक पर्दैन, किनभने थरी थरीका मानिसहरूको त्यो स्टाइल, होइन, प्लेयरहरूले आफ्नै स्टाइल, हेयर स्टाइलदेखि लगाएर जर्सीको स्टाइलहरूको विषयमा, होइन, यसले विश्व फ्यासन बजारमै ठुलो परकम्प ल्याइसकेको छ। र नेपालमा पनि अहिले विभिन्न स्थानहरूमा वर्ल्ड कपले रङ्गिएको छ, अनि तपाईँहरूले सोसल मिडियामा देख्न सक्नुहुन्छ, होइन, अनि पसलेहरूले विशेष गरेर व्यापारीहरूले पनि थरी थरीको यो प्लेयरहरूले लगाउने जर्सीहरू सेल गरिराख्नु भएको अवस्था हो। र यसै क्रममा बढी मात्रामा चर्चा रहने भनेको जर्सीको त्यो लस्करमा, विशेष गरेर जर्सी नम्बर 10 नै हुनसक्छ, होइन, जर्सी नम्बर 10 यो भनिरहनु परेन यो कसको जर्सी हो भनेर। फुटबलका पण्डितलाई मात्र होइन, फुटबलमा खासै चासो नभएकालाई पनि त्यो देख्न साथ यो फलाना प्लेयरले लाउँछ भन्ने हुन्छ। फुटबलको अरू कुरा थाहा नभए पनि त्यो जर्सी भने थाहा हुनसक्छ, होइन, सायद लियोनल मेस्सी सबैले भन्नु। अहिले बजारमा सर्वाधिक माग भएको जर्सी नै लियोनल मेस्सीले लगाउने अर्जेन्टिनाको नम्बर 10 रहेको पनि अहिले धेरै कुराहरू आइरहेका छन्। र बच्चा होस् बुढापाका, होइन, अनि तन्नेरीहरू भनौँ न, अलि युवा जमातहरूलाई नै किन नहोस् त्यो जर्सी मनपर्छ। र युवा जमातमा अलिकति उनीहरूको रोजाइ भने फरक हुनसक्छ, किनभने उनीहरूले प्लेयरहरू बुझ्छन्।

स्किल्सहरूलाई देखाउने चलन पनि छँदैछ। इतिहासमा धेरै महान खेलाडीहरूले भनौँ न, यो फुटबलको कुराकानी गर्नुपर्दा उनीहरूले यही 10 नम्बरको जर्सी लगाएर निकै राम्रो पनि गरेका छन्। र लियोनल मेस्सीले अर्जेन्टिनाको लागि नम्बर 10 जर्सी लगाउँदै आएका छन् भने, बार्सिलोनामा हुँदा पनि उनले अहिलेको इन्टर मायामीमा हुँदा पनि जर्सी नम्बर 10 नै लगाइरहेका थिए। र त्यसैले पनि यो नम्बर अहिले विश्वभरि मेस्सीसँगै जोडिएर पनि चिनिन्छ अहिलेको पुस्ताले, होइन? त्यसो त अझ पहिलाको कुरा गर्ने हो भने हिस्ट्रीमा, यो फुटबलको हिस्ट्रीमा मेस्सीभन्दा धेरै पुरानो छ यो नम्बर 10 को कुरा। 1958 ब्राजिलको वर्ल्ड कप जित्दा वर्ल्डभरि नै बढी चर्चित रहेका प्लेयर पेलेले पनि नम्बर 10 जर्सी लगाएका थिए र एकदमै फुटबलका महारथी भनिन्छ पेले। पेलेले पनि नम्बर 10 नै लगाएका थिए र त्यहीँबाट नै यो नम्बरले चर्चा पाउन सुरु गरेको हो। अनि त्यस्तै गरी डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाको लागि यही नम्बर लगाएका थिए। 1986 को वर्ल्ड कप जित्दा पनि म्याराडोनाको नम्बर 10 जर्सी फुटबल इतिहासकै सबैभन्दा चर्चित जर्सी मध्ये एक बन्यो। र अहिले पनि जब जब वर्ल्ड कप आउँछ अनि उहाँले गरेको जुन त्यो दृश्य थियो त्यसलाई यति पटक रिपिट गरिन्छ, होइन? सायद यहाँहरूमध्ये टेलिभिजन हेर्नेले त्यो महसुस गर्नुभएको छ। अनि त्यस्तै गरी फ्रान्सका स्टार प्लेयर भनौँ, जिनेदिन जिदानको जर्सी नम्बर 10 पनि हो। त्यति बेला उनी यो 1998 फ्रान्सले पहिलो पटक वर्ल्ड कप जित्दा पनि जिनेदिन जिदान भने उनी एकदमै राम्रो खेलाडी थिए। र ब्राजिलका चर्चित खेलाडी रोनाल्डिनोले पनि, उनको नाम अलि ब्राजिलियन हुन्, रोनाल्डिनोको नाम अलि लामो छ, उनको पुरा नाम चाहिँ रोनाल्डो लुइस नाइजेरियो डी लिमा पनि हो, तर सबैले ब्राजिलियन लेजेन्ड रोनाल्डो मात्रै भन्छन्, होइन? र उनको नाम लामो छ र उनले पनि नम्बर 10 जर्सी नै लगाएका थिए। सन् 2002 वर्ल्ड कप जित्ने खेलाडी हुनुहुने पनि, र त्यसपछि पनि मेस्सीले यही नम्बर 10 नै उचाइमा पुर्याए। र लियोनल मेस्सीले अर्जेन्टिनालाई प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू दिलाउँदै नम्बर 10 केवल एउटा अङ्क मात्र नभएर सफलताको प्रतीकको रूपमा पनि उनले परिचित बनाएका छन्। ओके, अब यो नम्बर मात्रै होइन, अन्य नम्बरहरू पनि छन्, अन्य प्लेयरहरू पनि छन्, होइन? र यो जर्सी मात्र होइन, लियोनल मेस्सीको हेयर स्टाइल अनि उनको दाढीको शैली, होइन, अगाडि काट्ने त्यो फेसको दाढी अनि त्यसपछि ट्याटु डिजाइन समेत एकदमै धेरैले फलो गरेको पनि पाइन्छ। एनिवे श्रोता, अब अहिलेको समयमा फुटबललाई मन पराउनेहरू जो हुनुहुन्छ, फुटबल यो तपाईँ हामीले बुझ्ने तरिका फरक होला, अरूले बुझ्ने तरिका फरक होला, त्यही भएर नै धेरैले यसरी फलो गर्छन् होला। आउनुहोस् अबको प्रस्तुतिमा भने हामी एउटा मिठो गीत सुनौँ।

0: SBS गोर्खा रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: यो BFBS Gurkha Radio हो।

उदित नारायण झा र अलका याग्निकको युगल सुरबद्ध प्रस्तुत गीत थियो. अघि हामीले कुराकानी गरिरहेका थियौँ श्रोता वर्ल्ड कपमा अहिले नम्बर 10 जर्सी एकदमै पपुलर भइरहेको विषयमा र लियोनल मेस्सीको जर्सी मात्र होइन उनको हेयर स्टाइल अनि त्यो फेसको दाढीको शैली होइन ट्याटु हो उनको ट्याटु अहिले उनको शरीरमा कतिवटा छ होला यदि कसैले प्रश्न गर्यो भने त्यो पनि तपाईँहरूले थाहा पाउन सक्नुहुनेछ. ओके आउनुहोस् अब अरू अन्य जर्सीको पनि त्यत्तिकै आकर्षण छ होइन वर्ल्ड कप एकदमै ठुला फुटबल प्रतियोगिताको समयमा लियोनल मेस्सीको नम्बर 10 जर्सी सबैभन्दा बढी चर्चामा रहे पनि अन्य प्लेयरहरूले लगाउने जर्सीप्रति पनि समर्थकहरूको निकै आकर्षण अहिले बढिरहेको छ र क्रिस्टियानो रोनाल्डो जो पोर्चुगलबाट उनी खेल्छन् र उनको जर्सी नम्बर 7 हो र जर्सी नम्बर 7 विश्वकै सबैभन्दा लोकप्रिय जर्सीमध्ये एक मानिन्छ. रोनाल्डोका समर्थकहरूको लागि CR7 लेखेको एउटा जर्सी होइन सायद तपाईँको घरमा पनि हुनसक्छ होइन कतिपयको हुनसक्छ. अनि त्यसै गरी केलियन एम्बापेको फ्रान्स टोलीको जर्सी होइन नेमारको ब्राजिलियन टिमको जर्सी अनि बेलिङ्गमको अब इङ्ल्यान्ड टिमको जर्सी होइन यस्ता थुप्रै जर्सीहरू पनि तपाईँहरूमध्ये अलि युथहरूको बेसमा निकै रुचाइएको छ र कतिपयले मनपर्ने खेलाडीप्रतिको समर्थन व्यक्त गर्नको लागि यी र यस्ता जर्सीहरू किनेर लगाइरहेका छन् भने कतिपयले ब्राजिलको पहेँलो कलर अनि अर्जेन्टिनाको निलो र सेतो फ्रान्सको निलो जस्ता आकर्षक रङले पनि उनीहरूले जर्सी पहिरेको युवा पुस्ताले अहिले त्यही कुराहरू भनौँ न फुटबलको जर्सी अनि खेल हेर्ने साधन मात्र नभई युवा पुस्ताको एउटा पहिरन शैली र एउटा पहिचान महत्त्वपूर्ण हिस्सा बनेको छ भनौँ न र खेलभन्दा ठुलो बनेको छ वर्ल्ड कपको यो प्रभाव. अहिले वर्ल्ड कप खेलसँगै व्यापार छ फ्यासन छ मनोरञ्जन छ होइन अनि अहिले सामाजिक सञ्जाल एकदमै रङ्गीन बनेको छ र यसको साथसाथै अब जर्सी पनि विभिन्न देशमा बिक्री भइरहेको छ खेल हेर्ने जमघट बढिरहेको छ सामाजिक सञ्जाल फुटबलमय बनेको छ होइन ओके तपाईँहरूले पनि यस्तै गरी वर्ल्ड कप सुरु हुने बित्तिकै अहिले भनौँ न धेरै जस्तो मानिसहरूलाई अर्जेन्टिना ब्राजिल अनि पोर्चुगल फ्रान्स इङ्ल्यान्ड भनेको पनि हामी सुन्छौँ. ओके तपाईँले कसलाई सपोर्ट गर्नुहुन्छ यदि तपाईँले पनि कसैलाई सपोर्ट गर्नुहुन्छ भने हामीलाई पठाउन सक्नुहुनेछ अनि तपाईँले जसलाई सपोर्ट गर्नुहुन्छ उहाँको खेल पनि हेर्दै हुनुहुन्छ होला. आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ मायाको मन्दिर प्रताप दास र रोजिना बस्नेतको स्वरमा यो गीत स्वीकार्नुहोस्.

तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, अहिले यहाँहरूले के बर्ड भर्सेस स्पेनको म्याच हेरिराख्नु भएको छ होला, र अहिले एकदमै ग्रेट लिटल हेडर एन्ड मार्कले यो पुल ब्याक गरेको पनि तपाईँहरूले देख्नुभयो श्रोता. यो फेरान टोरेसले भने मिस गरेका छन् होइन, सायद यहाँहरूमध्ये धेरैले हेरिराख्नु भएको छ यो म्याच. ओके, आउनुहोस् अब भने हामीलाई धेरै साथीहरूले गीत सुन्नु र सुनाउनको लागि पनि अनुरोध गरिराख्नु भएको छ. यसै क्रममा ललित दाजु र सती दिदी हुनुहुन्छ, उहाँहरूले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. हामी पनि टु इन वान गर्दै हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ. फुटबलको कुरा गर्दा स्पेनले राम्रो प्रदर्शन गरे पनि हालसम्म गोलरहित अवस्थामै रहेको छ भन्नुभएको छ, सही कुरा दाए. र रूपा बहिनीले फुटबलको जर्सीदेखि लिएर फुटबल प्रतिको क्रेजको वर्णन गर्दा निकै आनन्दित महसुस भयो भन्नुभएको रहेछ. थ्याङ्क यू, सुनेर इन्जोय गर्नुभएको रहेछ. बहिनी, यो वर्ल्ड कप कसको पोल्टामा जाने हो अहिले नै भन्न गाह्रो छ, सही कुरा दाए. तर हालको चर्चा हेर्दा स्पेन र फ्रान्स नै प्रमुख दावेदार जस्तो पनि देखिन्छ. फुटबलको आँखा हुँदैन भन्छन्, त्यो त 110% सही हो दाइ. र कोही बेला भाग्यले पनि साथ दिनुपर्छ होला जस्तो मलाई लाग्छ भन्नुभएको रहेछ. एकदमै सही कुरा, कहिलेकाहीँ होइन, अब के हो के हो भन्न सकिँदैन, जे पनि हुनसक्छ होइन. ओके, यो फुटबलमा यो फुटबलको आँखा हुँदैन, कहाँ जान्छ के हुन्छ. एनिवे, यो विचारको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि त्यस्तै गरी हामीसँग भुवानी गुरुङ दाई हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. नमस्कार रूपा बहिनी छज्यालो, मेरो पनि म पनि तपाईँलाई सोही भन्न चाहन्छु दाई. हजुरको लभली प्रोग्राम सुनेर इन्जोय लिँदैछु, थ्याङ्क यू. मेरो फेभरेट गायक गायिका शिशिर योगी र अन्जु पन्तले गाउनुभएको गीत पनि सुन्न पाएँ भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच. अनि त्यसै गरी हामीसँग धनु बहिनी हुनुहुन्छ, धनु बहिनीले पनि एउटा गीत सुन्न र सुनाउनको लागि हामीलाई अनुरोध गरिराख्नु भएको छ. र उहाँले पनि भन्नुभएको छ, दिदी प्लिज आज भने एउटा गीत रिक्वेस्ट गर्नु पर्यो है भन्नुभएको छ. प्रब्लम छैन बहिनी, तपाईँले आज मात्र होइन, सधैँ सधैँ यसरी नै कुनै पनि कार्यक्रममा आउन सक्नुहुन्छ र गीत रिक्वेस्ट गर्न सक्नुहुनेछ. र हजुरकै कार्यक्रममा प्ले गर्नुभएको एउटा गीत, जुन गीत म सुनेर बडो आनन्दित भएको थिएँ भन्नुभएको छ. उहाँले रोज्नुभएको छ हार्ट ब्रोकनबाट अब भेट उनीसँग हुन्छ कि हुँदैन होला भन्ने बोलको मिठो गीत छ. धनु बहिनीले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई पनि मिठो सम्झनासहित यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ. अब हामी सुनौँ हार्ट ब्रोकन. ब्रोकन हार्ट होइन, हार्ट ब्रोकन. ओके, सिकानुहोस्.

अहिले प्रस्तुत गीत हामी सुनिरहेका थियौं। फानबाट निवासी धनु गुरुङ बहिनीले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झना सहित यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। हजुर, आउनुहोस् अब भने इङ्ल्यान्डका प्लेयरहरूको विषयमा पनि अलिकति कुरा गरौँ। होइन, अब इङ्ल्यान्डका प्लेयरहरू भने अब वर्ल्ड कप लेजेन्ड्सहरू अथवा यो रेकर्ड ब्रेकिङ गोल स्कोरर्सहरू अथवा अहिलेको मोडर्न आइकन्सहरू पनि धेरै राम्रा राम्रा प्लेयरहरू छन्। होइन, जस्तो कि अल टाइम लेजेन्ड्सको कुराकानी गर्नुपर्दा एकदमै द ग्रेटेस्ट डिफेन्डर भन्नुपर्छ इङ्ल्यान्डको हिस्ट्रीमै एकदमै राम्रो प्लेयर जसले 1966 वर्ल्ड कप जिताउनको लागि उहाँको ठुलो हात पनि थियो, बबी मुर। ओके, अनि त्यस्तै गरी बबी चार्ल्टन पनि छन्। होइन, एकदमै इङ्ल्यान्डको अर्को मिडफिल्डर हुनुहुने, ग्रेटेस्ट एभर मिडफिल्डर, अनि पहिला म्यान्चेस्टर युनाइटेडको लेजेन्ड पनि हुन् र 1966 वर्ल्ड कपको टिममा थिए दुवैजना। ओके, अनि त्यस्तै गरी गोर्डन ब्याङ्क्स पनि छन्। होइन, गोलकिपर, उनी पनि एकदमै राम्रो गोलकिपर हुन्, ग्रेटेस्ट गोलकिपर। अनि एलन सेरर पनि अब एकदमै राम्रो, प्रिमियर लिगको हिस्ट्रीमा पनि उनले 260 गोल गरेका छन्। अब त्यस्तै गरी अलिकता मोडर्न आइकन्सहरूको कुराकानी गर्नुपर्दा अहिलेका ह्यारी केन, होइन, ह्यारी केन पनि एकदमै राम्रो इङ्ल्यान्डको नेसनल टिममा अहिले वर्ल्ड कप खेल्दैछन्। अनि त्यस्तै गरी वान अफ द मोस्ट नेचुरली गिफ्टेड प्लेयर भन्नुपर्छ वेन रुनी। होइन, वेन रुनी पनि त्यत्तिकै राम्रो प्लेयर हुन्, म्यान्चेस्टर युनाइटेडबाट खेल्थे उनी पनि, इङ्ल्यान्डको सेकेन्ड अल टाइम लिडिङ स्कोरर हुन् भन्दा पनि फरक पर्दैन। अनि अब डेभिड बेकहामको त के कुरा गर्नु, होइन, उनी ग्लोबल कल्चरल आइकन, फेमस छन् उनी, र उनी पनि म्यान्चेस्टर युनाइटेडकै प्लेयर हुन् पहिले, अनि उनी त्यसपछि भने म्यान्चेस्टर युनाइटेड अनि रियल मड्रिडमा पनि गए र अहिले एलए ग्यालेक्सीमा पनि छन्, एलए ग्यालेक्सीबाट पनि खेल्छन् उनी। र स्टेभन जेरार्ड, लेजेन्डरी लिभरपुल बाट खेल्ने मिडफिल्डर हुन् र उनी पनि एकदमै राम्रो प्लेयर, स्टेभन जेरार्ड। ओके, मेरो एकजना साथीले प्लेयरको नाम के हो भन्यो भने स्टेभन जेरार्ड बाहेक अरू केही आउँदैन उहाँलाई, मेरो त बेस्ट प्लेयर हो स्टेभन जेरार्ड भन्छन्। होइन, कस्तो राम्रो। ओके, उनी एकदमै राम्रो लङ रेन्ज सुटिङ गर्नमा राम्रो थिए स्टेभन जेरार्ड। सायद यहाँहरूमध्ये जसले फुटबललाई नजिकबाट हेर्नुहुन्छ बुझ्नुहुन्छ उहाँहरूलाई थाहा छ, जसले प्लेयरलाई मन पराउनुहुन्छ। त्यस्तै गरी इङ्ल्यान्डका प्लेयरहरूको कुराकानी गर्नुपर्दा फ्रेङ्क ल्याम्पार्ड पनि भइहाले, होइन, उनी चेल्सीको आइकन हुन् र लामो समयसम्म चेल्सीबाट मिडफिल्डरको रूपमा खेलेका थिए। ओके, अरू पनि छन्। अब भने हामी करिब करिब यो दोस्रो घण्टाको पनि अन्तिम चरणतिर आइपुगेका छौँ। एउटा गीत भने मैले सुनाउनै पर्नेछ यो दोस्रो घण्टामा। हामीलाई गीत सुन्न र सुनाउनको लागि हाम्रो नियमित श्रोताहरूले सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा मिनी कालीकोटे राई हुनुहुन्छ, उहाँले दिदी यो समयमा वारी जमुना पारी जमुना सुनाइदिनुहोस् न प्लिज भन्नुभएको छ। मैले कसरी नकार्न सक्छु र, होइन, उहाँको यति प्यारो रिक्वेस्टलाई अब हामी त्यही मिठो गीत सुनौँ। कुनै जमानामा अत्याधिक चर्चा बटुलेको यो गीत, कुनै पनि पार्टी फङ्सनमा प्राय गरेर यो गीत नसुनेको त हुँदै हुन्थेन। होइन, त्यो समयको यो अत्याधिक चर्चा बटुलेको गीत हो खेमराज गुरुङको स्वरमा।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोलप्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
4: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, यो त भएन नि, यो त मजाले भयो, यस्तो यस्तो सिरियस नै भएन तपाईँहरू, त्यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
5: सर, अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
4: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फेजमा हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
6: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव, सल्लाह, प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर 1, टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्। ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ, ती खोलियोस्। साँचो कुरा जो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, देशको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न?
3: राष्ट्रिय सभा केमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
7: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन। चुनाव जितेपछि न गरिब, न इन्साफ, न मही, न ढुङ्ग्रो, सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अलि अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना संकल्पहरूको स्मरण गरोस्।
3: अब खबर फटाफट।
8: स्याङ्जा वालिङ 9 पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाई कटाई र कम्प्युटर तालिम, सिलाई कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णालीको पक्की पुलको काम अन्तिम चरणमा, असोजमा सक्ने गरी ठेक्का लिएको काम असारमै सकिने भएपछि स्थानीय हर्षित। चितवनको कालिका 6 मौरी पालक 27 किसानलाई घार संख्याको आधारमा 25 किलोसम्म मौरीको आहार पराकण वितरण। बर्खाको बेला पनि पराकण पर्याप्त दिन सके रानीले अण्डा धेरै पार्ने र बर्खापछि उत्पादन बढ्ने। कञ्चनपुरको महेन्द्रनगरमा एन्फा कम्युनिटी कोर्स सुरु, आउँदो 4 गतेसम्म हुने कम्युनिटी कोर्समा बाजुरा, डोटी, कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका 45 प्रशिक्षार्थीलाई फुटबलको प्रशिक्षण दिइँदै। रसुवा लाङटाङ 4 क्यान्जिन गुम्बा लगायतका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्यो। केन्द्रीय लाइन जोडिएपछि लाङटाङ क्षेत्रमा प्राधिकरणका करिब 200 घरधुरी उपभोक्ता थपिए। र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आउँदो 12 र 13 गते अलैँची महोत्सव हुँदै महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी खरिदकर्ता र विक्रेता बीच अन्तरक्रिया सहित अलैँची विज्ञले आधुनिक खेती र बजार बारेमा पनि जानकारी दिने।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा 2 जनाको उम्मेदवारी परेको छ। यसै क्या प्रदेश सभापति प्रकाश विष्ट र जनकसिंह धामीको उम्मेदवारी परेको हो। अवस्था खबर यति नै। नमस्कार।
0: यो बीएसबीएस गोर्खा रेडियो हो।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई

उर्केन डोङ र दिपा लामाको युगल स्वरबद्ध प्रस्तुत गीत थियो। समय बेलुकीको 6:26 गयो। आज भने पहिलो घण्टा, दोस्रो घण्टा, तेस्रो घण्टामा पनि कुनै अन्तर्वार्ताहरू थिएनन् श्रोताहरू। अब भने म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु। आउनुहोस् अब यो वर्षको लागि आरजीआर रेजिमेन्टल बर्थडेको अवसरमा तपाईँहरू पनि आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोस्। यो कार्यक्रम एकदमै भव्य, सभ्य र अति नै रमाइलो हुन्छ र आरजीआर रेजिमेन्टल बर्थडेको अवसरमा त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्। सायद यहाँहरूमध्ये पहिला पनि आउनुभएको छ होला। आरजीआरका सम्पूर्ण मेम्बर्सहरू अनि तपाईँहरू जहाँ हुनुहुन्छ आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला। मैले भनिराख्नु पर्दैन, त्यो तपाईँहरूलाई नै इन्टरनल रूपमा पनि इमेलहरू अथवा तपाईँहरूको टेक्स्ट मेसेजहरू, भाइबरहरू, भाइबर ग्रुपमा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। र यसपटक भने 32 आरजीआर रेजिमेन्टल बर्थडे हो। 1 आरजीआरको सर जोन मुर ब्यारेक्समा हुन गइरहेको छ, फोक्सटन केन्टमा, पोस्टकोड सिटी 23HJ हो र समय बिहानको 10 बजेदेखि हुनेछ अनि दिन हो शनिबार 27 जुनमा हुन गइरहेको छ। श्रोता, 27 जुनमा बिहानको 10 बजेदेखि

त्यहाँ विभिन्न किसिमका एट्र्याक्सनहरू रहेका छन् र की एट्र्याक्सनहरूमा सबैभन्दा पहिला त द ब्यान अफ द ब्रिगेड अफ गोर्खास र पाइप्स एन्ड ड्रम वान आर्जरबाट भरपूर मात्रामा डिस्प्ले हुनेछ अनि त्यस्तै गरी विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरूमा तपाईँहरूले कल्चरल डान्स अनि लाइभ ब्यान्डको प्रस्तुतिहरू एक्सटर्नल र इन्टर्नल स्टलहरू पनि रहनेछन् त्यहाँ थुप्रै थुप्रै आर्ट एन्ड क्राफ्टको एक्जिबिसन हुनेछ खुकुरी प्याटर्न डिस्प्ले पनि हुनेछ राफल ड्र आदि इत्यादि अनि त्यस्तै गरी तपाईँहरूको स्पोर्ट्समा आरजेआरको लागि सबैभन्दा पहिला त तुल आले कप फुटबल पनि हुनेछ तपाईँहरूलाई थाहा छँदैछ तुल आले कप सिनियर ग्रुप र जुनियरको बिचमा खेल खेलिन्छ यो बडो गजबको हुन्छ सिनियरहरूको उनीहरूको डिसिप्लिन भनौँ न एक्सपिरियन्सहरू हुन्छ भने अनि जुनियरहरूको चाहिँ पक्का उनीहरूको जोस जागर होइन एकदमै फ्रेस लेग भनौँ न फ्रेस लेग अनि त्यसमा पनि उनीहरू एकदमै फास्ट हुन्छन् र कति कुरा एकदमै फास्ट हुँदाहुँदै पनि त्यो खेलमा भनौँ न उनीहरूको अलिकति स्ट्रगल गर्न पुगेको पनि देखिन्छ र कतिपय अवस्थामा डिसिप्लिन छ अनि खेलको एक्सपिरियन्स छ र पनि अब भनेको ठाउँमा कुद्न सकिएन बल भनेको ठाउँमा जान सकिएन भने पनि त्यो पनि बडो गजबको हुँदो रहेछ यो खेल हेर्न लायककै हुन्छ इन्जोय गर्नुहोला अनि त्यस्तै गरी टेकन्डो डिस्प्ले पनि हुनेछ छेलो फाल्ने पनि छँदैछ अनि यसमा विशेष गरेर तपाईँहरू फ्री एन्ट्री हो फ्री पार्किङ अनि जस्ट यो फुड कोर्टमा मात्रै तपाईँहरूले पे एज यु डाइन गर्न सक्नुहुनेछ इन्जोय गर्नुहोला वान डेको लागि यो पिकनिक जस्तै हो अनि विभिन्न किसिमका कार्यक्रमहरू तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ पुराना साथीहरूलाई भेट्न सक्नुहुनेछ दिन एकदमै रमाइलो हुनेछ तपाईँहरू सबैलाई एकदमै धेरै धेरै शुभकामना भन्दै आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ म तपाईँलाई कुन चाहिँ गीत सुनाउँ त होइन मसँग यति धेरै गीतहरू छन् तर म अहिलेको लागि फुल मञ्जरी सुनाउँछु फुल मञ्जरी सुनेर इन्जोय गर्नुहोला

0: हजुर नारायण गोपालको सर्वद प्रस्तुत गीत प्रियसीका यादहरू कोरिएको मुटु मेरो मिठो गजल भनौँ यहाँ सदबहार गीत होइन कुनै जमानामा यो अत्याधिक मात्रामा हाम्रा धेरै श्रोताहरूले मन पराउनुहुन्थ्यो समय परिवर्तनसँगै उहाँहरूको रुचि विचार विमर्श होइन यो सुन्ने इच्छा शक्ति पनि परिवर्तन हुँदो रहेछ र पनि यो गीत एकदमै कालजयी छ जहिले सुन्दा पनि अति नै प्रिय लाग्छ र नारायण गोपालका सबै गीतहरू अति नै सुमधुर रहेका छन् श्रोता अझ धेरै लामो समयपछि नारायण गोपालको स्वरमा एउटा गीत सुन्यौँ हामीले प्रियसीका यादहरूले कोरिएको मुटु मेरो ओके अब यो गीतपछि भने हामीलाई कैलाश भाइले पनि एउटा रूपा दिदी म पनि अहिले साँझको कार्यक्रम गोँधुली सुनेर इन्जोय गरिरहेको छु फुटबल पनि हेर्दैछु भन्नुभएको छ तपाईँ पनि फुटबल प्रेमी नै हुनुहुँदो रहेछ भाइ खुसी लाग्यो इन्जोय गर्नु होला फुटबल र रूपा दिदी यदि मिल्छ भने हजुरकै रोजाइमा कुनै एउटा हिन्दी गीत राखिदिनुहोस् न भन्नुभएको छ अनि उहाँले यो गीत यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोता अनि उहाँका आफन्तजन इष्टमित्रहरू सबै सबैलाई सुन्न र सुनाउन चाहनुहुन्छ आउनुहोस् हाम्रो कैलाश भाइ तपाईँको लागि मैले रोजेको छु कुमार सानु र अल्का याग्निकको स्वरमा रहेको एउटा मिठो गीत छ त्यो गीत सुन्नुभन्दा अगाडि हामी छोटो विश्राम लिउँ र त्यसपछि भने म तपाईँको लागि हिन्दी गीत सुनाउनेछु सुन्न नभुल्नुहोला
1: यो PFBS गोर्खा रेडियो हो
2: तिमी अनलाइनमा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
1: PFBS, गोर्खा रेडियो, गोर्खा रेडियो।

समय बेलुकीको 7 बज्नको लागि अब 10 मिनट मात्र बाँकी रहेको छ श्रोता. अब ठिक 7 बजे भने समाचार सुन्दै हामी काठमाडौँको सौगातमा समेटिएका केही रोचक विषयहरूलाई पुनः प्रसारण गर्दछौँ नेपाल कलिङ कार्यक्रममा. नेपाल कलिङ कार्यक्रम पछि पनि हामी अन्य कार्यक्रमहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ. अनि त्यसपछि भने कन्टिन्यू रूपमा भोलि बिहानको नमस्ते युके कार्यक्रममा फेरि हामी दिनको सुरुवात गर्नेछौँ. अहिलेको लागि भने हामीलाई धेरै साथीहरूले गीत सुन्न र सुनाउनको लागि सम्पर्क गर्नुभएको छ. ओम प्रसाद थापा काउचादाई हुनुहुन्छ, उहाँले पनि आर्म फोर्सेस डे नेसनल इभेन्ट हो भन्नुभएको छ. क्विन्स एभेन्यूमा हुनेछ यो क्विन्स परेड. क्विन्स एभेन्यू ओल्डसर्टमा शनिबार 27 र आइतबार 28 जुनमा हुँदैछ भन्नुभएको छ. इन्जोय गर्नुहोला. अनि आर्म फोर्सेस डेको यो टिकट पनि तपाईँहरूले फ्री टिकट बुक गर्न सक्नुहुनेछ. क्युआर कोड पनि छ, तपाईँले त्यहाँबाट आफ्नो टिकट आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ. अनि ललित दाईले पनि भन्नुभएको छ, फेरि पनि अहिलेसम्म भन्नुभएको छ स्पेन र केप भर्डको कुनै पनि गोल हुन नसकेको कुरा पनि उहाँले जनाउनु भएको छ. थ्याङ्क यू दाई. अनि उहाँले बहिनी अहिलेसम्म खेलमा स्पेनले 13 सट प्रहार गरेमध्ये 4 टार्गेटमा लागेको छ, केप भर्डले पनि 3 प्रहार गरेको छ, तर कुनै पनि सट भने टार्गेटमा हान्न सकिएको छैन भन्नुभएको छ. ओके, यस्तो अहिलेसम्म म्यान अफ द म्याच भने केप भर्डकै गोलकिपर नै हुन् कि जस्तो मलाई लागेको छ भन्नुभएको छ. थ्याङ्क यू सो मच दाई, यो तपाईँको विश्वास होइन, पक्कै पनि तपाईँ राम्रो एउटा फुटबल प्रेमी हुनुहुन्छ. इन्जोय गर्नुहोला दाई. अनि त्यस्तै गरी हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ, नेता कोयु राईजी. उहाँले पनि एउटा गीत सुन्न र सुनाउन चाहनुभएको छ. अनि हामीलाई सम्पर्क गर्नुहुने हाम्रो नियमित श्रोता हुनुहुन्छ चन्दा श्रीजी. उहाँले चाहिँ आज एउटा गजल सुन्न मन लाग्यो भन्नुभएको छ. अनि जगदीश समालको स्वरमा तिम्रा यादहरूमा भन्ने मिठो गजल सुन्न र सुनाउन चाहनुभएको छ सम्पूर्ण श्रोताको लागि.

तिम्रै पिरले युमन गलेको बेला म अलिकति पिउने गर्छु, मिठो गजल थियो जगदीश समालको स्वरमा. अब रजिना रिमालले गाउनुभएको मुटुको त के कुरा होइन. अब यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्छ निता कोयु राईजी. उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई यो मिठो गीत सुनाउनुहुन्छ. म तपाईँको अभिरुचिको यो गीत सुनाउँदै आजको साँझको कार्यक्रम गोधुलीबाट म पनि ओझेलिन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस्. नमस्ते, गुड नाइट.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर अब त्यसलाई पनि हिराख घर पठाउने होइन त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनँ मतलब भएन यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पऱ्यो यहाँको पब्लिकले धेरै दुःख पायो है उनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु
3: चालु आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ।
5: पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ। चालु खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब आमदानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ।
3: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितले प्रधानमन्त्री गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीको ध्यान आकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प कानूनी प्रक्रिया र क्षतिपूर्ति बिनै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा औषधोपचार र पोषणयुक्त खानाको अभाव रहेको उनीहरूको भनाइ छ। मा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिका चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा फेरि बसोबास गर्ने चेतावनी दिएका छन्। काठमाडौँ महानगरले असार 5 गतेदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल पार्क डबली तथा चोकहरूमा टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो। महानगरका अनुसार महोत्सवको उद्घाटन असार 5 गते खुला मञ्चमा हुनेछ भने असार 6 गतेको कार्यक्रम व्हीकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ। नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले 16 वर्ष मुनिकाहरूलाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने नियम अर्को वर्षको वसन्तयानदेखि लागू हुने घोषणा गर्नुभएको छ। उहाँका अनुसार 16 वर्ष मुनिका बालबालिकालाई अनलाइनको जोखिमबाट जोगाउन इन्स्टाग्राम एक्स स्न्यापच्याट र टिकटक चलाउन रोक लगाइनेछ। थप विकी टर्नरबाट।
6: Speaking in Downing Street this morning, the Prime Minister said this is a policy that will give children their childhood back.
7: Social media is making children unhappy. It's making it easier for bullies to harass and abuse them. And it could even be harming their mental health.
6: Messaging apps will be exempt, but there will be restrictions on gaming platforms like Roblox. The Conservatives have welcomed it. Shadow Education Secretary Laura Trott believes children are crying out for a ban.
8: It's just the pressure for them every single day to reply to those messages, to look at those streaks, to do stuff that they don't want to do in order to get likes and clicks.
6: The NSPCC has called it a win for children and parents, but these young teens have their own thoughts on the regulations.
9: When you like first get the TikTok, a lot of people lie about the age.
10: Instead of actually banning it, we can come to an agreement to set a curfew.
6: The PM says he understands that some youngsters will get round the ban, but that's not a reason to not change the law.
7: We don't say, oh, look, a teenager managed to get a drink somehow, so let's not bother banning alcohol sales to children. We don't do that, do we?
6: The regulator Ofcom says it's ready to work closely with the government on the new rules. Tech expert Dan Sodergren says the big companies have now...
0: Your BFBS Gorkha Radio.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 1 गते तदनुसार जुन महिनाको 15 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज औँसी अर्थात सोमबारे औँसी। आजबाट असार पनि सुरु भयो र हामीले जेठलाई बिदाई गरिसकेका छौँ र अब बिस्तारै मनसुनको प्रभाव पनि पर्दै जाने र खेती किसान गर्नेहरूले रोपाई विशेष गरेर रोपाई नेपालको लागि निकै नै महत्वपूर्ण हो। कृषि हाम्रो लागि अति आवश्यक छ जीवन धान्नको लागि पनि। र सप्ताहन्त 2 दिनको बिदा पछिको पहिलो कार्यक्रम, त्यसमा पनि सप्ताहन्त 2 दिन तपाईँहरूको अवश्य पनि रमाइलोसँग बित्यो होला। आफन्त इष्टमित्र दाजुभाइ आफ्ना व्यक्तिगत काम र कोही त काममा पनि जानुभयो होला भन्दै आजको बसाइमा तपाईँहरूको सेवामा विभिन्न गीत संगीत र कुराकानीहरू लिएर उपस्थित भइसकेको छु र लागौं आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त।

कार्यक्रम नेपाल कलिङमा सदैस्त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डेमा आज हामीले कुराकानी गरेका छौँ नेपालकै समसामयिक विषयवस्तुमा, त्यसमा पनि सरकारको काम कार्यवाहीसँग केन्द्रित रहेर वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट, र साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: गायक निमारुम्बाको आवाजमा रहेको यो गीतमा शब्द भने निमारुम्बाकै रहेको थियो र सङ्गीत पनि निमारुम्बाकै. कुनै जमानामा निकै नै लोकप्रिय भएको यो साङ्गीतिक कोसीले अवश्य पनि तपाईँहरूलाई मन पर्यो होला भन्दै अब भने लागौँ सधैँ त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ. आजको सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट. शीर्षक छ अतिथि देवो भवले सिकाएको दायित्व. यो शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ भने थियो झन्डै 1.5 अरब भन्दा बढी जनसङ्ख्या भएका भारत र चीनका थोरै पर्यटक आए पनि नेपाललाई पुगिहाल्छ. अहिले पोखराका हकमा त्यस्तै भएको छ. व्यवसायीहरूकै भनाईमा दैनिक 1500 देखि 2000 गाडीमा भारतीय पर्यटक भित्रिएका छन्. पोखराका झन्डै 450 पर्यटकीय होटल, सबै गरी भने 1200 होटल छन् को अकुपेन्सी भारतीयबाटै 90% छ. पोखरा आसपासका ठाउँदेखि मुक्तिनाथसम्म भारतीय पर्यटक छ्याप छ्याप्ती छन्. पोखरेली पर्यटन कर्मीले 20 वर्ष अघिदेखि गर्मी से बेहाल चलो नेपाल अभियान भारतमै गएर चलाउँदै आएका थिए. यसपालि चाहिँ साँच्चै गर्मी छल्न भनेरै भारतीयहरू पोखरा आए. हरेक वर्ष गर्मी याममा भारतको बिहार उत्तर प्रदेश लगायत ठाउँमा कर्मचारी विद्यार्थीलाई विदा हुन्थ्यो, तर यसपालि जति भारतीय पोखरा गर्मी छल्न कहिले आएनन्. जानकारहरूका भनाईमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले डलर खर्च नहुने देशमा मात्रै भ्रमण गर्न भनेपछि भारतीयको रोजाई सिङ्गो नेपाल र त्यसमा पनि पोखरा पर्यो. केही वर्ष यता पोखरा स्थित अन्नपूर्ण क्षेत्र घुमेका सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वले गरेको प्रचारको परिणाम पनि भारतीयहरू पोखरा घुम्न आइपुगेका छन्। भारतीयलाई नेपाल आउँदा प्रवेशज्ञा लाग्दैन, भारू सजिलै साटिन्छ वा त्यसबाट खर्च गर्न सकिन्छ, अचेल त डिजिटल भुक्तानी पनि चल्न थालेको छ, भाषाको समस्या खास हुँदैन, त्यही कारण भारतीयले नेपाल सजिलो गन्तव्य मानेका छन्। इतिहाससम्म सबैभन्दा धेरै भारतीय पर्यटक आइरहँदा कतिपयको आचार व्यवहार बारे सामाजिक सञ्जालमा टिक्का टिप्पणी पनि भएको छ। तीर्थयात्रीहरूले बाटोमै खानपान र बसोबास गरेका कुरा त छँदैछन्, भारतीयले पोहोर गरेका दृश्य पनि उत्तिकै सामाजिक सञ्जालमा देखिन्छ। खासमा तीर्थयात्रीको लागि हामीले कुनै छुट्टै बसोबास र खानपान स्थल बनाइदिएका छैनौँ, त्यसको व्यवस्था तुरन्तै गराइनु पर्छ भन्ने यसपालिको आगमनले दिएको शिक्षा हो। शुल्क लिएरै विश्राम स्थल, भान्सा, शौचालय, शयन कक्षहरू उपलब्ध गराउन सकिन्छ। तीर्थयात्री पनि पर्यटककै हुन्, तिनले पनि नेपालको सकारात्मक प्रचार गर्ने गरेका छन् र अरू पर्यटक लोभिएका हुन् भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। अहिले पर्यटक आए भनेर मात्रै हुँदैन, यसको दिगोपनामा ध्यान दिनुपर्छ। भारतमा प्रबन्धनात्मक अभियानलाई निरन्तरता दिनुपर्छ। त्यसका लागि गरिनुपर्ने पहिलो काम तथ्याङ्क संकलन हो। भारतीय वा अरू जुनसुकै पर्यटकको पनि तथ्याङ्क राख्ने व्यवस्था हुन सकेको छैन। यसका लागि सबै प्रदेशले संघ र स्थानीय तहसँग मिलेर प्रवेश बिन्दुमा संयन्त्र खडा गर्न सक्छन्। यात्रुको परिचय विवरण सहित गन्तव्य बसाई अवधि सहितको अभिलेख राख्ने, उनीहरूलाई पर्यटकीय सूचना उपलब्ध गराउने, विश्राम स्थल सहितको केन्द्र बनाउने कुनै ठूलो काम होइन, त्यति पनि नहुनु चाहिँ विडम्बना हो। पर्यटकको विवरणात्मक तथ्याङ्कले राज्यलाई योजना बनाउन र व्यवसायीलाई लगानी विस्तार गर्न र स्वयं पर्यटकलाई सुरक्षित हुन मद्दत पुग्छ। खास धेरै खर्च नलाग्ने यस्तो व्यवस्थाका लागि पनि व्यवस्था हुनु दुर्भाग्य हो। प्रवेश बिन्दुमा सूचना केन्द्र बनाई उनीहरूलाई पर्यटकीय आचार संहिता पनि उपलब्ध गराउनु आवश्यक देखिएको छ। सामान्य आचार व्यवहारमा देखिएका उनीहरूका कमजोरीकै भरमा गलत प्रचार वा दुर्व्यवहार गरिनु हुँदैन। आखिर हाम्रो देशको सबैभन्दा सम्भावनाको ठूलो क्षेत्र मध्येको एक पर्यटन हो, यसलाई थप व्यवस्थित गरिनुपर्छ अनि हाम्रो त मूल मन्त्र नै हो अतिथि देवो भव भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ अतिथि देवो भवले सिकाएको दायित्व। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो।

0: अर्को दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा केही बेर अगाडि सुन्नुभयो सम्पादकीय र त्यसपछि छोटो विश्राम र अब भने लागौं सधैँ जस्तो हामीले कार्यक्रममा समापेस गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ आज पाहुनाको रूपमा हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार राजेन्द्र दहाल बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ विशेष त समसामयिक विषयवस्तुमा त्यसमा पनि यतिखेर परराष्ट्र मन्त्री शिशिर खनाल चीनको भ्रमणमा हुनुहुन्छ त्योभन्दा अघि भारतको भ्रमण सकिएर नेपाल फर्किनुभयो र दुई देश बीचको सम्बन्धको सन्दर्भमा सौहार्दपूर्ण कुराकानी भएको सीमा विवादका विषयमा पनि केही कुराहरू प्रष्टीकरण गरेको कुराहरू बाहिर आइसकेको छ तर नेपालको अहिलेको घरेलु राजनीतिमा सो हेर्नु पर्दाखेरि राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरिसकेपछि सरकारले त्यसलाई अब अपनत्व पुनः फेरि त्यसलाई अनुसन्धान गर्नुपर्ने कुराहरू बाहिर आयो तर अहिले त्यो विषय त्यतिको चर्चा हुन गरेको देखिँदैन संचार माध्यममा र यही बीचमा गृहमन्त्री पुनः फेरि सुदन गुरुङ नियुक्ति हुनुभयो दोस्रो पटक धन्दा नै 46-47 दिनको अवधिपछि सम्पत्ति शुद्धिकरणको उहाँको जुन एउटा आक्षेप लागेको थियो त्यसमा सम्पत्ति छानबिन आयोगले उहाँ चाहिँ यो पेरिमिटरभित्र नपरेको भन्ने खालको कुराहरू आयो तर प्रतिवेदन सार्वजनिक भएको छैन हामी अहिलेको सरकारले गरेका कामहरूका सन्दर्भमा र सँगसँगै एउटा महत्वपूर्ण विषय भनेको संविधान संशोधनको विषयमा निकै नै पेचिलो कुराहरू छ यसमा यो सन्दर्भसँग कुराकानी गर्दैछौँ राजेन्द्र दाहाल वरिष्ठ पत्रकार हुनुहुन्छ उहाँ पूर्व राष्ट्रपतिको प्रेस सल्लाहकार हुनुभयो प्रेस काउन्सिलको अध्यक्ष हुनुभयो त्योभन्दा अगाडि हिमल खबर पत्रिकामा लामो समय सम्पादकको रूपमा काम गर्नुभयो र पुनः फेरि अहिले शिक्षक मासिकमा सम्पादकको रूपमा हुनुहुन्छ र बेला बेलामा हामीले समसामयिक विषयवस्तुमा उहाँसँग कुराकानी गर्छौँ र आज भने उहाँसँग यिनै विषयसँग केन्द्र कुराकानी गर्दैछौँ धेरै बेर नपर्कौँ कार्यक्रममा स्वागत छ राजेन्द्र दाहालज्यू यहाँलाई
1: धन्यवाद
0: समय दिनुभएकोमा धेरै धन्यवाद छ र मैले घरेलु विषयमा अलिकति फोकस भए र अलिकति खुसीको कुरा भनौँ के भनौँ अमेरिका र इरान बीचको शान्ति सम्झौता युद्ध विराम भएर शान्ति सम्झौता हुँदैछ अब यही शुक्रबार मलाई जहाँसम्म लाग्छ संचार माध्यममा आएको समाचारलाई आधार मानेर भन्नुपर्दाखेरि स्विजरल्यान्डमा उहाँहरूको चाहिँ हस्ताक्षर हुने झन्डै नै 14 बुँदा जस्तो कुराहरू बाहिर आएको छ होइन एउटा खुसीको कुरा पनि भयो तर अहिलेको जुन अहिले हाम्रो घरेलु राजनीतिलाई यसो हेर्दाखेरि धेरैले अलिकति यसलाई अलिकति असहज मानिरहेको होइन अब अलिकति यसलाई चाहिँ विरोध पनि गर्न नसकेको तर सहज रूपमा लिन नसकेको यहाँले कसरी हेर्नु भएको छ पछिल्लो यो अहिले रासोपाको धन्दा नै द्वितीयको सरकार छ होइन प्रष्ट बहुमतको काम गर्ने शैली यहाँलाई कस्तो लाग्छ उहाँहरूको चाहिँ
1: अब तपाईँले कुरा अमेरिका र इरान बीचको युद्ध विरामको प्रसङ्गबाट सुरु गर्नुभयो तपाईँले ठिक गर्नुभयो किनभने त्यो हामीसँग पनि जोडिएको छ त्यो हामीभन्दा धेरै टाढाको युद्ध होइन नेपालीको जनजीवनसँग पनि जोडिएको युद्ध हो त्यो त्यहाँ युद्ध विराम हुने बित्तिकै शान्ति सम्झौता हुने बित्तिकै हर्मुज जलमार्ग निर्वाध रूपमा सञ्चालन हुने बित्तिकै र अब फेरि क्षेप्यास्त्र र बमबारी हुँदैन भन्ने सन्देश संसारभरि फैलिने बित्तिकै पेट्रोलियम पदार्थको मूल्य स्वाट्टै घट्छ र अर्थतन्त्र विश्वव्यापी अर्थतन्त्रमा नयाँ लहर पैदा हुन्छ त्यसबाट नेपालीहरूले नेपालीहरूको भान्सासम्ममा त्यसको असर पुग्छ र त्यति मात्रै होइन अब एउटा अर्थतन्त्रमा विश्वव्यापी हलचल आइसकेपछि त्यसबाट धेर थोर नेपाललाई पनि फाइदा हुन्छ कयौँ पर्यटकहरू नेपाल आउन हिचकिचेका थिए अप्ठ्यारो मानेका थिए किनभने अन्तर्राष्ट्रिय हवाई उडानको भाडा यति महँगो भएको थियो कि अब त्यो पनि घट्छ त नेपालको त अर्थतन्त्रमा प्रकारान्तरले असर पर्छ अब जहाँसम्म राजनीति घरेलु राजनीतिको कुरा छ बिल्कुल नयाँ पार्टी र तुलनात्मक रूपमा युवाहरू प्राय 50 वर्ष नपुगेका युवाहरूको हातमा अहिले देशको राजनीतिक मेरुदण्ड रहेको छ सरकार उनीहरूले बनाएका छन् संसदमा बहुसङ्ख्या उनीहरूकै छ र उनीहरूले कयौँ कुराहरू राम्रो प्रयास पनि गरेको पनि देखिन्छ तर उनीहरूका सँगसँगै थुप्रै समस्याहरू पनि देखिन्छन् किनभने अनुभव छैन हिजोको लिगेसी छैन अब कयौँ कुरा त्यसले उनीहरूलाई फाइदा पनि छ र कयौँ कुरामा उनीहरूले ठक्कर खानुपर्छ किनभने गर्न नहुने काम गर्न पुग्छन् त्यसबाट पछाडि फर्कनु पर्ने हुन्छ ठोकिन्छ कहिलेकाहीँ निधारमा टुटुल्को पनि उठ्छ त्यो पाटो हुँदाखेरि र सँगै चाहिँ के छ भने उनीहरूले जुन किसिमले यो अहिले युवाहरू तुलनात्मक रूपमा युवाहरूको जो राजनीति आयो उनीहरूले आफूलाई सार्वजनिक रूपमा खास गरी अब नेपाल भारतको सम्बन्धकै कुरा गर्दा पनि हामी ब्यागेज पुरानो ब्यागेजबाट मुक्त छौँ भनेर भन्ने गरे तर उनीहरू भन्दा ठुलो गरौँ ब्याग राजनीतिक हिसाबमा अरू कसैले बोकेको देखिएन किनभने उनीहरूको राजनीतिक नेतृत्व भनेको रवि लामा

0: छाने हो होइन, रवि लामी छानेका कतिवटा अदालतमा मुद्दा छन्, कतिवटा आरोप छन् ऊ माथि, कानुनी आरोप छन् होइन, अदालती मुद्दाहरू चलिरहेका छन्, त्यो ब्यागेज हो त्यो, त्यसले उनीहरूलाई उनीहरूको राजनीतिलाई बारम्बार थिचिराखेको घचघचाइराखेको देखिन्छ। यस्तो स्थितिमा उनीहरू अब रविको त्यही मुद्दाकै कारणले गर्दाखेरि हुन सक्छ होइन, अब बालेन प्रधानमन्त्री भइराखेको अब त्यो सबै पाटो छ, अब यिनीहरूको आपसमै पनि त्यत्रो अब यो केमिस्ट्री यिनीहरूको रसायन त घुलन्त भइसकेको छैन, बालेन एकातिरको मान्छे अब रविको राष्ट्रिय स्वतन्त्र पार्टी अर्कोतिरको, आपसमा घुलन नभएकाहरू एकैचोटि सरकारमा गएर उनीहरूले सरकार पनि चलाउनु छ, संसद पनि चलाउनु छ, संविधान संशोधन जस्ता एउटा गहन राजनीतिक मुद्दाहरू पनि पार लगाउनु छ, र सँगसँगै एक आपस आफ्नो आफ्नो पार्टीका साथीहरूलाई पनि उनीहरूले चिन्नु पर्नेछ, तिनीहरूसँग उठबस गर्न सिक्नु पर्नेछ। माने एक हिसाबले भन्दा धनजनजी राजनीति नेपाली समाज अहिले बडो अत्यन्त गतिशीलताको स्थितिमा छ। यो राष्ट्रिय स्वतन्त्र पार्टीको आँखाबाट हेर्नुभयो भने अथवा नेपाली काङ्ग्रेसको आँखाबाट हेर्नुभयो भनेदेखि अथवा नेकपा एमालेकै आँखाबाट हेर्नु एकदमै चलायमान छ। अब सबैले कन्स्ट्रक्टिभ होलान् नहोलान्, कसको विलय होला, कसको उदय होला, को बलियो होला, कोही को कमजोर होला भोलि समय, तर जीवन्त छ नेपालको अहिलेको राजनीतिक जीवन, राजनीतिक वातावरण अत्यन्त जीवन्त छ, चलायमान छ, र एक किसिमले सन्तोष मान्नु पर्ने स्थिति पनि छ, किनभने यहाँ अनहोनी नचाहिने कुराहरू त्यसो केही पनि भइरहेको छैन।
1: हजुर, अब यही बीचमा अब भनौँ न अब बेला बेलामा चाहिँ अलिकति प्रधानमन्त्री ज्यूबाट चाहिँ अब अनुभव भएर हो अथवा चाहिँ अहिलेको संविधानलाई अथवा अहिलेको संसदलाई नटेरेको हो अथवा के हो यसमा चाहिँ जुन उहाँले पछिल्लो चाहिँ घटनाहरूलाई यसो हेर्दाखेरि जुन व्यवहार गर्नुभयो होइन, अलिकति आम सर्वसाधारणलाई चिडाउने होइन, अलिकति मान्छेलाई के नै हुन लाग्यो कि भन्ने खालको व्यवहारहरू जुन भयो यसलाई कसरी चाहिँ लिन सकिन्छ? यो त अझै सेलाएको छैन, संसदमा अझै आवाज उठिरहेको छ यो सन्दर्भमा चाहिँ
0: हो तपाईँले, तर संसदमा यो सबै हुँदा पनि के भने संसदमा मेजोरिटी उहाँहरूकै छ। अब तपाईँलाई के लाग्छ थाहा छैन, मलाई मन पर्दैन यो प्रधानमन्त्रीको यो जुन किसिमका उहाँले पब्लिकसँग जसरी डिल गर्नुहुन्छ, पब्लिक इस्युजलाई उहाँले जसरी लिइराख्नु भएको छ, द्विपक्षीय र अन्तर्राष्ट्रिय सम्बन्धलाई, कूटनीतिक विषयहरूलाई जसरी उहाँले प्रस्तुत गरिराख्नु भएको छ, मलाई बिल्कुल मन पर्दैन। तर यस्ता कुरा त मलाई हिजो पनि त मन पर्दैन थियो नि, त भोट त उहाँलाई दिएर पठाइराखेको छ नि मानिसहरूले चाहिँ, त्यस कारणले म अहिले आफै पनि सोचिराखेको छु कुन एक्सटेन्टसम्म कुन खालको कुराहरू अग्राह्य हो र कुन मेरो मान्यता भन्दा फरक भएको कारणले गर्दाखेरि मलाई मन नपरेको हो। म ती कुराहरू अब हामीले यसरी पनि हेर्नुपर्ने हुन्छ, बालनजीको कार्यशैली अवश्य हिजोका नेताको भन्दा अथवा हामी हिजोको पुस्ता भन्दा अवश्य पनि फरक छ, तर अब अहिलेको बहुसंख्यक जनताले पालनको कार्यशैली मन परा पराउँछन् अथवा त्यसमा कुनै उनीहरूलाई आपत्ति छैन भने अब हामीले पनि त्यसलाई एक हदसम्म सबै कुरामा होइन एक हदसम्म स्वीकार गरेर हामीले आफूलाई पनि आफ्नो हेराइलाई आफ्नो चिन्तनलाई पनि आफ्नो दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ एउटा पाटो। अब तपाईँले जुन सङ्केत गर्नुभएको छ अब यो तरिका ठिक होइन भन्ने हामीले लागिरहेको छ, तर अब उहाँ प्रधानमन्त्री भएर बसिसकेपछि र उहाँले गरेका काममा हामीले सेन्सर गर्ने हैसियत राख्दैनौँ अर्डिनरी जनताले, त्यसको एउटा प्रक्रिया हुन्छ, सामान्य त 5 वर्षपछि हो होइन, नभए अदालतमा को केस पर्यो भने मुद्दा मामिलाको त्यो पाटो हो नत्र राजनीतिक पाटो हो। त्यस कारणले अब अहिले कैयौँ कुरा अनौठा कुरा अस्वाभाविक कुरा भएका छन् खास गरी प्रधानमन्त्रीको तर्फबाट, तर अब ती ठिक कि बेठिक, कति बेठिक, कसरी बेठिक भन्ने कुराको यो समाजले पनि मनन गरिराखेको होला एउटा पोइन्टमा गइसकेपछि बल्ल त्यसको लाई मान्छ।
1: विधिको जुन एउटा विधिलाई मान्छु यो संविधानलाई मान्छु भनेर चाहिँ त्यो संविधानकै धारामा टेकेर उहाँहरू चाहिँ शपथ खाएर त्यहाँसम्म पुग्नुभयो, त्योभन्दा अगाडिको घटनाले हेर्ने हो भने संविधान मिचिएकै हो, संविधानलाई चाहिँ कुल्चेकै हो होइन, तर झन्डै नै 22-23 जना युवा पुस्ता चाहिँ मरे, त्योभन्दा पछाडिलाई यसो जोड्दाखेरि 75-76 जना जोडिएछ। अब यो सबै चिजबाट बनेको सरकार होइन, अब यो अहिले जुन मान्छेले अपेक्षा गरे अनुसारले जुन उहाँले गरेका कामहरूलाई यसो हेर्दाखेरि अलिकति मान्छे हच्किने खालका कामहरू भए, त्यो भन्न खोजेको चाहिँ सही नै हो नि होइन?
0: तपाईँलाई म यही कुरा सम्झाउन खोजिराखेको हो कि उहाँहरूले हामीले त्यो संविधानकै बाहिर नै छ, उहाँहरू भन्नुहुन्छ हामी संविधान भन्दा केही पनि बाहिर जाँदैन, छैन। आजै मात्रै पनि प्रधानमन्त्रीको एउटा ट्विट पढ्दै थिएँ मैले, संविधानमा कानुन र संविधानलाईमा कसैले थिचोमिचो गर्न पाउँदैन, हामी त्यसको पालना गर्छौँ, अरू कुरा सहँदैनौँ भनेर उहाँहरूले भनिराख्नु भएको छ। तर अब कुनलाई हामी संविधानको पालना गरेको भन्छौँ र कुनलाई थिचोमिचो गरेको भन्छौँ भन्ने कुरा अब यो दृष्टिकोणमा इन्टरप्रिटेसनमा फरक परिराखेका छन्। खैर तपाईँले सोधेको जुन प्रश्न उठ्छ त्यसमा मैले भने प्रधानमन्त्रीकोले यो शासन सत्ता सम्हालेको 100 दिन पनि पुगेका छैन, 3 महिना पनि नागेका छैन, त्यसकारणले अहिले उहाँका व्यवहार बोलीलाई मानिसहरूले बडो नियालेर हेरिराखेका छन् र हामी पनि हेरिराखेका छौँ। अब अचाक्ली भयो होइन यो त अपाच्य नै भयो भने भोलि मान्छेहरूले प्रतिवाद गर्ला, आवाज अझै अझै चर्को आवाज उठ्दै जाला, तर अहिलेसम्म कुन ठिक कुन बेठिक हो अलिकति रणभुलको स्थिति पनि हो र अलिकति बेनिफिट अफ डाउट दिने समय पनि हो भनेर मैले त्यति धेरै एकैचोटि हार्स कमेन्ट गर्ने एकदम तितो टिका टिप्पणी गर्ने तिखो टिप्पणी गर्ने गरिहाल्ने बेला भएको छैन कि उहाँहरू सिक्दै हुनुहुन्छ कि अनुभवशील गर्दै हुनुहुन्छ कि भनेर म पनि बेनिफिट अफ डाउट दिने पक्षमा छु भन्न खोजे हो।
1: हजुर, अब यो जुन प्रतिवेदन आयो नि यही बीचमा राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्यो होइन, धेरै होहल्ला पछि यसलाई कसरी हेर्नु भएको छ? तपाईँहरूले त भनौँ न कई पृष्ठ त बाहिर आइसकेका छ, अझै बाँकी छ, 1000 पृष्ठ छ भन्ने सुनिन्छ होइन, पूर्ण पाठको त्यसको चाहिँ प्रतिवेदनको कसरी हेर्नु भएको छ? त्यो जुन आएकोलाई चाहिँ त्यो अझै सेलाएको छैन, सेला जस्तो छ तर भित्रभित्र त्यसको भनौँ न अलिकति बाछिटाहरू बाहिर पनि देखिन्छ कता कता।
0: अब मैले त्यो प्रतिवेदनहरू हेरेको छैन र यसको पनि दिन आउला भन्ने मलाई लाग्छ। अहिले म किन आशावादी भएर बसेको छु भने मानवाधिकार आयोगले जे जति डकुमेन्टेसन गर्यो, जे जति आधार प्रमाणहरू त्यो 23-24 सङ्कलन गरेर उसले राखिदिएको छ त्यसको लागि आयोगलाई सबैले धन्यवाद दिनुपर्छ। आयोगले जे त्यहाँ जे कुराहरू सिफारिसहरू गरेको छ, जुन मुद्दा उठाएको छ, जसलाई उसले सङ्केत गरेको छ, यो सबै कुराहरू अहिले नहुन सक्छन्, अहिले पक्का दिनको पालना नहुन सक्छ, रिपोर्टको कार्यान्वयन अहिले नहुन सक्छ, किनभने अहिले पनि त्यही प्रवृत्ति नै पावरमा छ, जसले गर्नु पर्ने हो उनीहरू नै त्यहाँ छन्, उनीहरूले नगर्न सक्छन्। तर पनि निराश किन हुनु हुँदैन भने तपाईँलाई म एउटा कुरा सम्झाउँछु, अस्ति नयाँ गृहमन्त्रीले अथवा गृहमन्त्रीले दोस्रो पल्ट कार्यभार सम्हाल्ने बित्तिकै दरबार हत्याकाण्डको छानबिन गराउने कुरा गरेको चाहिँ मिडियामा आयो, त आज 20 वर्ष पछाडि 22-23 वर्ष 25 वर्ष पछाडि दरबार हत्याकाण्डको छानबिन छ भने भदौ 24-23 गतेको घटनाहरूको छानबिन 30 वर्ष पछाडि पनि हुन्छ। त्यसकारणले अब अहिले सबै थोक भएन भनेर
1: तर प्रमाण त सबै नष्ट भइसकेका हुन्छन् होइन, सबैभन्दा चाहिने त प्रमाणै हो, प्रमाण त सबै नष्ट भइसकेका छ, अब त्यसलाई त हामीले कसरी मान्ने होइन?
0: मानवाधिकार आयोगले त खोजेछ नि त, मानवाधिकार आयोगले त त्यो राखेको छ, त्यो त प्रमाण नष्ट गर्न अर्को अपराध हुन्छ नि त, त्यसको पनि त कारवाही हुन्छ, त्यसको पनि हिसाब किताब हुन्छ।
1: यो अहिले नै हामीले यति साह्रै हतार रूपमा त्यो जुन प्रतिवेदनको विषयमा अझै हामीले भनौँ न छलफल गर्नु अलि हतार हुन्छ त यसको अर्थ?
0: होइन, अहिले हामीले हतार भनेको अहिले सुदन गुरुङजी गृहमन्त्री अनि सुदन गुरुङमाथि छानबिन गर्नुपर्छ भनेर मानवाधिकार आयोगले प्रतिवेदन दिएको छ, होइन सर्वोच्च अदालतमा फटाफट गरेर प्रधान न्यायाधीश नियुक्त भएको छन् होइन, त देशको वास्तविकतालाई त तपाईँले नजरअन्दाज गरेर अगाडि जान सक्नुहुन्न नि त। अब गृहमन्त्री सिटिङ गृहमन्त्रीको लागि क्वेसन सोध्न अब कुन चाहिँ पुलिसको अफिसर लिएर जाने त्यहाँ चाहिँ हेर्नुहोस्, मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नलाई त त्यो गृहमन्त्रीको अथवा जसको त्यहाँ जसलाई नाम उल्लेख गरिहाल्छ उसैको बयान लिनुपर्ने होला, कसरी जान सक्छ त त्यो पाटोमा चाहिँ?
1: भनेपछि यो जुन यहाँले भन्नुभएको प्रतिवेदन अलिकति ढिलो आयो भन्नु सही नै हुन्छ नि होइन, अलिकति अगाडि आएको भए त केही केही त हुन्थ्यो होला होइन?
0: त्यसको त हेर्नुहोस् यति ढिलो, त्यो पनि अर्को सरकार बनिसकेपछि उहाँहरूले अब कमसेकम प्रारम्भिक प्रतिवेदन भए पनि उहाँहरूले समयमा चुनाव अगाडि नै ल्याइदिएको भए के बिग्रिन्थ्यो यहाँ होइन? त अब उहाँहरूले पनि त त्यो सब गर्नु भन्ने गरे त गरे जस्तो त गर्नु, तर समयको पनि त अर्थ हुन्छ, समय भड्केर गरेका कतिपय कामहरूको असर कम देखिन सक्छ, त्यो पाटो त छ त्यो हिसाबमा। त्यसले गर्दा अहिले तपाईँले उठाएको मानवाधिकार आयोगको प्रतिवेदन चाहिँ को भ्यालु छ, तर त्यो भ्यालु सिद्धिँदैन अहिले तुरुन्तै हामीले अब सुदन गुरुङजी नै फेरि गृहमन्त्री हुनुभयो, त्यस कारणले अब यो गयो भनेर हामी निराश भइराख्नु पर्ने काम छैन। त्यो प्रतिवेदन सुरक्षित राखेर रा, त्यसका डकुमेन्टहरू दस्तावेजहरू सुरक्षित राखेर रा भन्नुपर्छ।
1: अब हामी कार्यक्रमको उपचारतिर छौँ। अब अहिले चाहिँ सबैभन्दा अलिकति भनौँ न अब यो निर्वाचन पछाडिको चाहिँ अवस्था हेर्दाखेरि नेपाली कङ्ग्रेस र एमाले बिचमा चाहिँ विभिन्न चाहिँ नेतृत्व चयनको कुराहरूदेखि लिएर विवाद भइरहेको छ। जस्तै यो जुन अहिले नेपाली कङ्ग्रेसभित्रको चाहिँ विवाद छ होइन, विभिन्न कुराहरू बाहिर आइरहेछ, कसरी हेर्नु भएको छ? अब यो पुराना पार्टीहरू एकदम कमजोर छ अहिले होइन, विचारको संगठनको हिसाबले धेरै नै उथलपुथल भइरहेको स्थिति छ। नजिकबाट यसलाई अलिक छोटकरी भन्नुपर्दाखेरि के देख्नुहुन्छ? नेपाली कङ्ग्रेसको जुन विवाद छ, किन विवाद गरिरहेको जस्तो लाग्छ उहाँहरू बिचमा चाहिँ?
0: त्यो तिनीहरूले काँचिली फेर्ने प्रयास गरिरहेका छन् होइन, सर्पले हरेक वर्ष काँचुली फेर्छ भन्छन् नि। अब पार्टीहरूले पनि बेला बेला त काँचुली फेर्नु पर्ने हो, त त्यो काँचुली फेर्ने प्रयास गर्दाखेरि पक्कै पनि अब आफ्नो शरीरको अभिन्न अङ्गको रूपमा रहेको त्यो काँचुलीलाई फाल्नु पर्दा, नयाँमा निर्भर गर्नुपर्दा सर्पलाई त कठिन हुँदो हो। त यी पार्टीहरूलाई नेपाली काङ्ग्रेसलाई नेकपा एमालेलाई पक्कै पनि कठिन छ, र नेपाली काङ्ग्रेस चाहिँ एउटा एक तहको प्रक्रियाबाट पनि गुज्रिसकेको छ काँचुली फेर्नकै लागि भनेर होइन, नेतृत्व परिवर्तन आदि इत्यादिको चरणमा ऊ पहिल्यै प्रवेश गरिसकेका छ। विशेष अधिवेशन त उसले गरि नै सक्यो, अब नियमित अधिवेशनको क्रम पनि उसले सुरु गरेका छ। त्यो नियमित अधिवेशनको क्रममा त्यहाँ नेतृत्वमा पदमा पदाधिकारीको हिसाबमा बाँडफाँडको कुरामा अहिले बार्गेनिङ चलिरहेका छ त्यहाँ त्यो नेपाली काङ्ग्रेसमा। म अहिले नेपाली काङ्ग्रेसभित्रको अरू धेरै ठुलो देख्दिनँ, त्यो हैसियतको बार्गेनिङ हो। ए हामी हिजो बसेकाहरूलाई खोइ ठाउँ यहाँ हामीलाई हाम्रो भाग खोइ भनेर भएको खोजी हो त्यहाँ। अब लेना देना चल्छ पक्कै पनि, जसले दिने हो उसले पनि केही न केही छोड्नै पर्छ। एकलोटी गर्न खोज्दा फेरि टुट्ने फुट्ने सम्भावना, चोइटिने सम्भावना हुन्छन्, त्यो पनि उसलाई फाइदा हुँदैन। त्यस कारणले त्यो बार्गेनिङको काम चलाएको छ नेपाली काङ्ग्रेसको। यता सँगसँगै सक्रिय सदस्यता रिन्यूको काम पनि युद्ध स्तरमा उनीहरूको भइ नै राखेको देखिन्छ। अब अलिकति अप्ठ्यारो स्थितिमा नेकपा एमालेको राजनीति छ, किनभने पार्टीलाई काँचुली फेर्नु छ तर बडो मुस्किल छ, किनभने उनीहरूको प्रक्रिया उनीहरूको हातमा छैन। अहिले त्यो प्रक्रिया चाहिँ उनीहरूले अब अलिक पहिल्यै अधिवेशन गरिसकेको कारणले गर्दाखेरि अब अध्यक्षले भोलेन्टियरली कुनै निकास दिएको भएदेखि त्यो पार्टीलाई सजिलो हुन्थ्यो। अब अध्यक्ष अब अहिले परिस्थिति के देखिँदैछ भने क्रमशः अध्यक्ष र उहाँका एकदमै थोरै ट्रस्टेड मान्छेहरू एकातिर अनि बाँकी पार्टी पङ्क्ति चाहिँ अर्कोतिर हुँदै हुँदै गएको स्थिति छ। त्यो उनीहरू नेकपा एमालेको लागि अलिकति दुर्भाग्यको स्थिति हो त्यो, त्यसले ठुलो अन्योल ल्याएको छ। तर ढिलो चाँडो त्यो पनि त्यो एउटा प्रसव वेदना जस्तो हो, त्यो प्रसव वेदनाबाट पनि यो पार्टी पनि उम्किन्छ, त्यसपछि फेरि अगाडि आउँछ, कोही न कसैले यसलाई लिड गरेर जान्छ। किनभने एमालेको यति ठुलो व्यापक सङ्गठन छ, त्यो सङ्गठन बलियो भएको पार्टी मध्ये भएको हुनाले नेतृत्व अलिकति सम्हालिने बित्तिकै त्यो पार्टी फेरि पहिलाकै स्थितिमा हुँदैन भने पनि धेरै हदसम्म पुनर्स्थापितै हुन्छ रहिरहन्छ भन्ने मलाई लाग्छ।
1: हजुर, लगभग कार्यक्रमबाट टुङ्गिनुभन्दा अगाडि अब अहिलेको परराष्ट्र मन्त्री शिशिर खनालजी चिनको भ्रमणमा हुनुहुन्छ होइन, मैले अगाडि पनि अलिकति प्रसङ्ग उठाएको थिएँ, यो दुईतिर भनौँ दक्षिणतिर पनि गएर फर्किनुभयो, अब उत्तरतिर जानुभएको छ, यसको चाहिँ उहाँहरूको यो भ्रमणलाई अब कुन रूपमा हामीले लिन सक्छौँ? यो चाहिँ अब नियमित रूपमा हो अथवा चाहिँ अब नयाँ सरकार आइसकेपछि नयाँ चरणको कुराहरूमा चाहिँ चिन सरकारसँग संवाद गरौँ भन्ने हो कि यसलाई कसरी लिन सकिन्छ अहिलेको यो भ्रमणलाई चाहिँ?
0: यो परिचय भ्रमण हो, यो परिचय भ्रमण हो। हामी बाघ होइनौँ, भालु होइनौँ, हामी यस्ता हौ अथवा अरूभन्दा फरक छौँ भने यस कारणले फरक छौँ, हामी अरू जस्तै हौ भने यस कारणले अरू जस्तै छौँ भनेर आफ्नो नीति, आफ्नो प्राथमिकता, आफ्नो मान्यताहरू छिमेकीलाई जानकारी गराउनुपर्छ। त्यो सामान्य त घर बनाएर पुरै तपाईँ नयाँ ठाउँमा बसोबास गर्नु सर्नुभयो भने त्यहाँ छिमेकीसँग परिचय गरे जस्तै, अब अहिले उहाँहरूले छिमेकीसँगलाई आफ्नो परिचय दिन, छिमेकी आफ्नो परिचित हुनको लागि त्यो परिचय भ्रमण हो। अहिले यसबाट कुनै तात्विक कुनै परिणाम निकाल्ने अथवा कुनै एजेन्डामा केन्द्रित भएर काम हुने भ्रमण मलाई लाग्दैन। र जे भएको छ, शिशिर खनालजीले दिल्लीमा जसरी जुन किसिमको भेटघाट गर्नुभयो, जुन किसिमको अन्तर्क्रियाहरू गर्नुभयो, मलाई चाहिँ भाइ बेजिङमा पनि त्यो गर्दाखेरि धेरै अर्थमा यो नयाँ सत्ता जो नेपालमा आएको थियो, यो जेएनजी मुभमेन्टको पछाडिको नेपालले कुन बाटो लिन्छ, कुन दिशा जाने हो, नेपाल कति प्रेडिक्टेबल रहिराख्छ, कति भरपर्दो हुन्छ, कोसँग डिल गर्ने देशमा होइन, र नयाँ सखी को हो भन्ने जुन उनीहरूको अन्यल हुन्छ त्यो धेरै हदसम्म त्यो अन्यलको बादल फाट्न सक्छ त्यो भ्रमणबाट र त्यसलाई स्पष्ट पार्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि अनि त्यसपछिका भ्रमणहरूमा चाहिँ अलिकति एजेन्डा केन्द्रित भ्रमणहरू हुन सक्छ। यो एकदम सही काम भएको छ र उपलब्धि दिल्ली भ्रमण पनि उपलब्धिमूलक नै देखेको छु मैले, किनभने अब यो नयाँ पुस्ता हुँदाखेरिको युवा मन्त्रीहरू हुँदाखेरिको एउटा फाइदा पनि हो, उभिएर राम्रोसँग कन्फिडेन्स साथ आफ्ना मुद्दाहरू बोल राख्न सक्ने ढुक्कसँग त्यो जुन किसिमले र कम्युनिकेट गर्न सक्ने एक्सप्रेस गर्न सक्ने जुन क्षमता छ त्यो राम्रो कुरा छ। त्यसले गर्दाखेरि तुलनात्मक रूपमा हिजोकोसँग तुलना गर्छौँ भने यो राम्रो काम भइराखेको छ र यसमा हामी नेपालीहरूले गर्व गर्ने नै कुरा छ यो पाटोमा
1: चाहिँ। हजुर, यसमा चाहिँ अलिक कन्जुसाई गर्नु भएन, अलिकति उहाँहरूको विषयमा चाहिँ विश्लेषण गर्दाखेरि यसमा चाहिँ अलिकति राम्रै नै कुरा भयो होइन। तर एउटा
0: प्रेसको
1: हजुर प्रेसको चाहिँ एउटा धर्म हो, पछिल्लो स्थितिलाई हेर्नुहुन्छ भने अहिले टिक्का टिप्पणी विश्लेषण र सरकारको विषयमा चाहिँ बोल्न अलिकति मान्छेहरू डराइरहेका हुन्छन् र अहिले जुन तपाईँले समय दिनुभयो र मैले योभन्दा अघिल्लोको पात्रसँग पनि यही कुरा गरेको थिएँ, उहाँहरू चाहिँ अलिकति बोल्न धेरै हिचकिचाएका थिए, मैले कतिलाई चाहिँ फकाएर बोल्न लगाएँ। किनकि यो कुरा मैले राख्यो भने विदेशमा धेरै छन्, नेपालमा भन्दा विदेशमा धेरै छन् राष्ट्रपाको विषयमा राष्ट्रपालाई भोटाल्नु पर्छ भन्ने मान्छेहरू, बुझेर नबुझेर उहाँले जुन तरिकाले चाहिँ इन्फोर्स गरे होइन यहाँ नेपालमा रहेका आफन्तहरूलाई, यो परिणामसम्म आएको छ। आशा गरौँ बालेन्द्रजीले चाहिँ अलिकति सार्वजनिक रूपमा चाहिँ आम सर्वसाधारणलाई भिज्ने तरिकाले व्यवहार गरोस् होइन, यही नै शुभकामना छ। यो मूर्ति जस्तो बसेर प्राइम मिनिस्टर जस्तो व्यक्तिले यो अलिकति नसुहाउने काम पनि हो होइन, तर उहाँको कुन तरिकाले
0: निराश हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी जुन छ त्यो पार्टी प्रति अपेक्षा राख्नुपर्छ, त्यो पार्टीलाई भन्नुपर्छ बालेन्जीबाट भएन भने त्यो पार्टीले अर्को प्रधानमन्त्री दिनुपर्छ होइन, अर्को त्यहाँबाट अर्को मान्छे अगाडि आउनु पाउनु पर्छ, किनभने संसदमा त 5 वर्षको लागि अब अत्यधिक बहुमत त उहाँहरूलाई दिएर पठाएको छ, त्यो कुरालाई हामीले सम्मान गर्नुपर्छ।
1: हजुर, यसको लागि धेरै धन्यवाद छ राजेन्द्र दाजु यहाँलाई।
0: धन्यवाद रञ्जनजी।
1: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, उहाँसँग गरिएको यो संवाद सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
3: हो।
2: के गर्दै गरेको?
3: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
4: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: सुनगिरीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। किशोर कुमारको आवाजमा खैके पान बनारस वाला यो बोलको गीत समर्पित गर्दै म पनि बिदा हुन्छु। नमस्कार।
1: अरे भंग का रंग जमा हो चका चक हिरलो पान चबा आहा।

0: समुदायको मुख्य चाड भूमिया पर्व शुरू भएको छ। परापूर्व कालदेखि हरेक वर्ष असार एक गतेदेखि हप्ता 10 दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
1: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ। भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा,
2: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
1: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको भनाइ छ।
3: मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
1: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
0: कैलालीको गोदावरी 4 गाईमारीमा भीरबाट टेम्पो खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समक्षमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो। चेट 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि त्यसको देशव्यापी विरोध भयो। घटनाको अनुसन्धानका लागि प्रहरीले 12 जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीन बीच द्विपक्षीय सम्बन्ध, विकास, सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। चीनिया विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालका पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, डिजिटलाइजेसन, पर्यटन, मल आपूर्ति तथा पेट्रोलियम र ग्यास अन्वेषण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ। चीनले नेपालका सुशासन र आर्थिक विकास का प्राथमिकतालाई पनि पूर्ण समर्थन गर्ने जनाएको छ। नेपाल पक्षले एक चीन नीति प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ। दुवै पक्षले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबूत बनाउने सहमति गरेका छन्। भेटवार्तामा पहिलेका सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्ने साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने विस्तारमा पनि सहमति भएको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शंकास्पद एसएमएस प्रति सचेत रहन आग्रह गरेको छ। टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न बैंक तथा कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्। यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउ अनुरोध गरेको छ। नेपाल टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाएको छ। टेलिकमले ग्राहकलाई साइबर ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। लेबननको दक्षिणी क्षेत्रमा कारलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा एकजनाको मृत्यु भएको छ। लेबननी संचार माध्यमका अनुसार आक्रमण बुधबार भएको हो। यो घटना अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको केही घण्टापछि भएको हो। सम्झौताले लामो समयदेखि जारी तनाव कम हुने अपेक्षा गरिएको भए पनि क्षेत्रीय अस्थिरता भने अझै कायम रहेको देखिएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ होर्मुज तत्काल खोलिनुपर्ने र त्यहाँ कुनै पनि प्रकारको अवरोध वा शुल्क नलाग्ने अपेक्षा अमेरिकाले गरेको बताउनु भएको छ।
4: We fundamentally have all the cards here. We don't have to give the Iranians anything if they don't make the commitments that we want long term on the nuclear program. And even if we just stopped here, what would be true? Their military is destroyed.
0: फिफा विश्वकप 2026 नवप्रवेशी के भर्डेसँग पूर्व विश्व विजेता स्पेन गोलरहित बराबरीमा रोकिएको छ। अमेरिकाको एटलान्टा स्थित
5: BFM SBS गोर्खा रेडियो हो।

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जङ्गमको संगीतमा रहेको गीतमा। सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो। र यो गीत सँगसँगै अब भने लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम तर्फ।

0: बच्चाहरुको खेल्ने ठाउँ, पिङ, चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.ukमा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS, Gorkha Radio. Gorkha Radio.

0: रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: ढल सड़क आदि को अव्यवस्थित अवस्था वा लापरवाही का कारण व्यक्ति क्षति पुगे में संबंधित निकायले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र निरपध्वज निर्मला को संयुक्त इजलासले गरेको फैसला को पूर्ण पाठ में सार्वजनिक संरचना उचित रूप में व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा संबंधित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइयो। रीटमा सड़क पेटी अतिक्रमण, ढल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सड़क पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ आदि हटाउन आदेश दिएको छ। साथै ढल खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्हार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिन भनिएको छ। त्यस्तै सड़क पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायहरूले समन्वय, सहकार्य र सह अस्तित्वका आधारमा काम गर्नुपर्ने अदालतको निर्देश हुन्छ। बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि 66,93,33,33,000 बजेट विनियोजन गरेको छ।
4: आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार पुँजीगत तर्फ 43,97,14,00,000 अर्थात 65.69% र चालुतर्फ 82,96,19,00,000 अर्थात 34.31% विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रम मार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न 1,000 परिवारलाई घर बनाइदिन 20 करोड़ बजेट छुट्याएको छ। काठमाडौँ उपत्यकाको बढ्दो शहरी चाप र गाड़ी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी कुलेखाने सुरुङ मार्ग सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताउनु भएको छ। कुल विनियोजन मध्ये चालुतर्फ 22,96,19,00,000 अर्थात 34.31% र पुँजीगत तर्फ 43,97,14,00,000 अर्थात कुल विनियोजनको 65.69% रहेको छ।
3: मध्य प्रदेशले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षका लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोकका प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ। कृषि मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। अब खबर फटाफट।
5: स्याङ्जा वालिङ नौमा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम, सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 जना अस्पताल लागि आइसकेको अस्पताल

नेपाली सिनेमा इन्डस्ट्रीका लेटेस्ट अपडेटहरू लिएर आज फेरि पनि म सङ्गीता श्रेष्ठ मुभी एन्ड मोरमा आइसकेको छु। सुन्दै हुनुहुन्छ यति बेला बिएफबिएस गोर्खा रेडियो, जहाँ तपाईँहरूको लागि मुभी एन्ड मोरले यसपल्टको या भनौँ हाल सालको दिनहरूमा भएको लेटेस्ट जानकारीहरूको कलेक्सन लिएर आइसकेको छ। सो आजको लागि तयार हुनुहोस्, मेरो कलेक्सन म तपाईँहरूसँग राख्छु, सेयर गर्छु। तर त्योभन्दा पहिले आजको तयारी चाहिँ मैले गीतबाट गरेको छु। सो हामी गीत सुनाऊ, गीत सुनिसकेपछि मुड फ्रेस पनि हुन्छ होइन, अनि बाँकीको आजको इन्फर्मेसनहरू म तपाईँहरूसँग सेयर गर्नेछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा एउटा लाइन एउटा कुरा धेरै सुनिन्छ, त्यो के हो भने जुन फिल्म राम्रो छ त्यही फिल्म चल्छ। हामी यस्तो भन्छौँ नि होइन, हामी कुराकानीमा पनि भन्छौँ र हामी सुन्छौँ पनि, प्रायले भन्छ फिल्म राम्रो भए पो चल्नु त, फिल्म नै राम्रो छैन कसरी चल्छ भनेर हामी यस्तो भन्छौँ नि होइन धेरै। तर हरेक सिनेमाको लागि यो फर्मुला या यो लाइन्स एकदमै सुटेबल हुन्छ, एकदमै इफेक्टिभ हुन्छ र त्यो अप्लाई पनि हुन्छ भनेर चाहिँ कुनै ग्यारेन्टी हुँदैन रहेछ भन्ने कुराको इक्जाम्पल भन्यो पछिल्लो समय सिनेमा हलहरूमा रिलिज भएको फिल्म सेप अफ मोमो। सुन्नु पनि भएको छ कि छैन तपाईँले यो सिनेमाको नाम? यदि सुन्नुभएको छैन भने म तपाईँसँग सेयर गर्न चाहन्छु कि सेप अफ मोमो जुन सिनेमा पछिल्लो हप्ता मात्रै रिलिज भयो। मैले यो सिनेमा सेप अफ मोमोको बारेमा यति जोड दिएर यो कारणले भन्दैछु किनकि यो सिनेमा विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा चाहिँ अवार्ड जितेर है चारैतिर नेपाली सिनेमा, नेपाली भाषामा बनेको सिनेमा र नेपालीहरूले बनाएको सिनेमा भनेर चिनिएर त्यो लेभलको अवार्डहरू जितेर अनि नेपाल फर्केर नेपाली सिनेमा हलमा रिलिज भएको सिनेमा हो यो। विश्वको प्रतिष्ठित फिल्म फेस्टिभलहरूको कुरा गर्ने हो भने बुसान इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, हङकङ इन्टरनेसनल फिल्म फेस्टिभल जहाँ यो सिनेमाले अवार्ड लियो, कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल, इन्डियन फिल्म फेस्टिभल अफ लस एन्जलस, जफिना इन्टरनेसनल सिनेमाज फेस्टिभल, इन्डी मिम फिल्म फेस्टिभल, त्यसै गरी सिटल इन्टरनेसनल फिल्म फेस्टिभल, आई मिन यति धेरै सिनेमासँग जोडेका फेस्टिभलहरूमा अवार्ड लिइसकेर आफैमा एउटा ब्रान्ड बनिसकेर एउटा नाम बनिसकेर नेपालमा रिलिज भएको सिनेमा हो सेप अफ मोमो। जब नेपालमा यो सिनेमा रिलिज भयो यो सिनेमाले नाम त धेरै पायो होइन, दर्शकहरूबाट राम्रो राम्रो फिडब्याक पनि पायो जतिले हेर्नुभयो या क्रिटिक्सहरूको तर्फबाट असाध्यै राम्रो रेस्पोन्स पायो सिनेमाले यसको विषयको लागि। तर सिनेमाले दर्शक भने पाउन सकेन आफ्नै नेपालमा, आफ्नै नेपाली सिनेमा हलहरूमा। तर सिनेमाले यति लोभलाग्दो समीक्षाहरू पाइरहेको बेलामा, यति लोभलाग्दो होइन क्रिटिक्सहरूको तर्फबाट सकारात्मक जुन एउटा फिडब्याक पाइरहेको बेलामा नेपालमा चाहिँ यो सिनेमाले दर्शक किन पाएन त? कहिलेकाहीँ हामी कुरा गर्छौँ तपाईँको सिनेमामा त्यस्तो धेरै नाम चलेको, एकदम धेरै अनुहार बिक्ने, अनुहारै छैन नि त, कलाकारै छैन नि त, कसरी चल्छ त तपाईँको सिनेमा? त्यो पनि भन्छौँ हामीले होइन। तर एकदमै नाम चलेको, एकदमै फेमस होइन, एकदमै ठुलो सेलिब्रिटी आर्टिस्टहरूलाई कास्ट गरेर मात्रै सिनेमा चल्ने हो त? त्यसो हो भने हामी किन भन्छौँ कि सिनेमै राम्रो हुनु पर्यो भनेर? हाम्रो दिमागमा एक किसिमको एउटा भ्रम कि सिनेमा एकदम राम्रो हुनको लागि, सिनेमाको स्ट्यान्डर्ड नाप्नको लागि सिनेमामा एकदमै नाम चलेको कलाकारहरू हुनै पर्छ, अनि पो त्यो सिनेमा चाहिँ एकदम राम्रो सिनेमा हो भन्न सक्छौँ होइन, एउटा ठुलो ब्यानरको भन्न सक्छौँ भनेर सोच्छौँ। तर कहिलेकाहीँ ठुलो ब्यानरबाट सिनेमा नबनाएको भए पनि, एकदम धेरै चिनिएको सेलिब्रिटी आर्टिस्टहरू नभए पनि, नयाँ आर्टिस्टहरूलाई फिचर गरेको भए तापनि सिनेमा जुन लेभलमा बनेको हुन्छ त्यो विषय, त्यो कथा, त्यो प्रेजेन्टेसनले गर्दा पनि त्यो सिनेमालाई संसारभरि चिनिन्छ, अवार्डहरू दिइन्छ। त्यतिखेर त दिएन होला अवार्ड, यसको विषयको लागि दियो होला, यसको प्रेजेन्टेसनको लागि दियो होला, तर दर्शकहरू जो हलमा गएर सिनेमा हेर्न चाहन्छन् उनीहरूको सायद अपेक्षा सिनेमामा एकदमै नाम चलेको, एक्सन गर्न सक्ने होइन, अनि एउटा डायलगमा पुरै ताली बजाउन सक्ने त्यो लेभलको सेलिब्रिटी आर्टिस्ट होस् अनि पो सिनेमा भिडका भिड दर्शक आउँछ त भनेर पनि त्यो पनि सोच हुन्छ होला। तर कतिपय अवस्थामा फिल्म असाध्यै राम्रो बनेको भए तापनि, थुप्रै अवार्डहरू जितेको भए तापनि जब सिनेमा हलमा लाग्छ तब दर्शकहरू नआइदिइसकेपछि सिनेमा चल्न सक्दैन। भनेपछि हामी के बुझ्न सक्छौँ भने सिनेमा एकदमै भिडका भिड दर्शकहरू आएर एकदमै सिनेमाले धेरै पैसा कमायो भने मात्रै सिनेमा राम्रो छ भनेर सोच्न मिल्दैन रहेछ। कहिलेकाहीँ दर्शकहरूको भिड कम भए तापनि सिनेमाको भ्याल्यु, सिनेमाले देखाउन खोजेको, उठाउन खोजेको कुरा र प्रस्तुति एकदमै स्ट्रङ छ भने त्यो पनि सिनेमाको सफलता मान्नुपर्छ। एक्जाम्पलहरू थुप्रै छ हामीसँग, विगतलाई फर्केर हेर्ने हो भने वर्ल्डमै एक साइक अवार्ड लिइसकेका सिनेमाहरूको कुरा गर्ने हो भने जस्तै राजागन्ज होइन, जस्तै सिक्रेट अफ राधा, जस्तै साम्बाला, केटी हराएको सूचना, गाउँ आएको बाटो, अनि सेतो सूर्य भनौँ होइन, यो जति पनि नामले मैले सिनेमाहरूको, यो सिनेमामा उठाइएको विषय त्यो सधैँ नर्मली हामीले सिनेमा हलमा जाने बित्तिकै नाचगान, एक्सन, दुईवटा कमेडी टाइपको
त्यति कथाहरूलाई मात्रै लिएर बुनिएको सिनेमा थिएन नि सिनेमा जुन मैले नाम लिएँ. यी हरेक सिनेमा चाहिँ सत्तै देखिने भन्दा फरक ट्र्याक भन्दा फरक विषयमा बनाइएको कथाहरूमा बनाइएको सिनेमाहरू थियो जसको त्यति राम्रो रेस्पोन्स नेपालमा पाउन सकेन. जुन सिनेमाहरूले त्यति राम्रो रेस्पोन्स चाहिँ नेपालमा पाउन सकेन र त्यही कुराहरूले असर चाहिँ यो सिनेमालाई पनि गर्यो. सेप अफ मोमो जसको थिम चाहिँ छोरीहरूलाई हरेक कुरामा चाहिँ कम्पेयर गर्दाखेरि छोराहरूसँग कम्पेयर गर्छ. यदि छोरीले चाहिँ राम्रो कमाइ गरेको छ, प्यारेन्ट्सलाई हेरेको छ, सक्सेसफुल भएको छ भने कस्तो छोरा जस्तो है भनेर भनिन्छ. जस्तो कि छोरीको पनि आफ्नै किसिमको अस्तित्व त हुन्छ नि त, तर त्यसरी लिन्छ. अनि छोरीहरूले चाहिँ एउटा एउटा बााउन्ड्रिजभित्र के एउटा बनाइएको रुलभित्र भएको छोरी मान्छे भयो भने चाहिँ ऊ चाहिँ हरेक कुराले क्यापेबल डिसेन्ट अनि उसलाई सबै कुराले चाहिँ कस्तो राम्रो भनिने. तर कुनै छोरीहरू जुन चाहिँ आफ्नो कन्डिसन्समा बाँच्न चाहने, आफ्नो तरिकाले जीवन जिउन चाहने, आफ्नो पोइन्ट अफ भ्यूबाट संसारलाई हेर्न चाहने भने चाहिँ उनलाई चाहिँ कस्तो सेप नै नभएको जस्तै कि जुन एउटा कन्सेप्ट छ नि हाम्रो सोसाइटीको त्यो भनेर चिनिन्छ. सायद त्यसैले यो सिनेमाको टाइटल पनि सेप अफ मोमो भन्यो, किनभने हाम्रो माइन्डमा पनि मोमो भन्ने बित्तिकै एक किसिमको डिजाइन र एक किसिमको सेपमा हुनुपर्छ भनेर छ. यदि कुनै मोमोको सेप सोचेको जस्तो छैन, बिग्रेको छ भने के त्यसको टेस्ट कम हुने हो र? सायद त्यो त होइन होला नि त, होइन? तर हामी त्यो माइन्डमा राख्छौँ, अँ मोमो त एकदमै मिठो थियो तर सेप चाहिँ अलिकति त्यति राम्रो थिएन भनेर पनि भन्छौँ होला. तर त्यसले त्यसको टेस्टमा, मोमोको सेपले त्यसको टेस्टमा फरक केही पनि ल्याएको छैन भने त त्यो त मोमो नै हो नि, होइन? सायद यही किसिमको थिममा चाहिँ तयार गरेको थियो यो सिनेमा सेप अफ मोमो, जसले थुप्रै अवार्ड इन्टरनेसनल लेभलमा लियो तर नेपालमा यो सिनेमा चल्न सकेन. सो हामी के भन्न सक्छौँ भने हाम्रो देशमा बन्ने सिनेमाहरूको विषयलाई कुरा गर्ने हो भने क्रिटिक्स, समीक्षक र दर्शक, अडियन्स दुवैको सिनेमाप्रतिको बुझाइ, सिनेमालाई हेर्ने दृष्टिकोण अनि इन्ट्रेस्ट एकदमै फरक छ है. एकदमै डिफ्रेन्सेस छ दुवैजनाको बिचमा चाहिँ, यो दुवै टिमको बिचमा चाहिँ भनेर पनि बुझिन्छ. एनिवेज, यो जानकारी मैले आजको कार्यक्रमको स्टार्टिङमा तपाईँहरूमा आज राखेँ. अब म गीत सुनाउँछु, गीतपछि मसँग अरू पनि कलेक्सनहरू छ है तपाईँहरूसँग सेयर गर्नलाई यस्तै विषयहरू.

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: विजय कुमार पाण्डे भन्ने बित्तिकै हाम्रो माइन्डमा सबभन्दा पहिले एकजना यस्तो मिडिया पर्सनको इमेज आउँछ, होइन, जसको पर्सनालिटी, जसको प्रश्न सोध्ने शैली, होइन, जसको कुनै पनि कुरालाई हेर्ने दृष्टिकोण, त्यसभित्रको लजिक, होइन, यस्ता थुप्रै कुराहरू चाहिँ प्रस्तुत गर्न सक्ने एउटा क्यापेबल मिडिया पर्सनको रूपमा हामी जसलाई चिन्छौँ उनीहरूलाई हामीले चर्चित पत्रकार अनि लेखक भनौँ, विजय कुमार पाण्डेको रूपमा चिन्छौँ, होइन। आज अचानक हाम्रो मुभी एन्ड मोरमा म उहाँको कुरा किन गर्दैछु भने उहाँको कुनै नयाँ सोज आउँदैछ जहाँ चाहिँ इन्टरभ्यू हुन्छ, जहाँ उहाँले चाहिँ एकदमै केयरकार गर्नुहुन्छ र तथ्य सत्य कुराहरूलाई बाहिर ल्याउनु चाहिँ मद्दत गर्नुहुन्छ भनेर त्यो विषयमा कुरा गर्न लागेको होइन। आज मैले कुरा गर्न लागेको उहाँको आफ्नै जीवनको एउटा नयाँ यात्राको बारेमा। उहाँले आफ्नो जीवनमै पनि मिडियाको लागि त धेरै काम कुराहरू गर्नुभयो, उहाँले लेख्नु पनि हुन्छ, तर पहिलोपल्ट उहाँ अब फिल्म निर्देशन गर्दै हुनुहुन्छ। मिडियाकर्मीको रूपमा चिनिनुभएका चर्चित पत्रकार विजय कुमार पाण्डे र उहाँले आफ्नो यो यात्रा सुरु गर्नको लागि जुन टिम छान्नु भएको

त्यो टिम पनि आफैमा पनि एकदमै लोभ लाग्दछ। म कुरा गर्दैछु विपिन कार्कीको। विपिन कार्की जसले हत्तपत्त कुनै पनि भूमिका चाहिँ स्वीकार गरिहाल्दैन भनेर सुनिन्छ, र स्वीकार गरिहालेको खण्डमा त्यो क्यारेक्टरमा के यस्तो विशेषता छ त्यसै कारणले गर्दाखेरि उनले त्यो क्यारेक्टर गरे भन्ने कुराहरू पनि चल्छ, र आफ्नो क्यारेक्टरलाई एकदमै जस्टिफाई गर्ने, आफ्नो क्यारेक्टरलाई एकदमै हुन्छ नि साँच्चै नै यो विपिन कार्की नभएर त्यो क्यारेक्टर हो भनेर फिल गराउन सक्ने त्यो क्यापेसिटी भएको एक्टर हाम्रो देशमा कम मात्रै छन्, जसमध्येको एक विपिन कार्की पनि हुन्। र विपिन कार्की आफैले चाहिँ फिल्म प्रड्युस गर्न लागेका छन् यति बेला, र उनैले जुन सिनेमा प्रड्युस गर्न लागेका छन् त्यो सिनेमाको निर्देशन चाहिँ विजय कुमार पाण्डेले गर्दै हुनुहुन्छ। सो यो कुराको जानकारी विपिन कार्की आफैले सोसल मिडिया मार्फत दिए, र पक्कै पनि एकातिर विपिन कार्की र उनको टिम जो एकदमै क्रिएटिभ भनेर हामी चिन्दछौँ भने अर्कोतिर एउटा यस्तो ब्रान्ड बनाइसकेका चर्चित पत्रकार जसले चाहिँ पहिलोपल्ट फिल्म निर्देशन गर्दैछन् भनेपछि यो सिनेमा कस्तो बन्ला त होइन, सिनेमाको अरू कुराहरू के होला। यो जुन स्क्रिप्टमा यति बेला काम भइरहेको छ, यो स्क्रिप्ट चाहिँ जर्नालिजममा चाहिँ के हुन्छ प्रायः जस्तो रियल लाइफ बेस्ड कुराहरू अनि कथाहरूको वरिपरि राखेर उहाँले अहिलेसम्मको आफ्नो करियर अगाडि ल्याइरहनु भएको थियो भने अब उहाँले चाहिँ फिक्सन कथा त कथा तर कसैको अब रियल घटनामा आधारित नभई एउटा कल्पना गरेर बनाइएको पात्र घटना ठाउँ होइन यो सबै कुरालाई जोडेर चाहिँ फिक्सन फिल्म बनाउने तयारी गर्नुभएको छ। एनिवेज योभन्दा अगाडि पनि उहाँले केही डकुमेन्ट्री फिल्म बनाइसक्नु भएको कारणले पनि हुनुपर्छ, यति बेला नेपाली सिनेमामा उहाँले चाहिँ डेब्यू गर्ने तयारी गरिरहनु भएको छ। सो हामी के आशा गरौँ, उहाँले जसरी आफ्नो सोजहरू मार्फत दर्शकहरूको होइन अडियन्सको कुराहरूलाई चाहिँ उहाँसम्म पुर्याएर ठाउँसम्म पुर्याएर मन जित्नु भएको छ सबैको, उहाँको सिनेमाले पनि त्यसै गरी सबैको मन जित्नेछ आशा गरौँ।

यति बेला मलाई कुरा गर्नु मन लाग्यो भारतको एकदमै हिट मानिएको सिनेमाहरू मध्येको एउटा सिनेमा स्त्रीको बारेमा। स्त्री एउटा हरर जोनरमा बनेको सिनेमा थियो जसमा एकदमै नाम चलेका कलाकारहरूलाई कास्ट गरेको थियो। स्त्रीले जुन किसिमको छाप छोड्यो हरर सिनेमा यस्तो पनि हुन सक्दो रहेछ है भनेर एउटा जुन छाप छोड्यो त्यो छापलाई यही सिनेमा स्त्री नाम गरेको यही सिनेमाको पार्ट टूले चाहिँ फेरि बाँकीको सबै रेकर्ड पनि ब्रेक गरिदियो कि त्यो लेभलको नाम त्यो लेभलको कमाई त्यो लेभलको प्रस्तुति एभ्रिथिङ एभ्रिथिङले चाहिँ स्त्री नाम गरेको सिनेमाको पार्ट वान र पार्ट टूले चाहिँ त्यो रेकर्ड राखेको थियो। अहिले पनि स्त्री भन्ने बित्तिकै सबैको माइन्डमा हाम्रो पनि सबैको माइन्डमा फर्स्टमा आउने कुरा भनेकै बलिउडको यो सिनेमा हो जसको पार्ट वान र पार्ट टूले रेकर्ड राखेको थियो। तर यति बेला मैले बलिउडको सिनेमाको कुरा किन गरेँ भने मेरो उद्देश्य चाहिँ बलिउडमा बनेको त्यही सिनेमा स्त्री या स्त्रीको पार्ट टूको कुरा गर्नु होइन कि यही नाम लिएर एउटा अर्को नेपाली सिनेमा बने या भनौँ नेपालको अर्को भन्नाले नेपालमा बनेको छ नेपालमा तयार भएको छ होइन यो सिनेमा स्त्री नाम दिएरै सिनेमा बनेको छ जुन सिनेमालाई जीवन साईले निर्देशन गरेका हुन् र यो सिनेमा मङ्सिरको 11 गते नेपाली सिनेमा हलहरूमा रिलिज हुँदैछ। तर यति बेला मलाई के कुरा गर्नु मन लाग्यो भने यही नाम स्त्रीबाट बलिउड र त्यो रेकर्ड राखेको सिनेमा बन्यो र नेपालमा पनि यही नाम राखेर स्त्री भनेर जुन एउटा सिनेमा अहिले मैले भनिहालेँ रिलिज हुने तयारीमा छ। यो यसरी बलिउडको सिनेमाको टाइटल या हाम्रो नेपाली सिनेमाको टाइटल यसरी जुदेको कपी गरेको भनौँ या लिएको भनौँ जे भनौँ होइन पहिलोपल्ट चाहिँ होइन। योभन्दा अगाडि पनि कतिपय अवस्थामा नेपालमा बन्ने सिनेमाहरूको टाइटल बलिउडको सिनेमाहरूको टाइटलसँग मिल्ने अनि बलिउडको सिनेमाको भनौँ न कथा प्रस्तुति डायलग्स एभ्रिथिङ पनि नेपाली सिनेमासँग मिल्ने यो धेरै अगाडिदेखिको प्र्याक्टिस चाहिँ हो। अहिले आएर त्यो प्र्याक्टिस कम भएको चाहिँ देखिन्छ तर ठ्याप्पै बन्द भएको भनेर चाहिँ भन्न सकिन्न। यसको मतलब स्त्री यो जुन स्त्रीको मैले कुरा गर्दैछु यो स्त्री बलिउडको त्यही हरर सिनेमा स्त्रीको कपी पनि भन्न खोजेको होइन किनभने यो स्त्रीको कथा पक्कै पनि फरक हुनुपर्छ किनकि हरर जनर भन्दा पनि क्राइम थ्रिलरमा चाहिँ बनेको हुनुपर्छ जस्तो लाग्छ किनकि यो सिनेमाको जुन एउटा पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ होइन त्यो पोस्टरको कलर हेर्दा त्यसमा देखाइएको कुराहरू हेर्दाखेरि कतै न कतै क्राइम थ्रिलरमा बनेको सिनेमा हो कि भनेर जस्तो पनि देखिन्छ र जुन पोस्टर सार्वजनिक भएको छ त्यो पोस्टरमा चाहिँ हामीले कलाकारहरू सिनेमाको कलाकारहरूलाई देख्न सक्छौँ जसमा फर्स्टमा हामीले दिपाश्री निरौलालाई देख्न सक्छौँ त्यस्तै गरी प्रमोद अग्रहरी सलोन बस्नेत नम्रता श्रेष्ठ रिश्ता बस्नेत होइन यस्ता कलाकारहरूलाई देख्न सक्छौँ। यिनै कलाकारहरूलाई लिएर यो जुन तिनवटा अनुहार जुन स्त्रीहरूको होइन महिलाको महिला कलाकारहरूको अनुहार सबैभन्दा फ्रन्टमा जुन देखिन्छ अनि त्यसपछि पुरै रेड कलरले चाहिँ पेन्ट गरिएको छ भन्दा नि फरक पर्दैन यो पोस्टरलाई त्यो हिसाबले हामी के भन्न सक्छौँ होला सायद भने कि यो एउटा फिमेल जेनरलाई लिएर बनाइएको या फिमेलको कथा या हुनसक्छ उनीहरूको लाइफमा उनीहरूले भोगेको कथाहरूलाई चाहिँ प्रस्तुत गर्न नलागेको हो कि जस्तो लागेको छ। सो सिनेमाको कथा फरक भए पनि होइन या नाम उस्तै उस्तै भए तापनि हामी के आशा गरौँ भने बलिउडमा जुन रेकर्ड स्त्रीको पार्ट वान र पार्ट टूले राख्यो यो स्त्रीले चाहिँ नेपालको सिनेमाको इतिहासमा एउटा यस्तो रेकर्ड राख्न सकोस् जसलाई सधैँभरि सबैले सम्झनेछ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। Movie and more।
4: नेपाली सिनेमाका केही कलाकारहरू जसलाई हामीले थिएटरमा पनि देख्छौँ, थिएटरमा उनीहरूको अभिनय या थिएटरबाट धेरै कुराहरू सिकेर अनि नेपाली सिनेमामा आएका कलाकारहरू जसलाई हामी सधैँ मन पराउँछौँ, माया गर्छौँ, होइन? र यसरी असाध्यै राम्रो कलाकारको रूपमा यदि हामीले सम्झनु पर्दाखेरि मुकुन भुषालको नाम पनि आउँछ यो लिस्टमा। केही कलाकारहरूमध्येमा मुकुन भुषालको नाम पनि आउँछ, जसले चाहिँ 2019 फर्स्ट टाइम नेपाली सिनेमामा डेब्यू गरेका थिए बुलबुल नाम गरेको सिनेमाबाट। है, बुलबुल सिनेमाको कथा, यसको प्रस्तुति, होइन, यस सिनेमाको लागि त अति धेरै अवार्डहरू पनि जित्यो त्यो वर्ष 2019 म कुरा गर्दैछु, होइन? सो मुकुन भुषाल यस्तो दमदार सिनेमा कथा लिएर आए नेपाली सिनेमामा पहिलोपल्ट, जसलाई लिएर कति धेरै होप गरियो कि अबको दिन मुकुन भुषालकै हो भनेर। हुन त यो बिचमा उनले केही सिनेमाहरू गरे, जस्तै झिङ्गे दाउ एउटा राम्रो रेकर्ड राख्न सफल भएको फिल्म भयो, गणपति, होइन, अनि ऐचो पैचो, उपहार, पूर्णबहादुरको सारङ्गी, पछिल्लोपल्ट सम्झिनु पर्दा, यस्ता सिनेमाहरूमा काम गरेँ। यति बेला म मुकुन भुषालको कुरा हाम्रो मुभी एन्ड मोरमा यस कारणले गर्दैछु किनकि राजबहादुर सानेको निर्देशनमा बनेको है लज्जावती नाम राखिएको यस सिनेमा जुन श्रावणको 29 गतिबाट रिलिज हुँदैछ नेपाली सिनेमा हलहरूमा, यो सिनेमा को जुन केही झलकहरू अहिले यति बेला बाहिर आएको छ त्यो देखेर यो सिनेमाको कथा त्यति सिम्पल त्यति इजी चाहिँ पक्कै पनि होइन होला जस्तो चाहिँ देखिन्छ। केही न केही यस्तो विशेषता यो सिनेमामा होला जसले गर्दा यो सिनेमालाई अरू सिनेमाभन्दा स्पेसल बनाउँछै होला जस्तो देखिन्छ। कि जस्तो यो सिनेमाको मैले भने केही कुराहरू बाहिर आएकोमा हेर्ने हो भने मुकुन भुषाललाई प्रस्तुत गरिएको छ तर त्यति सिम्पल वेमा होइन, उनको त्यो जुन क्यारेक्टर छ, जुन क्यारेक्टरलाई चाहिँ सार्वजनिक गरियो, होइन, त्यो क्यारेक्टर मुकुन भुषालको त्यो क्यारेक्टरले चौबन्दी चोलो साडी लगाएको छ, काखमा बच्चा बोकेको छ, गाउँघरको घरको पिँढी हुन्छ नि त्यो पिँढीमा चाहिँ बच्चालाई चाहिँ काखमा बोकेर एउटा सुत्केरीले एउटा आमाले बच्चालाई हुर्काउने क्रममा जसरी आफूसँग च्यापेर राखेर हुर्काउँछ नि त्यो किसिमको गेटअपमा चाहिँ मुकुन भुषाललाई उतारिएको छ। उनको अनुहारमा हेर्ने हो भने चाहिँ फेरि दारी जुङ्गा एज इट इज नै छ, होइन, जस्तो छ त्यस्तै नै देखिएको छ, तर साडी अनि चौबन्दी चोलो लगाएर बच्चालाई चाहिँ नि काखीमा च्यापेको जस्तो देखिएको छ, काखीमा च्यापेकै देखिएको छ। सो यो चाहिँ उनको क्यारेक्टर हुनुपर्छ सिनेमामा। अनि अर्को कुरा चाहिँ मुकुन भुषालले प्रायः जसो कुनै पनि सिनेमाहरूमा काम गर्दा अहिलेसम्म देखिएको उनको अधिकांश कामहरूमा उनले निभाउने क्यारेक्टरहरू चाहिँ रेगुलरभन्दा अलिक फरक नै प्रायः देखिन्छ। र यति बेला भने यो लज्जावतीको कुरा गरे भने उनको ड्रेसअप, उनको गेटअपले पनि क्युरियोसिटी चाहिँ जगाएको छ कि यो कस्तो क्यारेक्टर हो, के होला त भनेर पनि कुराहरू चलिरहेको छ। हुन त यो सिनेमा मुकुन भुषाल मात्रै होइन, धीरेन साक्य छन्, प्रिया रिजाल छन्, हिउबाला गौतम, मेनुका माझी, होइन, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, केशव रिजाल, थुप्रै कलाकारहरू छन् अरू पनि। तर अफकोर्स यो सिनेमाको यो हाइलाइट गरिएको पोस्टर या हाइलाइट गरिएको जुन टुल्सहरू छ, पब्लिसिटी टुल्स, यो टुल्समा चाहिँ हामीले मुकुन भुषाललाई यस्तो फरक किसिमको गेटअपमा देख्न सक्यौँ। सो हामी के आशा गर्न सक्छौँ भने पक्कै पनि एउटा फिमेलको कथालाई मेल पोइन्ट अफ भ्यूबाट देखाएको हुन पनि सक्ला, या हुनसक्छ एउटा मेलको लाइफमा फिमेल एब्सेन्ट भइसकेपछि उनले आफूले यो रोल जो निभाउनु पर्दाखेरिको दुःख पीडा या हुनसक्छ यस्तै किसिमको कुराहरू पनि चाहिँ हो कि भन्ने पनि जस्तो पनि देखेको छ. एनिवेज मुकुन्द भुषालको एउटा अर्को केही एउटा यस्तो सिनेमा आउँदैछ जसको क्यारेक्टर पक्कै पनि फरक छ भनेपछि यो सिनेमाको पर्खाइ धेरैलाई हुनेछ. श्रावण 29 गते यो सिनेमा तपाईँहरूमा जाउँदैछ. मैले फेरि पनि इन्फर्म गरेँ. फिल्म हेरिसकेपछि फिल्मको फिडब्याक म तपाईँहरूलाई मुभी एन्ड मोरबाट पक्कै पनि दिनेछु.

पछिल्लो लामो समयदेखि हाम्रो नेपाली सिनेमा इन्डस्ट्रीका लागि एकदमै नम्बर वान भनिने नायिका को होला भनेर सोच्ने हो भने अफकोर्स हाम्रो सजिलै हामी नाम लिन सक्छौँ स्वस्तिमा खड्काको, किनभने स्वस्तिमा खड्काको अप्सनमा अहिले यति बेला कोही पनि देखिँदैन, वान एन्ड ओन्ली स्वस्तिमा खड्का मात्र देखिन्छ। र स्वस्तिमा खड्का पछिल्लोपल्ट निकै चर्चामा आइन् होइन, पछिल्लो केही हप्तादेखि चर्चामा आइन् उनको लाली बजारको लागि, जुन विषयको सिनेमामा उनको भूमिका अलिकति डिफ्रेन्ट थियो। सो त्यो विषयलाई लिएर वाद विवाद भयो होइन, मोर्चाबन्दी भयो, अनि त्यसपछि केस अदालतसम्म पुग्यो र फाइनली अदालतले हुन्छ नि त रिलिज गर भने जुन अनुमति दियो, त्यसपछि मात्रै लाली बजार रिलिज हुन पायो। रिलिज त भयो, रिलिज भइसकेपछि सिनेमाले जुन किसिमको चर्चा पायो, जुन किसिमले यो सिनेमाको तारिफ भयो, स्वस्तिमाको उनको क्यारेक्टरको तारिफ भयो, उनको कामको तारिफ भयो, त्यो तारिफले पनि हुनुपर्छ एकपछि अर्को दर्शकहरूको भिड कन्टिन्यू रूपमा लागि नै रह्यो सिनेमालाई लिएर। सिनेमाको कमाइको कुरा गर्ने हो भने यो वर्षको लागि अहिलेसम्मको रेकर्ड पनि यो सिनेमाले एउटा सेट गर्दै अगाडि गइरहेको देखिन्छ। र त्यो हिसाबले कुरा गर्नुपर्दाखेरि लाली बजार स्वस्तिमा खड्काको सिनेमाको करियरको जर्नीलाई हेर्ने हो भने थर्ड नम्बरको हाइएस्ट अर्न गरेको सिनेमा हुनुपर्छ, किनभने योभन्दा अगाडिको सिनेमाको कुरा गर्ने हो भने स्वस्तिमा खड्का आफैले अभिनय गरेको सिनेमाहरूको कुरा गर्ने हो भने केही सिनेमा मात्रै छन् जसमा चाहिँ उनले एकदमै त्यो जुन सिनेमाले चाहिँ राम्रो कमाइ गर्यो भनेर भनौँ न, जस्तै छक्का पन्जाको सिरिज छक्का पन्जा 2 राम्रो कमाइ गरेको सिनेमा थियो त्यो वर्षको लागि। लगभग त्यो सिनेमाले त्यति बेला चाहिँ चलचित्र विकास बोर्डको रेकर्ड अनुसार चाहिँ 14,51,00,000 रुपियाँ कमाएको थियो ग्रस कमाइ। अर्को सिनेमा उनको थियो दिमाग खराब, दिमाग खराबले पनि राम्रो कमाइ गरेको सिनेमा भनेर चिन्यो, जहाँ चाहिँ सिनेमाले लगभग 8 crore होइन अनि 98,00,000 समथिङ चाहिँ कमाइ गरेको थियो। दुईवटा सिनेमाको मैले नाम लिएँ भने यति बेला यो जुन लाली बजारको कुरा गरेछु, लाली बजार चाहिँ उनको करियरको थर्ड सिनेमा मैले यस कारणले पनि भने किनभने यो सिनेमाले लगभग 8 crore भन्दा बढीको व्यापार गरिसकेको छ। हुन त स्वस्तिमाले अरू पनि थुप्रै सिनेमाहरू दिएका छन् जुन चाहिँ हिट छ, अनि कतिवटा सिनेमाको लागि उनले अवार्ड पनि लिइन् होइन। उनको सिनेमाहरू जस्तै पार्ट 2 भन्ने हिसाबले कुरा गर्ने नै हो भने पशुपति प्रसादको जुन पार्ट 2 भनेको थियो त्यो सिनेमाले पनि राम्रै कमाइ गरेको थियो। त्यसै गरी उनको अरू पनि सिनेमाहरू छन् जुन सिनेमाले राम्रो रेकर्ड राखेको थियो, तर उनको आफ्नो एउटा भनौँ न जस्तो मैले पशुपति प्रसादको कुरा गरेँ नि, यसमा चाहिँ धेरै कुरा चाहिँ विपिन कार्कीको भएको थियो, किनभने यो सिनेमालाई पशुपति प्रसाद 2 भस्मे डाउन भनिएको थियो होइन। तर स्वस्तिमाकै कामको लागि असाध्यै तारिफ भएको सिनेमाहरूको नाम लिएँ मैले, छक्का पन्जा 2 को नाम लिएँ अनि दिमाग खराबको लिएँ अनि लाली बजार। सो यो अवस्थामा स्वस्तिमा खड्कालाई राम्रो अभिनय गर्न सक्ने एउटा यस्तो आर्टिस्ट जो कमर्सियल सिनेमामा पनि त्यत्तिकै चाहिँ हिट छिन्, त्यस्तै गरिकन उनको जुन आर्ट सिनेमाहरू भन्छ नि त्यो टाइपको फिल्म अलिकति आउट अफ ट्र्याक गएर बनाउने सिनेमाहरूमा पनि त्यत्तिकै फेमस, त्यत्तिकै फिट हुने, सो सायद यो नै कारण हुनुपर्छ यति बेला नम्बर वान अभिनेत्री भनेर चाहिँ चिनिन्छन् स्वस्तिमा खड्का। र उनको यो पोस्ट, यो पोजिसन, उनको सिनेमाप्रतिको रुचि, उनको सिनेमा सेलेक्सन होइन, यो सबै कुराहरू यस्तै गरिकन अझै आउने दिनमा पनि रेगुलर रूपमा अगाडि जाओस् हाम्रो तर्फबाट। अल द बेस्ट स्वस्तिमा खड्कालाई। BFBS गोर्खा रेडियोको हाम्रो कार्यक्रम मुभी एन्ड मोडले हरेक पल्ट तपाईँहरूलाई नेपाली सिनेमाको बारेमा अपडेट गराउने गरेको छ, र आजको मेरो अपडेट पनि मैले तपाईँहरूसँग सेयर गरिसकेको छु। सो यसको अर्थ अब मैले तपाईँहरूसँग बाई बाई भन्ने तयारी गरिसकेको छु, हाम्रो टाइम पनि कार्यक्रमको लागि सिद्धिसकेको छ आजको लागि। सो अब कार्यक्रमबाट तपाईँहरूसँग बिदा माग्दा माग्दै नेक्स्ट विक फेरि पनि यस्तै कलेक्सन चाहिँ म फेरि स्योर लिएर आउँछु है तपाईँहरूको लागि नेपाली सिनेमाको भन्दै, आजको लागि कार्यक्रमबाट मुभी एन्ड मोडबाट म सङ्गीता श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्ते।

0: साथे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो हो
3: सकेको भन्दै सभामुख डोलप्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
4: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउँ, यसरी बसौँ, यस्तो भएन नि, त मजा आउने, सिरियस नै भएन तपाईँहरू, त्यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
5: सर अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
4: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फेजमा हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: अर्थमन्त्री श्रोणी मुगले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
6: प्रतिपक्षहरूले बजेटसित जोडिएर लागेका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर 1, टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खोलियोस्, साँचो कुरा जियो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, देशको कठघरामा मान्छेको स्वाभिमान माथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न?
3: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
7: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मही न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने बनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना संकल्पहरूको स्मरण गरोस्।
3: अब खबर फटाफट।
8: स्याङ्जा वालिङ 9 पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाई कटाई र कम्प्युटर तालिम, सिलाई कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णालीको पक्की पुलको काम अन्तिम चरणमा, असोजमा सक्ने गरी ठेक्का लिएको काम असारमै सकिने भएपछि स्थानीय हर्षित। चितवनको कालिका 6 मौरी पालक 27 किसानलाई घार संख्याको आधारमा 25 किलोसम्म मौरीको आहार पराकण वितरण, बर्खाको बेला पनि पराकण पर्याप्त दिन सके रानीले अण्डा धेरै पार्ने र बर्खापछि उत्पादन बढ्ने। कञ्चनपुरको महेन्द्रनगरमा एन्फा कम्युनिटी कोर्स सुरु, आउँदो 4 गतेसम्म हुने कम्युनिटी कोर्समा बाजुरा, डोटी, कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका 45 प्रशिक्षार्थीलाई फुटबलको प्रशिक्षण दिइँदै। रसुवा लाङटाङ 4 क्यान्जिन गुम्बा लगायतका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्यो, केन्द्रीय लाइन जोडिएपछि लाङटाङ क्षेत्रमा प्राधिकरणका करिब 200 घरधुरी उपभोक्ता थपिए। र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आउँदो 12 र 13 गते अलैँची महोत्सव हुँदै, महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी खरिदकर्ता र विक्रेताबीच अन्तर्क्रियासहित अलैँची विज्ञले आधुनिक खेती र बजार बारेमा पनि जानकारी दिने।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको उम्मेदवारी भएको छ।
0: BFBS Gurkha Radio.

मानिसको मन बदलिन र मानिसको सोच बदलिन कति पनि बेर नलाग्ने रहेछ, बस आँखा खुल्न भने समय लाग्ने रहेछ। किनकि तनको आँखा खुले पनि मनको आँखा खुल्न समय लाग्ने रहेछ। आज एक हिसाबले खुसी पनि लाग्छ, आफ्नो जिन्दगीलाई फर्की हेर्दा अर्को हिसाबले मान्छेको मन कस्तो हुँदो रहेछ भन्ने पनि लाग्छ। तर फेरि फिसिक्क हाँसिदिन्छु अनि आ यस्ता कुरामा मनलाई अल्झाए भने आफू पनि दुखी हुनु हो र अरूलाई पनि दुःख दिनु हो, यस्ता कुरा म सोच्दै सोच्दिन, यसै गरी म उडाइदिन्छु अनि मस्तले खुल्ला हृदयका साथ हाँसेर बाँच्ने गरेको छु। मलाई देखेर कसैले पनि भन्दैनन् कि यस्ता पिर परेको छ, पतर पतर बोलिरहने अनि मस्तसँग हाँस्ने यो स्वभावले म आफू त खुसी छु। खै अरू के छन् म बुझ्दिन, तर मलाई लाग्छ अरूले मसँग गर्ने व्यवहारले भने मलाई लाग्छ उनीहरू पनि खुसी छन्। हो, आज मेरा यस्तै कहिले जिन्दगीका बितेका कुराहरू, कहिले अहिले मैले भोगिरहेका कुराहरू अनि मेरा भविष्यका सपनाहरू, यस्तै यस्तै मेरा जिन्दगीका कथाहरू लेखेर तपाईँलाई पठाएकी छु भनेर हामीलाई सुधाजीले लेखी पठाउनु भएको छ आफ्नो जीवनको भोगाई, आफ्नो जीवनको कथा, यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेकी छु र आज सुधाजीको जीवनको कथा हामी अवश्य नै सुन्नेछौँ। तपाईँका पनि कथा, व्यथा, आफ्नो भोगाई जे छन् जति हामीसँग बाँड्न मिल्छ लेख्नुहोला mandiradhungel3@gmail.com वा मेरो मेसेन्जरमा पनि तपाईँले मन्दिरा ढुङ्गेल सर्च गर्नुभयो भने पाउनुहुनेछ। मेरो प्रोफाइलमा पूजाको थालीमा दियो बलिरहेको छ, सजिलै तपाईँले चिन्न सक्नुहुन्छ। आफ्ना कुराहरू लेखी पठाउन अथवा बोलेर पठाउन सक्नुहुन्छ। तानुस यात्रा जिन्दगीको लागि अगाडि बढ्नु।

हजुर, सुधाजी लेख्नुहुन्छ आफ्नो जीवनको कथा यसरी। मेरा चार दाजुभाइ छन्, तीनजना दाजुहरू एउटा भाइ अनि हामी तीनजना दिदी बहिनी। ठुलो सन्तान हो खासमा भन्ने हो भने आमा बुवा अनि हजुरआमा। हजुरबा अलि पहिले नै बितिसक्नु भएको थियो। हामी मोरङका बासिन्दा हौ। त्यसपछि बुवाले छोराछोरी पढाउनु पर्छ बढाउनु पर्छ काठमाडौँ जानुपर्छ भनेपछि हामी काठमाडौँ झरेका हौ। हाम्रो पठन पाठन यतै भएको हो। उता हाम्रो मौजा छ, हामी बेला बेलामा जाने गर्दछौ। तर बालापनको त्यो रमाइलो मैले अहिलेसम्म भुलेकी छैन। खुसी लाग्थ्यो मलाई ठुला ठुला फाँटहरू, चौर, घरबारी अनि ती मेरा बालापनका साथीहरू, अनि हामीले पढ्ने स्कुल र हाम्रो घर छेउमा रहेको बर पिपलको चौतारो, यी सबै मेरा मानस पटलमा आजसम्म पनि छ। त्यही भएर मानिसहरूले भन्ने गर्दा रहेछन्, जन्मभूमि कहिले बिर्सिँदैन, जन्मस्थल कहिले भुलिँदैन। हो रहेछ, आज यत्रा वर्ष भइसक्यो काठमाडौँ बसेको, तर अझ पनि त्यो जन्मस्थान प्यारो लाग्छ। त्यो बालापन अझसम्म पनि याद छ मलाई। साथीहरूसँग घुवाई खेलेको, लुकामारी खेलेको, बाख्रा चराउन गएको अनि जानी नजानी घाँस काटेको, यी सबै कुरा याद छ। कस्तो मिठो पल, सम्झेर पनि त्यसै त्यसै मनै रसाएर आउँछ। त्यो बालापन फेरि कहाँ फर्केर आउँछ र? आइदिए पनि म फेरि त्यसै गरी रमाउँथेँ कि? मलाई त्यो बालापन त्यसरी याद आउँछ। हाम्रो परिवार एकदमै धनी मानी परिवार पनि होइन। खाना लाउन दुःख थिएन, खेतबारी राम्रै खान पुग्ने मनज्ञ नै थियो। तर बुवा आमाले यति राम्रोसँग हामीलाई हुर्काउनु भयो कि दुःख कुन चराको नाउँ हो हामीले थाहै पाएनौ। त्यसरी एकदमै धनी मानीको छोराछोरी हुर्के जस्तै हामीलाई पनि पुलपुल्याएर मायाले हुर्काउनु भएको हो। कुनै अभाव बिना नै पुगे नपुगेको हामीले थाहै पाउँदैनथ्यौँ। हामीलाई एकदमै पुर्याएर पुलपुल्याएर मायाले हुर्काउनु भएको हो हाम्रो बा आमाले। त्यत्रा सन्तान, चार दाजुभाइ, तीन दिदी बहिनी, यी सातैजनालाई उसै गरी हुर्काउनु भएको हो। म साइलीमा पढ्छु, दिदी बहिनीहरूमा साइली पनि, कान्छी पनि, जेठी पनि बा आमाका लागि उत्तिकी हो। सबैजना बराबरै। हाम्रो दुईवटा कोठा थियो, सुत्ने कोठा। जेठी दिदी र कान्छी बहिनी एउटा खाटमा अनि माइली दिदी र म अर्को खाटमा सुत्ने गर्दथ्यौँ। हाम्रा दाजु र भाइहरू एउटा कोठामा, जेठो दाई एक्लै सुत्नुहुन्थ्यो अनि माइलो दाई र भाइ चाहिँ एउटा खाटमा सुत्थे। यस्तो थियो हाम्रो परिवारको तरिका। बिहान खाजा खाएर हामी स्कुल जान्थ्यौँ अनि फर्केर आएपछि खाना खान्थ्यौँ, खेल्थ्यौँ, होमवर्क गर्थ्यौँ। साँझतिर त्यही बर पिपलको चौतारोमा गएर खुब गफ छाट्ने गर्थ्यौँ हामी साथी साथी। यस्तो रमाइलो थियो हाम्रो

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र सुधाजी अझ अगाडि लेख्नुहुन्छ। जब हामी काठमाडौँ आयौँ र यहाँ आएर पढ्न लेख्न थाल्यौँ, त्यसपछि जेठो दाईको विवाह भयो। खासमा भन्ने हो भने आमा बुवाले खोजिदिएको युवतीसँग दाजुले विवाह गर्न मान्नु भएन। कलेज पढ्दा दाजुको एक युवतीसँग प्रेम बसेको रहेछ र दाजुले आमा बुवालाई हामीले थाहा नपाउने गरी सम्झाउनु भएछ, जुन कुरा हामीले पछि थाहा पायौँ। अनि आमा बुवाले दाईले भनेकै युवतीसँग दाईको धुमधामसँग विवाह गरिदिनुभयो। विवाहको त्यही डेढ वर्षपछि दाई अमेरिकाको लागि उड्यो। अनि त्यसको लगभग 3 वर्षपछि भाउजू पनि जानुभयो। माइलो दाईको यो बीचमा विवाह भइसकेको थियो। दाईले पनि जेठो दाईसँग कुराकानी गरेर भाउजू जानुभन्दा त्यही 2 महिना अगाडि दाई उड्नु भएको हो। माइलो दाईले चाहिँ उतै विवाह गर्नुभयो, उता बसेका नेपालीको परिवारकी छोरी, जसले गर्दा दाईलाई त्यहाँ सुरुवातका दिनहरूमा निकै नै सजिलो परेको थियो। दुई दाजुहरू अमेरिका लागिहाल्नुभयो। दाईहरू गएपछि अलिअलि अलिअलि दाईहरूले पैसा पठाउन थाल्नुभयो। 1 वर्ष जेठी दिदीको, अर्को वर्ष माइरी दिदीको गरेर उहाँहरूको पनि विवाहबारी सम्पन्न भयो काठमाडौँमै। जेठी दिदीको भक्तपुरमा र माइली दिदीको काठमाडौँमै विवाहबारी भयो। कान्छी बहिनी र म बाँकी बस्यौँ यता भाइ घरमा। हामी 3 जना हजुरआमा र बुवा आमा। हजुरआमा यी दिनहरूमा निकै नै बिरामी परिरहनु भएको थियो। डाक्टरहरूले त आस मारिसकेका थिए, तर पनि बुवाले अस्पताल नराख्ने, जति दिन बाँच्नुहुन्छ आरामले बाँच्न दिने, त्यो अस्पतालको बेडमा भेन्टिलेटर लगाएर सकसको जिन्दगी म दिन्न मेरो आमालाई। प्राकृतिक मृत्यु वरण गर्नुहुन्छ, जति दिन हामीले सक्छौँ उहाँको स्याहार सुसार गर्छौँ, उहाँलाई सकस दिने काम नगर्ने भनेर जसले जे भने पनि बुवाले मान्नु भएन। एकजना नर्सलाई लिएर आएर बुवाले घरमा हजुरआमाका लागि रेखदेखका लागि राखिदिनु भयो। हामी हजुरआमाकै काखमा हुर्केका हौँ भन्दा पनि हुन्छ। दिदीहरू र दाजुहरूको विवाह हेरेपछि सायद उहाँको मनोकामना पूर्ण भयो कि 4 जना नाति नातिनाको विवाह देखिहाले भन्ने मनमा आयो कि। त्यसपछि भने उहाँ बिस्तारै बिस्तारै गलेर एक दिन यस्तो

भयो, उहाँले हामीलाई छोडेर जानु भयो। हजुरआमाको बस याद मात्रै बाँकी रह्यो, अरू सबै विलीन भयो। त्यो दिन हामीलाई साह्रै दुःख लागेको थियो। दिन प्रतिदिन उहाँको याद आउँथ्यो, घर सुन्ने लाग्थ्यो। तर पछि पछि भएपछि त्यही फोटोमा सीमित भयो हजुरआमाको मुस्कान र हजुरआमाको माया। यसरी समय बितिरहेको थियो। म बिहान बिएमा पढ्थेँ, दिउँसो स्कुलमा पढाउँथेँ। बहिनी आइएको पहिलो वर्षमा पढ्दै थिए। भाइले भर्खरै मात्रै एसएलसी दिएको थियो। दाजुले उताबाट भाइलाई उतै पठाइदिनु, हामी दुवै दाजुभाइ मिलेर पढाउँछौँ भनेर जेठो दाईले बुवा आमालाई फोन गर्नुभयो। भाइको भइमा खुट्टै थिएन। तीन भाइ छोरा सबै विदेशमा जाने, यहाँ को बस्छ त? आमा बुवा करकर गर्दै हुनुहुन्थ्यो। भाइले भन्थ्यो, विदेश गएर कमाएपछि त हामी आउने यहीँ त हो नि, नभए तपाईँहरूलाई पनि लिएर जाउँला नि। भाइको कुरामा बा आमा भन्नुहुन्थ्यो, जान्न हामीलाई यहीँ ठिक छ, तिमीहरूलाई मन लाग्छ भने जाओ, मन लाग्दैन भने यहीँ बस। बुवाले गुर्काउनुहुन्थ्यो। यसरी दाजुहरूको पहलमा लगभग एक वर्षको प्रयासपछि भाइको पनि उड्ने दिन आयो। भाइको उड्नुभन्दा पहिला आमा बुवाले एउटा भएको भाइ पनि अहिले गएपछि तुरुन्तै आउन सक्दैनन्, तेरो विवाह गरिदिइहाल्नु पर्यो। आमा बुवाले कहिलेदेखि केटा हेरिसक्नु भएको रहेछ, मलाई त त्यो पनि थाहा भएन। जसलाई भन्नुभयो, जस्तोलाई भन्नुभयो, मैले एक वचनमा हुन्छ भने। नदेखाएको नभेटाएको त होइन, उहाँसँग मेरो भेटघाट पनि गराइदिएको हो, चिनजान पनि गराइदिएको हो, मेरो मन्जुरी पनि लिएको हो। तर कुरा पक्का पक्की भइसकेको थियो, मैले मन्जुरी नदिएको भए पनि विवाह त उहाँसँगै हुन्थ्यो। लेखेको कुरा कहाँ काट्न सकिन्छ र फेरि पहिलोचोटि भेटाउँदै खै के मन पर्यो, उहाँको सोझोपन त्यसैले तानेको हो कि जस्तो लाग्छ। आफ्नो जत्रै उचाइ, आफ्नो जस्तै रङ रोगन अनि आफ्नो जस्तै सोच। एकछिनको कुराकानीमा कुरकुरे बैंस भनौँ वा आमाबाले यहीसँग विवाह गरेर दिने भनेर भनेको भएर हो कि, एक नजरमै उहाँ पनि मलाई मन पर्यो। म बाहिर आएपछि, उहाँसँगको कुराकानी भेटघाटपछि म बाहिर आएर हुन्छ भन्ने मन्जुरी दिएँ। एक महिनाभित्र नै हाम्रो विवाह सम्पन्न भयो। मेरो विवाह सकिएपछि भाइ अमेरिकाको लागि उड्यो। अब घरमा आमा बुवा

माइती छुट्यो, घर आफ्नो बन्न थाल्यो। सुरुवातमा पटक्कै घर बस्नु मन लाग्दैन थियो। अर्काको घर, अर्काका परिवार जस्तो लाग्थ्यो। जे गरे पनि त्यो आफ्नो घर हो नै भन्ने लाग्दैन थियो। श्रीमानको पनि त्यस्तो माया लाग्ने होइन, ठिक छ मेरा श्रीमान हुन् भन्ने मात्रै लाग्थ्यो। माइत नै आउन मन लाग्थ्यो, माइतीका हरेक चिजको याद आउँथ्यो। आमा बुवा, आफ्नो ओछ्यान, आफ्नो घर, आफ्नो आँगन सबै प्यारो लाग्ने। घरका जति नै राम्रा चिजबिज भए पनि त्यो वास्तै नलाग्ने हुँदो रहेछ। खोइ मलाई मात्रै त्यस्तै हो कि अरूलाई पनि हो? तर सुरु सुरुका एक वर्षसम्म घरमा बस्न मन नलागेर हरेक हप्ता 15 दिनमा म माइती आइपुग्थेँ। घरमा पनि के भन्नुहुन्थ्यो होला, खोइ मेरो नासमझ बुद्धि विवेक हराएको मान्छे जस्तो। उहाँले मलाई बुझिदिनु भयो, भर्खर भर्खर विवाह गरेर आएकी, आफ्नो माइती घर छोडेर कतै नगएकी उसलाई गाह्रो छ। सुरु सुरुमा सबैलाई यस्तै हो, केही नभन्नु, जान दिनु। श्रीमानले सासु आमासँग भनेको कुरा यही थियो। तर सासु रिसाउनुहुन्थ्यो, विवाह गरेर ल्याएकी बुहारी खालि माइत मात्रै जान्छे। उहाँको अलिकति स्वभाव चाहिँ नराम्रै भन्नुपर्छ। यो चाहिँ म फेरि उहाँलाई दोष दिन्न, यो चाहिँ अशिक्षा अज्ञानताको कारणले भएको हो। जे आफूले भोग्नुभयो त्यही व्यक्त गर्नुभयो। आफ्नो घर वरिपरि बाहेक उहाँको संसार अरू के थियो र? न कहिले श्रीमानको हात समाएर घुम्न जानुभयो, न कहिले कतै साथीभाइहरूसँग पार्टी पिकनिक जानुभयो। बस तिनै छोराछोरी भनेर हुर्कायो, तिनै छोराछोरीको स्याहार सुसार गर्यो। त्यही घर आँगन र आफ्नो टोल भन्दा बाहेक उहाँको संसार नै भएन। त्यसैले सायद जति देख्नुभयो त्यतिमै व्यवहार गर्नुभयो। त्यसैले संकुचित मन भयो, उदार मन हुन सकेन। म यसरी हाम्रो संस्कार हुर्काई व्यवहारलाई दोष दिन्छु, जसका कारणले उहाँले आफूलाई त्यो उजागर गर्ने मौका नै पाउनु भएन। जे भए पनि श्रीमानले अत्यन्तै समझदारीले काम गर्नुभयो। यसरी समय बित्दै जाँदा लगभग वर्ष दिन पछि त मैले आफ्नै घरलाई महत्व दिन थालेँ। घर आफ्नो हुँदो रहेछ, माइती फेरि पराई हुँदो रहेछ। आमा बुवा छाउन्जेल माइती पनि आफ्नो हुँदो रहेछ। त्यसपछि चाहिँ त्यो माइती बिरानो हुँदो रहेछ। बिस्तारै बिस्तारै मैले घरलाई सम्हाल्न थालेँ। आफन्त, इष्टमित्र, घर परिवार सबै मैले रिझाउन थालेँ। म भएपछि सबैजना घरमा आइपुग्नुहुन्थ्यो। सुधा कस्तै रमाइली छ, हाँसिरहन्छे, अँध्यारो अनुहार कहिले देख्नु पर्दैन, जेमा पनि सन्तोष गर्छे, मिठो मसिनो जे पाकेको छ दिन्छे, अनि मिठो व्यवहारले हामीलाई सत्कार गर्छे भन्दै सबैजना म कहाँ आइपुग्नुहुन्थ्यो। हो, चिया नास्ता अलि बढी खर्च हुन्थ्यो मेरो घरमा, तर पाहुना आएको देवता बराबर भन्छन्। त्यही भएर म त्यसलाई ठुलो कुराको रूपमा लिन्न, जहिलेसम्म पुग्छ बाँडेर खान्छु, नपुगेको दिनमा पानी खाउँला, यस्तै सोच मेरो थियो। यसरी व्यवहार गर्दै जाँदा सबैलाई रिझाएँ मैले, सबैको मन जिते मैले। नन्द आमाजू, देवर देवरानी, जेठानी, आफन्त, इष्टमित्र, तर मैले कहिले सासुको त्यो मनलाई जित्न सकिनँ। जे गरे पनि सासुलाई चित्त बुझ्दैन थियो। उहाँको अनुहारै अँध्यारो, शिरै अँध्यारो भन्दा पनि मैले बुहारी भएर सासुको त्यस्तो कुरा गर्दा नराम्रो लाग्न सक्छ, तर साँच्ची नै हो। मैले मात्र भनेको होइन, उहाँको छोरीहरूले त झन् उहाँको आमालाई देखी सहनुहुन्न। सबै ठाउँमा भ्याएर कहीँ नटिकेर आमा हामीसँगै बस्नु भएको हो अहिले। छोराछोरीले त मन पराउँदैनन्, अरूको के कुरा गर्ने, जन्म दिने आमा हुन् नि त। किन भन्दा उहाँलाई माया नगरेको होइन, उहाँको स्वभावले गर्दा उहाँहरू टाढा बस्नु भएको। उहाँलाई जे गरे पनि सुखै छैन,
अर्काले खान्छ कि अर्काले खायो, यो यस्ती यो उस्ती, यसले दिन उसले दिन, ऊ गएर उता बसेको छ, आदि इत्यादि चाहिने नचाहिने कुरा उहाँको दिमागमा चलिरहन्छ। हुन त श्रीमानले छोडेर गएकी टुहुरी बहिनी, एक्लै नारी, त्यसमाथि श्रीमानले जिन्दगी कहिले माया गरेको उनलाई थाहा छैन। सधैँ एक श्रीमती भएर कर्तव्य मात्रै गरिरहिन्, बच्चा हुर्काउने, घर सम्हाल्ने आदि इत्यादि, त्यो भन्दा बढी उनले केही पाइनन्। पतिको मायाको लागि उनी सदैव लालाहित रहिन्। त्यसपछि पति थलिए, थलामा पर्दा पर्दै बिरामी हुँदा हुँदै उनी बिते। त्यो जीवनमा दुई शब्द पतिको मुखबाट मिठो उनले सुन्न पाइनन्। यही भएर पनि उनी रुखो भएकी हुन सक्छिन्।

न शिक्षा न कुनै खानदान न राम्रो लाउनु छ न मिठो खानु छ। सधैँ बुहारीको दर्जामा बसेकी सासूले दबाएर राखेकी सासूको अन्डरमा श्रीमान अनि त्यो माया त्यो प्रेम खोइ उनको भागमा पर्दै परेन होला। त्यही भएर कहिलेकाहीँ सुनाउँदा मलाई दुःख लाग्छ। आमाले कहिले सुख पाउनु भएन, त्यसैले पनि चिडचिडापन र छुच्ची हुनुभएको होला। प्याच्च प्याच्च भन्नुपर्ने, सदैव शिर अँध्यारो भइरहने, कुनै कुराले भित्रभित्र खाइरहेको जस्तो, अनि त्यही आफ्नो मनभित्रको गुनासो तितोपनाले हामी सबैलाई उहाँको मुखबाट तिता नमिठा शब्दहरू निस्किन्थे। हामी आमाको बानी यस्तै हो भनेर छोडिदिन्थ्यौँ, अनि कहिलेकाहीँ मसँग घुर्क्याएर छोरीहरूका बस्न जानुहुन्थ्यो, छोरीहरूको बाट पनि आजित भएर आफै फर्केर आउनुहुन्थ्यो, कहिले देवर कहाँ कहिले जेठाजु कहाँ, तर कहीँ टिक्नुहुन्न थियो आमा, फेरि फर्केर हामी केही आउनुहुन्थ्यो। अनि आफ्नै छोराछोरी हुन्, ती आफ्नै छोराछोरीको कुरा मसँग आएर काट्नुहुन्छ। उमेर भएपछि सुदबुद हुँदैन भन्छन्, सायद आमालाई पनि त्यही रोग लागेको हो कि एउटै कुरा बिसौँ पटक भन्ने, फलानुले यस्तो गर्यो ढिस्कानुले यस्तो गर्यो मैले तिमीहरूलाई यसरी हुर्काएको, त्यही मात्रै कुरा भनेको भने गर्न थाल्नुभयो। अनि डाक्टर कहाँ लगेर जोचाएर औषधि लिएर आएर दियौँ, कहिले खाइदिने कहिले फ्याँकिदिने, यस्तै तरिकाले उहाँको जीवन अहिले चलिरहेको छ। उहाँ कतै बस्नुहुन्न, म जहाँ छु त्यहीँ आइपुग्नुहुन्छ। खासमा भन्ने हो भने अरूको काठमाडौँमा घर छ, हाम्रो काठमाडौँमा घर छैन, हामी डेडामा बस्छौँ। घर भएको ठाउँमा तपाईँलाई सुविधा हुन्छ कि आमा, म भन्छु कहिलेकाहीँ, नाइ नाइ नाइ नाइ म जान्न, म तिमीहरूलाई छोडेर कहीँ जान्न, म जान्न जान्न जान्न जान्न भनेर त्यसै त्यसै अत्तालेर कराउनुहुन्छ, त्यहाँ लगिदिन्छन् कि भनेर डराउनुहुन्छ। अनि म भन्छु होइन आमा, तपाईँलाई जहाँ खुसी मिल्छ त्यहीँ बस्नु, यहीँ बस्न मन लाग्छ, हामी खुसी छौँ तपाईँ यहीँ बस्नु। म यसै गरी उहाँलाई चाहिने आवश्यक सामानहरू किनेर दिन्छु, कपाल कोरिदिन्छु, मिठो मसिनो जे छ त्यो खान दिन्छु, दसैँ तिहार अरू बेलामा पनि यसो बजार जाँदा आमालाई केही न केही किनेर लिएर आइदिन्छु। आमा दङ्ग पर्नुहुन्छ एकछिन, एकछिनपछि फेरि खै के बोल्नुहुन्छ बोल्नुहुन्छ, त छोरी होस् र त बुहारी भनेको बुहारी नै हुँदो रहेछन् भनेर फेरि एकैछिनमा के कुरा गर्नुहुन्छ। उहाँले जे गरे पनि बुढेसकालको अवस्था बेसुराको हुनुहुन्छ, उहाँले भनेको कुरालाई के मनमा लिने। म हाँसिरहन्छु, आमालाई जिस्काइरहन्छु, टिकटक बनाइदिइरहन्छु, अनि आमा कहिले हाँस्नुहुन्छ त कहिले रिसाउनुहुन्छ, यसै गरी दिनहरू बितिरहेका छन्। उहाँलाई उहाँका सन्तानले त चित्त बुझाउन सकेनन् भने म त पराएकी छोरी, तर पनि यति खुसी लाग्छ उहाँले मलाई राम्रो भने पनि नराम्रो भने पनि उहाँको मनले केही न केही त अनुभूति गरेको होला नि, अरू कहीँ बस्दिनँ म यहीँ बस्छु भनेपछि। त्यो पनि मेरो लागि सौभाग्यको कुरा हो, मेरो श्रीमानलाई म जति माया गर्छु श्रीमानले उनकी आमालाई त्यति नै माया गर्नुहुन्छ, उनले माया गरेको उनलाई जन्म दिने आमालाई म कसरी हेला गर्न सक्छु र। उहाँले मन पराए पनि मन नपराए पनि म त्यो आदर त्यो सम्मान त्यो सत्कार गर्न छोड्दिनँ पनि र भुल्दिनँ पनि। जबसम्म जीवित हुनुहुन्छ तबसम्म मैले गर्ने हो, एक दिन त सबैजना जान्छन्, त्यति बेला रोएर पछुताएर गर्छु गर्ने थिएँ भनेर कहाँ हुन्छ र, अहिले मौका छ अहिले मैले गरिरहेकी छु। यसरी दिन बिती

0: एमएस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसु,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

सुनिरहनु भएको छ यात्रा जिन्दगीको र सुधाजी अझ अगाडि लेख्नुहुन्छ, झन विवाह पश्चात छोरीहरू माइती गएर आमाको नजिकै गएर कहिले राम्रा त कहिले नराम्रा कुराहरू भनिरहेका हुन्छन्। आमा यसो गर्नु उसो गर्नु, पैसा यसरी राख्नु, यो खानु, अरूको कुरा नसुन्नु आदि इत्यादि, त्यो सबैले भोगेकै थाहा भएकै कुरा हो। हाम्रो पनि त्यस्तै नै हो। हामी माइती जाँदा आमा बुवासँग भलाकुसारी गर्दा हुर्काई नै त्यस्तै भएर हो कि, अथवा अभाव केही नभएर हो कि, बालापनमा हामीले थाहै पाएनौ अभाव के हो। अलि ठुला भएपछि विवाहबारी भयो, आफ्नो घरमा आएर जसोतसो जीवनयापन गरियो, दाजु भाइ अमेरिका गएपछि आमा बुवालाई दुःख होला भनेर उनीहरूले खर्च पर्छ मजाले पुर्याइदिएका छन्। त्यो हिसाबले खान लाउन दुःख भएन। आमा बुवाको कुरै बेग्लै छ माइतीमा। हामी गएपछि के खान्छेस्, कसो खान्छेस्, आराम गर, कस्तो छ, के छ आदि इत्यादि कुरा हुन्छ। मिठो पाक्ने, रमाइलो गफगाफ, खुसीमा हाँसी खुसी गरेर फर्किने गर्छौँ। तर आफ्नो घरमा आएपछि नन्द आमाजुको व्यवहारमा त्यस्तो नराम्रो त छैन। नन्द आमाजुको व्यवहार मसँग राम्रै छ। उहाँहरू आउँदा मिठो मसिनो पकाएर खान दिएकी छु, कतै गएर आउँदा आफूले सकेको उपहार पनि ल्याएर दिएकै छु, बेला बेलामा खाना बोलाएकी छु, चाडपर्वमा भेटघाट भएकै छ, राम्रै छ। तर आफ्नै आमासँग भने मन अमिलो छ छोराछोरीको। किन भन्दा आमाले छोराछोरी होस् या बुहारी कसैलाई पनि देखिनै सहनुहुन्न। नजाउन्जेल जान पाइन भनेर कराउनुहुन्छ, अनि पठाइदियो एक महिना बस्छु भनेर जानुहुन्छ। दुई चार दिन पनि टिक्न नसकी गएको कहिले भोलिपल्ट कहिले पर्सिपल्ट फर्केर आइसक्नुहुन्छ, अनि आएर उनीहरूको कुरा काट्नुहुन्छ। आफैले जन्म दिएको सन्तानहरूको कस्तो अचम्मको स्वभाव! यो बिर्सिने बानीले हो कि मनभित्र जीवनभरि नै दुःख काटेर त्यो तितो पनाले आएको त्यस्तो व्यवहार हो, वा कुनै रोगले छोयो? जचाउन जाँदा त्यस्तो ठुलो रोग कुनै पनि केही लागेको छैन। प्रेसर, सुगर सबै नर्मल छ, तर आमाको मनस्थिति नै ठिक छैन। मानसिक आघात परेको हो कि भनेर सम्झाई फकाई फुलाई त्यो पनि चेक गर्न लग्यौँ। 70 वर्ष काटेकी आमा अलिअलि त यो बिर्सिने रोग लाग्नु स्वाभाविकै हो। डाक्टरले केही औषधि लेखिदिए, तर उही औषधि कहिले खाने कहिले फ्याँक्ने के निको हुन्थ्यो। सधैँ पछि लागेर बस्न सकिँदैन, जागिर खानु पर्यो। बिहान उठेर घर धन्दा सिद्ध्याएर उहाँहरूलाई सबै व्यवस्था मिलाएर दौडी दौडी अफिस पुग्यो। अफिस छुट्न पाछैन फेरि घरकै चिन्ता, दौडी दौडी घर पुग्यो। आमा के खानुभयो? केही खाएकै छैन, त्यही एक कप चिया मात्रै। उहाँको मुखबाट निस्किने सधैँ यस्तै हो। मैले हरेक दिन श्रीमानलाई, बच्चाहरूलाई, अनि आमालाई र आफूलाई टिफिन हाल्ने गरेको छु। आफूलाई पनि, बच्चालाई पनि, श्रीमानलाई पनि र आमालाई पनि घरमा टिफिन राखिदिने गरेको छु। गएर भाँडो हेर्छु, भाँडो खाली छ, खाइसक्नु भएछ, तर चिया मात्रै खाएको, अरू केही खाएकै छैन भन्नुहुन्छ। मलाई लाग्छ यो बुढाबुढीहरूको स्वभावै हो। तर फेरि आफ्नो आमालाई हेऱ्यो भने उहाँभन्दा 10 वर्षै जेठो हुनुहुन्छ, घरका काटाङ कुटुङ सबै काम गर्नुहुन्छ। तर मेरी सासु आमा हात बाँधेर कहिले बुहारी आउँछ र पकाउँछ भनेर कुरी बस्नुहुन्छ। सोचको कुरा हो जस्तो लाग्छ, तर पनि बुढेसकालमा उहाँहरूलाई होस हुँदैन, हामीले नगरे कसले गर्ने? आफ्नो धर्म छोड्नु हुँदैन, पाप बोल्नु हुँदैन। त्यही भएर उहाँलाई मैले सकेको राम्रो गर्ने गरेको छु। कस्तो अचम्म! मानिसहरू आफ्नो छोराछोरीलाई सबै कुरा बताउँछन्, ज्यान प्राण गर्छन्, तर हाम्रो आमालाई छोराछोरी मन पर्दैन, रिसाउनुहुन्छ, मसँग ठुस्किनुहुन्छ, घुर्क्याउनुहुन्छ। तर जहाँ पुगे पनि
होइन म त्यही जान्छु भनेर म कहीँ आउनुहुन्छ। मलाई यसमा गर्व लाग्छ। कमसेकम मुखले नभने पनि उहाँको मनले मेरो व्यवहार रुचाएको छ। म धेरैमै बसे पनि उहाँलाई म कहाँ बस्न मन परेको छ। यसमा मलाई एकदम खुसी लाग्छ। मैले केही सेवा गर्ने मौका पाएकी छु। बुढाबुढीको मनस्थिति बुझ्न अनि सासु हो भनेर आफ्नो आमालाई जत्तिकै दर्जा दिएर हेर्न निकै नै गाह्रो छ, असम्भव चाहिँ रहेनछ। कैयौँ घरमा देख्छु सासु बुहारीको झगडा। यदि आमाको कुराको पछि लागेर मैले पनि झगडा गरे भए दिन दिनै झगडा हुने न्यू थुप्रै थुप्रै छन्। तर म हाँसेर उडाइदिन्छु, नसुने जस्तो गरिदिन्छु। आमाले चित्त दुखाएर कुरा गरे म स्पष्ट आमाको अगाडि गएर कुरा गर्ने गर्दछु। आमा, यो भनेको यो हो, यो भनेको यो हो, तपाईँले यो ठिक गर्नुभयो, तपाईँले यो गलत गर्नुभयो, मलाई यसमा दुखेसो छैन, तर तपाईँले गरेको यो व्यवहार चाहिँ राम्रो होइन, यसले तपाईँलाई नै दुःख दिन्छ। तपाईँलाई के नपुगेको छ र केही पुगेको छैन भने भन्नु, म पुर्याइदिन्छु, होइन भने यो बुढेसकालमा आनन्दसँग बस्नु, दुनियाँलाई टाउको दुखाएर आफ्नो पनि टाउको दुखाएर नबस्नु, म यसरी सम्झाउने गर्छु। सम्झाउन्जेल आमाको मुख निलो हुन्छ, कालो हुन्छ अनि ठुस्स पर्नुहुन्छ। फेरि एकछिनपछि आएर मेरो नजिकै टुसुक्क बस्नुहुन्छ र भन्नुहुन्छ, बुहारी, तिमीले भनेको कुरा ठिकै रहेछ, के गर्ने, होसै पाउँदिन, कहिले हो जस्तो लाग्छ, कहिले होइन जस्तो लाग्छ। अनि त्यति भनेर उठ्नुहुन्छ र ओछ्यानमा गएर पल्टिनुहुन्छ। यस्तै छ मेरो घरको हाल खबर, मेरो व्यवहार, मेरो जीवन। मेरो श्रीमानले मेरो चर्तिकला हेरिबस्नुहुन्छ अनि हाँस्नुहुन्छ। उहाँ पनि खुसी हुनुहुन्छ, किनकि यही कुरा दाजुभाइ कहाँ गएर सुन्दा हेर्दा उनीहरूको कुरै बेग्लै छ, उनीहरूको व्यवहारै बेग्लै छ। अनि आफ्नो घरमा जुन व्यवहार मबाट उहाँले पाउनुहुन्छ त्यो देखेर उहाँ पनि एक किसिमले सन्तुष्ट हुनुहुन्छ। परिवार खुसी भयो भने, परिवारमा मेलमिलाप भयो भने जीवन फल्छ फुल्छ। यो पाठ मैले आफ्नो माइतीबाट सिकेकी छु र त्यही पाठलाई मैले आफ्नो घरमा पनि अपनाएकी छु। र यो अनुभवले म के भन्न चाहन्छु भने, जति जति बुढाबुढी हुँदै जान्छन् घरमा त्यति त्यति नै समस्याहरू त आउँछन्। ती बुढाबुढीकै अंश हौ हामीहरू। उनीहरूलाई राम्रो गर्नु भनेको हाम्रो भलो हुने हो। उनीहरूको चित्तलाई नदुखाउनु भनेको हामीले शान्ति पाउनु हो। उहाँहरूलाई जति सक्छौँ समय दिउँ, मिठो बोलिदिउँ, एकैछिन भए पनि बसिदिउँ अनि एकछिन कुरा सुनिदिउँ, झर्किनी फर्किनी नगरौँ, जे भन्नु छ मिलाएर मिठो शब्दले भने उहाँहरू दङ्ग हुनुहुन्छ। झर्कियो भने झन् जीवनभरि दुःख खेपेको त्यसमाथि छोरा बुहारीले झर्किदिँदा उहाँहरू झन् गल्नुहुन्छ। उहाँहरूको जीवनको अन्तिम अवस्थामा दुःख होइन सुखले पालौँ, दुई शब्द मिठो बोलौँ, एक गाँस तातो मिठो मसिनो खाना दिउँ, जसले गर्दा हामीलाई पनि आनन्दित मन होस्। भोलि त सबै जान्छन् यस संसारबाट। कोही गएपछि पछुताउनु भन्दा जीवित छँदै आफूले गरेको कर्मको आफूलाई सन्तुष्टि मिलोस् न। बस त्यही सुनाउनको लागि मैले आफ्नो जीवनको कथा कोट्याएकी हुँ। यो मन बदलिरहन्छ जस्तो मेरो सासु आमाको मन एकछिनमा बदलिन्छ, फेरि एकछिनमा उस्तै भइहाल्छ। मान्छेको मन हो कति बेर कहाँ गएर अड्किन्छ र कति बेर कहाँ गएर बल्झिन्छ, अत्तो पत्तै हुँदैन। तर यो मनलाई सम्झाउनु पनि पर्छ। जे होस्, आफ्नो घरको, आफ्नो जीवनको, आफ्नो जीवनको यात्राको भोगाई तपाईँलाई सुनाए। राम्रो लागे, केही उपयोगी भए लिनुहोला, होइन भने मलाई नि फिर्ता दिनुहोला। यदि यो कथा प्रसारण योग्य भए प्रसारण

सुधाजी, तपाईँको जीवनको कथा सुनेर रमाइलो लाग्यो, खुसी लाग्यो। सानो कुरालाई सही दिँदा जीवन सहज बन्दछ, सरल बन्दछ। तर सानो कुरालाई नसहेर उल्टो ठुल्ठुलो जवाब फर्काउन थाल्यौँ भने जिन्दगी झन् माकुराको जालो जस्तै अल्झी रहन्छ। तपाईँको जीवन सुखले फलोस फुलोस, यो कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँका पनि कथा व्यथा, आफ्नो जीवनको भोगाई जे छन् लेख्न सक्नुहुन्छ। आजलाई यो कथालाई यतितिर बिट मारौँ, अर्को साता फेरि आउँला, कसै अरूको जीवनको कथा तपाईँलाई सुनाउँला। आजलाई तपाईँबाट म बिदा माग्दछु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो सैन्य समुदायमा
1: बिलाइन भरि
0: अनर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
3: हो जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँ सुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: मतलब भयो यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पर्यो। यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पर्यो राम्रोसँग। यो पोलको है, बिजुलीको पोलको, अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नको कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
3: चालु आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ।
5: पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ। चालु खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब आमदानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ।
3: काठमाडौँ उपत्यकाका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीको ध्यान आकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिनै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिका चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्था बारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा फेरि बसोबास गर्ने चेतावनी दिएका छन्। काठमाडौँ महानगरले असार 5 गतेदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो। महानगरका अनुसार महोत्सवको उद्घाटन असार 5 गते खुला मञ्चमा हुनेछ भने असार 6 गतेको कार्यक्रम व्हीकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ। नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले 16 वर्ष मुनिकाहरूलाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने नियम अर्को वर्षको वसन्तयामदेखि लागू हुने घोषणा गर्नुभएको छ। उहाँका अनुसार 16 वर्ष मुनिका बालबालिकालाई अनलाइनको जोखिमबाट जोगाउन इन्स्टाग्राम, एक्स, स्न्यापच्याट र टिकटक चलाउन रोक लगाइनेछ। थप विकी टर्नरबाट।
6: Speaking in Downing Street this morning, the Prime Minister said this is a policy that will give children their childhood back.
7: Social media is making children unhappy. It's making it easier for bullies to harass and abuse them. And it could even be harming their mental health.
6: Messaging apps will be exempt, but there will be restrictions on gaming platforms like Roblox. The Conservatives have welcomed it. Shadow Education Secretary Laura Trott believes children are crying out for a ban.
8: It's just the pressure for them every single day to reply to those messages, to look at those streaks, to do stuff that they don't want to do in order to get likes and clicks.
6: The NSPCC has called it a win for children and parents, but these young teens have their own thoughts on the regulations.
9: When you like first get the TikTok, a lot of people lie about the age.
10: Instead of actually banning it, we can come to an agreement to set a curfew.
6: The PM says he understands that some youngsters will get round the ban, but that's not a reason to not change the law.
7: We don't say, oh, look, a teenager managed to get a drink somehow, so let's not bother banning alcohol sales to children. We don't do that, do we?
6: The regulator Ofcom says it's ready to work closely with the government on the new rules. Tech expert Dan Sutton.

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: लुम्बिनी प्रदेशका पहाडी जिल्लाका खामभाषी मगर समुदायको मुख्य चाड भूमिया पर्व शुरू भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार एक गतेदेखि हप्ता दस दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
4: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खामभाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ।
5: एकदम रमाइलो छ दाजुभाइ, बच्चा बच्चीदेखि बुवा आमादेखि भेट हुने अनि नाच्ने रमाउने अनि कुराकानी गर्ने।
4: भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम शुरू हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा,
6: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
4: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष ओम प्रकाश श्रेष्ठको भनाइ छ।
7: मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
4: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
3: कैलालीको गोदावरी चार गाईमारीमा भीरबाट टेम्पू खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समक्षमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो। चेट 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पू भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि त्यसको देशव्यापी विरोध भयो। घटनाको अनुसन्धानका लागि प्रहरीले 12 वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीन बीच द्विपक्षीय सम्बन्ध, विकास सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। चिनिया विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालका पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, डिजिटलाइजेसन, पर्यटन, मल आपूर्ति तथा पेट्रोलियम र ग्यास अन्वेषण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ। चीनले नेपालका सुशासन र आर्थिक विकासका प्राथमिकतालाई पनि पूर्ण समर्थन गर्ने जनाएको छ। नेपाल पक्षले एक चीन नीति प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ। दुवै पक्षले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबूत बनाउने सहमति गरेका छन्। भेटवार्तामा पहिलेका सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्ने साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने विस्तारमा पनि सहमति भएको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शंकास्पद एसएमएस प्रति सचेत रहन आग्रह गरेको छ। टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न बैंक तथा कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्। यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउन अनुरोध गरेको छ। नेपाल टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाएको छ। टेलिकमले ग्राहकलाई साइबर ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। लेबननको दक्षिणी क्षेत्रमा कारलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा एकजनाको मृत्यु भएको छ। लेबननी संचार माध्यमका अनुसार आक्रमण बुधबार भएको हो। यो घटना अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सहमति भएको केही घण्टापछि भएको हो। सम्झौताले लामो समयदेखि जारी तनाव कम हुने अपेक्षा गरिएको भए पनि क्षेत्रीय अस्थिरता भने अझै कायम रहेको देखिएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ होर्मुज तत्काल खोलिनुपर्ने र त्यहाँ कुनै पनि प्रकारको अवरोध वा शुल्क नलाग्ने अपेक्षा अमेरिकाले गरेको बताउनु भएको छ.
2: We fundamentally have all the cards here. We don't have to give the Iranians anything if they don't make the commitments that we want long term on the nuclear program. And even if we just stopped here, what would be true? Their military is destroyed.
3: फिफा विश्वकप 2026 नवप्रवेशी केप वर्डेसँग पूर्व विश्व विजेता स्पेन गोलरहित बराबरीमा रोकिएको छ. अमेरिकाको एटलान्टा स्थित एटलान्टा रङ्गशालामा भएको खेलमा गोलकिपर कोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप वर्डेले स्पेनलाई गोलरहित बराबरीमा

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज मंगलबारको दिन 16 जुन 2026 साल तदनुसार असार 2 गते 2083 विक्रम सम्बत। हजुर, मंगलबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु। मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभयो पनि हुन्छ। जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने हामीलाई 9419332844 पनि फोन गर्न सक्नुहुन्छ। स्थानीय श्रोताले भने 3284 मात्रै हो। इमेल एड्रेस हाम्रो bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। र पहिलोपल्ट हामीलाई सम्पर्क गर्दै हुनुहुन्छ भने बिएफएस गोर्खा खोजेर लाइक गर्नुहोस्, त्यसपछि सम्पर्क स्थापित भइहाल्छ। म मरे पनि मेरो देश बाँचिरहोस्, शिव शङ्करले गाउनुभएको गीत म बिबी शाहको शब्द रचनामा यो गीतबाट कार्यक्रमको उठान भइसकेको छ। अहिले ब्रुनाईमा बिहानको 7:12 गएको छ र म तपाईँसँग ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछु। अब आजको थॉट फर द डे, यो प्रेरक भनाई अर्ल नाइटिङ्गेलको हो। उहाँ भन्नुहुन्छ, ऑल यू निड इज द प्लान, द रोड म्याप एन्ड द करेज टु प्रेस अन टु योर डेस्टिनेसन। ऑल यू निड इज द प्लान, द रोड म्याप एन्ड द करेज टु प्रेस अन टु योर डेस्टिनेसन। तपाईँलाई चाहिने भनेको योजना हो अनि बाटोको नक्सा र आफ्नो गन्तव्यमा पुग्ने साहस। यी कुराहरू छन् भने तपाईँ पक्कै पनि सफल बन्नुहुनेछ। सबभन्दा पहिला योजना त बनाउनै पर्ने हुन्छ, बिना योजना तपाईँ गन्तव्यमा पुग्न सक्नुहुन्न। अनि योजना बनाइसकेपछि त्यसको रोड म्याप तयार पार्न पर्यो अनि साहस बटुलेर अगाडि बढ्न पर्यो। टुडे इन हिस्ट्री, सन् 1963 साल 16 जुनको कुरा हो। सोभियत स्पेस मिसन वोस्टोक 6 लन्चेस विथ भ्यालेन्टिना टेरेस्कोभा अबोर्ड, मेकिङ हर द फर्स्ट वुमन इन स्पेस। पहिलो महिला अन्तरिक्षमा भ्यालेन्टिना टेरेस्कोभा थिइन्। उनी 1963 साल 16 जुनका दिन वोस्टोक 6 नामक अन्तरिक्ष यानमा सवार भएर अन्तरिक्षतिर लागेकी थिइन्। 1963 साल 16 जुनमा पहिलो महिला अन्तरिक्ष यात्री। फेमस बर्थडे, सन् 1970 साल 16 जुनमा जन्मेका हुन् चर्चित गोल्फ खेलाडी फिल मिकल्सन। उनको जन्म युएसएको क्यालिफोर्निया राज्यको सान डिएगो सहरमा भएको थियो 1970 साल 16 जुनमा। अब हेल्थ टिप्स, रेस्ट एन्ड रिचार्ज यो अत्यन्तै जरुरी छ। हामी अहिले एकदमै व्यस्त जीवनशैलीबाट गुज्रिरहेका छौँ र व्यस्तता छँदैछ, हुन पनि पर्छ व्यस्त, तर समय समयमा रेस्ट एन्ड रिचार्ज गरिरहन पर्छ, नत्र तपाईँ खप्न सक्नुहुन्न, गाह्रो पर्छ। सबभन्दा ठुलो रेस्ट एन्ड रिचार्जका लागि प्रायोरिटाइज स्लिप, तपाईँको सुताइमा पक्का ध्यान दिनै पर्छ। दिनको 7-9 घन्टा सुत्नुपर्छ एडल्टले, अनि राति सुत्नुभन्दा अगाडि करिब 1 घन्टा अगाडि तपाईँले कुनै पनि स्क्रिन नहेरेको राम्रो। लिमिट स्क्रिन टाइम, बिस्तारामा जानुभन्दा कम्तीमा पनि 1 घन्टा अगाडिदेखि बन्द गर्नुहोस् भनेर त भन्छौँ, तर धेरैजसो मानिसहरू लास्टसम्म
मोबाइल फोन खेलाएर इमेल चेक गरेर अथवा नोटिफिकेसनहरू चेक गरेर बत्ती निभाएर सुत्छन् राति त्यति बेला। त्यो राम्रो कुरो होइन, विचार पुर्याउनु होला, तपाईँको आँखालाई पनि आराम चाहिन्छ। अनि टेक ब्रेक्स, सधैँ रफ्तारमा काम गर्न सकिँदैन, समय समयमा ब्रेक लिएर तपाईँले आफ्नो शरीरलाई रिचार्ज गर्नुपर्छ। सबैभन्दा अहिले मानिसलाई बिगारेको सोसियल मिडियाले भन्छन् होला पनि, किनभने धेरै जसो मानिसहरू त्यसमै घोतलिरहेका हुन्छन् र रेस्ट एन्ड रिचार्जलाई ध्यान दिँदैनन्, जसले तपाईँको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ लामो समयसम्म। याद गर्नुहोला। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम यहाँ 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। हुन त गए राति निकै ठुलो मेघ गर्जन भएको थियो र केही पानी पनि परेको हो र अहिले अलिकति भए पनि शीतल भएको छ र आज थन्डरी सावर्स भनिएको छ। अपराह्नतिर मेघ गर्जन हुने अनि मुख्यतया साँझ पख पानी पर्ने सम्भावना छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। बिहान केही घाम लाग्ने भए तापनि अपराह्नतिर भने हल्का फुल्का पानी पर्ने सम्भावना छ र मन्द गतिमा हावा बहनेछ काठमाडौँमा। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 25 डिग्री सेल्सियस पुग्ने अनुमान छ र आज लन्डनको जेनरल फोरकास्ट लाइट क्लाउड्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै बदली हुने सङ्केत छ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी, पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब हामी गीत सुन्छौँ रुक्साना लिम्बू र सूर्य आङबोको स्वरमा नाकैमा ढुङ्ग्री।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

माया त माया नै थियो, समय सुभानी मोक्तानको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ। यतिखेर भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। हुन त बहुसंख्यकले बीएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ र त्यसका अलावा युकेका विभिन्न स्थानमा एएम फ्रिक्वेन्सीहरूमा अनि कुनै ठाउँमा एफएममा र ब्रुनाईको यहाँ स्थानीय श्रोताले हामीलाई 89.5 मेगाहर्ज एफएममा सुन्ने गर्नुहुन्छ। तपाईँ जहाँ रहनुभए पनि बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यतिखेर जोडिन चाहनुहुन्छ कार्यक्रममा भने आउँदै गर्नुहोला। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले मुभी सेसन गर्दैछ। आउँदो 19 तारिक शुक्रबारको दिन हो। शुक्रबार दिनको 3 बजे चिटच्याट कम्युनिटी सेन्टरमा मुभी सेसन हुने भएको छ र देखाइने चलचित्र सुपर मारियो ग्यालेक्सी। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले यहाँ कम्युनिटीमा सबै जनहिताय भनौँ, सबैको लागि यो कार्यक्रम गर्दै आएको छ र तपाईँ पनि इच्छुक हुनुहुन्छ यो फिल्म हेर्नको लागि भने दिनको 3 बजे चिटच्याट कम्युनिटी जानुपर्ने हुन्छ, चिटच्याट कम्युनिटी सेन्टर जानुपर्ने हुन्छ शुक्रबार 19 जुनका दिन। सुपर मारियो ग्यालेक्सी। बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट आउँदो 24 जुनका दिन बिएफपिएस रेडियोले गोर्खा क्विज नाइट गर्दैछ र यो एउटा च्यारिटी इभेन्ट हो। हामीले बिएफपिएस बिग सल्युट अन्तर्गत हरेक वर्ष मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछौँ, त्यसैको एउटा निरन्तरता हो गोर्खा क्विज नाइट। 24 तारिक बेलुकी 7 बजे नाफीको चौतारीमा सुरु हुनेछ र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ अनि प्रति व्यक्ति $5 तिर्नुपर्ने हुन्छ यसका लागि र पुरस्कारहरू एकदमै आकर्षक राखिएका छन् र त्यसका अलावा यो च्यारिटी इभेन्ट भएकाले तपाईँले आफ्नो गच्छे अनुसार अनि चाहना अनुरूप डोनेट पनि गर्न सक्नुहुन्छ किनभने अन्तत्वगत्वा यो कार्यक्रमबाट सङ्कलित रकम आखिरमा बिगर पिक्चरमा हेर्ने हो भने मिलिट्री च्यारिटिजका लागि नै जाने हो। त्यही भएर यो पुनित कार्यमा तपाईँले पक्कै पनि हातेमालो गर्नुहुनेछ। बिएफपिएस च्यारिटी गोर्खा क्विज नाइट बुधबार 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि।

अनमोल गुरुङ र अस्मिता अधिकारीको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो बाबरी रङ। प्रभातकालीन आवाज कार्यक्रमको यो पहिलो घण्टा हो, तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा र कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालनमा आइरहेको छ। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि स्विमथन यो 24 आवर्स च्यारिटी इभेन्ट हो। आउँदो शुक्रबार 26 जुनदेखि शनिबार 27 जुनसम्म 24 घण्टाका लागि ग्यारसन स्विमिङ पुलमा हुँदैछ यो कार्यक्रम र शुक्रबार 26 जुनका दिन बिहान 7 बजे सुरु हुन्छ र भोलिपल्ट ठ्याक्कै 7 बजे सकिनेछ र एउटा टिममा 12 जनासम्म राख्न सकिन्छ, सम्म होइन 12 जनाको टिम हुनेछ र हरेक कम्पनीको यो रिले हो र टोटल डिस्टेन्स एउटा टिमले जति कभर गर्छ 24 घन्टाभित्र त्यस अनुसार निर्धारण गरिनेछ कसले सबैभन्दा बढी स्विम गर्यो भनेर। अनि आकर्षक पुरस्कारहरू राखिएका छन् र टिम एन्ट्रीका लागि 120 ब्रुनाई डलर लाग्छ, तर 120 ब्रुनाई डलर भन्दाखेरि अलिकति नझस्किनु होला किनभने 12 जनाको टिममा प्रति व्यक्ति 10 डलर मात्रै हो खासमा भन्ने हो भने। र यो च्यारिटी इभेन्ट भएकाले यसमा तपाईँहरूले पक्कै पनि साथ दिँदै गर्नुहुनेछ र एन्टरटेन्मेन्ट पनि व्यवस्था गरिएको छ, म्युजिक फुड एन्ड ड्रिङ्क्स स्टल त्यहाँ राखिनेछ, पे एज यु डाइन अनि बिङ्गो प्राइज ड्र आदि हुनेछन् र यो रमाइलो कार्यक्रममा तपाईँले पक्कै पनि साथ दिनुहुनेछ अनि हुनसक्छ भने सहभागी बन्न पनि सक्नुहुनेछ। 24 आवर्स च्यारिटी इभेन्ट BFB स्विमथन आउँदो 26 जुनका दिन ग्यारिसन स्विमिङ पुलमा ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। अब गीत सङ्गीतको पालो फेरि पनि प्रेरणा ब्यान्डको गीत म अब प्रस्तुत गर्दैछु, सम्झनाले सताइरह्यो, इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

फुल्नु भन्दा त झर्नु जाति लाग्छ. आज भोलि श्रेयसी चेम्जोङले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी अहिले कार्यक्रमको पहिलो घण्टाको उत्तरार्धतिर आइपुग्यौं र अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिदर 151.24 रुपियाँ, बिक्री दर 151.84 रुपियाँ. युरो एकको खरिदर 175.54 रुपियाँ, बिक्री दर 176.24 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिदर 203.02 रुपियाँ, बिक्री दर 203.82 रुपियाँ. स्विस फ्रान्क एकको खरिदर 190.67 रुपियाँ, बिक्री दर 191.43 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिदर 106.93 रुपियाँ, बिक्री दर 107.35 रुपियाँ. कनेडियन डलर एकको खरिदर 108.19 रुपियाँ, बिक्री दर 108.62 रुपियाँ. सिङ्गापुर डलर एकको खरिदर 117.96 रुपियाँ, बिक्री दर 118.43 रुपियाँ. जापानिज यान 10 को खरिदर 9.44 रुपियाँ, बिक्री दर 9.48 रुपियाँ. चाइनिज युआन एकको खरिदर 22.38 रुपियाँ, बिक्री दर 22.47 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिदर 40.30 रुपियाँ, बिक्री दर 40.46 रुपियाँ. कटारी रियाल एकको खरिदर 41.48 रुपियाँ, बिक्री दर 41.65 रुपियाँ. थाई भाट एकको खरिदर 4.65 रुपियाँ, बिक्री दर 4.66 रुपियाँ. युएई डिरहाम एकको खरिदर 41.18 रुपियाँ, बिक्री दर 41.34 रुपियाँ. मलेसियन रिङ्गित एकको खरिदर 37.34 रुपियाँ, बिक्री दर 37.49 रुपियाँ. साउथ कोरियन वान 100 को खरिदर 9.98 रुपियाँ, बिक्री दर 10.02 रुपियाँ. स्विडिस क्रोनर एकको खरिदर 16.12 रुपियाँ, बिक्री दर 16.18 रुपियाँ. डेनिस क्रोनर एकको खरिदर 23.49 रुपियाँ, बिक्री दर 23.58 रुपियाँ. हङकङ डलर एकको खरिदर 19.30 रुपियाँ, बिक्री दर 19.38 रुपियाँ. कुवैती डिनार एकको खरिदर 492.72 रुपियाँ, बिक्री दर 494.67 रुपियाँ. बारेन डिनार एकको खरिदर 401.11 रुपियाँ, बिक्री दर 402.71 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिदर 392.85 रुपियाँ, बिक्री दर 394.41 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौँ प्रताप दासको स्वरमा, मेरो मनको सहर.

क्यालसाङ श्रेष्ठको बिजुली दाई र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर माफ गर्नुहोला पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र आठ बज्नको लागि अब केवल तीन मिनट मात्रै बाँकी छ र कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्दैछु ब्रिजेश श्रेष्ठको यो गीत तिम्रो मिठो बोलीबाट।

सर्वोच्च अदालतले सार्वजनिक संरचना, सड़क पेटी, ढल सड़क आदिको अव्यवस्थित अवस्था वा लापरवाहीका कारण व्यक्तिलाई क्षति पुगेमा सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नृपध्वज निर्मलाको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा सार्वजनिक संरचना उचित रूपमा व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा सम्बन्धित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको थियो। रिटमा सड़क पेटी अतिक्रमण, ढल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सड़क पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ आदि हटाउन आदेश दिएको छ। साथै ढल, खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्मार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिन भनिएको छ। त्यस्तै सड़क पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायहरूले समन्वय, सहकार्य र सह अस्तित्वका आधारमा काम गर्नुपर्ने अदालतको निर्देशन छ। बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि 66